0: नागरिकको शव स्वदेश फर्काउने भरपर्दो एकीकृत प्रणाली भने अझै पनि छैन।
1: सप्तरीको राजविराज स्थित गजेन्द्र नारायण सिंह अस्पतालमा उपचारका लागि पुगेकी गर्भवती महिलाले अस्पतालको मूल गेट बाहिरै शिशु जन्माएको घटनाले अस्पतालको उपचार प्रणालीसँगै त्यहाँको प्रशासनिक व्यवस्थापनमाथि नै गम्भीर प्रश्न उठाएको छ। अस्पतालको लापरवाहीका कारण सेवाग्राही परिसर बाहिरै नवजात शिशु जन्माउन बाध्य भएको आरोप बीच ड्यूटीमा रहेका चिकित्सक र नर्स सहित छजना कर्मचारीलाई छानबिन प्रतिवेदन न्यायसम्मका लागि कामकाजबाट हटाइएको छ। स्वास्थ्य जनसंख्या मन्त्री निशा मेहताले अस्पतालमा कर्मचारी नियुक्ति र प्रशासनिक प्रभावका विषयमा उठेका गम्भीर प्रश्नलाई छानबिन समितिले प्रश्न पार्ने जानकारी दिएकी छन्। अस्पतालभित्र कर्मचारी नियुक्तिमा नातागोता र पहुँचको दुरूपयोग भएको हो कि होइन भन्ने विषयलाई समेत छानबिनको दायरामा ल्याइने मन्त्री मेहताको भनाइ छ। असन्तुष्ट कर्मचारीहरूले विभिन्न विभागमा उच्च पदस्थको नाता पर्ने व्यक्तिहरू भर्ती गरिएको भन्दै मन्त्री समक्ष निष्पक्ष छानबिनको समेत माग राखेका छन्। मन्त्रालयले सम्बन्धित कर्मचारीको नियुक्ति प्रक्रिया, योग्यता, दरबन्दी, करारको प्रकृति, छनौट प्रणाली र उनीहरूको जिम्मेवारीबारे स्वतन्त्र पुष्टि गर्न छानबिन टोली समेत खटाएको छ। मन्त्री मेहताले संसदमा दिएको जानकारी अनुसार मन्त्रालयले 24 घण्टाभित्र स्पष्टीकरण सोधेकोमा अस्पतालबाट प्रत्युत्तर प्राप्त भइसकेको छ। प्रारम्भिक विवरण अनुसार 30 वर्षीय बबिता कुमारी पासवान भदौ 24 गते बिहान करिब 2 बजे प्रसव व्यथा लागेपछि अस्पताल पुगेकी थिइन्। उनलाई प्रसूति वार्डको बेड नम्बर 24 भर्ना गरी थप जाँचको सुझाव दिइएको थियो तर अस्पतालबाट बाहिरिएको र बिहान 4:45 बजे मूल गेट बाहिरै शिशु जन्माउन बाध्य भएको भनेर स्पष्टीकरणमा बताइएको छ। प्रसूति भएपछि आमा र नवजात शिशु सालनाल सहित पुनः प्रसूति वार्डमा पुगेका थिए। ड्युटीमा रहेका स्वास्थ्य कर्मीले सालनाल काटेर उपचारका लागि बस्न आग्रह गरे पनि उनी पुनः बाहिरिएको स्पष्टीकरणमा उल्लेख गरिएको छ। घटना लगत्तै मन्त्रालयको निर्देशनमा दुवैको खोजी गरी बेड नम्बर 22 भर्ना गरेर प्रत्यक्ष निगरानीमा उपचार गराइएको छ। हाल आमा र शिशु दुवैको स्वास्थ्य अवस्था सामान्य रहेको समेत जनाइएको छ। घटनाको गम्भीरतालाई ध्यानमा राख्दै अस्पतालले डाक्टर उषा देव, स्टाफ नर्स मनिषा कुमारी शाह र सजन चौधरी, कार्यालय सहयोगी रेणु ठाकुर, स्विपर मेहतर तथा सुरक्षा गार्ड देवकान्त झालाई छानबिन प्रतिवेदन न्यायसम्मका लागि कामकाजबाट समेत निलम्बन गरेको छ। गजेन्द्र नारायण सिंह अस्पतालमा लापरवाही र नातागोता विवादमा डाक्टर सहित 6 कर्मचारी निलम्बित, मन्त्रीद्वारा छानबिनको घोषणा शीर्षकमा आजको नेपाल समाचार पत्रमा यो खबर छ।
0: कानून मन्त्री नै नेपाल कानून आयोगको अध्यक्ष हुने गरी सरकारले नेपाल कानून आयोगको ऐन संशोधन गर्ने विधेयक प्रतिनिधि सभामा दर्ता गराएको छ। गत श्रावण 28 गते प्रतिनिधि सभामा दर्ता भएको विधेयक प्रतिनिधि सभाले अगाडि बढ़ाएको हो। यसअघि सर्वोच्च अदालतको न्यायाधीश भइसकेका वा सुसरहका विशिष्ट कानूनविद आयोगको अध्यक्ष रहने व्यवस्था सरकारले परिमार्जन गर्न खोजेको हो। विद्यमान ऐनको दफा 4 संशोधन गरी कानून, न्याय तथा संसदीय मामिला मन्त्री पदेन अध्यक्ष हुने व्यवस्था गरिएको छ। कानून मन्त्री नै कानून आयोग अध्यक्ष हुने गरी अघि बढ़्यो विधेयक शीर्षकमा हिमालय टाइम्समा यो खबर छापिएको हो।

0: एलजीले ल्यायो नयाँ एलजी एसेन्सियल सिरिज, अब किफायती मूल्यमा रेफ्रिजरेटर, वासिङ मसिन, एसी को कम्प्लिट रेन्ज, 10 वर्षको वारेन्टी सहित 0% नो कस्ट इएमआई। नागरिकता भए पुग्छ, हरेक घरको खुसी घर घरमा एलजी। एलजी लाइफ्स गुड।
1: यो आवाज हो नेपाली रेडियो नेटवर्क को, तपाईं सुन्दै हुनुहुन्छ नेपाली खबर।
2: नेपाली खबरमा अब भित्री पृष्ठका खबर। भुटेकुसी बारीमा परि छेद विच्छेद अवस्थामा फेला परिरहेका शवको वैज्ञानिक विधिबाट पहिचान गरन, देशभरबाट मृतक र बेपत्ताका आफन्तको डीएनए नमूना संकलन भइरहेको छ। भुटेकुसी नदीमा आएको हिमबारीमा बेपत्ता र मृत्यु भएका व्यक्तिको वैज्ञानिक विधिबाट पहिचान गरी परिवारलाई शव बुझाउन यो विधि अवलम्बन गरिएको हो। मृतक तथा बेपत्ताका आफन्तले सम्बन्धित जिल्ला प्रहरी कार्यालयमा गएर डीएनए परीक्षणका लागि रगतको नमूना दिन सक्ने व्यवस्था समेत मिलाइएको छ।
3: कंग्रेसको आसन्न 15 महाधिवेशनमा पूर्व कार्यवाहक सभापति पूर्णबहादुर खड्का पक्षका नेताहरू सहभागी हुने भएका छन्। माग सम्बोधन गर्न सभापति गगन थापाको टीम प्रतिबद्ध भएपछि महाधिवेशनमा सहभागी हुन खड्का पक्ष तयार भएको हो।
2: नेपाल कम्युनिष्ट पार्टी एमालेको निर्वाचन समीक्षा तथा पार्टी पुनर्गठन कार्यदललाई अध्यक्ष केपी शर्मा ओली सहित वर्तमान नेतृत्वले पुस्तान्तरणको मार्ग खोल्नुपर्ने सुझाव प्राप्त भएको छ। कार्यदलले विभिन्न तहबाट प्राप्त सुझाव, महासचिव शंकर पोखरेलले तयार पारेको प्रतिवेदन र संयोजक रामबहादुर थापा बादलले प्रस्तुत गरेको दस्तावेजलाई आधार बनाएर एउटै प्रतिवेदन तयार गर्ने तयारी समेत गरेको छ।
3: पेटमा बच्चा हुर्काइरहेकी 33 वर्षीय गंगा पुलामी मगर बिहिबार सुत्केरी हुने महिना पुगेपछि 16 वर्षीय जेठी छोरीलाई साथमा लिएर हेटौँडा अस्पताल पुग्नुभयो। मनमा थियो अस्पताल पुगेपछि सुरक्षित रूपमा बच्चा जन्माउनेछु, तर उहाँको हातमा उपचारको पैसा त परेको कुरा, अस्पतालको टिकट काट्ने 80 रूपियाँ समेत थिएन। साथमा भएको थोरै पैसा छोरीले भोक लाग्यो भनेपछि खानाका लागि खर्च भयो। त्यसपछि गंगासँग अस्पतालमा उपचार गराउने पैसा रहेन। अस्पताल पुग्नुभएकी उहाँ उपचारको प्रक्रिया अघि बढाउन सकेर 3 दिनसम्म अस्पताल परिसर वरिपरि नै अल्मली रहनुभयो।
2: म्यानपावर कम्पनी छनौट सम्बन्धी विवादले नेपालीका लागि आकर्षक रोजगारी गन्तव्य रहेको मलेसिया फेरि बन्द हुने डिलमा पुगेको छ। मलेसियामा श्रमिक पठाउन छनौट भएका 25 वटा प्रमुख म्यानपावर कम्पनी र 230 सहायक म्यानपावर कम्पनीका विषयमा विवाद बढेपछि मलेसिया रोजगारी बन्द हुने चरणमा प्रवेश गरेको हो। श्रम मन्त्रालयले क्वालालम्पुर स्थित नेपाली दूतावासलाई मलेसियाले छानेका 25 प्रमुख म्यान पावर कम्पनी र उसका सहायक म्यान पावरको माग पत्र प्रमाणीकरण नगर्न निर्देशन समेत दिएको छ। मलेसिया सरकारले छानेका 25 प्रमुख म्यान पावर कम्पनीलाई नेपाल सरकारले असन्तुष्टि कायमै छ भने ती म्यान पावर कम्पनी मार्फत आएका माग पत्र प्रमाणीकरणको पूर्व स्वीकृति समेत रोकिएको छ।
3: उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री फेरिए, तर उपभोक्ताको चुलोमा बल्ने ग्यासको संकट भने उस्तै छ। खाली सिलिण्डर बोकेर घण्टौं लाइन बस्नुपर्ने बाध्यता हटेको छैन। बरू राजधानी उपत्यकामा आपूर्ति सहज नहुँदा उपभोक्ताको दैनिकी थप कष्टकर बन्दै गइरहेको छ।
2: तोकिएको समयभित्र वित्तीय दायित्व पूरा गर्न नसकेपछि अनुमति पत्र स्वत खारेजीमा परेको युनाइटेड टेलिकम अर्थात युटीएलमा सरकारको स्वामित्व स्थापित भएको छ। अनुमति पत्र खारेजपछि युटीएलको दूरसञ्चार सेवासँग सम्बन्धित सम्पत्ति पनि नेपाल सरकारको स्वामित्वमा स्वत हस्तान्तरण भएको नियामक नेपाल दूरसञ्चार प्राधिकरणले शुक्रबार जारी गरेको सूचनामा उल्लेख छ।
3: जलवायु परिवर्तनका कारण हिमाली तथा पहाड़ी क्षेत्रमा निरन्तर बढ़दै गएको प्राकृतिक विपदको जोखिम र त्यसले राष्ट्रिय अर्थतन्त्रको मेरुदण्डका रूपमा रहेको ऊर्जा क्षेत्रमा पारेको गम्भीर प्रभावका विषयमा सरकारवालाहरूले गम्भीर चिन्ता व्यक्त गरेका छन्।
2: अब शेयर बजार अघिल्ला दुई कारोबार दिन करेक्सन भएको नेप्से शुक्रबार भने बढेको छ। शुक्रबार 27.94 अङ्कले बढेर नेप्से 2569.49 बिन्दुमा बन्द भएको छ। यस दिन 2559.49 बिन्दुकै उच्च बिन्दु कायम गरेको नेप्से 100 बिन्दुमा बन्द भएको, यस दिनको न्यूनतम बिन्दु भने 2524.55 रहेको छ।

0: एकमात्र डीटीएच सेवा डिश होम,
1: डिश होम खुशीको कनेक्शन।
2: एनबीएल सर्वसुलभ आवास कर्जा बब्बाल फेस्टिवल अफर
3: अब बन्छ सबैको सपनाको घर, किनकि हामीसँग छ सर्वाधिक न्यून ब्याज दर।
2: परिवर्तनीय ब्याज दरमा 4.95% वा स्थिर ब्याज दरमा 5.99%।
3: विशेषताहरू रु 2 करोड सम्मको कर्जा सुविधा।
2: घर तथा अपार्टमेन्ट खरिद, घर निर्माण तथा मरमत सम्हार गर्न
3: 25 वर्ष सम्मको लचिलो कर्जा अवधि,
2: न्यून सेवा शुल्क, न्यून ब्याज दर,
3: सम्पूर्ण शाखाबाट कर्जा प्रवाह। थप जानकारीको लागि आजै आफ्नो नजिकैको शाखा कार्यालय वा कल सेन्टर 01-597-1222 सम्पर्क गर्नुहोस्।
2: शर्तहरू लागू हुनेछन्।
4: समय सँगै अघि बढ्दै नेपाल बैंक लिमिटेड, नेपालको पहिलो बैंक।
5: भोटेकोशी बाढी प्रभावित सम्बन्धी कृषि विकास बैंक लिमिटेडको अत्यन्त जरुरी सूचना। प्रिय ग्राहक वर्ग, प्राकृतिक विपत्तिले निम्ति आएको यस दुखद घडीमा तपाईँले भोग्नु भएको पीड़ा र क्षतिप्रति हामी गहिरो दुःख व्यक्त गर्दछौ। तपाईँ कहाँ हुनुहुन्छ, कस्तो अवस्थामा हुनुहुन्छ, कस्तो क्षति भएको छ, कृपया हामीलाई तल दिएको नम्बरमा जानकारी गराउनुहोस्। तपाईँको समस्या र आवश्यकता बारे हामीलाई बताउनुहोस्। हामी तपाईँको कुरा सुन्न र सहयोगका लागि सधैँ तयार छौ। त्रिशुली शाखा सम्पर्क 98-513-17-966, गजुरी शाखा सम्पर्क 98-513-18-367, थुन्चे शाखा सम्पर्क 98-513-17-866, कल सेन्टर 015-721-165, टोल फ्री नम्बर 16-60-01-11-11-0, इमेल kathmandu.ro@advl.gov.np। तपाईँको सुरक्षा नै हाम्रो पहिलो प्राथमिकता हो। यो कठिन समयमा हामी तपाईँको साथमा छौँ। कृषि विकास बैंक लिमिटेड।
0: यो आवाज हो नेपाली रेडियो नेटवर्कको र तपाईँ सुन्दै हुनुहुन्छ नेपाली खबर।
6: नेपाली खबरमा अब विदेशका खबर। चीन, रूस, भारत, इरान सहित 11 राष्ट्र सम्मिलित ब्रिक्स समूहका सदस्यहरूले पश्चिम एसियामा शान्तिका लागि आह्वान गरेका छन्। हामी पश्चिम एसियामा तनावको निरन्तर वृद्धिप्रति गहिरो चिन्ता व्यक्त गर्दछौं र हाम्रा सम्बन्धित राष्ट्रिय अडानहरू स्मरण गर्दै अधिकतम संयम अपनाउन र परिस्थितिलाई थप बिगार्ने कार्यबाट बच्न आह्वान गर्दछौं, शनिबार जारी संयुक्त विज्ञप्तिमा भनिएको छ।
7: अब खेल खबर। जापानको आइची नागायोमा आगामी भदौ 31 शुरू हुने विश्व एसियाली खेलकुदमा नेपालबाट 211 सदस्य जम्बो टोलीले सहभागिता जनाउने भएको छ। शिक्षा तथा खेलकुद मन्त्री सस्मित पोखरेलले एसियाडमा सहभागी हुने नेपाली टोलीको औपचारिक विवरण सार्वजनिक गरेका हुन्। त्यस्तै 10 राष्ट्रिय खेलकुद प्रतियोगिता आगामी मंगसिर 16-27 गतेसम्म कडाली प्रदेशमा आयोजना हुने भएको छ।
6: अब विचार विश्लेषण। बाढ़ीपछिको पुनर्निर्माण, राहतसँगै रोजगारी शीर्षकमा युवराज बस्नेतको विचार कान्तिपुर दैनिकमा छापिएको छ। रसुवा, नुवाकोट र धादिङमा ठूला भौतिक पूर्वाधारको निर्माण तथा मरमतका लागि विस्तृत इन्जिनियरिङ अध्ययन, पर्याप्त लगानी र केन्द्रीय समन्वय आवश्यक पर्न सक्छ, तर विपद पश्चातको पुनर्निर्माणमा स्थानीय तहको पहिचान गरी फोहोर हटाउने, भत्किएका सड़कहरूको निर्माण तथा मरमत गर्ने, सिंचाई कुलो मरमत गर्ने, कृषि भूमिबाट बालुवा हटाउने, सार्वजनिक स्थल सफा गर्ने र अस्थायी तटबन्ध निर्माण गर्ने जस्ता कार्य तत्काल अघि बढ़ाउन सकिन्छ। यस्तो क्रियाकलापहरू तत्काल शुरू गरिएमा प्रभावित घर परिवारको आमदानी बढ़ने, स्थानीय बजारमा माग बढ़ने र पुनर्निर्माणले थप गति लिनेछ।
7: हवस् त, काठमाडौँमा रेडियो एनआरएन 99.1, देशभर विभिन्न एफएम, संसारभर नेपाली नेटवर्क .com र फेसबुक तथा युट्युबमा नेपाली नेटवर्क मार्फत प्रसारण भइरहेको नेपाली खबर अहिलेलाई यति नै। यसपछि पत्रकार खेम बमका साथमा नेपाली बहस सुन्न सक्नुहुनेछ। नेपाली रेडियो नेटवर्क सुन्दै गर्नुहोला। नमस्कार।

0: रेडियो एनआरएन 99.1 समयको ख्याल राखौ 6 बज्यो
1: खरो विषयमा तरो बहस नेपाली बहस
2: यस नेपाली बहसका साथमा प्रीति तयारी चौचौ
3: ग्लोबल आइमी बैंक सबैका लागि बैंक
4: डिस होम इन्टरनेट

आदरणीय श्रोता नमस्कार, आजको नेपाली बहसबाट खेम बम उपस्थित भइसकेको छु। नेपाली बहस देशभरका 350 बढी रेडियो र एफएम स्टेशनहरूबाट एकैसाथ प्रसारण भइरहेको छ। नेपाली बहसलाई विभिन्न डिजिटल प्लेटफर्म मार्फत पनि सुनिराख्नु भएको छ भने फेसबुक पेजमा नेपाली नेटवर्क मार्फत पनि तपाईँहरू सुनिराख्नु भएको छ भने युट्युबमा गएर नेपाली नेटवर्क टिभी मार्फत पनि प्रत्यक्ष रूपमा नेपाली बहस यतिखेर प्रसारण भइरहेको छ। धेरै नेपालीहरूले मन पराउने कार्यक्रम नेपाली बहसलाई काठमाडौँ उपत्यकामा रेडियो एनआरएन 99.1 मेगाहर्जबाट पनि यतिखेर सुनिराख्नु भएको छ। आदरणीय श्रोता, नेपाली बहसमा आज हामी चर्चा गर्न चाहन्छौ मन्त्री फेरिएन उपभोक्ताको हिरानी, ग्यासको संकट उत्तिकै छ। यतिखेर ग्यासमा निकै ठूलो कालो बजारी भइरहेको छ। ग्यासको मूल्य उपभोक्ताले 3,000 तिरिरहेको एउटा स्थिति छ, तर उनीहरूले क्यास रकम लिइरहेको ग्यास उद्योगीहरूले, ग्यासका कम्पनीहरूले भन्ने खालको विषय पनि सँगसँगै जोडिएर आएको छ। व्यापारी र बिचौलिया मार्फत 2800 3,000 पनि ग्यासको मूल्य तिरिरहनु परेको यो बाध्यतात्मक अवस्थामा अब नेपालीले कसरी बस्ने, नेपालीको भान्सा कसरी बल्ने? उनीहरूले निकै ठूलो दुःख पाएका छन्। बेरोजगारी छ, रोजगारीको स्थिति छैन। अब चुलै बाल्नका निम्ति ग्यास पाउँदा के नपाए जस्तो गरेर खुसी हुनुपर्ने एउटा परिस्थिति आएको छ। नयाँ सरकार आयो, नयाँ सरकार गठन भयो, तर ग्यास पाउँदा सुन पाए जस्तै स्थिति बन्नुपर्ने नेपालीहरूको यो विडम्बना कहिले हट्छ त? आजको नेपाली बहसमा हामी यस विषयमा चर्चा गर्न चाहन्छौ। ग्यासको लागि, आपूर्तिको लागि सहज व्यवस्था किन हुन सकिरहेको छैन? यो हैरानीका बावजुद पनि जनताहरू एकदमै शान्त छन् यतिखेर। यो शान्ति कहिलेसम्म हो? यो शान्ति भङ्ग भयो भने देशको स्थिति के हुन्छ? फेरि आजको बसमा हामी यस विषयमा चर्चा गर्छौँ। आदरणीय श्रोता, अहिलेको अवस्थामा विदेशमा जानेहरूको दर अझै पनि उच्च रूपमा बढिरहेको छ। 23 खर्ब रेमिट्यान्स भित्र्याउनै देश तर श्रमिकको मृत्युपछि सब फर्किने या नफर्किने संयोगमै निर्भर रहन्छ। अहिलेसम्म श्रम स्वीकृति नभएका वा म्याद सकिएका नेपाली नागरिक, श्रमिक सहित कसैको विदेशमा मृत्यु भए सब स्वदेश ल्याउने जिम्मेवारी कसको भन्ने विषय अझै पनि अस्पष्ट रहेको छ। रेमिट्यान्स भित्रिन्छ तर नेपाली नागरिकहरू भित्रने स्थिति अलिकति कम बन्ने एउटा परिस्थिति बनेको छ। यसका बारेमा को जिम्मेवार हुने, सरकारको यसमा तदारुकता कस्तो रहने? आजको नेपाली बहसमा हामी यस विषयमा पनि चर्चा गर्न चाहन्छौँ। आदरणीय श्रोता, लापरवाही होइन, जनताका पक्षमा काम गर्नुपर्छ सरकारले। आजको विषय रहनेछ संवैधानिक आयोगप्रति सरकारको अविश्वास किन बढ्दै गइरहेको छ। आज हामी बहस गर्दैछौँ। आदरणीय श्रोता, सरकारले पूर्व विशिष्ट सार्वजनिक पदाधिकारीहरूको सम्पत्ति छानबिनका लागि छुट्टै आयोग गठन गर्यो, तर अख्तियार दुरुपयोग अनुसन्धान आयोग संवैधानिक रूपमा स्थापित छ। अख्तियारको क्षेत्राधिकारभित्रै पर्ने विषयमा छानबिन गर्ने गरी सरकारले अर्को आयोग बनाउनु पर्ने स्थिति किन सिर्जना भयो? अख्तियारप्रति सरकारको विश्वास छैन, अख्तियारप्रति सरकारको भरोसा छैन। अख्तियारका पदाधिकारीहरू प्रतिनिधिहरूलाई बोलाएर बालिन शाहको सचिवालयले थर्काएको विषय पनि आएको थियो आदरणीय श्रोता बालुवाटारमा बोलाएर, तर अख्तियारका प्रमुखहरू, अख्तियारका आयुक्तहरूले अब राम्रोसँग काम गर्न सके कि सकेनन्? आजको नेपाली बसमा यस विषयमा चर्चा गर्दैछौँ। जेएनजीका मुद्दा फिर्ता लिन दबाव छ, खोजिँदै कानुनी आधार। एकातिर गौरी बहादुर कार्की नेतृत्वको जाँचबुझ आएको प्रतिवेदन अनुसार ध्वंसात्मक घटनाबारे छुट्टै अनुसन्धान भएको छैन, अर्कोतिर प्रहरीले थालेको अनुसन्धान सुस्त भएको छ र पक्राउ परेकालाई रिहा गर्न राजनैतिक दबाव बढ्दो छ। यस्तोमा सरकार न्यायिक निरूपण गर्ने कानुनी आधार खोजिरहेको एउटा परिस्थिति छ। जेएनजी आन्दोलनमा सहभागी भएकै आधारमा पक्राउ परेकालाई कसरी छुटाउने र उनीहरूलाई कहिले र कुन कानुनी आधारमा रिहा गर्ने भन्ने कुरा छ भने, दोस्रो आगजनी, तोडफोड, लुटपाट, हतियार लुटपाट र हत्या जस्ता कसुरमा संलग्नलाई राजनैतिक आन्दोलनका नाममा उन्मुक्ति दिने कि नियमित फौजदारी कानून अनुसार अभियोजन गर्ने भन्ने विषय छ भने, तेस्रो 23 र 24 भदौका सम्पूर्ण घटनालाई संक्रमणकालीन न्यायको विशेष प्रक्रियाबाट सम्बोधन गर्ने हो भने त्यसका लागि आवश्यक कानुनी संरचना के हुने भन्ने विषयमा पनि चर्चा भएको छ। तर राष्ट्रिय स्वतन्त्र पार्टीकै सांसद एवं कानूनका जानकार यज्ञमणि नेउपाने के भन्छन् त भन्दा, जेएनजी विद्रोहका केही व्यक्तिहरू जेलमा छन्, केही संसदमा छौँ, केही सरकारमा, यो देशमा न्याय दुई खालको किन भन्ने आवाज यतिखेर उठिराखेको छ। यदि जेलै जानुपर्ने हो भने त्यो बेला संलग्न भएका धेरै सांसदहरू छन्, उनीहरूलाई पनि कानून लाग्नुपर्छ र ढुङ्गामुढा गर्ने, आगजनी गर्ने, हत्या गर्ने, लुटपाट गर्नेहरूलाई पनि कानुनी कारवाहीमा
ल्याउनै पर्छ। यस विषयमा पनि हामी बहस गर्न चाहन्छौँ, खबरदारी पनि गर्न चाहन्छौँ आदरणीय श्रोता। नेपाली कङ्ग्रेसको स्थिति हेर्ने हो भने यतिखेर नेपाली कङ्ग्रेसले छुट्टा छुट्टै महाधिवेशन तोकेको छ दुवै पक्षले। अब के हुन्छ त कङ्ग्रेसको भविष्य अझै न्यौलमा छ। निवर्तमान सभापति शेरबहादुर देउवा मै हो सभापति भन्दै बस्नु भएको छ भने गगन थापा पक्षले विशेष महाधिवेशनबाट वैधानिकता पाएको विषय छ। यसका विषयमा पनि हामी चर्चा गर्दैछौँ आदरणीय श्रोता। अहिलेको अवस्थामा अब देशको परिस्थिति कस्तो छ, जेएनजी विद्रोहले देशलाई कहाँ पुर्यायो, राष्ट्रको स्थिति के हो आज, यस विषयमा चर्चा गर्दै गर्दाखेरि अहिलेको जेएनजी आन्दोलनको एक वर्ष पुरा हुँदै गर्दाखेरि फ्ल्यासब्याक यसलाई फर्केर हेर्दा जेएनजी विद्रोहले आखिर के सिकायो त, दलहरूमा रिफर्म भयो, दलहरू सुध्रिए, दलहरूले नयाँ ढङ्गले अगाडि बढ्न खोजिरहेका छन् त। नेकपा एमालेको स्थिति आज हेर्नुहुन्छ भने अध्यक्ष केपी शर्मा ओलीले कुनै पनि हालतमा पदबाट राजीनामा नदिने बताइरहँदाखेरि नेकपा एमालेमा पनि समानान्तर गतिविधिहरू यतिखेर चलिरहेका छन्। कुनै पनि हालतमा केपी ओलीको विकल्प खोज्नुपर्ने गरी तल्लो तहको शीर्ष नेतृत्व त्यस विषयमा बहस र संवादमा जुटेको छ। तर नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले लेखिएको प्रतिवेदनलाई सच्याउन लागेका छन्। प्रदीप गिमालीलाई प्रतिवेदन लेखनमा पठाउँदै गर्दा रामबहादुर थापा बादललाई समेत त्यसको जिम्मेवारी दिएका छन्। के हुन्छ त एमालेको परिस्थिति आजको बहसमा चर्चा गर्दैछु आदरणीय श्रोता। कानून मन्त्री नै कानून आयोग अध्यक्ष हुने गरी अघि बढ्यो विधेयक। अहिलेको अवस्थामा कानून मन्त्रीले नै कानून आयोगको अध्यक्ष हुने गरी विधेयक अगाडि बढाएका विषयहरूदेखि लिएर अर्थतन्त्रको विषय, देशमा अर्थतन्त्र कम छ, खुम्चिँदै गइरहेको छ, तरलता छ, अर्थतन्त्रको स्थितिलाई हेर्ने हो भने, नजिकबाट निहाल्ने हो भने अब के हुन्छ त देशको अवस्था, जनताहरू कहिलेसम्म यसरी अप्ठ्यारोमा पर्छन् त, यस विषयमा चर्चा गर्दै गर्दाखेरि नेपाल अब एसिया कप खेल्दैछ। एसिसी प्रिमियर कप प्रतियोगितामा 17 विकेट लिन सफल कप्तान सन्दीप लामिछाने प्लेयर अफ दि टुर्नामेन्ट बन्नुभएको छ। फाइनलमा नेपाललाई जिताउनु उत्कृष्ट शतक बनाएका सिफ सेख म्यान अफ दि म्याच घोषित भएका छन् आदरणीय श्रोता। आजको नेपाली बसमा छोटो विश्राम लिन्छौँ, विश्रामपछि पुनः उपस्थित हुनेछौँ।

0: क्रेडिट कार्ड सुविधा, कर्जा अवधि 5 वा 7 वर्षसम्म, सरल प्रक्रिया तथा छिटो स्वीकृति, सम्पूर्ण शाखाबाट कर्जा प्रवाह हुने। यो अफर भाद्र 9 देखि असोज 15 गतेसम्म मात्र लागू हुनेछ। सातै दिन 24 घण्टा 01-597-1222 कल गर्नुहुन वा नजिकको नेपाल बैंकको शाखामा सम्पर्क गर्न सक्नुहुनेछ।
1: समय सँगै अघि बढ्दै नेपाल बैंक लिमिटेड, नेपालको पहिलो बैंक।
2: भोटेकोशी बाढी प्रभावित सम्बन्धी कृषि विकास बैंक लिमिटेडको अत्यन्त जरुरी सूचना। प्रिय ग्राहक वर्ग, प्राकृतिक विपत्तिले निम्त्याएको यस दुखद घडीमा तपाईँले भोग्नु भएको पीड़ा र क्षतिप्रति हामी गहिरो दुःख व्यक्त गर्दछौ। तपाईँ कहाँ हुनुहुन्छ, कस्तो अवस्थामा हुनुहुन्छ, कस्तो क्षति भएको छ, कृपया हामीलाई तल दिएको नम्बरमा जानकारी गराउनुहोस्। तपाईँको समस्या र आवश्यकता बारे हामीलाई बताउनुहोस्। हामी तपाईँको कुरा सुन्न र सहयोगका लागि सधैँ तयार छौ। त्रिशुली शाखा सम्पर्क 98513-17966, गजुरी शाखा सम्पर्क 98513-18367, धुन्चे शाखा सम्पर्क 98513-17866, कल सेन्टर 015-721-165, टोल फ्री नम्बर 1660-01-1110, इमेल kathmandu.ro@advl.gov.np। तपाईँको सुरक्षा नै हाम्रो पहिलो प्राथमिकता हो। यो कठिन समयमा हामी तपाईँको साथमा छौँ। कृषि विकास बैंक लिमिटेड।
3: खरो विषयमा दरो बहस, नेपाली बहस, यस नेपाली बहसका साथमा प्रीति तयारी चौचौ। ग्लोबल आइमी बैंक, सबैका लागि बैंक,
4: दिस होम इन्टरनेट। यतिखेर हाम्रो बीचमा नेपाली कंग्रेसका नेता मिन विश्वकर्मा हुनुहुन्छ। मिनजी, नेपालीहरूले धेरै सुन्ने कार्यक्रम नेपाली बहसमा म यहाँलाई स्वागत गर्न चाहन्छु। नमस्कार, गुड मर्निङ। तपाईँहरूको महाधिवेशन कहिले हुँदैछ?
5: हाम्रो महाधिवेशनको 2 कार्यतालिका सार्वजनिक भएको छ। अहिले हामी एउटा बनाउने प्रयत्नशील छौँ।
4: अब महाधिवेशनको मिति तोकिसकिया छ, तपाईँहरूको मिति भन्नुहोस् न। महाधिवेशन असोज कहिले?
5: एउटा असोज 3 र 4 गते ओडाबाट प्रारम्भ हुने भनेर सानेतामा रहनुभएका साथीहरूले सार्वजनिक गर्नुभएको छ भने अर्को चुन्देरी कार्यालयबाट असोज 15 गतेदेखि स्थानीय तहको
4: ओडा अधिवेशन, 20 गतेमा पालिका अधिवेशन, 23 असोजमा क्षेत्रीय, 15 कार्तिकमा जिल्ला, 4 मङ्सिरमा प्रदेश अधिवेशन,
5: मङ्सिरमा महाधिवेशन हुन्छ। एउटा असोज 15-16 महाधिवेशन हुनेछ, अर्को चाहिँ मङ्सिरको अन्तिममा महाधिवेशन हुनेछ।
4: मङ्सिरको अन्तिममा महाधिवेशनको तयारी कस्तो छ?
5: दुवैतर्फ गति तीव्र रूपमा अगाडि बढिराखेको हुनाले नै म र केही साथीहरू चिन्तित भएर अस्तिको दिन सामूहिक रूपले अपिल पनि गऱ्यौँ। 2 महाधिवेशनले पार्टीको साङ्गठनिक मात्रै होइन, मुलुकको लोकतन्त्र र पार्टीको भविष्यलाई पनि र धेरै नेपालीहरूको भविष्यलाई पनि त्यसले अन्योलग्रस्त बनाउँछ। तसर्थ पार्टीका अधिवेशनहरू सकभर सहमतिमा जाउँ, सहकार्य गरौँ, एकता गरौँ र महाधिवेशन पनि एकताको महाधिवेशन बनाऊ र एउटै महाधिवेशन गरौँ भनेर हामी प्रयत्न गरिराखेका छौँ। र अहिले तपाईँसँग संवाद हुँदा पनि केही समय अगाडि पनि साथीहरूसँग यही विषयमा नै लाउन मेहनत गरौँ भनेर हामी सबैसँग अपिल गरिराखेका छौँ।
4: मेहनत गर्दा गर्दा धेरै समय घर्किसकेका छ, निकै ठुलो मेहनत भइसकेका छ। मूल मुद्दा यतिखेर सर्वोच्चमा विचाराधीन अवस्था छ। तपाईँहरूले चाहिँ मूल मुद्दाको किनारा नलागुन्जेलसम्म भनेर अड्डी कसिराख्ने, यतापट्टि मिलाउन हामी प्रयत्न गर्दैछौँ, हामीले धेरै फ्लेक्सिबिलिटी अपनाइसक्यौँ भनेर गगन थापा पक्षले भन्ने, कहाँनिर अड्कियो हल्लो त्यसो भए?
5: एउटा चाहिँ हामीले पनि चाहेर नचाहेर के गल्ती गर्यौँ भने समय रहँदाखेरि वास्ता नगर्ने र समय सकिँदै गएपछि मेहनत गर्ने जुन हाम्रो प्रणाली भयो, हामी विद्यार्थी कालदेखि नै त्यस्तै गरी नै आयौँ। समय वर्षभरि नपढ्ने, परीक्षाको रुटिन निस्केपछि पढ्ने, अर्को परीक्षा
4: रातभरि
5: पढ्ने होइन, त्यस्तै हामी धेरैवटा कामहरू गर्दा जब समय घर्किन्छ अनि हामी आत्तिन्छौँ र काम सुरु गर्छौँ। अहिले साथीहरू चाहिँ नेतृत्व तहमा रहनुभएका साथीहरू अहिले चाहिँ साँच्चै पार्टी त एकता पो गर्नुपर्ने रहेछ कि क्या हो भन्ने जुन महसुस भएको छ, त्यो महसुसलाई कार्यान्वयन गर्नका लागि समय अभाव भएको र अतालिएको र चिन्तित भएको पनि मैले पाएको छु।
4: अब तपाईँहरूको पक्षतिर अलिकति बढी अतालिएको भन्ने कुरा आइरहेछ अहिले, होइन?
5: होइन यो पक्ष त्यो पक्ष होइन।
4: अब शेखर कोइरालाजी मध्यस्थतामा बस्ने भन्ने विषय जोडियो, पूर्णबहादुर खड्गाजीले चाहिँ अब धेरै केन्द्रीय सदस्यदेखि लिएर महत्वपूर्ण नेताहरूलाई लगेर चाहिँ यता संस्थापनतिर आउँदै हुनुहुन्छ भन्ने विषय बाहिरिया छ, यसले गर्दाखेरि कमजोर त हुनुभयो नि त, अब इतर पक्ष त कमजोर हुँदै गयो।
5: कमजोर यसो छ, अहिलेको कमजोर हुने नहुने भन्दा पनि एउटा त सैद्धान्तिक हिसाबले कानुनी हिसाबले

0: र वैधताको हिसाबले बलियो र कमजोर हुने हो. अहिले कुन साथीहरू कता जानुभयो, को अल्मलिनुभयो, को उभिनुभयो भन्ने कुरा होइन. यो चाहिँ पार्टीको एउटै अधिवेशन भयो भने चाहिँ को कतातिर लाग्यो त्यसले परिणाम दिन्छ. आम चुनाव अथवा स्थानीय चुनावमा को कता लाग्यो त्यसले पनि परिणाममा असर गर्छ. अहिले हामीसँग स्थानीय र आम चुनाव पनि छैन र पार्टी एउटै महाधिवेशन पनि गर्ने सम्भावना कम छ. त्यसले फरक फरक महाधिवेशन गर्यो भने सङ्ख्याको कुराले हामीलाई त्यति प्रभाव पार्दैन. तर हामी जुन लक्ष्यमा एउटै महाधिवेशन गर्नुपर्छ भन्ने लक्ष्यमा छौँ, त्यति बेला चाहिँ एउटै महाधिवेशन हुँदा कसको सङ्ख्या कति हुने र को निर्वाचनमा चाहिँ एउटै महाधिवेशनबाट निर्वाचित हुँदा बहुमतकै साथ निर्वाचित भएर आउला भन्ने विषयले सायद मलाई लाग्छ नेतृत्व तहमा, त्यो पनि कार्यकर्ता तहमा होइन नेतृत्व तहमा त्यसले एउटा आशंका उत्पन्न गरेको होला, अनुमान उत्पन्न गरेको होला. तर यहाँले भन्नुभयो जस्तो अहिले 14 महाधिवेशनबाट निर्वाचित कार्य समिति मध्ये कता बढी लाग्नुहुन्छ भन्ने कुराले समूह निर्माणमा ठुलो सानो बनाउला. तर त्यसले संवैधानिक, वैधानिक र सांगठनिक वा सैद्धान्तिक परिणाममा भने यसले असर गर्ने छैन. बरु यसको असर दुईटा हुन बित्तिकै यसको असर चाहिँ मुलुकको राजनीतिक स्थिरतामा, लोकतन्त्रको भविष्यमा र पार्टीको सांगठनिक क्षमतामा चाहिँ असर गर्दछ.
1: अब यो प्रक्रियालाई हेर्ने हो भने नेपाली कङ्ग्रेसको विवाद चाहिँ निकै रसातलमा पुगिसकेको त स्पष्ट हुन्छ. यो असोज पहिलो सातासम्म विभाजनकै संहारमा जान्छ भन्ने कुरा पनि भविष्यवाणी हुँदैछ, होइन? यो यसका पूर्व सङ्केतहरू पनि देखिरहेका छन्. विभाजनको अलावा मिल्ने सक्ने सम्भावना चाहिँ क्षीण हुँदै गयो, होइन? अब त स्वीकार्नुहुन्छ नि त यो अवस्था.
0: मैले अहिले पनि दोहोऱ्याउँछु, मेरो भनाइ के छ भने जब कुनै व्यक्ति, समूह, पार्टी, संगठन वा दलहरू आपसमा मिलिरहेका हुन्छन् त्यसभित्र विभाजनको सम्भावना उठिरहन्छ. जब कुनै पनि व्यक्ति, समूह, दल, संगठन विभाजित अवस्थामा हुन्छन् उनीहरूका बिचमा मिल्ने सम्भावना त्यति नै हुन्छ. त्यसो भएको हुनाले पहिले हामी मिलेका थियौँ, विभाजनको सम्भावना थियो, विभाजित भयौँ. अहिले हामी विभाजित अवस्थामा छौँ, मिल्ने सम्भावना उत्तिकै रहन्छ भन्ने मेरो चाहिँ.
1: तर अहिले तपाईँहरूको चाहिँ मुख्य असहमति भनेको गगनसँग हो वा चाहिँ गगन नेतृत्वको नयाँ पुस्तासँग हो? त्यसो भए
0: अहिले पुस्तासँग पनि छैन र अहिले व्यक्तिसँग पनि छैन. अहिलेको मुख्य विवाद भनेको हाम्रो विधि र प्रक्रियाको हो. नेपाली कङ्ग्रेस पार्टीको 15 महाधिवेशन विधिसम्मत ढङ्गले गर्न पाउनुपर्छ र त्यही काम विधिसम्मत महाधिवेशन भयो भने त्यसैले सबै विवादको निरूपण गर्छ भन्ने हो. त्यो भनेको 14 महाधिवेशनबाट तय गरिएको 15 महाधिवेशन सामान्य प्रक्रियाबाट एउटै गरियो भने त्यसबाट निर्वाचित भएको सभापति, कार्य समिति को आउनुहुन्छ, कति उमेरको आउनुहुन्छ, कुन पुस्ताको आउनुहुन्छ, कुन भूगोलको आउनुहुन्छ, कुन समुदायको आउनुहुन्छ भन्ने प्रश्न होइन. जो आउनुहुन्छ उहाँ सर्वमान्य हुनुहुन्छ भन्ने मेरो र साथीहरूको पनि मान्यता हो. तर अब अहिले हामी के गरिराखेका छौँ, सामाजिक सञ्जालमा विभिन्न डिजिटल प्लेटफर्महरूमा भने फलानु व्यक्ति, फलानु व्यक्ति, फलानु थिए, फलानु व्यक्तिको होइन. मेरो चाहिँ दृष्टिकोण योभन्दा फरक छ. मेरो दृष्टिकोण के हो भने नेपालको संविधानले, पार्टीको विधानले, हाम्रो काङ्ग्रेसको परम्पराले हामीलाई के त विषय निर्देशित गरेको छ त्यो विषयमा हामी अगाडि बढ्नुपर्छ. बिचमा व्यक्तिका कुरा, घटनाका कुरा, समूहका कुरा, उत्तेजनाका कुरा, आवेगका कुरा त आउँछ. 2003 सालदेखि स्थापना भएको काङ्ग्रेसका जीवनमा यस्ता कति आएका छन् सर. तर सबै कुराको निरूपण भनेको हामीलाई तत्कालीन संविधान, पार्टीको विधान, हाम्रो नेताहरूको विवेक र परम्पराले हामीलाई चाहिँ निर्देशित गर्दै नेपालको सबैभन्दा ठुलो, पुरानो र चाहिँ अनुभवी पार्टीको रूपमा स्थापित गरेको छ. त्यो परम्परालाई निरन्तरता दिन अहिले शीर्ष तहमा, नेतृत्व तहमा बसेका सबै नेताहरूले अनुभूति गरेर अगाडि बढ्नुपर्छ.
1: सर्वोच्च अदालतले महाधिवेशन रोक्न त अन्तरिम आदेश त दिएन नि त, होइन? संस्थापन पक्षले त नियमित महाधिवेशन गर्न त सजिलो पारिदिया छ.
0: तपाईँले ठिक विषय उठाउनु भएको, मेरो त देवारदेखि नै मेरो असन्तुष्टि के हो भने निर्वाचन आयोगको बन्यपूर्ण र अदालतको त्रुटिपूर्ण फैसलाको कारणले कङ्ग्रेसको यो अवस्था आएको हो. त्यसैले त्रुटिपूर्ण फैसलालाई पुनरावलोकन गरिपाऊँ भन्दा सम्मान्य सम्मानित सर्वोच्च अदालतका सम्मान्य प्रधान न्यायाधीशकै इजलासबाट, भनेको पूर्ण इजलासबाट हाम्रो मुद्दालाई पुनरावलोकन गर्ने आदेश भइसकेपछि स्वाभाविक हिसाबले दुवै तर्फका विवादित दुवै तर्फका गतिविधिहरू रोक्नुपर्ने

0: कानुनी प्रावधान छ, तर अस्तिको आदेशमा कानुनी प्रावधान भए तापनि पहिलेको फैसलाले केही नबोलेकोले केही बोल्नु परेन भनेर यस्तो हचुवाको ढङ्गबाट जुन आयो त्यसले पनि हाम्रो पार्टी विभाजनको निरन्तरतामा काम गरेछ।
1: होइन त्यो अब सर्वोच्चमा गइसकेपछि त उसले त एउटा त आदेश दिने हो नि त, होइन पार्टीलाई त आफूले पो मिलाउन सक्नु पर्यो नि त, अब अर्कै टाउकोमा थुपार्ने होइन जति दोष पनि, यसरी त कसरी पार्टी एकीकृत हुन्छ?
0: यसो त त्यो फैसला आफै
1: तपाईँहरूकै पक्षमा फैसला आउँछ भन्ने त ग्यारेन्टी हुँदैन नि त मिनजी।
0: होइन हाम्रो फैसला होइन, त्यो हाम्रो पक्षमा भन्ने नै होइन। हामीले के परिभाषित गर्यौँ भने कुनै पनि पक्षले तय गरेको अधिवेशनको कार्यतालिका रोक्नु पर्ने देखिएन भनेपछि त तिमी दुईटा अधिवेशन गर भनेर भनिहाले त, त्यसले हामी दुईटा
1: अधिवेशन गर भनेको छैन उसले, अन्त अधिवेशन रोक्नका निम्ति अन्तरिम आदेश थियो, तपाईँले अन्तर्कालीन आदेश माग गर्नुभएको थियो, अन्तर्कालीन आदेश दिन स्वीकार गर्यो।
0: खेमजी यसो त कुनै दुई व्यक्ति लाप्पा खेल्दै थिए, हनान गर्दै थिए, त एक पक्षले के भन्यो भने म चुपो लागेर बसेको थिएँ, फलानुले हात छोडो त्यसैले उसलाई रोकिदिनु न भन्दा अहिले कसैले पनि मुक्का हानिराखेको कुरा रोक्नु परेन भनेर भनिदिनु सम्बन्धित निकायले भने तैँले पनि हान भने हो नि त, होइन र त्यसो भएको हुनाले के भने नेपाली कङ्ग्रेसको विवाद नै सर्व सम्मानित सर्वोच्च अदालतमा विचाराधीन रहेको कुरा सत्य हो। सुन्नु, यस्तो विचाराधीन रहेको अवस्थामा स्टे अर्डर अन्तरिम आदेश जारी गर्नुपर्ने पनि हाम्रो दफा हेरी देवानी संहिताको दफा 201 को दफा 220 बमोजिमको व्यवस्था छ, तर पहिले यो मुद्दामा कसैले केही नबोलेको हुनाले हामी पनि बोल्दैनौँ भने हामीले नि बोल्नु परेन भनेको के भनेको भने एक पक्षले कुनै काम गर्नु हुँदैन भनेर हामीले भनिरहनु नपर्ने भनेपछि त दुवैले गरे हुन्छ भन्ने आशयको भएको हुनाले नै तत्पश्चात नेपाली कङ्ग्रेसको 11 गते सर्वसम्मानित सर्वोच्च अदालतले त्यो प्रकृतिको आदेश गर्यो। त्यस पछाडि 17 र 18 गतेको बैठक बसेर चुन्दरीमा रहेको नेपाली कङ्ग्रेसले पनि अर्को कार्यतालिका सार्वजनिक गरे, त्यो कार्यतालिका सार्वजनिक गर्न अरू कोही जानुभएको छैन, माग गर्नुभएको छैन भने त मैले अघि पनि भने आयोगको बदनेतपूर्ण निर्णय सर्वोच्च अदालतको त्रुटिपूर्ण फैसलाको कारण आइपुगेका छौँ।
1: अलिकति क्लियर सुनिएको छैन मिन्जी, अलिकति क्लियर सुनिएन, फोनलाई अगाडि आएर बोल्नु होला। अनि एउटा कुरा नि हो, तपाईँले भनेको कुरालाई मात्रै पनि आधार मान्यो भने सर्वोच्च अदालतमा अन्तरिम आदेश, सर्वोच्च अदालतले अन्तरिम आदेश दिन अस्वीकार गर्यो, तपाईँहरूले चाहिँ अन्तर्कालीन आदेश माग गर्नुभएको थियो, तपाईँहरूले भने जस्तै आदेश आइदिएको भए चाहिँ इट्स ओके, अब त तपाईँहरूले भने जस्तो आदेश नआइदिइसकेपछि
0: हामीले माग गरेको त्यसो हामीले माग गरेको जस्तो होइन अन्तरिमकालीन आदेश आएको भए अहिले दुवै दलहरू सर्वोच्च अदालतमा विचाराधीन मूल मुद्दाको फैसलाको प्रतीक्षामा हुन्थे र अधिवेशनका गतिविधिहरू रोकिन्थे। अधिवेशनका गतिविधिहरू रोकिसकिसकेपछि पार्टीका नेताहरूको भागदौड पनि यता र उता उता र यता दौडिने क्रम पनि बन्द हुन्थ्यो, गाली गलोज बन्द हुन्थ्यो, संवादको वातावरण प्रारम्भ हुन्थ्यो, एउटै महाधिवेशन गर्नका लागि हामी सबैको प्रयत्नले समय पाउँथ्यो र स्वाभाविक हिसाबले पार्टी एक हुन्थ्यो, अरू दलहरूकोसँग पनि सहकार्यको वातावरण बन्थ्यो भन्ने हाम्रो सोचाइ हो।
1: पार्टी मिलाइदिने जिम्मेवारी चाहिँ सर्वोच्च अदालतको हो कि तपाईँहरूको?
0: हाम्रो पनि हो र त, हामी विचार मुद्दा अन्तरिमकालीन आदेश पनि जारी भएको छैन, मूल मुद्दाको फैसला पनि भएको छैन, तर पनि हामी संवाद गरौँ, सहमति गरौँ, सहकार्य गरौँ, एकता गरौँ, यसका लागि दुवै तर्फले प्रारम्भ गरेको अस्त्रका रूपमा लिएको महाधिवेशनको कार्यतालिका स्थगन गरौँ, हामीले बन्द गरौँ भनेको छैन, स्थगन गरौँ, स्थगन गरेर वार्ता प्रारम्भ गरौँ भनेर अस्ति 25-30 जना साथीहरूले हस्ताक्षर गरेर अपिल पनि गर्यो। त्यो अपिल गर्दा केही सकारात्मक लक्षणहरू पनि देखिएको छ, तर त्यो देखिएको लक्षणहरू पनि संवादको माध्यमबाट होइन अहन्ताको माध्यमबाट, र ठिक छ यो म गरिदिन्छु, यो म गरिदिन्छु भन्ने ढङ्गबाट भन्दा पनि अब हामीले के गर्दा ठिक हुन्छ भनेर एउटै टेबुलमा बसेर संवाद प्रारम्भ गरेर त्यहाँबाट अगाडि बढ्नु उपयुक्त हुन्छ भन्ने सोचाइ छ। तर अझै पनि समय छ, आज 28 गते हुँदैछ भने अब 3 गतेसम्ममा एकै रातमा पनि अघिल्लो रात पनि हामी बदल्न सक्छौँ, निर्णय गरेर कार्यतालिका स्थगन गरेर अगाडि जान सक्छौँ, संवाद प्रारम्भ गर्न सक्छौँ, केही ठाउँमा छिटफुट अधिवेशन जस्तै 15 महाधिवेशनको केही वडाहरूमा जनसम्पर्क समितिमा महाधिवेशन प्रारम्भ भइसकेपछि त विशेष महाधिवेशन भयो भने केही वडाका अधिवेशन भइसकेपछि फेरि स्थगन गरेर संयुक्त महाधिवेशन गर्न सक्छौँ। त्यसरी आशाका किरणहरू अझै पनि छन्,

0: आशावादी हामी अझै पनि बन्न सक्छौँ, तर प्रयत्न जारी राख्छ।
1: अब एउटा कुरा के बताइदिनुहोस् भने नि, जस्तो अब सभापति गगन कुमार थापाले पटक पटक समय माग्दा पनि निवर्तमान सभापति शेरबहादुर देउवाले समय किन नदिया, त्यसो भए भेट्न किन नदिया,
0: दुवैतर्फ भएन दुवैतर्फ राइसकेको उहाँले मागेको समय नपाउनु भएको, बोलाएको समयमा नजानु भएको भन्ने दुइटै छ। त्यसैले अस्तिको दिन हामीले भेटघाट गर्दा पनि उहाँसँग हामीले के भन्यौँ भने, तपाईँ त उहाँ कुनै समयमा उहाँ सभापति, तपाईँ महामन्त्री हो, तपाईँको पिता तुल्य नेता पनि हो, तपाईँ जानुभयो भने के फरक पर्छ र म आएँ है भन्न बित्तिकै आउँ कि नआउँ भन्दाखेरि अहिले होइन अलिक पछि आउनु भन्नुभयो होला होइन मनमुटाव भएको अवस्थामा, तर तपाईँ सुरु जानुभयो भने फरक पर्दैन नि भन्दा म जान्छु पनि भन्नुभएको थियो। उहाँले मलाई समय दिएको पनि हो, म त्यो समयमा जान नसकेको पनि हो भनेर उहाँले पनि स्वीकार्नु भएको छ। त्यसैले अलिकति वातावरण,
1: एकले समय माग्दा अर्कोले नदिने, अर्कोले बोलाउँदा अर्को नजाने, त्यहाँ पनि ऊ भइरहेछ होइन, त्यो म्युजिकल चेयर जस्तो भइरहेछ होइन।
0: त्यसैले एकपक्षीय रूपले पनि कसैलाई एक्युज ब्लेम गर्नुभन्दा के कारणले हो, बोल मागेको समयमा ठ्याक्कै म आउँछु भन्दा उहाँले अहिले होइन भन्ने, र ल आउनुहोस् न त आज यति बजी आउनुहोस् भन्दा म भ्याउँदिनँ अथवा म अहिले टाढा छु म सकिनँ भन्ने कुराले असहज वातावरण बनायो कि भनेर नै हामीले अस्ति सहज बनाउनका लागि पहल गरेका हौँ। अहिले भेट्ने वातावरण पनि छ, संवाद गर्ने वातावरण पनि छ, तर अब एक्सनमा जानु पर्यो, उहाँहरूले गर्नुभयो भने परिणाम सकारात्मक आउँछ भन्ने हाम्रो आशा लाग्छ।
1: खासमा यो कुरो नबुझिएको के हो भने, तपाईँ र मैले धेरै पटक पनि बहस गरेका छौँ होइन, धेरै नेताहरूसँग पनि मैले बहस गरिरहेको छु, ठोस मागहरू के हुन् भन्ने कुरा चाहिँ अलिक बुझ्नै गाह्रो भयो क्या, यो एकदमै अनिर्णित जस्तो क्या, ठोस माग के हुन्, आधिकारिक मागहरू के हुन् भन्ने कुरै बाहिर नआउने।
0: पहिलो कुरा चाहिँ मागको पक्षमा दुवै पक्ष, अथवा यसो भन्ने हो भने 14 महाधिवेशन र नियमित महाधिवेशन पक्षधरहरूको चाहिँ खासै माग केही पनि छैन, किनभने विभाजित दुई पक्ष भएको हुनाले एकले अर्कासँग माग्ने भन्ने नै हुँदैन। पहिलो कुरा त हामी मिल्ने कि नमिल्ने भन्ने विषय नै गम्भीर विषय बन्यो। यदि हाम्रो मिल्ने मनसाय हो भने साथीहरूले माग्नेले माग घटाउन सक्नुहुन्छ, दिनेले मन बढाउन सक्नुहुन्छ, तर त्यस पछाडि माग के हो भन्नका लागि एउटा टेबलमा बस्नुपर्ने, एउटा टेबलमा बस्ने वातावरण पनि बनाएको छैन, र टेबलमा बसिसकेपछि अनि यो बढी भयो, यो कम भयो, यो थपौँ, यो झिकौँ भन्न सकिन्थ्यो, त्यो स्टेजमा हामी पुगेकै छैनौँ। तर बाहिर जे सञ्चार माध्यममा सार्वजनिक भएका, साथीभाइहरूको संवादमा जानकारी भएका मागहरू छन्, ती मागहरू एकदमै नगण्य मागहरू, साधारण मागहरू र पुरा गर्न सकिने मागहरू छन्। ती मागहरू भनेको जस्तो यहाँलाई भने जस्तो 15 महाधिवेशनका लागि भनेर नवीकरण गरिएका सदस्यहरूलाई स्वत 15 महाधिवेशनमा भाग लिन तिनै प्राप्त थियो, त्यो कुरालाई सानेतामा रहनुभएका साथीहरूले त्यसलाई खुकुलो पनि गरिसक्नु भएको छ। दोस्रो कुरा त 14 महाधिवेशनबाट निर्वाचित मनोनित कार्य समितिले 15 महाधिवेशनमा विधान अथवा संविधान अथवा भाग लिन पाउनुपर्ने हो, उहाँहरूले भाग लिन पाउने वातावरण बनाइयोस् भनेको छ, त्यो पनि सकारात्मक रूपमा नै अहिले हुन सक्छ भनेर राय राखेका छ। त्यस पछाडि 15 महाधिवेशनलाई निष्पक्ष, भान्दलिरहित र स्वतन्त्र बनाउनका लागि तेस्रो व्यक्तिको संयोजकत्वमा निर्वाचन तयारी, के अरे अधिवेशन तयारी समिति बनाओस् भन्दा त्यसलाई पनि सामान्य मान्न सकिन्छ, सकारात्मक मान्न सकिन्छ। महाधिवेशनलाई आवश्यक पर्ने समितिहरूमा सबैको सहभागिता र सम्मानित सम्मानजनक सहभागितामा त्यस्ता समितिहरू बनाउने भनेपछि त्यो पनि सकारात्मक छ। तर अब यसका लागि के गर्नुपर्छ भन्दा, यसका लागि समय चाहिन्छ। अब 3 दिनमा त यो सम्भव हुँदैन, 5 दिनमा सम्भव हुँदैन, त्यसो भए के गर्न सकिन्छ त भन्दा, दुवै तर्फका महाधिवेशनका कार्यकारीका स्थगन गरेर केही समय लिएर, समय निकालेर अब यी विषयमा संवाद गर्यौँ भने कुरा मिल्छ भन्ने मेरो चाहिँ दृष्टिकोण।
1: अब कङ्ग्रेसका तत्कालीन कार्यवाहक सभापति पूर्णबहादुर खड्का अपक्ष असोज 3 गते सुरु हुने 15 महाधिवेशनको प्रक्रियामा सहभागी हुने भएका छन्, यसले के सन्देश दिँदैछ? पूर्णबहादुर खड्काको माग पूरा भएछ, पूर्णबहादुरको भन्दा फरक माग चाहिँ के हो तपाईँहरूको भन्ने प्रश्न छ नि त फेरि।
0: धेरै जानु परेन, अब जब
1: त सहभागी हुने भनिसक्नु भयो नि त होइन पन्ध्र महाधिवेशनमा।
0: होइन होइन, यस्तो कुरा छ केन्द्रजी, दुईटा अधिवेशनलाई स्वीकार गर्दिन भन्ने नेताहरूले दुईटा अधिवेशनलाई स्वीकारेर कुनै एक अधिवेशन वा महाधिवेशनमा भाग लिने मनसाय बनाउनु गयो भने त्यसबाट दुईटा कुरा बुझ्न सकिन्छ, कि त अब मिलाउन सकिएन जेसुकै होस् म एकातर्फ लाग्छु भन्ने अर्थ बुझिन्छ, अर्को चाहिँ के बुझिन्छ भने मलाई मन परेको समूह यो हो, त्यसैले विभाजित भयो ठिकै भयो म यता लाग्छु भन्ने हुन्छ। त्यसैले व्यक्तिको लाइक र डिसलाइकसँग पक्ष र विपक्षसँग भन्दा पनि हाम्रो सिङ्गो कङ्ग्रेसको र म जस्ता साथीहरूको चिन्ता के हो भने दुईटा नभइदिए हुन्थ्यो, एउटा गर्न पाए हुन्थ्यो, एउटा गर्न पाएदेखि यी तर्क वितर्क पनि गरिरहनु पर्दैन थियो भन्ने हो।
1: अब होइन, यो त ठिकै हो, किनभने पूर्णबहादुरजीले त सुरुमा निकै ठुलो प्रयत्न पनि गर्नुभयो नि त, इतर पक्षमा त उहाँ त मुख्य नेतै भएर चाहिँ उहाँले काम पनि गर्नुभयो, तर उहाँले त केही समूह ल्याएर केही नेताहरूलाई ल्याएर धेरै धमाधम छोड्ने स्थिति छ नि त त्यताको टिमबाट, यो किन अब न्यु मात्रै खोजिरहेको, अब त मिल्ने प्रयत्न गरे भइगयो नि त भन्ने खालको पनि नेता कार्यकर्ताहरूको आशय छ नि त होइन।
0: यसलाई यसरी बुझ्नुपर्छ, मैले भनि पनि हालेँ अघि नै, विभाजित नगरौँ भन्ने आशय हो, विभाजित हुँदा को कता जानुहुन्छ भन्ने त स्वाभाविकै हो नि त, नेताहरू डिभिजन हुन बित्तिकै
1: पूर्णबहादुरजीले छोड्दैमा चाहिँ मुख्य माग र मूल मुद्दाहरू चाहिँ ओझेलमा पर्दैन त्यसो भए
0: पर्दैन, त्यो कहिले पनि पर्दै पर्दैन, किनभने वादी प्रतिवादीको बिचमा एउटा मात्रै वादी प्रतिवादी भएको भए कुनै एक वादी पक्षले आफ्नो वादी छोड्न बित्तिकै समाप्त हुन्थ्यो होला। अब अदालतमा मुद्दा पनि दुईजनाले छुट्टा छुट्टै हाल्नुभएको छ, शेरबहादुरबाट पूर्णबहादुर खड्काले आफ्ना मुद्दा छुट्टै छ, पूर्णबहादुर खड्काले असोजात के अरे 3-4-5 अधिवेशनमा भाग लिन्छु भन्नुभयो भने मलाई लाग्छ लिनुहुन्छ जस्तो लाग्दैन, उहाँले हामीसँग भएको संवादमा म कतै पनि लाग्दिनँ, कतै पनि लाग्दिनँ, मेरो मुद्दा छ, म त मुद्दाको एक पक्ष भएको हुनाले मैले कतै लाग्न मिल्दैन भन्नुभएको छ, त्यसैले उहाँ कतै लाग्नु नलाग्नु होला भन्ने विश्वास हो, लागिहाल्नुभयो भने पनि उहाँ लाग्दैमा मुद्दाका सबै प्रकृतिहरू सकिँदैनन्। एक दोस्रो कुरा, यो कानुनी विषय मात्रै होइन राजनीतिक पनि विषय भएको हुनाले पार्टी दुईटा अधिवेशन हुने बित्तिकै दुवैले काङ्ग्रेसको दाबी गर्ने, दुवै आयोगमा जाने, आयोगले फेरि कुनै न कुनै नयाँ निर्णय गर्ने, त्यो निर्णयमा असहमत हुने पक्षले फेरि अर्को पार्टी बनाउने कुरा हुन्छ होला, त्यसो भएको हुनाले अब यो कानुनी विषयको अतिरिक्त हिजो कानुनी विषय प्रबल थियो, अब राजनीतिक विषय प्रबल भएर अगाडि जाने सम्भावना रहन्छ।
1: र आज पनि धेरैले त्यो देउबा टिमलाई छोड्ने घोषणा गर्दैछन् रे भनेर यहाँ समाचार माध्यमहरूमा मैले
0: पढिरहेको छु। छोड्ने भन्नुभन्दा पनि अधिवेशनलाई रोज्ने, कुन अधिवेशनमा आफू जाने भन्ने कुरामा, अब पहिलो अधिवेशन भएको चाहिँ सानेपा काङ्ग्रेसको कार्यतालिका अगाडि र चुनदेवी काङ्ग्रेसको कार्यतालिका पछाडि भएको हुनाले अगाडिको कार्यतालिकामा को को भाग लिन जाने भन्ने कुरामा स्वतःको त्यो व्यक्ति डेमोक्रेसीमा व्यक्तिको आफ्नो चाहिँ लाइक हुन्छ, चोइस हुन्छ, डिसिजन हुन्छ, लाइक चोइस एन्ड डिसिजनमा उहाँहरू जानुभयो भने त्यसलाई अन्यथा मान्न नि सकिँदैन, जो साथीहरूले जान्न भनेर छोड्नुभयो भने त्यसलाई पनि डेमोक्रेसीकै नम्सका रूपमा लिएर त्यसलाई पनि मान्नु पर्ने हुन्छ।
1: हस्, यहाँको महत्त्वपूर्ण समयका लागि म यहाँलाई धेरै धेरै धन्यवाद दिन चाहन्छु। नमस्कार,
0: सम्पूर्ण श्रोतालाई मेरो तर्फबाट हार्दिक धन्यवाद।
1: उहाँ हुनुहुन्थ्यो नेपाली कङ्ग्रेसका नेता मिन विश्वकर्मा। आदरणीय श्रोता, केही छिन छोटो विश्राम लिन्छु, विश्रामपछि पुनः उपस्थित हुनेछु।
2: भनिन्छ नि, नानीदेखि लागेको बानी मेरो पनि एउटा बानी थियो, जे पनि बचत गरिहाले, बिस्तारै यो बानी स्वभाव बन्दै गयो, बाबालाई पनि ब्याङ्कमा खातै खोलिदिनु पर्ने भयो, अनि त महिनाभरिमा खुत्रुके भरायो, बाबासँग ब्याङ्क गएर जम्मा गरायो, समयसँगै हुर्किँदै गयो, बचत पनि थरी थरी चिन्न लाग्यो, जिन्दगी न हो सधैँ किन एक नाश हुन्थ्यो र, तर पनि मन ढुक्क हुन्थ्यो, किनकि मेरो खाता थियो नोबेल ब्याङ्कमा, मेरो बाबादेखि मेरी छोरी सानी सबैलाई सरेको छ मेरो जस्तै बानी।
3: तपाईँको नोबेल ब्याङ्कमा खाता छ कि छैन त?

एलजी ले ल्यायो नयाँ एलजी एसेन्सियल सिरिज, अब किफायती मूल्यमा रेफ्रिजरेटर, वासिङ मसिन, एसी को कम्प्लिट रेन्ज, 10 वर्षको वारेन्टी सहित 0% नो कस्ट इएमआई, नागरिकता भए पुग्छ। हरेक घरको खुसी, घर घरमा एलजी। एलजी, लाइफ्स गुड।

0: को पैसा सिधै खल्ती वालेटमा,
1: नेपालको कुनै पनि बैंक खातामा वा 45,000 भन्दा बढी आईएमई काउन्टर मार्फत
0: आफन्तको हात हातमा पुर्याउन आईएमई गरौं।
1: 25 वर्षदेखि सारा नेपालीको विश्वास
0: आईएमई गरौं।
2: इगो 12 खरी कथा 2083
3: नेपाली साहित्य साधकका सम्मानमा बारखरी मीडिया आह्वान गर्दछ अहिलेसम्मकै ठूलो कथा लेखन प्रतियोगिता।
4: प्रथम पुरस्कार 2,00,000,
3: द्वितीय पुरस्कार 1,00,000,
4: तृतीय पुरस्कार 60,000,
3: टाइटल स्पोन्सर टिगो,
4: कल्चरल इनिसिएटिभ अफ सूर्य नेपाल गाथा,
3: सपोर्टेड बाई एनआईएमबी ब्याङ्क,
4: नासा सिक्युरिटिज,
3: सिटी एक्सप्रेस मनी ट्रान्सफर,
4: United Azure Insurance,
3: Eti Airlines,
4: Vedalaya,
3: Publishing Partner Fine Print,
4: Implementing Partner Karuna Foundation Nepal.
3: Katha pathauna ka lagi barkharibooks@gmail.com.
4: Katha pathaune antim miti 2083 Asos 3 gate.
5: ए भतिज, त एकाएक शाकाहारी भइस रे, कमजोर होलास है कमजोर।
6: ल काका, भेजिटेरियन हुँदैमा कमजोर भइन्छ र? बजारमा जति पनि तागतिलो खानेकुरा छँदैछ नि।
5: जे पाए त्यही खालास, अनि रोगले समात्ला।
6: कहाँ काका पनि, अहिले बजारमा अर्ग्यानिक पोसिलो र स्वादिलो च्याउहरूको राजा च्याउ आएको छ। न रोगको डर, न त पैसा नै धेरै लाग्ने।
7: आजकल मेरो भान्सामा नै राजा च्याउ नै पाक्छ।
8: स्वादिलो पोसिलो र अर्ग्यानिक च्याउ भनेकै राजा च्याउ, एनसीए ग्रोटेकको उत्पादन।
5: आहा, राजा च्याउ त साँच्चीकै च्याउको राजै रहेछ नि।
9: यो हो नेपाली रेडियो नेटवर्क।
10: हरो विषयमा दरो बहस, नेपाली बहस। यस नेपाली बहसका साथमा प्रीति तयारी चाउचाउ। ग्लोबल आईएमई ब्याङ्क, सबैका लागि ब्याङ्क।
11: डिस होम इन्टरनेट।
12: यतिखेर हाम्रो बेसमा नागरिक क्षेत्रका अगुवा सचेतक डाक्टर सुन्दरमणि दीक्षित हुनुहुन्छ। डाक्टर साहब, नेपालीहरूले धेरै सुन्ने कार्यक्रम नेपाली बहसमा म यहाँलाई स्वागत गर्न चाहन्छु। गुड मर्निङ डाक्टर साहब।
13: एकदम गुड मर्निङ लभजन।
12: अब यो जेन्जी विद्रोह आन्दोलनको पनि एक वर्ष पुरा भयो डाक्टर साहब, होइन? छ महिना सुशीला कार्की नेतृत्वको सरकारले बितायो, त्यस पछाडिका 5.5 महिना अहिले बालेन्द्र नेतृत्वको सरकार चाहिँ 13 गते गठन भएको छ। यसलाई फ्ल्यासब्याक फर्केर हेर्दा त्यो कहाली लाग्दो दिन र अहिलेसम्मको अवस्थालाई कसरी हेर्नुभएको छ डाक्टर
13: साहब? हामीलाई तिन कालखण्डमा जोडौँ। पहिलो कालखण्ड जेन्जीको त्यो आन्दोलन, त्यसपछिको चाहिँ यो सुशीलाकारीको सरकार, सेकेन्ड कालखण्डमा इलेक्सन भएर बाल्ने शाहको त्यो पहिलो कालखण्ड भने मैले कसले लिएँ भनेदेखि सुनामी अगाडिको, यो यस्तो यो भयङ्कर सुनामी आयो, नदीको सुनामी अगाडिको र त्यसपछिको अहिलेको कुरा। र तिन कालखण्डमा गऱ्यो भनेदेखि हामीले के राम्रोसँग एनालाइज गर्न सकिन्छ। तर जेन्जी को भनेर अहिलेसम्म लम्तान्ने गायो भनेदेखि के पनि भन्न सकिँदैन, किनभने धेरै कुरा यहाँ चेन्ज भएको छ। जेन्जी पछि त इट वाज अ डिजास्टरै हो। जेन्जीको त्यत्रो आन्दोलन भएपछि उपलब्धि त सुशीलाकारीको गभर्मेन्ट जुन आयो, उपलब्धि के पनि भएन, किनभने जेन्जीको 5 मुद्दा मात्रै एउटा पनि मुद्दा चाहिँ त्यहाँ एड्रेस भएन। यतिसम्म कि चाहिँ नभनेको चाहिँ एड्रेस भयो र यतिसम्म कि सुशीलाकारीले भनिदिनु चाहिँ मेरो एउटै काम हो इलेक्सन गराउने, जबकि चाहिँ जेन्जीको मुद्दामा इलेक्सन शब्द पनि कतै थिएन। उनको त्यो भ्रष्टाचार एकदम तत्काल एक्सन ल्याऊ, कार्यकारीतिर जाऊ, प्रदेशहरू अलिक खत्तम पार र नम्बर 4 चाहिँ नि उनले भनेको थिएँ यो कार्यकारीतिर नम्बर 4 चाहिँ यो के भने चार कुरा थियो ओके बिर्सी न त्यो एउटा पनि भएन। र इनफ्याक्ट सुशीला कार्कीले के गरिन् भनेदेखि यत्रो रेभोल्युसन पछि त नयाँ संविधान नआउन्जेलसम्म उनले भन्नुपर्छ जेन्जीको आन्दोलन र भगवान्माथि म शपथ खान्छु भन्न सक्छ। रामचन्द्र पौडेलको चाहिँ यो दलीय जुन किसिम गरे, मैले सबै दलहरूलाई मिलाएसँग परामर्श गरेर संविधान बचाउनलाई मैले गरिदिउँ भन्दै त्यो संविधान उनले पुनर्लेखन नै भनेका थिए जेन्जीले त त्यसमा भन्दाखेरि त्यो कुरा मानेर सुशीला कार्कीले शपथ लिदिन्। त्यही राति 12 बजे उनले गडबडी गरिन्, त्यसमा चाहिँ त्यो दिन चाहिँ सुजन गुरुङले गल्ती गरे, खुट्टामै ढोगेर आधिकारिकता दिए। सो द्याट वाज द डिजास्टर नै भयो, किनभने जेएनजीको सम्बोधन नै भएन र त्यो भन्यो भने जेएनजीको आन्दोलन चाहिँ त को चाहिँ व्यक्तिहरूलाई पनि कुनै सम्बोधन भएन, एक दुईजनाले फाइदा उठाए, बाँकी त अहिले विद्रोहमै छन् भनौँ न अहिले।
12: अब अहिले जेन्जी विद्रोहकै कुरा गर्दाखेरि जेन्जीको आन्दोलनको बलमा चाहिँ नेताहरू भए, मन्त्री भए, होइन प्रधानमन्त्री पनि भए, सांसदहरू पनि भए, तर खास अहिले हेरिएका अनुहारहरू जेन्जी आन्दोलनका अग्रभागमा उभिएका व्यक्तिहरू हुन् र डाक्टर साहब?
13: त्यसैले भन्छु नि, लङ्का जित्ने हनुमान जस पनि ढेँडो भन्छन् नि, एकदम यो भाष जो त्यहाँ एउटा सुदन गुरुङ बाहेक जो डाइरेक्टली इन्भल्भ थियो, यतिसम्म कि बालन शाह पनि इन्भल्भ थिएन नि त, ऊ पनि खालि ब्यागबाट पुस मात्रै गरिरहेको थिएन त्यो बेलामा है। त्यसले त्यो बेलामा जे भयो, अब सुशील कार्की कहिले जिन्दगीमा प्रधानमन्त्री हुन नपाउने व्यक्ति प्रधानमन्त्री भइन्, यी खरेल छरेल यताउति कुनै कहिले पनि मन्त्री हुन नपाउने मन्त्री भए, अनि खुसु खुसु त्यहाँबाट त्यहाँ इलेक्सन लड्न गइहाले, भनेदेखि प्योर कम्प्लिट स्वार्थले ढाक्यो जेएनजीको त्यो त्यो निरज ढुङ्गाना, त्यो हाम्रो बम, त्यो त्यो हाम्रो निरज ढुङ्गाना, हाम्रो त्यो रक्षा बम जस्तो यस्ता कति थिए सबै ओझेलमा पारेर कुनै नाम उनले भनेको पनि सुन्न छोडे, र यिनीहरूले माइतीको मण्डल धर्न बस्दाखेरि उनलाई पुलिसले ठडै पनि हाल्यो। ओके, अब तेस्रो आयो सरकार भयो, इलेक्सन भयो, यो इलेक्सन आन्दोलनको म्यान्डेट नै थिएन, त्यो गरेर जो इलेक्सन गराए र दलहरूलाई फेरि चाहिँ माने अगाडि बढ्न दिए, तर फर्चुनेटली राष्ट्र स्वतन्त्र पार्टीले चाहिँ यी पुराना दली कुहिएका दलहरू चाहिँ उसले पाखै लगाइदियो र ऊ आयो। अब आएपछि आयो त के बालन शाह आयो जस्तो कुनै अनुभव नै थिएन यो हाम्रो रविराम सानीको निगाहबाट, सुदन गुरुङ आए कुनै अनुभव चाहिँ हामी त्यसैले सुरुदेखि भने बिल्कुल गलत छ, तर सुदन गुरुङले तुरुन्तै आउने बित्तिकै चाहिँ हाम्रो त्यो विचारलाई पलक्कै पल्टाइदिए, उनले काम गर्न लागे गरे र हामीले एक प्रकार हाम्रो मन जिते। त बालन शाहको त रवैया त त्यो तिन चार महिना त बिल्कुलै रटन नै थियो, पार्लियामेन्टलाई अवस्था छैन, राष्ट्रपतिको अनादर छ, जथाभावी मञ्चबाट बोल्छन्, भूमि हाम्रो भारतको मिचा चाहिँ भन्छन्, अनि सांसदहरूले आऊ कि आऊ बोल खबर देऊ ब्याक माने बोली फर्क भन्दाखेरि ज्ञानकै आउँदैन। त्यो थियो दोस्रो कालखण्डको सुनामी आउन्जेलसम्म, र बालन शाह टोटली जाने अनफिट देखिया थियो, अचानकसँग सुनामी आइदियो। यो आएपछि ग्रह दशा पल्टियो के भयो थाहा छैन, बालन शाहको रवैया कम्प्लिटली पल्टियो। मैले त भन्ने गरेको छु ऱ्यापर बालन शाह चाहिँ नि इन्जिनियर बालन शाह र अलिकति प्रधानमन्त्रीको दायित्व बोध गरेर बालन शाहमा परिणत भयो, त्यसले गर्दाखेरि धेरै फरक छ। तेस्रो कालखण्डमा गएर चाहिँ नि म देख्छु अहिले, हुन त त्यत्रो सुनामी आयो, विध्वंस नै मच्यो, नेपालले हाहाकार नै मच्यो, तर एउटा फाइदा सिल्भर लाइनिङ के भयो भनेदेखि सिल्भर लाइनिङ चाहिँ नि कालो बादलमा सरकार चाहिँ नि अगाडि बढ्दै अहिले बालनको काम हेरौँ, स्वर्णिम वाग्लुको हेरौँ, परराष्ट्र मन्त्रीकै हेरौँ, जो इफ इनइफेक्टिभ थियो पहिले, सुदनको त कुरै छैन पहिले अहिलेसम्मै छ, भन्दाखेरि यिनीहरूलाई जुन अब उद्योगपतिहरूसँग अस्ति बालन शाहले चार दुई दुई घन्टा कुरा गरे, ठोस कुरा गरेको थियो, कोही जम्बो उद्योगपतिहरू ल्याएर हेरौँ, 10-15-20 ल्याएर चाहिँ हामी तपाईँले गर्छौँ भने होइन कि ठोस कुरा गरिकन चाहिँ परिणाम निस्किने कुरा चारजनालाई बस्दै गरेका छन्। महत्त्वपूर्ण व्यक्ति थिए तिनीहरू, माने विनोद चौधरी भनौँ, गोलियानजी भनौँ, हाम्रो चाहिँ चन्द्र ढकाल भनौँ, र चाहिँ उत्तम श्रेष्ठ, त्यस्तो राम्रो भाषा अहिले बालन शाह अचानक चेन्ज भयो। यति होइन जो पार्लियामेन्टमा आउँदै आउँदैन थियो, बोलाउँदाखेरि नआउने, हेपेर बस्ने, अहिले सडन्ली पार्लियामेन्ट पनि आइकन पुरा आफ्नै हिसाबले पुरा राम्रै जवाफ दिएको छ, र म कहीँ जान्न भने व्यक्ति अब युएनमा पनि जान बाध्य भयो, जान पर्यो, र उसले राम्रैसँग जान खोजिरहेको छ, किनभने जान पर्ने थियो, सुनामीको बारेमा कुरा नगरी हुँदैन थियो, जानै पर्थ्यो, जान लाग्यो। हामीले हेर्दाखेरि त यो क्या हो, यो काया पलट कसरी भयो? यो सुनेका छौँ काया पलट भन्ने कुरा, बालन शाह कम्प्लिट काया पलट भयो, हाम्रो मुलुकलाई त एकदम फाइदा भयो त, तर अनफोर्चुनेटली ठुलो चाहिँ नि मूल्य चुकाउनु पऱ्यो यतिको लागि। त्यसले थर्ड कालखण्डमा चाहिँ नि आएर मेबी चाहिँ नि हाम्रो त्यत्रो विध्वंस, उनको मुद्दा जेन्जीको मुद्दा त भन्दिनँ, यत्रो विध्वंस चाहिँ नि केही न केही अब फाइदा होला कि भने आशा चाहिँ हामीलाई छ। त्यसै पनि अब यो सुनामीले हाम्रो सबै माइन्ड चाहिँ नि त्यतै जान्छ, पैसा पनि त्यतै जान्छ, म्यान पावर पनि त्यतै लाग्छ, अब के गर्ने? समस्या चाहिँ 5 वर्षमा के निक्ल यो ठिक हुन्थ्यो, 10 वर्ष लाग्ला, तर हेरौँ अब के हुन्छ। र
12: डाक्टर साहब एउटा कुरा छ नि, डाक्टर साहब होइन, निकै परिवर्तन पनि भयो, यहाँले भन्नुभयो होइन, कालखण्ड फेरियो पनि, व्यक्तिहरू त फेरिए पनि, तर एउटा हाम्रै छिमेकी मुलुक, हाम्रै घर अगाडि भनौँ न होइन, आँगन अगाडि भारतमा ब्रिक्स सम्मेलन हुँदैछ, होइन धेरै देशका हुनहार र धेरै देशका पावरफुल नेताहरू, राष्ट्रपतिहरू, प्रधानमन्त्रीहरू त्यहाँ आएका छन्। यसभन्दा अगाडि नेपाललाई निम्तो समेत दिइन्थ्यो, होइन पर्यवेक्षकै रूपमा पनि नेपालबाट जान्थे, तर अहिले भारतले टोटली डिसएग्री गर्यो क्या, भारतले टोटली रूपमा चाहिँ नेपाललाई बाइपास गर्यो। अनि यसमा सरकारको भूमिका चाहिँ कस्तो रह्यो, वा चाहिँ यो सरकारप्रति भारतको दृष्टिकोणलाई कसरी हेर्न सकिन्छ सर?
13: भारतको अहिले त त्यो नहेर्नुहोस्, हेर्नुहोस् गरेका कुरा हेर्नुहोस् अनि के गर्न सक्थ्यो भने छोड्नुहोस्। भारत यो यसपालि सुनामी आउने बित्तिकै भारतको त्यत्रो सहयोग आएको आई कुनै दिन छुट्या छैन। हेर्नुहोस् त कत्रा कत्रा प्लेन आइरहेका छन्,
12: त्यो त ठिक छ, त्यो त मानवीयताको कुरा एउटा होला,
13: होइन त्यो त्यही त मुख्य कुरा त्यही त हो नि। अहिले अहिले हामीलाई म हाम्रो मुलुकलाई ब्रिक्समा निम्ता दिएन मलाई कुनै चित्त दुखेको छैन अहिले, हो न मलाई मात्र छैन, यत्रो सुनामी मान्छे मर्दैछन् बाबा, खान नपाएको छन्, त्यहाँ पनि बसोबास छैन, त्यहाँ त्यो हामीले त्यो विचार गर्ने त्यसको लागि धन्यवाद दिने कि तिमीले हामीलाई ब्रिक्समा बोलाएन हो भने उसलाई चाहिँ नि अहिले हेप्ने, त्यो नचाहिने कुरो भयो नि। हामीले त विचार गर्नु चाहिने कुरो पो बोल्नुपर्छ, नचाहिने कुरो गर्नु हुँदैन। अब ब्रिक्समा बोलाएन त बोलाएन, हामीले के मतलब हो, हामीले त ब्रिक्समा हामीले के गर्ने पनि होइन। फ्रेङ्कली बताउँ, चाइना र अमेरिका, चाइना रसिया त्यो इरान छ, त्यहाँ साउथ अफ्रिका छ, त्यसले मुलुकमा हाम्रो गएर के गर्ने, नथिङ। त्यो खालि हाम्रो मानको खातिर मान चाहियो होला, हामीले त ठोस हाम्रो सहायता त चाहिएको थियो र गर्नुसम्म भारतले गरेको छ, चाइनाले पनि गरेको छ, त भारतले गर्नुसम्म गरेको छ, त्यसमा अहिले हामीले त्यो ब्रिक्समा बोलाएन, हाम्रो के नभए त्यसरी हामी म त भनिदिनु भयो अहिले।
12: भनेपछि अब अहिलेको अवस्थामा चाहिँ छिमेकीसँगका मित्रवत व्यवहारहरू र सम्बन्धहरू चाहिँ हाम्रा राम्रै
13: हेर्नुहोस्, विचार गर्नुहोस्, जुन भारतलाई भारत शाहले त्यस दोस्रो कालखण्डमा, तेस्रोमा भन्दिनँ, दोस्रो कालखण्डमा जुन त्यो जुन नचाहिने काम भारतले गर्दै गएको थिए, भारतले पनि चिराउनुसम्म चिराए, चाइनाले पनि खुसी पार्न सकेनन्, र मोदीको दुई दुई चोरीको त्यत्रो हिंसा लत्याइदिएका थिए, त्यति हुँदाहुँदै भारतले त्यो टेप्पै नमानिकन सोझे त्यत्रो चाहिने भनिया नि, मैले देखाएको छु कत्रा कत्रा प्लेनहरूले चाहिँ 7-8 टनका टन सामान ल्याएको छ। हेर्नुहोस् त मलाई त्यो उनले गर्न पर्थ्यो र हेप्या गया, तर उनीहरूले आफ्नो बढत देखाए। हामी ठुलो राष्ट्र हौँ, नेपालको लागि जनताको हामी गर्छौँ,
12: ग्यास छैन, उपभोक्ताहरू लाइनमा छन्, मन्त्री फेरि, तर ग्यासको संकट चाहिँ पुरा हुन सकेन भने
13: माने, अब त्यो हाम्रो लोकल कुरा हो। पहिला कुरा त ग्यासको अहिले अभाव हुन्छ केदेखि खाडीकोले गर्दाखेरि अल्टिमेटली भारतलाई धक्का पर्छ, भारतलाई धक्का परेपछि हामीले धक्का पछि नपरि छाड्दैन। अब हो त डेफिनेटली यहाँ होर्डिङ भएको छ, बदमासी भएको छ, अब त्यो त अचम्म लाग्छ मलाई। यो अघिल्लो यादव, गौरी यादवले सबैलाई गाली गरिन्, पाता कसो व्यापारीहरूलाई भनिन्, तर उनी हट्ने बित्तिकै अर्को मन्त्री आउने बित्तिकै छापा मारेपछि त कति कति ग्यास त सरकार निकाल्न सक्यो नि त। यसो मतलब उनको राइमा पनि त्यो किन भएन, किनभने उनी पनि सायद इन्भल्भ छन् त्यसमा, मिलो मिजो भन्छ, आखिरमा त कमिसन सबले खाने हुन्, दोष दिने कर्मचारीलाई, तर आफूले चाहिँ त्यो के निकाल्न सकिन्छ, भोलिपल्ट गए चाहिँ यो मन्त्रीले कसरी निकाल्यो त भनेदेखि हो काम धेरै काँडो बजाइ भएको छ। तर गौरी कार्कीलाई, गौरी यो यादवलाई पहिले पनि त बालन साल त अरेस्टै गरेर भनेको थियो नि त एक जमानामा त, भनेदेखि त्यस्तो व्यक्ति थिइन्, अनि त्यसले चाहिँ नि उद्योगपति व्यापारी पाता कस भन्न के हिम्मतले बोलेको भन्नुहोस् त मलाई, त्यस्तो भन्न पाइन्छ भने यो एउटा व्यक्ति बदमास होला, सबै समूहले गाली गर्ने, यहाँ त कस्तो चल्नु भएको छ भने एउटा कुनै मारवाडीले कहीँ अलिकति गडबडी गर्यो भने सारा मारवाडी चाहिँ एकदम खत्तम भनेर चाहिँ दुर्गा प्रसाद गरेर गरेर त्यो गर्न पाइन्छ, यो त नचाहिने कुरा हो नि। यस्तो चाहिँ गरेर सारा समूहले चाहिँ नि माने एकदम जनताको नजरमा गिराउने कुरा गर्नु हुँदैन नि। त्यही गौरी यादवजी गरेको थिइन्, उनलाई उनी नहटाएपछि उनी हटाउनै पर्थ्यो, बालेले हटाउने डेफिनेटली हटाउँथे, तर लकिली राजीनामा दिन बालेले हटाउनु परेन। तर ग्यास अब जति सकिन्छ सरकारले गरेको छ, तर म भन्छु सरकारलाई, तिमी ग्यास दिन सक्छौ मलाई थाहा छ, तर तिमी कमसेकम बिजुलीको चुलो सस्तो भावमा बिक्देऊ, स्टुडेन्टहरूलाई धेरै दुःख भएको छ, आम नागरिक दुःख भएको छ, र बिजुली त्यो घर ती डल्लो स्तरको मान्छेलाई बिजुली फ्री गरिदेऊ न, हाम्रै यहीँ उत्पादन गर्ने बिजुली पनि हामीले मान्छे भात पकाउनु नपाउनु भयो त मारेन भने त्यो गर्न पर्यो। अब यो अलिक होमवर्क गरे चाहिँ गर्न पर्यो, माने घर घरमा पनि खाएर आएको भन्न सकिँदैन, तर यति चाहिने घरलाई चाहिने जति यति युनिट चाहिँ हामी फ्री गर्छौँ भन्न त पर्यो नि।
12: जाँदा जाँदै डाक्टर साहब, अब यो जेएनजी विद्रोहका केही व्यक्तिहरू जेलमा छन्, कोही संसदमा छन्, कोही सरकारमा छन्, होइन? अब एउटा आवाज के उठ्न थाल्यो भने जेएनजी आन्दोलनमा सहभागी भएकै आधारमा पक्राउ परेकालाई के गर्ने, आगजनी तोडफोड लुटपाट हतियार लुटपाट जस्ता हत्या कसुरमा संलग्नलाई के गर्ने, 23 र 24 भदौका सम्पूर्ण घटनालाई कसरी चाहिँ अगाडि बढाउने भन्दाखेरि न्याय पनि दुई खालको हुन थाल्यो भन्ने पनि बस सिर्जित भएको छ। तपाईँ के भन्नुहुन्छ?
13: यो अब यहाँ कस्तो भनेदेखि जहाँ चाहिँ नि डेफिनेटली लुटपाटमा संलग्न भएका व्यक्तिहरूले चाहिँ नि ती जेएनजीका स्टुडेन्टहरू हुँदै होइनन्। म त्यो माइती ग्रह मण्डलामा त्यो दिन म गएको छु र मैले देखाएको छु कस्ता कस्ता स्टुडेन्ट बिचारहरू कलेजको ब्याग बोकेका छन्, युनिफर्म लगाएका छन्, हाँस खेल गर्दै त्यो जुलुसमा भाग लिएका छन्। त्यस्तोले गरेको होइनन्, म्याक्सिमम लुटपाट भएका लुटेर गुन्डा फटाहाले गरेका हुन्। त्यसमा कति चाहिँ नेपाली पनि तिनीहरू हुँदै होइनन्, यी बाहिर भित्र पसेका जुन नेपाल जुन यो काठमाडौँ बसेका छन् तिनीहरूको हो र लुट मात्रै गरेको। त्यस्तालाई चाहिँ भिडियोमा देखिएको छ समाते छ भने त्यस्तालाई ज्यान गे छोड्नु हुँदैन, पुरा कारवाही गर्नुपर्छ। तर स्टुडेन्टहरू छन्, युवाहरू बिल्कुल चाहिँ नि छन् भनेदेखि त्यस्तोको चाहिँ नि राम्रोसँग छानबिन गरेर छोडिदिइहाल्नुपर्छ, किनभने तिनको धेरै दोष छैन। तर यो जुन त्यहाँ विध्वंस गर्नेहरूलाई चाहिँ प्रमाण छ भने त्यसलाई चाहिँ न त स्टुडेन्ट न त लुटेर कोही छोड्न चाहिँ मिल्दैन, ध्वंस गर्न छोड्न चाहिँ मिल्दैन।
12: अब नेपाली कङ्ग्रेसमा पनि त्यस्तै खालको विपत्ति तपाईँले नजिकबाट हेर्नु भएको छ। कङ्ग्रेसमा दुवै पक्षले मठिक मठिक भन्दैछन्, तर कुन पक्ष ठिक तपाईँ त स्वतन्त्र विश्लेषण।
13: एउटा कुरा भन्नु हो, कङ्ग्रेसमा भन्नु त्यो भन्न मिल्दैन। अहिले कङ्ग्रेस पनि एउटै मात्रै छ भने गगन थापाको कङ्ग्रेस जो आधिकारिक हो, सुप्रिम कोर्टले आधिकारिक मानेको छ, इलेक्सन कमिसनले आधिकारिक मानेको छ, अहिले उनीहरू पनि युवाहरूले अधिवेशन गरिकन आधिकारिक पाइसके। यो अर्को त यो इतर कङ्ग्रेस बिपीको सिद्धान्त लत्याउने कङ्ग्रेस हो, जो चाहिँ खालि पद र पैसाको लागि र चाहिँ आफू भाइ कम्युनिस्ट भइसक्यो, दाई कम्युनिस्ट भइसक्यो छ, यो त्यो कङ्ग्रेस हो। त्यसलाई अहिले कसै कङ्ग्रेस भन्दैन। अब अहिले त यिनीहरूले चाहिँ नि यो कङ्ग्रेस जुन छ कङ्ग्रेस एउटै छ, त्यही हिसाबले हामी अगाडि बढ्नुपर्छ।
12: गगन थापा मात्रै कङ्ग्रेस
13: भन्न मिल्दैन। अस्ति मैले सुप्रिम कोर्टमा गए होइन देउवा पुगे होइन देउवा, त्यो भगुवा 5 महिना बाहिर बस्छ, त्यत्रो पैसा डलर खर्च गर्छ त्यहाँ। अहिले आए चाहिँ आएर चाहिँ सोझ चाहिँ नि सक्रिय चाहिँ राजनीति गर्न त्यो भित्र पस्छ नि, अदालतमा गएर चाहिँ मुद्दा हाल्छ। त्यस्तो फटाहरू यिनीहरू पाँच पाँचचोटि प्रधानमन्त्री भए, देशलाई डुबाउनुसम्म डुबाए, त्यस्ताले अब नेतृत्व गरेर म कसरी मान्न सक्छु? खालि म भन्छु शशाङ्क कोइराला जस्ताहरूले चाहिँ के स्वाध्यायलाई बिपीलाई बिर्से, आफ्नो बाउलाई बिर्से।
12: तपाईँ त बिपी कोइरालासँग पनि नजिक हुनुहुन्थ्यो डाक्टर साहब, अनि शेखर शशाङ्कको अहिलेको भूमिका चाहिँ कस्तो छ?
13: चौपट। मैले त अहिले मात्र होइन, मैले बारमा चाहिँ शेखर कोइराला चाहिँ नि साँच्चैकै बिपीको सिद्धान्त बोकेर बस्यो बस्यो बस्यो बसेपछि देउवासँग लड्यो पनि इलेक्सन पनि कति राम्रो। हामीले भन्थ्यौँ एउटै व्यक्ति जसले कङ्ग्रेसको बिपीको सिद्धान्त गणेश मानको सिद्धान्त भट्टराई सद्धान्त सिद्धान्त लिएर बसेका भनेका थियौँ। आखिरमा किन हो किन अल्टिमेटली त्यो यो आधा 100 मिटर बाँकी हुन्थ्यो म्याराथन रनमा, 100 मिटर बाँकी हुँदाखेरि शेखर चट्ट पर्लक्क चाहिँ देउबातिर गइदिए। त्यो शेखरको ठुलो पोलिटिकल मिस्टेक भयो। उनले त्यो बेलामा गगनहरूसँग मिलेर त्यो अधिवेशनमा भाग लिनु पर्थ्यो, उसले गएन। के बुद्धि भ्रष्टमा थाहा छैन। तर शशाङ्कले त कहिले पनि यो 5-6 वर्ष यता त त्यहाँदेखि कम्प्लिट देउवालाई छोड्दै छोडेको छैन। म कतिले भने के हो यो शशाङ्क के भा देउवाको खुट्टा चाट्दै चाट्दै हिँडिरहेको भए भन्थे म, नभन्थ्यो अहिले झन् उता संयोजक भएर बसिसकेको छ। सो उसलाई त म भन्छु तिमी बिल्कुल बिपीको शरीर तिम्रो होला, सिद्धान्त तिमी बिपीको बोकेका छैनौ। अहिले बिपी बाबु आउनुभयो भनेदेखि पृथ्वीमा उहाँले शशाङ्कलाई धिक्कार्ने हुन्छ, त्यो पक्का। त शेखरले लास्टमा गएर गल्ती गर्छ, उसले त गल्ती सच्याउन सक्यो भने राम्रो हुन्छ।
12: हस् डाक्टर साहब, यहाँको महत्त्वपूर्ण समय र सुझावका लागि म धेरै धेरै धन्यवाद दिन चाहन्छु। नमस्कार,
13: थ्याङ्क यू भेरी मच।
12: उहाँ डाक्टर सुन्दरमणि दीक्षित नागरिकको आदरणीय श्रोता नेपाली बहसमा छोटो विश्राम लिन्छौँ। विश्रामपछि हामी नेकपा एमालेको विवाद के हो, पूर्व अर्थमन्त्री एवं नेकपा एमालेका नेता सुरेन्द्र पाण्डेसँग कुराकानी गर्दैछौँ। छोटो विश्राम।
14: सुरक्षित भविष्यको लागि जीवन बीमा गरौँ, जीवन बीमाका लागि राष्ट्रिय जीवन बीमा कम्पनी नै रोजौँ। न्यून बीमा शुल्कमा अधिक बोनस दर रहेको नेपाल सरकारको पूर्ण स्वामित्व प्राप्त एकमात्र जीवन बीमा कम्पनी, बीमाको क्षेत्रमा विश्वसनीय नाम राष्ट्रिय जीवन बीमा कम्पनी साबिकको राष्ट्रिय बीमा संस्थान, प्रधान कार्यालय रामशाहपथ काठमाडौँ।

0: एकमात्र डीटीएच सेवा डिस होम डिस होम खुशीको कनेक्शन।
1: लामखुट्टेको टोकाइबाट हुने डेङ्गीबाट बच्नका लागि
2: पुरा बाहुला भएका लुगा लगाउने,
1: झुलभित्र मात्र सुत्ने,
2: घरको झ्याल ढोकामा लामखुट्टे नछिर्ने जाली हाल्ने,
1: लामखुट्टेको टोकाइबाट बच्नका लागि लामखुट्टे भगाउने धुप बाल्ने वा मलहमको प्रयोग गर्ने,
2: घर कार्यालय विद्यालय वा सार्वजनिक क्षेत्रमा पानी जम्न नदिने,
1: खाल्डा खुल्टी पुर्ने र खाने पानी वा ढल चुहिएको छ भने तत्काल मर्मत गर्ने,
2: गमलाको प्लेट फुलदानी कुलर आदिको पानी कम्तीमा हप्ताको एक पटक फेर्ने,
1: पानी जम्मा गर्ने भाँडालाई लामखुट्टे छिर्न नसक्ने गरी छोपेर राख्ने,
2: साँझ र बिहान करेसा बारी चोक बजारतिर जाँदा वा घर बाहिर रहँदा विशेष सावधानी अपनाउने,
1: डेङ्गी रोग बारे सचेत बनाऊ।
3: नेपाल रेड क्रस सोसाइटी काठमाडौँ जिल्ला शाखा।
4: हरो विषयमा तरो बहस, नेपाली बहस, यस नेपाली बहसका साथमा प्रीति तयारी चौचौ
5: ग्लोबल आईएमई बैंक सबैका लागि बैंक
6: डिस होम इन्टरनेट।
7: यतिखेर हाम्रो बीचमा नेकपा एमालेका नेता एवं पूर्व अर्थमन्त्री सुरेन्द्र पाण्डे हुनुहुन्छ। सुरेन्द्र पाण्डेजीलाई स्वागत गर्दै गर्दाखेरि पाण्डेजी, नेपालको जेएनजी विद्रोह भएको एक वर्ष पुरा भएको छ, यो एक वर्षलाई फर्केर हेर्दाखेरि तपाईँले कसरी लिनु भएको छ?
8: होइन, पहिलो कुरा त अब नेपालमा किन त्यो प्रसङ्ग बढी चर्को रूपमा उठ्यो भन्दा म दुई तिनवटा घटनालाई कसरी हेरिरहेको छु भने 46 साल पछिको एउटा घटनाक्रममा हेर्दा डेमोक्रेसी भन्ने मुद्दा थियो, वर्गका कुराहरू उठ्थे, एउटा अध्याय त्यसरी अगाडि बढ्यो नेपालको राजनीतिमा। दोस्रो चाहिँ अब माओवादी प्रचण्डजी आउनुभयो अगाडि, त उहाँले के भन्नुभयो भने अब कहाँ चाहिँ वर्गको कुराले मात्रै पुग्छ, डेमोक्रेसीले मात्रै कहाँ पुग्छ, अब त त्यसमा थप्नुपर्छ जातीय क्षेत्रीय लिङ्गीय कुराहरू, उनीहरूका मुक्तिका कुरा थप्नुपर्छ भन्नुभयो। होइन, अब त्यस ढङ्गले मानिसहरू धेरै ठुलो संख्यामा युवाहरू त्यो अभियानमा जुटे, तर त्यसले कति सफलता ल्यायो त्यो हामीले हेरेकै छौँ। अब यो तेस्रो जेनेरेसनले चाहिँ के भन्यो भने अब त्यो कहाँ त्यो जातीय क्षेत्रीय लिङ्गीय कुराले मात्रै पुग्छ, अब त हामीलाई अन्तर पुस्तात्मक एउटा चाहिँ अन्तर चाहियो, इन्टर जेनेरेसनल चेन्ज चाहियो भन्ने मुद्दा उठायो, पुस्तान्तरण हुनु पर्यो भनेर। अब त्यो पुस्तान्तरणको मुद्दाले युवाहरूमा चाहिँ एक प्रकारको समर्थन प्राप्त गर्यो र त्यस बेलाका सरकारमा अथवा पार्टीका मानिसहरूले त्यो कुरालाई ठिक ढङ्गले सम्बोधन गर्न नसकेको हुँदाखेरिमा त्यसले एउटा चाहिँ के भने त्यो त्यो घटनाले एउटा एउटा उच्चतम क्लाइमेक्सको रूप लियो र अब त्यति बेलै पनि अब प्रधानमन्त्रीले अघिल्लो दिन त्यो घटना घटेपछि राजीनामा दिएको स्थिति हुन्थ्यो भने सायद अब त्यो अलिक फरक स्थिति हुन सक्थ्यो, तर त्यो नहुँदाखेरिमा अब आफै चाहिँ
7: तत्कालीन प्रधानमन्त्रीले राजीनामा दिइदिएको भए चाहिँ स्थिति भयावहबाट जोगिन्थ्यो भन्नु खोज्नु भएको,
8: केही न केही जोगिन सक्थ्यो, भोलिपल्टको घटना नहुन पनि सक्थ्यो र दोस्रो चाहिँ के भने अब संसद विघटन नहुन पनि सक्थ्यो, एउटा बिचको चाहिँ एउटा समन्वयको स्थिति पैदा हुन सक्थ्यो, तर त्यो भएन। नभएपछि कता गयो भन्दा परिस्थिति चाहिँ अब संसद विघटन हुँदै नयाँ अन्तरिम सरकार गठन र संसद विघटनको ठाउँमा गएर चाहिँ अड्कियो अथवा त्यहाँ गएर टुङ्गियो। होइन, अब त्यसपछि अब त्यो घटना अब त्यसपछि त अन्तरिम सरकार बन्यो, अन्तरिम सरकारले चुनाव गराउने उसको म्यान्डेट थियो, छ महिनामा चाहिँ गर्ने चुनाव उसले छ महिनामै गराएको हुनाले म त्यसलाई चाहिँ सफलता नै मान्छु र धन्यवाद दिन्छु, किन त उसको त्योभन्दा बढी म्यान्डेट पनि थिएन र उस त्यसबाट त्यो सरकारको त्योभन्दा बढी अपेक्षा गर्नु पनि उचित हुँदैन। होइन, अब त्यस कारणले त्यसमा उनीहरूलाई धन्यवादै दिनुपर्छ, अब कुन पार्टीको कति पोजिसन आयो के आयो भन्ने कुरालाई गौण मानु, कमसे कम के भने त्यस बेलाको संविधान हामीले निर्माण गरेको लोकतन्त्रलाई सुरक्षित राखेरै एक प्रकारको पोलिटिकल अवतरण भयो, जुन ढङ्गले चाहिँ जेएनजी विद्रोह भएको थियो त्यो घटना अगाडि बढाएको थियो, त्यसको अल्टिमेट उद्देश्य चाहिँ के भने संसद विघटन मात्रै थिएन, त्यसको चाहिँ अन्तरिम सरकार मात्रै थिएन, त्योभन्दा अगाडि बढेर संविधान खारेजीको ठाउँमा जान सक्ने सम्भावना पनि थियो, त्यता नगरिकन हामीले चाहिँ के भने संविधानको पनि रक्षा गर्दै यो डेमोक्रेटिक फ्रेमभित्रैबाट जुन ढङ्गले चुनाव भयो त्यसलाई मैले सकारात्मक रूपमा लिएको छु।
7: अब यो जेएनजी विद्रोहको सूत्रपातका विषयमा पनि पूर्व अर्थमन्त्रीज्यू के छ भने देशी विदेशी तत्त्व र यसमा चाहिँ निकै ठुलो घुसपेट पछि चाहिँ यो स्थिति सिर्जना भयो भन्ने छ, यो यसको वास्तविकतालाई चाहिँ यहाँले कसरी हेर्नु भएको छ?
8: अब यस्तो हो, मैले यसलाई कसरी हेर्छु भने घुसपेट भयो होला। अब नेपालमा तपाईँ भन्नुहोस् न, सुगौली सन्धिदेखि आजसम्म भइरहेका घटनाहरूमा या त्यसपछि हाम्रो चाहिँ कोट पर्व, भण्डारखाल पर्व या विभिन्न कुराहरूमा घटना घट्दाखेरिमा के देशी विदेशी चाहिँ संलग्नता थिएन र? अनि त्यो पोहोर साल मात्रै अन्तिम चाहिँ संलग्नता भएको, अब भविष्यमा हुँदैन? म चाहिँ के ठान्छु भने यो हुन्छ, भइरहेछ, भविष्यमा पनि हुन्छ। त्यो त सत्तामा बस्ने मानिसहरूले, सरकारमा बस्ने मान्छेहरूले त्यसलाई कसरी चाहिँ परसार्ने, त्यसलाई त्यसलाई अभोइड कसरी गर्ने, त्यसमाथि विजय प्राप्त कसरी गर्ने भन्ने कुरा जान्नु पर्यो। त्यो जान्न नसक्नु आफ्नै कमजोरी पनि हो र अब खालि अरूलाई दोष लगाएर आफ्नो कमजोरीबाट आफू उम्किनु हुँदैन। अब तर सँगसँगै के हो भने हाम्रो यहाँ चाहिँ देशभित्रको होइन, देशभित्रको मात्रै कुराले काम गरे हो पनि भन्दिनँ होला, बाहिर पनि त्यसको प्रभाव छ। तर बाहिरको प्रभाव चाहिँ हामीले त धेरै इतिहास भोगेका देखेका मान्छे हौ, होइन? नेपालकै इतिहासमा यत्र राजनीतिक परिवर्तन हुँदा बाहिरको भूमिका थियो कि थिएन? रहँदै आएको थियो, रहँदै आउँछ र रहन्छ भन्ने कुरा बुझेर भनेर बुझेर आफू चाहिँ आफ्नो सतर्कता अवलम्बन गर्नुपर्ने होइन र? त्यस कारणले त्यसमा हाम्रा कमजोरीहरूलाई त्यही रूपमा समीक्षा गर्न सक्नुपर्छ। अब जहाँसम्म कतिपय कुरा अब त्यस्ता चाहिँ षड्यन्त्र त्यस्ता पक्षहरूलाई मनमा राख्नुपर्ने हुन्छ, हेक्का राख्नुपर्ने हुन्छ। अब आफूले के रोक्न सक्नु पर्यो, रोक्न नसक्दाखेरिमा त्यो बाहिर कुरा गरेर त्यो कुरा केही मुखको तितो फाल्नु भए केही पनि हुँदैन।
7: अब चैत 13 गते फागुन 21 को निर्वाचनपछि चैत 13 गते बालेन्द्र शाहको नेतृत्वमा नयाँ सरकार गठन भएको छ, जुन दुई तिहाई नजिकको सरकार छ। अब यो सरकारका गतिविधिहरू फ्ल्यासब्याक फर्केर हेर्दाखेरि कस्तो कस्तो पाउनु भएको छ?
8: होइन, पहिलो कुरा त यो जुन पहिलो कुरा त मलाई के लाग्छ भने यो 6 महिनाको अनुभव हेर्दा 6-7 महिना 10 महिना कति भयो, 6-7 महिना
7: बढी नै
8: भइसक्यो। अनि त्यो अनुभवलाई हेर्दाखेरिमा जस्तो किसिमले नेपालको एउटा मानिसहरूको चाहिँ हरेक विद्रोह पछिको उच्चतम अपेक्षा छ नि, त्यो अपेक्षा अनुसार काम भएको चाहिँ म देख्दिनँ। किनभने उही बिजनेस एज युजुअल जस्तो देख्छु म। अब यति छोटो अवधिमा तपाईँले यसो हेर्नुभयो भने आपसमा कलह, झगडा, अन्तर्द्वन्द यो जम्मै कुरा भए देख्छु म, होइन? अब म चाहिँ उहाँलाई शुभेच्छा पनि प्रकट गर्न चाहन्छु, उहाँहरूले राम्ररी सम्हालेर मिलाएर लिएर जानुहोस्। हरेक चोटि पार्टीहरूका झगडाहरूले पार्टीहरू चाहिँ संसदहरू विघटन हुने भने समस्याहरू आउने बनिया छ, त्यो स्थिति नहोस् भन्ने बारेमा उहाँहरूले सचेतना राखेर जानुहोस् भन्ने शुभकामना दिन चाहन्छु।
7: होइन, अब जनताको आक्रोश त एक किसिमको छ, किनभने जनताहरू एकैचोटि इमोसनल पनि हुन्छन्, एकैचोटि आक्रोश र भडास पनि निकाल्छन्। सिराहाको कार्यक्रममा पनि शिक्षा मन्त्री सस्मित पोखरेल लखेटिएको विषय पनि आएको छ सँगसँगै, होइन? यो राम्रो चाहिँ होइन, छोटो अवधिमा दुई तिहाईको सरकारमाथिका वितृष्णाहरू पनि त्यति राम्रा त होइनन्, देश बन्ने कुरा र बनाउने कुरा छ। अब यो समग्रतामा हेर्दाखेरि डाक्टर साहब, यो सरकारको काम कारवाही, पूर्व अर्थमन्त्रीजी, यो काम कारवाही चाहिँ सही दिशामा छ कि छैन? यो भोटेको चाहिँ बाढीपछि पनि निकै ठुलो विपत्ति जनताले खेपिराख्नु परेको छ, यसका एक्सनहरू होइन, अहिलेको जल्दोबल्दो अर्थतन्त्रको स्थिति चाहिँ कस्तो छ?
8: होइन, पहिलो कुरा त अब यो चाहिँ बाढी पीडित, यो चाहिँ स्थितिमा बाढी पीडितहरूलाई पुर्याएको सहयोगको लागि त म धन्यवादै दिन्छु, त्यसमा नेपाली सेनालाई म विशेष धन्यवाद दिन्छु। अब अरू सरकारी समग्र पक्ष, समग्र संस्थाहरूले, प्रहरीले, अरूले जुन नाले खटेर काम गरे त्यसको लागि उहाँलाई धन्यवाद दिन्छु म। यो फेरि यो यो यो पहिलोचोटि गरे पनि होइन, नेपाली सेनाले या नेपाल प्रहरीले यो गर्दै आएको पनि राष्ट्रिय कर्तव्य पनि हो, उसले विगतमा पनि गर्थ्यो, होइन? चाहे भूकम्पको बेलामा हो, चाहे चाहिँ कोभिडको बेलामा हो, उनीहरूले गर्नुपर्ने योगदान गर्दै आएका छन्। त्यसमा नैमा त्यो सकारात्मक कुरा हो। अब यसमा सरकारको पनि भूमिका होला, अन्तर्राष्ट्रिय समुदायले पनि राम्रै सहयोग चाहिँ उपलब्ध गराएका छन्। तर अझ एउटा सुझाव चाहिँ के लाग्छ मलाई भने, अन्तर्राष्ट्रिय समुदायलाई पनि म धन्यवाद भन्छु, तर एउटा चिज चाहिँ यो समयमै आफ्नो विज्ञताको कमी हुँदाखेरिमा अन्तर्राष्ट्रिय विज्ञ समूहहरूलाई चाहिँ विज्ञ अब विज्ञहरूलाई चाहिँ अब टनेलदेखि अरू विज्ञहरूलाई ल्याउन सकेको भए अलिक छिटो उद्धार भएर अझ केही मान्छेलाई थप बचाउन सकिन्थ्यो कि भन्ने लाग्छ। त्यसो भनिरहेका छन् कतिपय मानिसहरूले। अब त्यो स्थितिमा चाहिँ त्यसो हुन सकेको भए राम्रो हुन्थ्यो।
7: तर अहिले चाहिँ यो सरकारको जुन किसिमको अपेक्षा छ र नेपालको जलवायु परिवर्तनको दर चाहिँ जसरी बढिरहेको छ, हामी अर्थतन्त्रको हिसाबले त निकै ठुलो क्षति बेहोरेका छौँ। अब हेर्दै गर्दाखेरि करिब करिब 7-8 खर्बको क्षति बेहोरिएको भन्ने खालको स्थिति छ। अब प्रधानमन्त्रीको संयुक्त राष्ट्र सङ्घको भ्रमणका बेला उठाउनु पर्ने एजेन्डाहरू र नेपालमा आइरहने यस्ता खालका विपत्तिहरूमा चाहिँ हाम्रो स्ट्यान्ड चाहिँ कस्तो हुनुपर्छ?
8: विदेश अब युएनमा गएर हामी समस्यामा छौँ, हामी सङ्कटमा पर्यौँ, हामीलाई साथ सहयोग चाहियो, तपाईँहरूले गर्नुभएको छ त्यसको लागि धन्यवाद छ, अझै हामीलाई थप सहयोग चाहियो भनेर भन्नुपर्छ। अब कतिपय एकथरी मान्छेहरू हामीलाई चाहिँ क्लाइमेट राइट्सको रूपमा चाहिँ अधिकारको रूपमा हामीलाई चाहिँ न्याय चाहियो, जस्टिस चाहियो भन्ने कुराहरू गरिरहेका छन्। म त्यसको कुनै औचित्य देख्दिनँ। किन देख्दिनँ भने कसले दिन्छ त्यो न्याय त भन्नुहोस् त, कुन चाहिँ संस्था छ जसले अहिले अरू त्यो पक्षलाई दण्डित गरेर सहायता दिन सकोस्? त्यस्तो कुनै अन्तर्राष्ट्रिय निकाय छ? त्यो नेपालीहरू चाहिँ के भने हावा र इमोसनमा दौडिने गर्छन्। कतिपय विज्ञ भन्नेले पनि त्यस्तो सल्लाह दिन्छन्, म त्यो कुराको पक्षमा छैन। हामीले त्यहाँ गएर बडो साइलेन्ट डिप्लोमेसी हामीले चाहिँ खेल्नु पर्यो र हामीलाई दिएका दिने जो दाता छन् उनीहरूलाई धन्यवाद भन्नु पर्यो। अझ सहायता थप चाहिएको छ, हामीलाई त्यो आवश्यकता छ भन्ने कुरामा जोड गर्नुपर्छ, हाम्रो सरकारले त्यो काम गरोस् भन्ने चाहन्छु म।
7: अब एउटा पाण्डेजी, अब किनभने देशमा एक किसिमको विपत्ति छ, तर यहाँको पार्टीभित्र पनि त विपत्ति आइलाग्यो नि त। नेकपा एमालेभित्रको विपत्ति चाहिँ कहिले समाधान
8: होइन? यो यसलाई यसलाई छोडिदिनुहोस् तपाईँले, त्यो एमालेको कुरा एमाले गर्छ नि, तपाईँलाई किन चासो भयो?
7: होइन, एमालेभित्र पनि त एमाले
8: गर्दै जान्छ।
7: अब प्रतिवेदन फेरि लेख्न लाउनु भएको छ अध्यक्षज्यूले।
8: म त्यसमा धेरै जान चाहिँ है,
7: अध्यक्षज्यूले फेरि प्रतिवेदन लेख्न लाउनु भएको छ
8: त्यो मामलामा चाहिँ। त्यसमा छलफल गर्ने भने चाहिँ तपाईँ चाहिँ हाम्रो उसमा आउनुहोस् क्या, केन्द्रीय कार्यालयमा, त्यहाँ छलफल गरौँला।
7: अहिले चाहिँ के छ अनि त्यो समाधान वार्ता संवाद सहमति?
8: होइन, त्यो छलफल भइरहेछ, त्यो छलफल भइरहेछ। हाम्रो चाहिँ च्यासलमा आउनुहोस्, त्यहाँ धेरै छलफल गरौँ।
7: अब के हुन्छ, पार्टी अध्यक्षज्यूकै निरन्तरता हुन्छ कि तपाईँहरू चाहिँ त्यो अर्को फरक एजेन्डामा चाहिँ समाहित हुनुहुन्छ अहिले?
8: त्यो त्यो विषय पनि ती छलफल गरौँला कि, यहाँ तपाईँसँग छलफल गरेर हुने कुरा केही छैन।
7: प्रतिवेदन लेख्ने कुरा फेरि लेख्न लागेको कुरा त सत्य हो नि त, होइन भानीजी?
8: होइन, प्रतिवेदन त पेस भएको भनेर आएकै छ त, त्यस कारणले तपाईँले त्यो आएकै कुरामा मलाई किन थप सोध्नुहुन्छ?
7: अब जाँदा जाँदा एउटा कुरा मलाई के बताइदिनुहोस् भने, अहिले अर्थतन्त्रको स्थिति के छ मुलुकमा, देशमा?
8: होइन, अहिले यसै पनि सङ्कटमा चाहिँ रहेको छ भन्ने कुरा त प्रष्टै छ नि। अब म त अहिले भनौँ न, अब 7-8 खरब रुपियाँ अहिले यो यो यसले लस गरेका छ। अब 4 खरबको चाहिँ पुँजीगत खर्च बजेट छुट्याउने देशमा 8 खरबको लस भयो भने आएको चाहिँ 40-50 अरबको चाहिँ सहायता मात्रै, त्यो सबै पुनर्निर्माण त हुन सक्दैन। त्यस कारणले हामी इकोनोमिकल्ली सङ्कटमा छौँ, त्यो कुरा प्रष्ट छ। अझ अझ के छ भने, प्रत्यक्ष रूपले यो एक महिनापछि सबै चाहिँ रेस्क्युअरहरू चाहिँ काठमाडौँ फर्किन्छन्, तात्कालिक उद्धारकर्ता सेना प्रहरी त्यहाँको कर्मचारी जम्मै काठमाडौँ फर्किन्छन्, सधैँ खोजेर बसेर साध्य पनि छैन। त्यसपछि रियल प्रब्लम त्यहाँ दाताहरू पनि त्यसपछि त्यहाँ हिँड्छन्, अनि त्यहाँका रियल प्रब्लम चाहिँ बल्ल सुरु हुन्छ भन्नेमा छु म। किनभने न जसको घर छ, न सम्पत्ति छ, न चाहिँ के भने कुनै किसिमको जग्गा जमिन बाँकी छ, खेतबारी लगेको छ, कसैको बाउ छैन अथवा परिवार छैन, बाबुआमा छैनन्, कसैको बच्चा छैन, अब उनीहरूलाई चाहिँ त्यसपछिको नियमित रूपमा चाहिँ गर्ने सहयोग चाहिँ कसरी गर्ने भन्ने एकदम जटिल मुद्दा चाहिँ अगाडि आउँछ। र अघि काठमाडौँमै पनि इन्डाइरेक्ट प्रब्लम पर्ने समस्या छ, किनभने बाटोघाटो बिग्रिया हुनाले चाहिँ ग्यास आउन चाहिँ अब 20 टन बोकेर आउनेले अहिले चाहिँ 6 टन बोकेर आउँछ। ओभरलोड र अनलोड गर्दाखेरिमा चाहिँ के अरे अनलोड र चाहिँ लोड गर्दाखेरिमा कस्ट बढेर जान्छ, दसैँ तिहारको मुख छ, भनेपछि त इकोनोमीको सङ्कट त अब पो आउनेवाला देख्छु म। किनभने हाम्रो देशमा इन्फ्लेसन भनेको चाहिँ यो इम्पोर्ट बेस्ड इन्फ्लेसन आउने हो, हाम्रो निर्यात गर्ने सामान नभए हुनाले सामान डम्प भएर भाउ घट्ला कि भन्ने पनि छैन, हाम्रो सामानको अन्तर्राष्ट्रिय बजारमा भाउ बढ्ला र नाफा कमाउला भन्ने पनि छैन, हामी त इम्पोर्ट बेस्ड हो। इम्पोर्टमा यी जम्मै कुराले चाहिँ समस्या पार्छ र मूल्य वृद्धिको खतरा जोखिम म टड्काएर देख्छु, अभावको पनि जोखिम देख्छु, र त्यस कारणले त्यसमा बडा गम्भीर हुनुपर्छ सरकार भन्ने लाग्छ मलाई।
7: यहाँको महत्त्वपूर्ण समयका लागि म यहाँलाई धेरै धेरै धन्यवाद दिन चाहन्छु। नमस्कार।
8: हस्, धन्यवाद, ल।
7: आजको श्रोता आजका लागि नेपाली बहसको समय सकिएको छ। खेम बम बिदा हुन्छु। नमस्कार।

0: शर्तहरू लागू हुनेछन्।
1: NBL सर्वसुलभ आवास कर्जा बब्बाल फेस्टिभल अफर
2: अब बन्छ सबैको सपनाको घर, किनकि हामीसँग छ सर्वाधिक न्यून ब्याज दर।
1: परिवर्तनीय ब्याज दरमा 4.95% वा स्थिर ब्याज दरमा 5.99%।
2: विशेषताहरू रु 2 करोड सम्मको कर्जा सुविधा।
1: घर तथा अपार्टमेन्ट खरिद, घर निर्माण तथा मरमत सम्हार गर्न
2: 25 वर्ष सम्मको लचिलो कर्जा अवधि,
1: न्यून सेवा शुल्क, न्यून ब्याज दर,
2: सम्पूर्ण शाखाबाट कर्जा प्रवाह। थप जानकारीको लागि आजै आफ्नो नजिकैको शाखा कार्यालय वा कल सेन्टर 01-597-1222 सम्पर्क गर्नुहोस्।
1: शर्तहरू लागू हुनेछन्।
3: समय सँगै अघि बढ्दै नेपाल बैंक लिमिटेड, नेपालको पहिलो बैंक।
4: हरि शरण, म लक्ष्मी भुसाल सुनिरहेछु रेडियो NRN 99.1।

0: अरिमा विकास बैंक लिमिटेड एक्सेस टू ऑल।
1: लुगा लगाऊ, गाडी चढ्ने ठाउँसम्म जाऊ, गाडी चढ अस्पताल पुगेर पुर्जी काट, लाइन लाग, कहिले नाम बोलाउँछ अनि बल्ल डाक्टर देखाउन पाइन्छ।
2: के भो बोलादै के गुनगुनाइरहेको?
1: होइन, बुढीलाई डाक्टरकोमा लानु पर्ने, कति समय लाग्छ भनेर यसो हिसाब गरेको।
2: हेत्तेरी, अब पनि डाक्टर देखाउन समयको हिसाब गर्नुपर्छ त। अब त सिधै हाम्रो पात्र खोल्नु अनि कुन रोगको विशेषज्ञ डाक्टर देखाउने हो उसलाई अडियो या भिडियो कल गर्नु,
1: यति सजिलै?
2: अनि त अब हाम्रो पात्र एपबाट विशेषज्ञ डाक्टरसँग परामर्श लिन एकदम सजिलो छ। न पैसा लाग्छ धेरै, न समय जान्छ खेरै।

0: वेब सर्फर अब घर घरमा फास्ट इन्टरनेट।
1: लामखुट्टेको टोकाइबाट हुने डेङ्गीबाट बच्नका लागि
2: पुरा बाहुला भएका लुगा लगाउने,
1: झुलभित्र मात्र सुत्ने,
2: घरको झ्याल ढोकामा लामखुट्टे नचिर्ने जाली हाल्ने,
1: लामखुट्टेको टोकाइबाट बच्नका लागि लामखुट्टे भगाउने धुप बाल्ने वा मलहमको प्रयोग गर्ने,
2: घर कार्यालय विद्यालय वा सार्वजनिक क्षेत्रमा पानी जम्न नदिने,
1: खाल्डा खुल्टी पुर्ने र खाने पानी वा ढल चुहिएको छ भने तत्काल मर्मत गर्ने,
2: गमलाको प्लेट फुलदानी कुलर आदिको पानी कम्तीमा हप्ताको एक पटक फेर्ने,
1: पानी जम्मा गर्ने भाँडालाई लामखुट्टे छिर्न नसक्ने गरी छोपेर राख्ने,
2: साँझ र बिहान करेसा बारी चोक बजारतिर जाँदा वा घर बाहिर रहँदा विशेष सावधानी अपनाउने,
1: डेङ्गी रोग बारे सचेत बनाऊ।
3: नेपाल रेड क्रस सोसाइटी काठमाडौँ जिल्ला शाखा।

नेपाली रेडियो नेटवर्कको बिहान 8 बजेको आर्थिक खबरमा विनु शर्माको नमस्कार। प्रधानमन्त्री राहत कोषमा आर्थिक सहयोग जुट्ने क्रम जारी छ। प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयका अनुसार कोषको खातामा 13,54,09,3,117 मौजदात छ। कार्यालयका अनुसार भदौ 26 गते साँझ 5 बजेपछि मात्रै 28,20,14,366 थपिएको छ। उक्त रकम प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषका विभिन्न 9 वटा बैंकमा रहेको छ। सरकारले यसअघि उक्त कोषबाट बाढ़ी पीड़ितका नाममा राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण मार्फत 1 खर्ब निकासा गरिसकेको छ। कोषका 2 वटा बैंकका डलर खातामा पनि रकम बढ़ने क्रम जारी छ। भदौ 26 गते साँझ 5 बजेपछि उक्त खातामा 1,54,770 डलर थपिएर कुल 2,34,38,847 अमेरिकी डलर पुगेको प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयले जनाएको छ। पछिल्लो 5 दिनमा काठमाडौँ उपत्यकामा विभिन्न कम्पनीका 2,33,306

सुर्खेतमा सरकारी तथा गैर सरकारी संघ संस्थाबाट प्राप्त हुने अनुदानको लोभमा स्थापना भएका धेरै जसो उद्योग खारेज भएका छन्। उद्योग तथा उपभोक्ता हित संरक्षण कार्यालय सुर्खेतका अनुसार खारेज हुने धेरै जसो उद्योगमा कृषितर्फका छन्। आर्थिक वर्ष 2082-83 कार्यालयमा 303 उद्योग खारेज भएका छन्, जसमा उद्योगतर्फ 254 र वाणिज्यतर्फ 49 रहेका छन्। कार्यालय प्रमुख मुकुन्दनाथ योगीले गत आर्थिक वर्षमा 303 उद्योग खारेज भएको जानकारी दिँदै खारेज हुनेमा धेरै जसो कृषितर्फको रहेको बताएका छन्। सो अवधिमा सुर्खेतमा 907 उद्योग दर्ता भएका छन्, जसमा उद्योगतर्फ 543 छन् भने वाणिज्यतर्फ 364 छन्। खारेजको तुलनामा दर्ता हुने उद्योगको संख्या 53 छ। त्यस्तै उक्त अवधिमा 1452 उद्योग नवीकरण भएका छन् भने 660 उद्योगको बेहोरा संशोधन भएको छ। साथै 283 उद्योगको प्रतिलिपि वितरण तथा अन्य 57 रहेका छन्। भदौ महिनाको करदाता प्रोत्साहन उपहार कार्यक्रम असोज 1 गते घोषणा हुने भएको छ। 2 जनाले 10-10 लाख रुपियाँ र 31 जनाले जनै 1,33,000 दरले उपहार पाउने भएका छन्। रसुवाको बढेको सीमा हिमबाढीका कारण स्थगन गरिएको भदौ महिनाको करदाता प्रोत्साहन उपहार घोषणा असोज 1 गते हुने भएको हो। करदातालाई बिल लिन र कर तिर्ने प्रणालीमा व्यस्त गराउन नयाँ आर्थिक वर्षको बजेट मार्फत उक्त उपहार कार्यक्रम घोषणा गरिएको थियो। साउन 1 गतेबाट सुचारू रहेको उक्त प्रोत्साहन कार्यक्रम अन्तर्गत भदौ 16 गते हुने भनिएको पुरस्कार घोषणा बढेको सीमाडी कारण देशमा विपत्ति आएपछि स्थगन गरिएको थियो। अर्थ मन्त्रालय अन्तर्गतको आन्तरिक राजस्व विभागले असोज 1 गते भदौ महिनाभरिको पुरस्कार घोषणा गर्ने तयारी गरिरहेको जनाएको छ। असोज 1 गते भदौ महिनाको पुरस्कार घोषणा गर्ने गरी तयारी गरिएको विभागका महानिर्देशक डाक्टर भीष्म कुमार भूषालले जानकारी दिएका छन्। उनका अनुसार पहिलो चरणमा भदौ 1 गतेदेखि 15 गतेसम्म बिल बीजक लिएर विभागको पोर्टलमा दर्ता गराएका तथा अनलाइन मार्फत वस्तु खरिद गरेका उपभोक्ता मध्येबाट हरेक दिनको 1 जनाका दरले 15 जनालाई 1,33,334 रुपियाँको दरले विजेता छनौट गरिनेछ। त्यस्तै भदौ 1 देखि 15 कारोबारमा संलग्न उपभोक्ता मध्येबाट 1 जनालाई 10 लाख रुपियाँ राशिको करदाता बम्पर प्रोत्साहन पुरस्कारका लागि छनौट गरिनेछ। त्यसपछि दोस्रो चरणमा भदौ 16 देखि 31 गतेसम्मका 16 दिनका लागि 16 जनालाई 1,33,334 रुपियाँ पुरस्कारका लागि छनौट गरिने विभागले जनाएको छ। त्यस्तै भदौ महिनाको दोस्रो दिनमा 16 दिनका उपभोक्ता मध्येबाट 1 जना 10 लाख रुपियाँ राशिको बम्पर विजेता छनौट हुनेछन्। असोज 1 गते भदौ महिनाका 1,33,334 रुपियाँका 31 जना विजेता र 10 लाख रुपियाँका 2 जना बम्पर विजेता गरी जम्मा 33 जनालाई करदाता प्रोत्साहन पुरस्कार प्रदान गरिनेछ। कृष्णभीर राजमार्ग नै भाँचिएपछि अवरुद्ध रहेको पृथ्वी राजमार्ग असोज 1 अघि नै खुलाउने तयारी भएको छ। त्रिशुली नदीको निरन्तर कटानले भाँचिएको राजमार्गसँगै भीर कटान गरेर खुलाउन लागि हो। पृथ्वी राजमार्गको मुगलिन मलेकु खण्ड निर्माण आयोजनाका प्रमुख सिनियर डिभिजनल इन्जिनियर सजना अधिकारीले भीरको कटानको काम सकिएकाले अब राजमार्गको सतह निर्माण गरेर यातायात खुला गरिने जानकारी दिएकी छन्। अहिलेकै गतिमा काम भयो भने 2 वा 3 दिनमै सड़क खुल्न सक्ने उनको भनाइ छ। 10 मिटर चौडाइमा 152 मिटर लम्बाईको भीर काटेपछि अहिले राजमार्ग खुला हुने आधार बनेको छ। तराईका जिल्लाहरूलाई संघीय राजधानी काठमाडौँ जोड्ने मुख्य राजमार्ग नै अहिले अवरुद्ध छ। कृष्णभीरमा भाँसिने र पहिरो झर्ने समस्याले पटक पटक सड़क प्रभावित हुँदै आएको छ। रसुवाको बोटीको सीमा भदौ 10 गते आएको बाढीका कारण 12 बैंकका 17 शाखा प्रभावित भएका छन्। राष्ट्रिय योजना आयोग र राष्ट्र विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले तयार गरेको द्रुत क्षति र आवश्यकता मूल्याङ्कन प्रतिवेदन अनुसार 72.4 करोड़ बराबरको क्षति भएको छ, जसमध्ये सबैभन्दा बढी कृषि विकास बैंकमा भएको छ। बैंकको एउटा शाखा 65 करोड़ क्षति भएको छ। प्राधिकरणका अनुसार सिटिजन बैंकको एउटा शाखा प्रभावित हुँदा 1,56,00,000 क्षति भएको छ। ग्लोबल आईएमयू बैंकको एउटा शाखा प्रभावित हुँदा 11,00,000 क्षति भएको छ। हिमालय बैंकको एउटा शाखा प्रभावित हुँदा 75,00,000 क्षति भएको छ। त्यसै गरी एनएमबी बैंकको एउटा शाखा प्रभावित हुँदा 4,00,000 क्षति भएको छ। प्रभु बैंकका 2 शाखा प्रभावित हुँदा 53,00,000 क्षति भएको छ भने सानिमा बैंकको एउटा शाखा प्रभावित हुँदा 63,00,000 क्षति भएको छ। जुम्लाका किसान र व्यापारी अर्ग्यानिक स्याउ संकलन र बेच्न व्यस्त छन्। स्याउ रसिलो भएर पाक्न थालेपछि जिल्ला कृषि विकास कार्यालयको अनुमतिमा स्थानीय सरकारले दिएको सिफारिशमा किसानका स्याउ धमाधम जिल्ला बाहिरका शहर बजारमा निर्यात भइरहेको छ। व्यापारीले बगैँचामा आएर स्याउ खरिद गर्ने गरेका कारण यसपटक स्याउ बिक्री सजिलो भएको किसान बताउँछन्। भदौको 3-4 सातासम्म जुम्लाको गुणस्तरीय स्याउका गाड़ी सुर्खेत नेपालगंज काठमाडौँ लगायत शहरमा गइरहेका छन्। कडाली राजमार्गमा गुड्ने ट्रकले अहिले स्याउ बोकिरहेका छन्। किसान कसैले आफै बोकेर शहरमा
बिक्रीका लागि गइरहेका छन् भने कसैले व्यापारीलाई दिएका छन्। जिल्ला कृषि विकास कार्यालय जुम्लाले यसपटक परिपक्व स्याउ बजारमा गएको जनाइएको छ। र नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ। राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिद दर 152.59 रुपियाँ र बिक्री दर 153.19 रुपियाँ निर्धारण गरिएको छ। अस्ट्रेलियन डलर एकको खरिद दर 109.41 रुपियाँ र बिक्री दर 109.84 रुपियाँ। क्यानेडियन डलर एकको खरिद दर 110.19 रुपियाँ र बिक्री दर 110.62 रुपियाँ तोकिएको छ। रसा भटेपछि बाढ़ीको कारण क्षेत्रविच्छेद संरचना पुननिर्माण र पुनर्स्थापना गर्न 7 खर्ब 23 अर्ब रूपियाँ लाग्ने राष्ट्र विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले अनुमान गरेको छ। प्राधिकरणले तयार गरेको प्रारम्भिक प्रतिवेदनमा 4 खर्ब 8 अर्ब 28 करोड़ भन्दा बढ़ीको क्षति तथा नोक्सानी भएको उल्लेख छ। प्रतिवेदनमा आगामी 6 महिनाभित्र तत्काल राहत तथा अल्पकालीन पुनर्स्थापना गर्न 8 अर्ब 73 करोड़ 50 लाख रुपियाँ अनुमान गरिएको छ। भटेकोशी बाढ़ीबाट 7,570 निजी घरहरू क्षतिग्रस्त भएका छन् भने 48 सार्वजनिक भवन, 7 स्वास्थ्य संस्था र 30 सांस्कृतिक सम्पदा क्षतिग्रस्त भएका छन्। 17 दिन अघि आएको विनाशकारी बाढ़ीबाट प्रभावित शिक्षा क्षेत्रको संरचना पुननिर्माण गर्न 2,34,32,17,500 रुपियाँ लाग्ने अनुमान गरिएको छ। हवस् त अहिलेका लागि आर्थिक खबर सकियो। 9 बजे नेपाली खबरका साथमा पुनः उपस्थित हुनेछौं। अहिलेलाई बिदा दिनुहोस्। नमस्कार।

0: रेडियो एनआरएन 99.1 तीन महिना तिर्नुहोस्, सात महिना चलाउनुहोस्। क्लासिक टेकको 200 Mbps इन्टरनेट सात महिनाको लागि मात्र रु 5,700 साथै क्यारो टिभी एपमा पाउनुहोस् 200+ बढी HD र SD टिभी च्यानलहरू, वाइफाई 6 सहितको सुपर फास्ट इन्टरनेट र IPTV अब क्लासिक टेकमा। आजै जडान गर्नुहोस्, कल गर्नुहोस् 9709184147। शर्तहरू लागू हुनेछन्।
1: भनिन्छ नि, नानीदेखि लागेको बानी, मेरो पनि एउटा बानी थियो, जे पनि बचत गरिहाले। बिस्तारै यो बानी स्वभाव बन्दै गयो। बाबालाई पनि ब्याङ्कमा खातै खोलिदिनु पर्ने भयो, अनि त महिनाभरिमा खुत्रुके भरायो, बाबासँग ब्याङ्क गएर जम्मा गरायो। समयसँगै हुर्किँदै गयो, बचत पनि थरी थरी चिन्न लाग्यो। जिन्दगी नहो सधैँ किन एकनास हुन्थ्यो र, तर पनि मन ढुक्क हुन्थ्यो, किनकि मेरो खाता थियो नोबेल ब्याङ्कमा। मेरो बाबादेखि मेरी छोरी सानी सबैलाई सरेको छ मेरो जस्तै बानी।
2: तपाईँको नोबेल ब्याङ्कमा खाता छ कि छैन त?
3: सुरक्षित भविष्यको लागि जीवन बिमा गरौँ। जीवन बिमाका लागि राष्ट्रिय जीवन बिमा कम्पनी नै रोजौँ। न्यून बिमा शुल्कमा अधिक बोनस दर रहेको नेपाल सरकारको पूर्ण स्वामित्व प्राप्त एकमात्र जीवन बिमा कम्पनी, बिमाको क्षेत्रमा विश्वसनीय नाम राष्ट्रिय जीवन बिमा कम्पनी, साबिकको राष्ट्रिय बिमा संस्थान, प्रधान कार्यालय रामशाहपथ काठमाडौँ।
0: रेडियो एनआरएन 99.1
4: नेपाली रेडियो नेटवर्क, रेडियो एनआरएन 99.1 मा यो हो दोहोरी।

0: आएको पैसा सिधै खल्ती वालेटमा।
1: नेपालको कुनै पनि बैंक खातामा वा 45,000 भन्दा बढी IME काउन्टर मार्फत
0: आफन्तको हात हातमा पुर्याउन IME गरौ।
1: 25 वर्षदेखि सारा नेपालीको विश्वास IME गरौ।

0: नेपाली चाड पर्व तथा शुभ साइतको विस्तृत विवरण,
1: तपाईँको दैनिक साप्ताहिक मासिक तथा वार्षिक राशिफल,
0: स्थानीय राष्ट्रिय तथा अन्तर्राष्ट्रिय ताजा समाचार,
1: नेपाली एफएम तथा अनलाइन रेडियोहरू,
0: नेपाली विनिमय दर, सुनचाँदीको दर रेट, मौसम तथा सरकारी विधाहरू, साथमा अन्य धेरै सुविधाहरू आजै डाउनलोड गर्नुहोस्। नेपाली पात्रो, हाम्रो समय हाम्रो गौरव।
2: NBL सर्वसुलभ आवास कर्जा बब्बाल फेस्टिवल अफर
3: अब बन्छ सबैको सपनाको घर, किनकि हामीसँग छ सर्वाधिक न्यून ब्याज दर,
2: परिवर्तनीय ब्याज दरमा 4.95% वा स्थिर ब्याज दरमा 5.99%,
3: विशेषताहरू रु 2 करोड सम्मको कर्जा सुविधा,
2: घर तथा अपार्टमेन्ट खरिद, घर निर्माण तथा मरमत सम्हार गर्न
3: 25 वर्ष सम्मको लचिलो कर्जा अवधि,
2: न्यून सेवा शुल्क, न्यून ब्याज दर,
3: सम्पूर्ण शाखाबाट कर्जा प्रवाह। थप जानकारीको लागि आजै आफ्नो नजिकैको शाखा कार्यालय वा कल सेन्टर 01-597-1222 सम्पर्क गर्नुहोस्।
2: शर्तहरू लागू हुनेछन्।
4: समय सँगै अघि बढ्दै नेपाल बैंक लिमिटेड, नेपालको पहिलो बैंक।
5: रेडियो NRN 99.1
6: नेपाली रेडियो नेटवर्क, रेडियो NRN 99.1 मा यो दोहोरी।

तीन महिना तिर्नुहोस्, सात महिना चलाउनुहोस्। क्लासिक टेकको 200 MBPS इन्टरनेट सात महिनाको लागि मात्र रु 5,700 मा, साथै क्यारो टिभी एपमा पाउनुहोस् 200 भन्दा बढी HD र SD टिभी च्यानलहरू, वाइफाई 6 सहितको सुपर फास्ट इन्टरनेट र IPTV अब क्लासिक टेकमा। आजै जडान गर्नुहोस्, कल गर्नुहोस् 9709184147। शर्तहरू लागू हुनेछन्।

0: एकमात्र डीटीएच सेवा डिश होम
1: डिश होम खुशीको कनेक्शन।
2: तपाईँ च्याउहरूको राजा राजा च्याउ खोज्दै हुनुहुन्छ?
3: काठमाडौँको कालीमाटी तरकारी बजारको आफ्नै स्टल नम्बर 16 देशभरका भाटभटेनी बिग मार्ट र अन्य डिपार्टमेन्टल स्टोरहरूका साथै पूर्व मेचीदेखि पश्चिम महाकालीसम्मका विभिन्न थोक विक्रेताहरूकोमा राजा च्याउ उपलब्ध छ।
2: स्वादिलो पोसिलो र अर्ग्यानिक च्याउ भनेकै राजा च्याउ एनसी एग्रोटेकको उत्पादन।
4: सुरक्षित भविष्यको लागि जीवन बिमा गरौँ। जीवन बिमाका लागि राष्ट्रिय जीवन बिमा कम्पनी नै रोजौँ। न्यून बिमा शुल्कमा अधिक बोनस दर रहेको नेपाल सरकारको पूर्ण स्वामित्व प्राप्त एकमात्र जीवन बिमा कम्पनी, बिमाको क्षेत्रमा विश्वसनीय नाम राष्ट्रिय जीवन बिमा कम्पनी साबिकको राष्ट्रिय बिमा संस्थान, प्रधान कार्यालय रामशाहपथ काठमाडौँ।

रेडियो एनआरएन 99.1 समयको ख्याल राखौ 9 बज्यो।

0: नेपाली रेडियो नेटवर्कको बिहान 9 बजेको नेपाली खबरमा बिनु शर्माको नमस्कार। नेपाली हिन्दू नारीहरूको महान पर्व हरितालिका तीज अन्तर्गत आज दर खाइँदैछ। भाद्र शुक्ल द्वितीयाका दिन आज दर खाएसँगै 4 दिनसम्म मनाइने तीज पर्वको औपचारिक शुरूआत भएको छ। विशेष गरी माइती तथा दाजुभाइले छोरी चेली तथा दिदी बहिनीलाई बोलाएर दर खुवाउने परम्परा रहेको छ। भोलिपल्ट अर्थात भाद्र शुक्ल तृतीयाका दिन निराहार व्रत बस्नुपर्ने भएकाले त्यसको पूर्व तयारी स्वरूप शारीरिक शक्तिका लागि अघिल्लो रात अडिलो र मिठो परिकार दरका रूपमा खाने गरिन्छ। दरका रूपमा विशेष गरी दूधबाट बनेका शुद्ध परिकार, गहुँको रोटी र घिउ खाने चलन रहेको धर्मशास्त्रविद प्राध्यापक तयराज नेपालले बताएका छन्। शास्त्रीय मान्यता अनुसार दर दुई भाग अर्थात रात छँदै खाइसक्नुपर्ने विधान छ। तीजलाई महिलाहरूको वर्षभरिका दुःख पीर र मर्खालाई गीत तथा नृत्यका माध्यमबाट पोख्ने पर्वका रूपमा समेत उपयोग गर्दै आइएको छ। जन्मघरबाट कर्मघर जाँदा भोगेका वेदनालाई माइतीमा आएर दिदी बहिनीसँग साटासाट गर्ने माध्यम पनि यो पर्व बन्दै आएको छ। विगतमा नेपालमा मात्र सीमित रहेको यो पर्व पछिल्लो समय संचार माध्यमको प्रचार प्रसारसँगै भारतका विभिन्न क्षेत्रमा समेत मनाउन थालिएको छ। पछिल्ला वर्षहरूमा तीजका नाममा बढ्दै गएको तडक भडक र उश्रृङ्खलताप्रति भने संस्कृतिविद तथा समाजशास्त्र शास्त्रीहरूले चिन्ता समेत व्यक्त गरेका छन्। समाजशास्त्री कीर्ति कुमार राईका अनुसार महिना दिन अघि नै दर खाने, महँगा गरगहना र पोसाक प्रदर्शन गर्ने र तामसी खाद्य पदार्थ प्रयोग गर्ने प्रवृत्तिले मौलिक संस्कृतिलाई पनि विकृतितर्फ थकेलेको छ। नेपाली कांग्रेस केन्द्रीय कार्य सम्पादन समितिको बैठक आज बस्ने भएको छ। ललितपुरको सानेपा स्थित पार्टी केन्द्रीय कार्यालयमा आइतबार दिउँसो 2 बजे बैठक बस्नेछ। पार्टीका कार्यवाहक मुख्य सचिव कृष्ण प्रसाद दुलालका अनुसार बैठकमा केन्द्रीय कार्य सम्पादन समितिका पदाधिकारी, सदस्य तथा प्रदेश सभापतिहरूको अनिवार्य उपस्थितिका लागि समेत अनुरोध गरिएको छ। बैठकको एजेण्डा भने खुलाइएको छैन। भोटेकोशी र त्रिशुली नदीमा आएको बाढ़ी तथा पहिरोबाट क्षतिग्रस्त सड़क पूर्वाधार पुनः सञ्चालनमा ल्याउन भारतले नेपाललाई तत्कालै जोड्न मिल्ने 3 पुल उपलब्ध गराएको छ। भारतले उपलब्ध गराएका ती 3 मोड्युलर पुल सड़क डिभिजन कार्यालय हेटौडामा भएको कार्यक्रममा नेपाललाई हस्तान्तरण गरिएको छ। 70-70 मिटर लम्बाईका 3 एकतर्फी मोड्युलर पुल भारतीय राजदूतावासका प्रथम सचिव नारायण सिंहले हिजो शनिबार नेपाललाई हस्तान्तरण गर्नुभएको हो। गएको भदौ 10 गते रसुवाको भोटेकोशी क्षेत्रमा आएको बाढ़ी तथा पहिरोबाट सड़क तथा पुलमा ठूलो क्षति पुगेपछि भारत सरकारले सहयोग स्वरूप यी पुल उपलब्ध गराएको हो। भोटेकोशीमा आएको विनाशकारी बाढ़ी र पहिरोले रसुवा, नुवाकोट, धादिङ लगायत जिल्लामा सड़क तथा पुलमा ठूलो क्षति भएको छ। पुल क्षतिग्रस्त भएपछि विभिन्न सड़क खण्डमा यातायात प्रभावित बनेको छ। लामो समयसम्म सड़क सम्पर्क अवरोध हुन नदिन सरकारले क्षतिग्रस्त पुलको ठाउँमा अस्थायी संरचना निर्माणलाई प्राथमिकता दिएको छ। भारतबाट प्राप्त 3 मोड्युलर पुल बाढ़ी प्रभावित क्षेत्रमा आवश्यकताको आधारमा जडान गरिने भएको छ। मोड्युलर पुल एक आपसमा जोडेर छिटो तयार गर्न सकिने हुन्छ। यस्ता पुल बाढ़ी पहिरो जस्ता संकटकालीन अवस्थामा अस्थायी रूपमा प्रयोग गर्ने गरिन्छ भने कतिपय अवस्थामा यसलाई निकालेर अर्को ठाउँमा सार्न पनि मिल्छ।
1: NBL सर्वसुलभ आवास कर्जा बब्बाल फेस्टिवल अफर
2: अब बन्छ सबैको सपनाको घर, किनकि हामीसँग छ सर्वाधिक न्यून ब्याज दर।
1: परिवर्तनीय ब्याज दरमा 4.95% वा स्थिर ब्याज दरमा 5.99%।
2: विशेषताहरू ₹2 करोड सम्मको कर्जा सुविधा,
1: घर तथा अपार्टमेन्ट खरिद, घर निर्माण तथा मरमत सम्हार गर्न,
2: 25 वर्ष सम्मको लचिलो कर्जा अवधि,
1: न्यून सेवा शुल्क, न्यून ब्याज दर,
2: सम्पूर्ण शाखाबाट कर्जा प्रवाह। थप जानकारीको लागि आजै आफ्नो नजिकैको शाखा कार्यालय वा कल सेन्टर 01-597-1222 सम्पर्क गर्नुहोस्।
1: शर्तहरू लागू हुनेछन्।
3: समय सँगै अघि बढ्दै नेपाल ब्याङ्क लिमिटेड, नेपालको पहिलो ब्याङ्क।

0: एसोस एलजी ले ल्यायो नयाँ एलजी एसेन्सियल सिरिज, अब किफायती मूल्यमा रेफ्रिजरेटर, वासिङ मसिन, एसी को कम्प्लिट रेन्ज, 10 वर्षको वारेन्टी सहित 0% नो कस्ट इएमआई, नागरिकता भए पुग्छ, हरेक घरको खुसी घर घरमा एलजी। एलजी लाइफ्स गुड।
1: यो आवाज हो नेपाली रेडियो नेटवर्कको, र तपाईँ सुन्दै हुनुहुन्छ नेपाली खबर।
2: सुनसरीको इटरीमा आज राति भएको मोटरसाइकल दुर्घटनामा 2 जनाको मृत्यु भएको छ। इटरीबाट इनरुवा जाँदै गरेको मोटरसाइकल इटरी 7 र 17 सिमानामा रहेको कलभर्टमा अनियन्त्रित भएर पल्टदा 2 जनाको मृत्यु भएको हो। मृत्यु हुनेमा इनरुवा 3 का 29 वर्षीय पारस थापा र सही स्थानका 34 वर्षीय सागर रेग्मी रहेका छन्। सागर जिल्ला प्रशासन कार्यालय सुनसरीमा करारमा कार्यरत कर्मचारी हुनु, उनी सुनसरीका प्रमुख जिल्ला अधिकारीका स्वकीयको रूपमा कार्यरत रहेको समेत प्रहरीले जनाएको छ। त्यस्तै पारसले भने केही समय अघि राजीनामा दिएका थिए, उनी पनि जिल्ला प्रशासन कार्यालयमा करारका कर्मचारी थिए। 2 बजे दुर्घटना भएको इलाका प्रहरी कार्यालय इटरीका प्रमुख डीएसपी सुभाष हमालले बताएका छन्। दुर्घटनामा घाइते भएका दुवैलाई उपचारका लागि राति नै बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान लगिएकोमा उनीहरूलाई बिहान 5 बजे मृत घोषणा गरिएको थियो। भोटेको छिउँदै त्रिशुलीमा आएको बाढ़ीले नदी किनार स्थित सड़कको तल्लो भाग कटान गरेपछि पृथ्वी राजमार्ग 14 दिनदेखि अवरूद्ध छ। काठमाडौँ जोड्ने प्रमुख लाइफ लाइन मानिने राजमार्ग अन्तर्गत थादिङको कृष्णवीरमा भदौ 14 त्रिशुलीले सड़कको बेस नै कटान गरेपछि 100 मिटर सड़क भाँसिएको थियो। कृष्णवीरमा भाँसिएकै ठाउँभन्दा माथि नयाँ ट्र्याक खोल्ने र त्यसलाई सवारीको सहज आवाज जावतका लागि तयार पार्ने काम यति बेला धमाधम भइरहेको छ। पहाड़ काटेर 250 मिटर ट्र्याक दुवैतिर जोड़ने काम सकिसकेको छ भने कृष्णवीरमा पहिरो खसेपछि अत्यावश्यक वस्तुहरू पानी भने प्रभावित भएको छ। यही कारण बजारमा अहिले खाना पकाउने ग्यासको समस्या बल्झिएको छ। हेटौडा हुँदै काठमाडौँ आउने सड़कमा पनि सवारीको चाप बढ़ेकाले काठमाडौँ आउजाउ गर्न समेत असहज भइरहेको छ। कृष्णभीरमा खसेको पहिरोले काठमाडौँ धादिङ हुँदै चितवन, तनहु, कास्की, पश्चिम नेपालका अन्य जिल्ला जानेर आउने सवारी साधन समेत प्रभावित भएका छन्। रसुवाको भोटेको सीमा आएको बाढ़ीमा बेपत्ता भएकी पाल्पाकी निलम कार्कीको कुशको शव बनाएर अन्त्येष्टि गरिएको छ। 17 दिनसम्म पनि कुनै पत्ता लाग्न नसकेपछि परिवारका सदस्यले राम नदी धाम रामदी घाटमा कुशको शव बनाएर अन्त्येष्टि गरेका हुन्। लामथाङ राष्ट्रिय निकुञ्जमा वन रक्षकको रूपमा कार्यरत कार्की बाढ़ीपछि सम्पर्क विहीन भएपछि परिवारका सदस्य र आफन्तले खोजीका लागि सबैतिर हार गुहार गर्दै आएका थिए। कार्कीको खोजीका लागि परिवार बाढ़ी क्षेत्रमा पनि पुगेको थियो, तर उनीहरूले निलमको न सास न लास फेला पारे। त्यसपछि 14 दिनमा तानसेन 3 मा बस्दै आएका तिलक राणाको पनि कुशको शव बनाएर अन्त्येष्टि गरिएको थियो। भोटेकोसी बाढ़ीमा पाल्पाका 11 जना सम्पर्क विहीन भएकोमा 1 जना जीवितै र 1 जनाको शव फेला परेको थियो। अन्य 9 जनाको भने हालसम्म कुनै पत्ता लाग्न सकेको छैन। तीजका दिन आज भोलि र पर्सिसम्म नै देशका केही ठाउँमा पानी पर्ने सम्भावना छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार पहाड़ र तराईका 1-2 ठाउँमा ठूलो पानी पर्नेछ। आज कोशी बागमती र गण्डकीका हिमाल तथा पहाड़ र कर्णाली तथा सुदूरपश्चिम प्रदेशका पहाड़ी 1-2 ठाउँमा ठूलो पानी पर्न सक्ने अनुमान छ। अरू ठाउँमा पनि बदली सहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ। भोलि तीज पर्वको मुख्य दिन कोशी बागमती र गण्डकी प्रदेशका हिमाल तथा पहाड़सँगै लुम्बिनी र कर्णाली प्रदेशका पहाड़ी 1-2 ठाउँमा ठूलो वर्षाको सम्भावना छ। ठाउँमा हल्कादेखि मध्यम वर्षाको सम्भावना छ। त्यस्तै पर्सि ऋषि पञ्चमीको दिन कोशी प्रदेशको हिमाल तथा पहाड़ तथा बागमती र कण्डकी र लुम्बिनी प्रदेशका पहाड़ तथा तराईका 1-2 ठाउँमा ठूलो वर्षा हुन सक्ने महाशाखाको अनुमान छ। तीजको 3 दिनको अवधिमा विशेष गरी कोशी प्रदेशमा अलि धेरै वर्षा हुन सक्ने अनुमान छ। गैराती, सिन्धुपाल्चोक, कास्की, गोर्खा, जुम्ला, उदयपुर र इलाम लगायतका क्षेत्रमा पनि मध्यमदेखि ठूलो पानी परेको थियो। नेपालमा पहिलो पटक भएको पुरूष फ्रेन्चाइज नेपाल भलिबल लीग एनबीएलको उपाधि अन्नपूर्ण स्पाइकर्स किङ्सले जितेको छ। हिजो बेलुका भएको फाइनल खेलमा कडाली शिवराजलाई 3-0 सोझो सेटमा हराउँदै अन्नपूर्णले उपाधि जितेको हो। उपाधिसँगै अन्नपूर्णले 20 लाख रूपियाँ समेत पुरस्कार प्राप्त गरेको छ। अन्नपूर्णले 25-15, 25-20, 25-18 सेटमा जित निकालेको हो। अन्नपूर्ण लीग चरणमा शीर्ष स्थानमा रहँदै फाइनलमा पुगेको थियो भने कडालीले भने प्ले अफमा काठमाडौँ रेड्सलाई पराजित गर्दै फाइनलमा स्थान बनाएको थियो। लीग चरणमा कडालीले अन्नपूर्णलाई 3-1 सेटमा पराजित गरेको थियो, तर फाइनलमा अन्नपूर्णले त्यसको बदला लिँदै कर्णालीलाई सोझो सेटमा हराएर ऐतिहासिक उपाधि जित्न सफल भएको हो। पहिलो संस्करणको फ्रेन्चाइज नेपाल भलिबल लीगमा कुल 6 टोलीको सहभागिता रहेको थियो। प्रतियोगिताको कुल पुरस्कार राशि 32 लाख रूपियाँ रहेको थियो। हवस् त काठमाडौँ उपत्यकामा रेडियो एनआरएन 99.1 ठाउँ ठाउँका रेडियो स्टेशनहरू र नेपाली नेटवर्क .com एकैसाथ प्रसारण भइरहेको नेपाली खबर अहिलेलाई यति नै। 10 बजे नेपाली खबरका साथमा पुनः उपस्थित हुनेछौँ। अहिलेलाई बिदा दिनुहोस्। नमस्कार।

0: रेडियो एनआरएन 99.1
1: आदरणीय श्रोता नमस्कार. आजको नेपाली बहसबाट खेम बम उपस्थित भइसकेको छु. नेपाली बहस यतिखेर हाम्रो बीचमा नेपाली कंग्रेसका नेता मीन विश्वकर्मा हुनुहुन्छ. मीनजी, नेपालीहरूले धेरै सुन्ने कार्यक्रम नेपाली बहसमा म यहाँलाई स्वागत गर्न चाहन्छु. नमस्कार, गुड मर्निङ.
2: धन्यवाद. नमस्कार खेमजी.
1: तपाईँहरूको महाधिवेशन कहिले हुँदैछ?
2: हाम्रो महाधिवेशनको दुईटा कार्यतालिका सार्वजनिक भएको छ. अहिले हामी एउटा बनाउने प्रयत्नशील छौ.
1: महाधिवेशनको मिति तोकिसकेका छ. तपाईँहरूको मिति भन्नुहोस् न. महाधिवेशन असोज कहिले?
2: एउटा असोज 3 र 4 गते वडाबाट प्रारम्भ हुने भनेर सानेतामा रहनुभएका साथीहरूले सार्वजनिक

0: त्यही महाधिवेशन गरौँ भनेर हामी प्रयत्न गरिराखेका छौँ र अहिले तपाईँसँग सम्वाद हुँदा पनि केही समय अगाडि पनि साथीहरूसँग यही विषयमा नै लगाउन मेहनत गरौँ भनेर हामी सबैसँग अपिल गरिराखेका छौँ।
1: मेहनत गर्दा गर्दा

0: भएको र अतालिएको र चिन्तित भएको पनि मैले पाएको छु।
1: अब तपाईँहरूको पक्षतिर अलिकति बढी अतालिएको भन्ने कुरा आइरहेछ अहिले, होइन?
0: होइन, यो पक्ष त्यो पक्ष होइन।
1: अब शेखर कोइराला जी मध्यस्थतामा बस्ने भन्ने विषय जोडियो, पूर्णबहादुर खड्काजीले चाहिँ अब धेरै केन्द्रीय सदस्यदेखि लिएर महत्वपूर्ण नेताहरूलाई लगेर चाहिँ यता संस्थापनतिर आउँदै हुनुहुन्छ भन्ने विषय बाहिरिया छ, यसले गर्दाखेरि कमजोर त हुनुभयो नि त, अब इतर पक्ष त कमजोर हुँदै गयो।
0: कमजोर यसो छ, अहिलेको कमजोर हुने नहुने भन्दा पनि एउटा त सैद्धान्तिक हिसाबले, कानुनी हिसाबले र वैधताको हिसाबले बलियो र कमजोर हुने हो। अहिले कुन साथीहरू कता जानुभयो, को अल्मलिनुभयो, को उभिनुभयो भन्ने कुरा होइन, यो चाहिँ पार्टीको एउटै अधिवेशन भयो भने चाहिँ को कतातिर लाग्यो त्यसले परिणाम दिन्छ। आम चुनाव अथवा स्थानीय चुनावमा को कता लाग्यो त्यसले पनि परिणाममा असर गर्छ। अहिले हामीसँग स्थानीय र आम चुनाव पनि छैन र पार्टी एउटै महाधिवेशन पनि गर्ने सम्भावना कम छ। त्यसले फरक फरक महाधिवेशन गर्यो भने सङ्ख्याको कुराले हामीलाई त्यति प्रभाव पार्दैन, तर हामी जुन लक्ष्यमा एउटै महाधिवेशन गर्नुपर्छ भन्ने लक्ष्यमा छौँ, त्यति बेला चाहिँ एउटै महाधिवेशन हुँदा कसको सङ्ख्या कति हुने र को निर्वाचनमा चाहिँ एउटै महाधिवेशनबाट निर्वाचित हुँदा बहुमतका साथ निर्वाचित भएर आउला भन्ने विषयले सायद मलाई लाग्छ नेतृत्व तहमा, त्यो पनि कार्यकर्ता तहमा होइन, नेतृत्व तहमा त्यसले एउटा आशंका उत्पन्न गरेको होला, अनुमान उत्पन्न गरेको होला। तर यहाँले भन्नुभयो जस्तो अहिले 14 महाधिवेशनबाट निर्वाचित कार्य समिति मध्ये को कता बढी लाग्नुहुन्छ भन्ने कुराले समूह निर्माणमा ठुलो सानो बनाउला, तर त्यसले संवैधानिक, वैधानिक र सांगठनिक वा सैद्धान्तिक परिणाममा भने यसले असर गर्ने छैन, बरु यसको असर दुईटा हुन बित्तिकै यसको असर चाहिँ मुलुकको राजनीतिक स्थिरतामा, लोकतन्त्रको भविष्यमा र पार्टीको सांगठनिक क्षमतामा चाहिँ असर गर्दछ।
1: अब यो प्रक्रियालाई हेर्ने हो भने नेपाली कङ्ग्रेसको विवाद चाहिँ निकै रसातलमा पुगिसकेको त स्पष्ट हुन्छ, यो असोज पहिलो सातासम्म विभाजनकै सङ्घारमा जान्छ भन्ने कुरा पनि भविष्यवाणी हुँदैछ, होइन? यो यसका पूर्व सङ्केतहरू पनि देखिरहेका छन्, विभाजनको अलावा मिल्ने सक्ने सम्भावना चाहिँ क्षीण हुँदै गयो, होइन? अब त स्वीकार्नुहुन्छ नि त यो अवस्था।
0: मैले अहिले पनि दोहोऱ्याउँछु, मेरो भनाइ के छ भने जब कुनै व्यक्ति, समूह, पार्टी, संगठन वा दलहरू आपसमा मिलिरहेका हुन्छन् त्यसभित्र विभाजनको सम्भावना उठिरहन्छ। जब कुनै पनि व्यक्ति, समूह, दल, संगठन विभाजित अवस्थामा हुन्छन् उनीहरूका बिचमा मिल्ने सम्भावना त्यति नै हुन्छ। त्यसो भएको हुनाले पहिले हामी मिलेका थियौँ, विभाजनको सम्भावना थियो, विभाजित भयौँ, अहिले हामी विभाजित अवस्थामा छौँ, मिल्ने सम्भावना उत्तिकै रहन्छ भन्ने मेरो चाहिँ आशावादी सोच छ।
1: तर अहिले तपाईँहरूको चाहिँ मुख्य असहमति भनेको गगनसँग हो वा चाहिँ गगन नेतृत्वको नयाँ पुस्तासँग हो? त्यसो
0: अहिले पुस्तासँग पनि छैन र अहिले व्यक्तिसँग पनि छैन, अहिलेको मुख्य विवाद भनेको हाम्रो विधि र प्रक्रियाको हो। नेपाली कङ्ग्रेस पार्टीको 15 महाधिवेशन विधिसम्मत ढङ्गले गर्न पाउनुपर्छ र त्यही काम विधिसम्मत महाधिवेशन भयो भने त्यसैले सबै विवादको निरूपण गर्छ भन्ने हो। त्यो भनेको 14 महाधिवेशनबाट तय गरिएको 15 महाधिवेशन सामान्य प्रक्रियाबाट एउटै गरियो भने त्यसबाट निर्वाचित भएको सभापति, कार्य समिति को आउनुहुन्छ, कति उमेरको आउनुहुन्छ, कुन पुस्ताको आउनुहुन्छ, कुन भूगोलको आउनुहुन्छ, कुन समुदायको आउनुहुन्छ भन्ने प्रश्न होइन, जो आउनुहुन्छ उहाँ सर्वमान्य हुनुहुन्छ भन्ने मेरो र साथीहरूको पनि मान्यता हो। तर अब अहिले हामी के गरिराखेका छौँ, सामाजिक सञ्जालमा विभिन्न डिजिटल प्लेटफर्महरूमा भने फलानु व्यक्ति, फलानु व्यक्ति, फलानु थी, फलानु व्यक्तिको होइन, मेरो चाहिँ दृष्टिकोण योभन्दा फरक छ। मेरो दृष्टिकोण के हो भने नेपालको संविधानले, पार्टीको विधानले, हाम्रो काङ्ग्रेसको परम्पराले हामीलाई के त विषय निर्देशित गरेको छ त्यो विषयमा हामी अगाडि बढ्नुपर्छ। बिचमा व्यक्तिका कुरा, घटनाका कुरा, समूहका कुरा, उत्तेजनाका कुरा, आवेगका कुरा त आउँछ। 2003 सालदेखि स्थापना भएको काङ्ग्रेसका जीवनमा यस्ता कति आएका छन् तर सबै कुराको निरूपण भनेको हामीलाई तत्कालीन संविधान, पार्टीको विधान, हाम्रो नेताहरूको विवेक र परम्पराले हामीलाई चाहिँ निर्देशित गर्दै नेपालको सबैभन्दा ठुलो, पुरानो र चाहिँ अनुभवी पार्टीको रूपमा स्थापित गरेको छ। त्यो परम्परालाई निरन्तरता दिन अहिले शीर्ष तहमा, नेतृत्व तहमा बसेका सबै नेताहरूले अनुभूति गरेर अगाडि बढ्नुपर्छ।
1: सर्वोच्च अदालतले महाधिवेशन रोक्न त अन्तरिम आदेश त दिएन नि त, होइन? संस्थापन पक्षले त नियमित महाधिवेशन गर्न त सजिलो पारिदिया छ नि त।

0: उठाउनु भएको थियो जी, मेरो त देवालदेखि नै मेरो असल दृष्टि के हो भने निर्वाचन आयोगको बन्यपूर्ण र अदालतको त्रुटिपूर्ण फैसलाको कारणले कङ्ग्रेसको यो अवस्था आएको हो। त्यसरी त्रुटिपूर्ण फैसलालाई पुनरावलोकन गरिपाऊँ भन्दा सम्मान्य सम्मानित सर्वोच्च अदालतका सम्मान्य प्रधान न्यायाधीशकै इजलासबाट भनेको पूर्ण इजलासबाट हाम्रो मुद्दालाई पुनरावलोकन गर्ने आदेश भइसकेपछि स्वाभाविक हिसाबले दुवै तर्फका विवादित दुवै तर्फका गतिविधिहरू रोक्नुपर्ने कानुनी प्रावधान छ। तर अस्तिको आदेशमा कानुनी प्रावधान भए तापनि पहिलेको फैसलाले केही नबोलेकोले केही बोल्नु परेन भनेर यस्तो हचुवाको ढङ्गबाट जुन आयो त्यसले पनि हाम्रो पार्टी विभाजनको निरन्तरतामा काम गरेछ।
1: होइन त्यो अब सर्वोच्चमा गइसकेपछि त उसले त एउटा त आदेश दिने हो नि त, होइन पार्टीलाई त आफूले पो मिलाउन सक्नु पर्यो नि त, अब अर्कै टाउकोमा थुपार्ने होइन जति दोष पनि यसरी कसरी पार्टी
0: हुन्छ। यसो छ त्यो फैसला आफै
1: तपाईँहरूकै पक्षमा फैसला आउँछ भन्ने त ग्यारेन्टी हुँदैन नि त मिन्जी।
0: होइन हाम्रो फैसला होइन, त्यो हाम्रो पक्षमा भन्ने नै होइन। हामीले के परिभाषित गर्यौँ भने कुनै पनि पक्षले तय गरेको अधिवेशनको कार्यतालिका रोक्नु पर्ने देखिएन भनेपछि त तिमी दुईटा अधिवेशन गर भनेर भनिहाले त, त्यसैले हामी दुईटा
1: अधिवेशन गर भनेको छैन उसले, अन्त अधिवेशन रोक्नका निम्ति अन्तरिम आदेश थियो, तपाईँले अन्तर्कालीन आदेश माग गर्नुभएको थियो, अन्तर्कालीन आदेश दिन स्वीकार गर्यो।
0: खेमजी यसो नि त कुनै दुई व्यक्ति लाप्पा खेल्दै थिए, हनान गर्दै थिए, त एक पक्षले के भन्यो भने म चुपो लागेर बसेको थिएँ, फलानुले हात छोड्यो त्यसैले उसलाई रोकिदिनु न भन्दा अहिले कसैले पनि मुक्का हानिराखेको कुरा रोक्नु परेन भनेर भनिदिनु नि सम्बन्धित निकायले भने तैँले पनि हान्दैन हो नि त, होइन र त्यसो भएको हुनाले के भने नेपाली कङ्ग्रेसको विवाद नै सर्व सम्मानित सर्वोच्च अदालतमा विचाराधीन रहेको कुरा सत्य हो। सुन्नु, यस्तो विचाराधीन रहेको अवस्थामा स्टे अर्डर अन्तरिम आदेश जारी गर्नुपर्ने पनि हाम्रो दफा हेरी देवानी संहिताको दफा 220 बमोजिमको व्यवस्था छ। तर पहिले यो मुद्दा त कसैले केही नबोलेको हुनाले हामी पनि बोल्दैनौँ भने हामीले नि बोल्नु परेन भने भनेको के भनेको भने एक पक्षले कुनै काम गर्नु हुँदैन भनेर हामीले भनिरहनु नपर्ने भनेपछि त दुवैले गरे हुन्छ भन्ने आशयको भएको हुनाले नै तत्पश्चात नेपाली कङ्ग्रेसको 11 गते सर्वसम्मानित सर्वोच्च अदालतले त्यो प्रकृतिको आदेश गर्यो। त्यस पछाडि 17 र 18 गतेको बैठक बसेर सुन्दरीमा रहेको नेपाली कङ्ग्रेसले पनि अर्को कार्यतालिका सार्वजनिक गरे, त्यो कार्यतालिका सार्वजनिक गर्न अरू कोही जानुभएको छैन, माग गर्नुभएको छैन भने त मैले अघि पनि भने आयोगको बन्यपूर्ण निर्णय सर्वोच्च अदालतको त्रुटिपूर्ण फैसलाको कारण आइपुगेका छौँ।
1: अलिकति क्लियर सुनिएको छैन मिन्जी, अलिकति क्लियर सुनिएन, फोनलाई अगाडि आएर बोल्नु होला। अनि एउटा कुरा नि हो, तपाईँले भनेको कुरालाई मात्रै पनि आधार मान्यो भने सर्वोच्च अदालतमा अन्तरिम आदेश सर्वोच्च अदालतले अन्तरिम आदेश दिन अस्वीकार गर्यो, तपाईँहरूले चाहिँ अन्तर्कालीन आदेश माग गर्नुभएको थियो, तपाईँहरूले भने जस्तै आदेश आइदिएको भए चाहिँ इट्स ओके, अब त तपाईँहरूले भने जस्तो आदेश नआइदिइसके पछि
0: हामीले माग गरेको त्यसो छ, हामीले माग गरेको जस्तो होइन अन्तरिमकालीन आदेश आएको भए अहिले दुवै दलहरू सर्वोच्च अदालतमा विचाराधीन मूल मुद्दाको फैसलाको प्रतीक्षामा हुन्थे र अधिवेशनका गतिविधिहरू रोकिन्थे। अधिवेशनका गतिविधिहरू रोकिसकिसकेपछि पार्टीका नेताहरूको भागदौड पनि यता र उता उता र यता दौडिने क्रम पनि बन्द हुन्थ्यो, गाली गलोज बन्द हुन्थ्यो, सम्वादको वातावरण प्रारम्भ हुन्थ्यो, एउटै महाधिवेशन गर्नका लागि हामी सबैको प्रयत्नले समय पाउँथ्यो र स्वाभाविक हिसाबले पार्टी एक हुन्थ्यो, अरू दलहरूसँग पनि सहकार्यको वातावरण बन्थ्यो भन्ने हाम्रो सोचाइ हो।
1: पार्टी मिलाइदिने जिम्मेवारी चाहिँ सर्वोच्च अदालतको हो कि तपाईँहरूको?
0: हाम्रो पनि हो र त, हामी विचार मुद्दा अन्तरिमकालीन आदेश पनि जारी भएको छैन, मूल मुद्दाको फैसला पनि भएको छैन, तर पनि हामी संवाद गरौँ, सहमति गरौँ, सहकार्य गरौँ, एकता गरौँ, यसका लागि दुवै तर्फले प्रारम्भ गरेको अस्त्रका रूपमा लिएको महाधिवेशनको कार्यतालिका स्थगन गरौँ, हामीले बन्द गरौँ भनेर चाहिँ स्थगन गरौँ, स्थगन गरेर वार्ता प्रारम्भ गरौँ भनेर अस्ति 25-30 जना साथीहरूले हस्ताक्षर गरेर अपिल पनि गर्यो। त्यो अपिल गर्दा केही सकारात्मक लक्षणहरू पनि देखिएको छ, तर त्यो देखिएको लक्षणहरू पनि संवादको माध्यमबाट होइन, अहन्ताको माध्यमबाट ल ठिक छ यो म गरिदिन्छु यो म गरिदिन्छु भन्ने ढङ्गबाट भन्दा पनि अब हामीले के गर्दा ठिक हुन्छ भनेर एउटै टेबलमा बसेर संवाद प्रारम्भ गरेर त्यहाँबाट अगाडि बढ्नु उपयुक्त हुन्छ भन्ने सोचाइ छ. तर अझै पनि समय छ, आज 28 गते हुँदैछ भने अब 3 गतेसम्ममा एकै रातमा पनि अघिल्लो रात पनि हामी बदल्न सक्छौँ, निर्णय गरेर कार्यतालिका स्थगन गरेर अगाडि जान सक्छौँ, संवाद प्रारम्भ गर्न सक्छौँ. केही ठाउँमा छिटफुट अधिवेशन जस्तै 15 महाधिवेशनको केही वडाहरूमा जनसम्पर्क समितिमा महाधिवेशन प्रारम्भ भइसकेपछि त विशेष महाधिवेशन भयो भने केही वडाका अधिवेशन भइसकेपछि फेरि स्थगन गरेर संयुक्त महाधिवेशन गर्न सक्छौँ. त्यसरी आशाका किरणहरू अझै पनि छन्, आशावादी हामी अझै पनि बन्न सक्छौँ, तर प्रयत्न जारी राख्छ.
1: अब एउटा कुरा के बताइदिनुहोस् भने नि, जस्तो अब सभापति गगन कुमार थापाले पटक पटक समय माग्दा पनि निवर्तमान सभापति शेरबहादुर देउवाले समय किन नदिया, त्यसो भए भेट्न किन नदिया,
0: दुवैतर्फ होइन दुवैतर्फ आइसक्यो, उहाँले मागेको समय नपाउनु भएको, बोलाएको समयमा नजानु भएको भन्ने दुइटै छ. त्यसैले अस्तिको दिन हामीले भेटघाट गर्दा पनि उहाँसँग हामीले के भन्यौँ भने तपाईँ त कुनै समयमा उहाँ सभापति, तपाईँ महामन्त्री हो, तपाईँको पिता तुल्य नेता पनि हो, तपाईँ जानुभयो भने के फरक पर्छ र म आएँ है भन्न बित्तिकै आउँ कि नआउँ भन्दाखेरि अहिले होइन अलिक पछि आउनु भन्नुभयो होला होइन मनमुटाव भएको अवस्थामा, तर तपाईँ सुरु सुरु जानुभयो भने फरक पर्दैन नि भन्दा म जान्छु पनि भन्नुभएको थियो. उहाँले मलाई समय दिएको पनि हो, म त्यो समयमा जान नसकेको पनि हो भनेर उहाँले पनि स्वीकार्नु भएको छ. त्यसैले अलिकति वातावरण,
1: एकले समय माग्दा अर्कोले नदिने, अर्कोले बोलाउँदा अर्को नजाने, त्यहाँ पनि ऊ भइरहेछ होइन, त्यो म्युजिकल चेयर जस्तो भइरहेछ होइन.
0: त्यसैले एकपक्षीय रूपले पनि कसैलाई एक्युज ब्लेम गर्नुभन्दा के कारणले हो बोल मागेको समयमा ठ्याक्कै म आउँछु भन्दा उहाँले अहिले होइन भन्ने र ल आउनुहोस् न त आज यति बजी आउनुहोस् भन्दा म भ्याउँदिनँ अथवा म अहिले टाढा छु म सकिनँ भन्ने कुराले असहज वातावरण बनायो कि भनेर नै हामीले अस्ति सहज बनाउनका लागि पहल गरेका हौँ. अहिले भेट्ने वातावरण पनि छ, संवाद गर्ने वातावरण पनि छ, तर अब एक्सनमा जानु पर्यो, उहाँहरूले गर्नुभयो भने परिणाम सकारात्मक आउँछ भन्ने हामीलाई आशा लाग्छ.
1: खासमा कुरो नबुझिएको के हो भने, तपाईँ र मैले धेरै पटक पनि बहस गरेका छौँ होइन, धेरै नेताहरूसँग पनि मैले बहस गरिरहेको छु, ठोस मागहरू के हुन् भन्ने कुरा चाहिँ अलिक बुझ्नै गाह्रो भयो क्या, यो एकदमै अनिर्णित जस्तो क्या, ठोस माग के हुन्, आधिकारिक मागहरू के हुन् भन्ने कुरै बाहिर नआउने.
0: पहिलो कुरा चाहिँ मागको पक्षमा दुवै पक्ष अथवा यसो भन्ने हो भने 14 महाधिवेशन र नियमित महाधिवेशन पक्षधरहरूको चाहिँ खासै माग केही पनि छैन, किनभने विवादित दुई पक्ष भएको हुनाले एकले अर्कासँग माग्ने भन्ने नै हुँदैन. पहिलो कुरा त हामी मिल्ने कि नमिल्ने भन्ने विषय नै गम्भीर विषय बन्यो. यदि हाम्रो मिल्ने मनसाय हो भने साथीहरूले माग्नेले माग घटाउन सक्नुहुन्छ, दिनेले मन बढाउन सक्नुहुन्छ, तर त्यस पछाडि माग के हो भन्नका लागि एउटा टेबलमा बस्नुपर्ने, एउटा टेबलमा बस्ने वातावरण पनि बनाएको छैन. र टेबलमा बसिसकेपछि अनि यो बढी भयो, यो कम भयो, यो थपौँ, यो झिकौँ भन्न सकिन्थ्यो, त्यो स्टेजमा हामी पुगेकै छैनौँ. तर बाहिर जे सञ्चार माध्यममा सार्वजनिक भएका साथीभाइहरूको संवादमा जानकारी भएका मागहरू छन्, ती मागहरू एकदमै नगण्य मागहरू, साधारण मागहरू र पुरा गर्न सकिने मागहरू छन्। ती मागहरू भनेको जस्तै यहाँलाई भने जस्तो 15 महाधिवेशनका लागि भनेर नवीकरण गरिएका सदस्यहरूलाई स्वत 15 महाधिवेशनमा भाग लिन तिनै प्रावधान थियो. त्यो कुरालाई सानेतामा रहनुभएका साथीहरूले त्यसलाई खुकुलो पनि गरिसक्नु भएको छ. दोस्रो कुरा छ, 14 महाधिवेशनबाट निर्वाचित मनोनित कार्य समितिले 15 महाधिवेशनमा विधानत संविधानत भाग लिन पाउनुपर्ने हो, उहाँहरूले भाग लिन पाउने वातावरण बनाइयोस् भनेको छ. त्यो पनि सकारात्मक रूपमा नै अहिले हुन सक्छ भनेर राय राखेको छ. त्यस पछाडि 15 महाधिवेशनलाई निष्पक्ष, धाँधली रहित र स्वतन्त्र बनाउनका लागि तेस्रो व्यक्तिको संयोजकत्वमा निर्वाचन तयारी, के अरे अधिवेशन तयारी समिति बनाओस् भन्दा त्यसलाई पनि सामान्य मान्न सकिन्छ, सकारात्मक मान्न सकिन्छ. महाधिवेशनलाई आवश्यक पर्ने समितिहरूमा सबैको सहभागिता र सम्मानजनक सहभागितामा त्यस्ता समितिहरू बनाउने भनेपछि त्यो पनि सकारात्मक छ. तर अब यसका लागि के गर्नुपर्छ भन्दा यसका लागि समय चाहिन्छ. अब तिन दिनमा त यो सम्भव हुँदैन, पाँच दिनमा सम्भव हुँदैन, त्यसो भए के गर्न सकिन्छ त भन्दा दुवै तर्फका महाधिवेशनका कार्यकारीलाई स्थगन गरेर केही समय लिएर समय निकालेर अब यी विषयमा संवाद गर्यौँ भने कुरा मिल्छ भन्ने मेरो चाहिँ दृष्टिकोण।
1: अब कंग्रेसका तत्कालीन कार्यवाहक सभापति पूर्णबहादुर खड्का अपक्ष असोज 3 गते सुरु हुने 15 महाधिवेशनको प्रक्रियामा सहभागी हुने भएका छन्, यसले के सन्देश दिँदैछ? पूर्णबहादुर खड्काको माग पूरा भएछ, पूर्णबहादुरको भन्दा फरक माग चाहिँ के हो तपाईँहरूको भन्ने प्रश्न छ नि त फेरि।
0: यसमा धेरै जानु परेन, अब जब
1: उहाँहरू त सहभागी हुने भनिसक्नु भयो नि त होइन पन्ध्र महाधिवेशनमा।
0: होइन होइन, यस्तो कुरा छ खेलजी, दुईटा अधिवेशनलाई स्वीकार गर्दिन भन्ने नेताहरूले दुईटा अधिवेशनलाई स्वीकारेर कुनै एक अधिवेशन वा महाधिवेशनमा भाग लिने मनसाय बनाउनु भयो भने त्यसबाट दुईटा कुरा बुझ्न सकिन्छ, कि त अब मिलाउन सकिएन जेसुकै होस् म एकातर्फ लाग्छु भन्ने अर्थ बुझिन्छ, अर्को चाहिँ के बुझिन्छ भने मलाई मन परेको समूह यो हो त्यसैले विभाजित भयो ठिकै भयो म यता लाग्छु भन्ने हुन्छ, त्यसैले व्यक्तिको लाइक र डिसलाइकसँग पक्ष र विपक्षसँग भन्दा पनि हाम्रो सिङ्गो कङ्ग्रेसको र म जस्ता साथीहरूको चिन्ता के हो भने दुईटा नभइदिए हुन्थ्यो, एउटा गर्न पाए हुन्थ्यो, एउटा गर्न पाएदेखि यी तर्क वितर्क पनि गरिरहनु पर्दैन थियो भन्ने हो।
1: अब होइन यो त ठिकै हो, किनभने पूर्णबहादुरजीले त सुरुमा निकै ठुलो प्रयत्न पनि गर्नुभयो नि त, इतर पक्षमा त उहाँ त मुख्य नेतै भएर चाहिँ उहाँले काम पनि गर्नुभयो, तर उहाँले त केही समूह ल्याएर केही नेताहरूलाई ल्याएर धेरै धमाधम छोड्ने स्थिति छ नि त त्यताको टिमबाट, यो किन अब न्यु मात्रै खोजिरहेको, अब त मिल्ने प्रयत्न गरे भइगयो नि त भन्ने खालको पनि नेता कार्यकर्ताहरूको आशय छ नि त होइन।
0: यसलाई यसरी बुझ्नुपर्छ, मैले भनि पनि हालेँ अघि नै, विभाजित नगरौँ भन्ने आशय हो, विभाजित हुँदा को कता जानुहुन्छ भन्ने त स्वाभाविकै हो नि त, नेताहरू डिभिजन हुन बित्तिकै
1: पूर्णबहादुरजीले छोड्दैमा चाहिँ मुख्य माग र मूल मुद्दाहरू चाहिँ ओझेलमा पर्दैन त्यसो भए
0: पर्दैन, त्यो कहिले पनि पर्दै पर्दैन, किनभने वादी प्रतिवादीको बिचमा एउटा मात्रै वादी प्रतिवादी भएको भए कुनै एक वादी पक्षले आफ्नो दाबी छोड्न बित्तिकै समाप्त हुन्थ्यो होला। अब अदालतमा मुद्दा पनि दुईजनाले छुट्टा छुट्टै हाल्नु भएको छ, शेरबहादुर देउवा र पूर्णबहादुर खड्काले आफ्नो आफ्नो मुद्दा छुट्टै छ, पूर्णबहादुर खड्काले असोज के अरे 3-4-5 अधिवेशनमा भाग लिन्छु भन्नुभयो भने मलाई लाग्छ लिनुहुन्छ जस्तो लाग्दैन, उहाँले हामीसँग भएको संवादमा म कतै पनि लाग्दिनँ, कतै पनि लाग्दिनँ, मेरो मुद्दा छ, म त मुद्दाको एक पक्ष भएको हुनाले मैले कतै लाग्न मिल्दैन भन्नुभएको छ, त्यसैले उहाँ कतै लाग्नु नलाग्नु होला भन्ने विश्वास हो, लागिहाल्नु भयो भने पनि उहाँ लाग्दैमा मुद्दाका सबै प्रकृतिहरू सकिँदैनन्। एक दोस्रो कुरा, यो कानुनी विषय मात्रै होइन राजनीतिक पनि विषय भएको हुनाले पार्टी दुईटा अधिवेशन हुने बित्तिकै दुवैले काङ्ग्रेसको दाबी गर्ने, दुवै आयोग

0: अब विदेशबाट पठाएको पैसा सिधै खल्ती वालेटमा,
1: नेपालको कुनै पनि बैंक खातामा वा 45,000 भन्दा बढी आईएमई काउन्टर मार्फत
0: आफन्तको हात हातमा पुर्याउन आईएमई गरौ।
1: 25 वर्षदेखि सारा नेपालीको विश्वास
2: आईएमई गरौ।
3: इगो बारखरी कथा 2083
4: नेपाली साहित्य साधकका सम्मानमा बारखरी मीडिया आह्वान गर्दछ अहिलेसम्मकै ठुलो कथा लेखन प्रतियोगिता।
5: प्रथम पुरस्कार 2,00,000,
4: द्वितीय पुरस्कार 1,00,000,
5: तृतीय पुरस्कार 60,000,
4: टाइटल स्पोन्सर टिगो,
5: कल्चरल इनिसिएटिभ।

0: गरे र हामीले एक प्रकार हामीले मन जिते। त बालन साहु रब यात्रा त्यो तिनमा चार महिना त बिल्कुलै रटे नै थियो, पार्लियामेन्टलाई अवस्था छैन, राष्ट्रपतिको अनादर छ, जथाभावी मञ्चबाट बोल्छन्, भूमि हाम्रो भारतको मिचिया चाहिँ भन्छन्, अनि सांसदहरूले आऊ कि आऊ बोल खबर देऊ ब्याक माने बोली फर्क भनेदेखि ज्यान कि आउँदैन। त्यो थियो दोस्रो कालखण्डको सुनामी आउन्जेलसम्म। र बालन शाह टोटली चाहिँ नि अनफिट देखिया थियो, अचानकसँग सुनामी आइदियो। यो आएपछि ग्रह दशा पल्टियो के भयो थाहा छैन, बालन शाहको रवैया कम्प्लिटली पल्टियो। मैले त भन्ने गरेको छु ऱ्यापर बालन शाह चाहिँ नि इन्जिनियर बालन शाह र अलिकति प्रधानमन्त्रीको दायित्व बोध गरेर बालन शाहमा परिणत भयो। त्यसले गर्दाखेरि धेरै फरक छ। तेस्रो कालखण्डमा गएर चाहिँ नि म देख्छु अहिले, हुन त त्यत्रो सुनामी आयो, विध्वंस नै मच्यो, नेपालले हाहाकार नै मच्यो, तर एउटा फाइदा सिल्भर लाइनिङ के भयो भनेदेखि सिल्भर लाइनिङ चाहिँ नि कालो बादलमा सरकार चाहिँ नि अगाडि बढ्दै अहिले बालनको काम हेरौँ, स्वर्णिम वाग्लुको हेरौँ, परराष्ट्र मन्त्रीकै हेरौँ, जो इफ इनइफेक्टिभ थियो पहिले, सुदनको त कुरै छैन पहिले अहिलेसम्म छ भन्दाखेरि यिनीहरूलाई जुन अब उद्योगपतिहरूसँग अस्ति बालन शाहले चार दुई दुई घन्टा कुरा गरे, ठोस कुरा गरेको थियो, कोही जम्बो उद्योगपतिहरू ल्याएर हेरौँ, 10-15-20 ल्याएर चाहिँ हामी तपाईँले गर्छौँ भने होइन कि ठोस कुरा गरिकन चाहिँ परिणाम निस्किने कुरा चारजनालाई बस्दै गरेका छन्। महत्त्वपूर्ण व्यक्ति थिए तिनीहरू, माने विनोद चौधरी भनौँ, गोलियानजी भनौँ, हाम्रो चाहिँ चन्द्र ढकाल भनौँ, र चाहिँ उत्तम श्रेष्ठ, त्यस्तो राम्रो भएको छ अहिले। बालन शाह अचानक चेन्ज भयो, यति होइन जो पार्लियामेन्टमा आउँदै आउँदैन थियो, बोलाउँदाखेरि नआउने, हेपेर बस्ने, अहिले सडन्ली पार्लियामेन्ट पनि आइकन पुरा आफ्नै हिसाबले पुरा राम्रै जवाफ दिएको छ। र म कहीँ जान्न भने व्यक्ति अब युएनमा पनि जान बाध्य भयो, जान पर्यो, र उसले राम्रैसँग जान खोजिरहेको छ, किनभने जान पर्ने थियो, सुनामीको बारेमा कुरा नगरी हुँदैन थियो, जानै पर्थ्यो, जान लाग्यो। हामीले हेरिरहेको छ यो क्या हो, यो काया पलट कसरी भयो, यो सुनेको छौँ काया पलट भन्ने कुरा, बालन शाह कम्प्लिट काया पलट भयो, हाम्रो मुलुकलाई त एकदम फाइदा भयो त, तर अनफोर्चुनेटली ठुलो चाहिँ नि मूल्य चुकाउनु पऱ्यो यतिको लागि। त्यसले थर्ड कालखण्डमा चाहिँ नि आएर मेबी चाहिँ नि हाम्रो त्यत्रो विध्वंस, उनको मुद्दा जेन्जीको मुद्दा त भन्दिनँ, यत्रो विध्वंस चाहिँ नि केही न केही अब फाइदा होला कि भने आशा चाहिँ हामीलाई छ। त्यसै भए पनि अब यो सुनामीले हाम्रो सबै माइन्ड चाहिँ नि त्यतै जान्छ, पैसा पनि त्यतै जान्छ, म्यान पावर पनि त्यतै लाग्छ, अब के गर्ने, समस्या चाहिँ 5 वर्षमा के निक्ल यो ठिक हुन्थ्यो 10 वर्ष लाग्ला, तर हेरौँ अब के हुन्छ।
1: डक्टर साहब एउटा कुरा छ नि, डक्टर साहब होइन, निकै परिवर्तन पनि भयो, यहाँले भन्नुभयो होइन, कालखण्ड फेरियो पनि, व्यक्तिहरू त फेरिए पनि, तर एउटा हाम्रै छिमेकी मुलुक, हाम्रै घर अगाडि भनौँ न होइन, आँगन अगाडि भारतमा ब्रिक्स सम्मेलन हुँदैछ होइन, धेरै देशका हुनहार र धेरै देशका पावरफुल नेताहरू, राष्ट्रपतिहरू, प्रधानमन्त्रीहरू त्यहाँ आएका छन्। यसभन्दा अगाडि नेपाललाई निम्तो समेत दिइन्थ्यो होइन, पर्यवेक्षकै रूपमा पनि नेपालबाट जान्थे, तर अहिले भारतले टोटली डिसएग्री गर्यो क्या, भारतले टोटली रूपमा चाहिँ नेपाललाई बाइपास गर्यो, अनि यसमा सरकारको भूमिका चाहिँ कस्तो रह्यो, वा चाहिँ यो सरकारप्रति भारतको दृष्टिकोणलाई कसरी हेर्न सकिन्छ सर?
0: भारतको अहिले त त्यो नहेर्नुहोस्, हेर्नुहोस् गरेका कुरा हेर्नुहोस्, अनु के गर्न सक्थ्यो भने छोड्नुहोस्। भारत यो यसपालि सुनामी आउने बित्तिकै भारतको त्यत्रो सहयोग आएको आई कुनै दिन छुट्या छैन, हेर्नुहोस् त कत्रा कत्रा प्लेन आइरहेका छन्,
1: त्यो त ठिक छ, त्यो त मानवीयताको कुरा एउटा होला
0: होइन, त्यो त्यही त मुख्य कुरा त्यही त हो नि। अहिले हामीलाई हाम्रो मुलुकलाई ब्रिक्समा निम्ता दिएन भने कुनै चित्त दुखेको छैन अहिले, हो न मलाई मात्र छैन, यत्रो सुनामी मान्छे मर्दैछन् बाबा, खान नपाएको छन्, त्यहाँ पनि बसोबास छैन, त्यहाँ त्यो हामीले त्यो विचार गर्ने, त्यसको लागि धन्यवाद दिने कि तिमीले हामीलाई ब्रिक्समा बोलाएन हो भने उसलाई चाहिँ नि अहिले हेप्ने, त्यो नचाहिने कुरो भयो नि। हामीले त विचार गर्नु चाहिने कुरो पो बोल्नुपर्छ, नचाहिने कुरो गर्नु हुँदैन। अब ब्रिक्समा बोलाएन त बोलाएन, हामीले के मतलब हो, हामीले त ब्रिक्समा हामीले के गर्ने पनि होइन, फ्रेङ्कली बताउँ, चाइना र अमेरिका, चाइना रसिया, त्यो इरान छ त्यहाँ, साउथ अफ्रिका छ, त्यसले मुलुक हाम्रो गएर के गर्ने, नथिङ, त्यो खालि हाम्रो मानको खातिर मान चाहियो होला, हामीले त ठोस हाम्रो सहायता चाहिएको थियो, र गर्नुसम्म भारतले गरेको छ, चाइनाले पनि गरेको छ, त भारतले गर्नुसम्म गरेको छ, त्यसमा अहिले हामीले त्यो ब्रिक्समा बोलाएन, हाम्रो के नभए त्यसरी हामी म त भनिदिनु भयो अहिले।
1: भनेपछि अब अहिलेको अवस्थामा चाहिँ छिमेकीसँगका मित्रवत व्यवहारहरू र सम्बन्धहरू चाहिँ हाम्रा राम्रै
0: विचार गर्नुहोस्, जुन भारतलाई बालन शाहले

0: त्यस दोस्रो कालखण्डमा, तेस्रो म भन्दिनँ, दोस्रो कालखण्डमा भा जुन त्यो जुन नचाहिने काम भारतले गर्दै गएको थिए, भारतले पनि चिलाउनुसम्म चिलाए, चाइनाले पनि खुसी पार्न सकेनन्, र मोदीको दुई दुई छोरीको त्यत्रो हिंसा लत्याइदिएका थिए, त्यति हुँदा हुँदै भारतले त्यो टेप्पै नमानिकन सोझे त्यत्रो चाहिने भनियो नि, मैले यो देखाएको छु कत्रा कत्रा प्लेनहरूले चाहिँ 7-8 वटा टनका टन सामान ल्याएको छ भन्नुहोस् त मलाई, त्यो उनले गर्न पर्थ्यो र हेपेक्या, तर उनीहरूले आफ्नो बढत्व देखाए, हामी ठुलो राष्ट्र हौँ, नेपालको लागि जनताको हामी गर्छौँ, हामीले प्रधानमन्त्री के हामीले गर्छ हामी मतलब छैन,
1: ग्यास छैन साहब, ग्यास छैन, उपभोक्ताहरू लाइनमा छन्, मन्त्री फेरि, तर ग्यासको संकट चाहिँ पुरा हुन सकेन भने
0: माने, अब त्यो हाम्रो लोकल कुरा हो, पहिला कुरा त ग्यासको अहिले अभाव हुन्छ हुन्छ, केही खाडीकोले गर्दाखेरि अल्टिमेटली भारतलाई धक्का पर्छ, भारतलाई धक्का परेपछि हामीले धक्का पछि नपरि छाड्दैन, अब हो त डेफिनेटली यहाँ होर्डिङ भएको छ, बदमासी भएको छ, अब त्यो त अचम्म लाग्छ, यो अघिल्लो यादव गौरी यादवले सबैलाई गाली गरिन्, पाता कसो व्यापारीहरूलाई भनिन्, तर उनी हट्ने बित्तिकै अर्को मन्त्री आउने बित्तिकै छापा मारेपछि त कति कति ग्यास सिलिन्डर सरकार निकाल्न सक्यो नि त, यसो मतलब उनको लाइनमा पनि त्यो किन भएन, किनभने उनी पनि सायद इन्भल्भ छन् त्यसमा, मिलो मिजो भन्छ आखिरमा त कमिसन सबले खाने हुन्, दोष दिने कर्मचारीलाई, तर आफूले चाहिँ त्यो के निकाल्न सकिन्छ, भोलिपल्ट गए चाहिँ यो मन्त्रीले कसरी निकाल्यो त भनेदेखि हो काम धेरै काँडो बजाइ भएको छ, तर गौरी कार्कीलाई गौरी यो यादवलाई पहिले पनि त 12 साल त अरेस्टै गरेर भनेको थियो नि त एक जमानामा त, भनेदेखि त्यस्तो व्यक्ति थिइन्, अनि त्यसले चाहिँ नि उद्योगपति व्यापारी पाता कस भन्न के हिम्मतले बोले कि भन्नुहोस् त मलाई, त्यस्तो भन्न पाइन्छ भने यो एउटा व्यक्ति बदमास भएर सबै समूहले गाली गर्यो, यहाँ त कस्तो चल्नु भएको छ भने एउटा कुनै मारवाडीले कहीँ अलिकति गडबडी गर्यो भने सारा मारवाडी चाहिँ एकदम खत्तम भएर चाहिँ दुर्गा प्रसाद गएर गरेर त्यो गर्न पाइन्छ, यो त नचाहिने कुरा हो नि, यस्तो चाहिँ गरेर सारा समूहले चाहिँ माने एकदम जनताको नजरमा गिराउने कुरा गर्नु हुँदैन नि, त्यही गौरी यादवजी गरेकी थिइन्, उनी नहटाएपछि उनी हटाउनै पर्थ्यो, बालेले हटाउने डेफिनेट हटाउँथे, तर लकेली राजीनामा दिन बालेले हटाउनु परेन, तर ग्यास अब जति सकिन्छ सरकारले गरेको छ, तर म भन्छु सरकारलाई तिमी ग्यास दिन सक्छौ मलाई थाहा छ, तर तिमी कमसेकम बिजुलीको चुलो सस्तो भावमा बिग्देऊ, स्टुडेन्टहरूलाई धेरै दुःख भएको छ, आम नागरिक दुःख भएको छ, र बिजुली त्यो घर ती तल्लो स्तरको मान्छेलाई बिजुली फ्री गरिदेऊ न, हाम्रै यहाँ उत्पादन गर्ने बिजुली पनि हामीले मान्छे भात पकाउनु नपाउनु भयो त मारेन भने त्यो गर्न पर्यो, अब अलिक होमवर्क गरे चाहिँ गर्न पर्यो, माने घर घरमा पनि खाएर आएको भन्नु सकिँदैन, तर यति चाहिने घरलाई चाहिने जति यति युनिट चाहिँ हामी फ्री गर्छौँ भन्नु त पर्यो नि,
1: नगर्ने जाँदा जाँदै डक्टर साहब, अब यो जेएनजी विद्रोहका केही व्यक्तिहरू जेलमा छन्, कोही संसदमा छन्, कोही सरकारमा छन्, होइन, अब एउटा आवाज के उठ्न थाल्यो भने जेएनजी आन्दोलनमा सहभागी भएकै आधारमा पक्राउ परेकालाई के गर्ने, आगजनी तोडफोड लुटपाट हतियार लुटपाट जस्ता हत्या कसुरमा संलग्नलाई के गर्ने, 23 र 24 भदौका सम्पूर्ण घटनालाई कसरी चाहिँ अगाडि बढाउने भन्दाखेरि न्याय पनि दुई खालको हुन थाल्यो भन्ने पनि बस सिर्जित भएको छ, तपाईँ के भन्नुहुन्छ?
0: यो अब यहाँ कस्तो भनेदेखि जहाँ चाहिने डेफिनेटली लुटपाटमा संलग्न भएका व्यक्तिहरूले चाहिँ नि ती जेएनजीका स्टुडेन्टहरू हुँदै होइनन्, म त्यो माइतीको मण्डलामा त्यो दिन म गएको छु र मैले देखाएको छु कस्ता कस्ता स्टुडेन्ट बिचारहरू कलेजको ब्याग बोकेका छन्, युनिफर्म लगाएका छन्, हाँस खेल गर्दै त्यो जुलुसमा भाग लिएका छन्, त्यस्तोले गरेको होइनन्, म्याक्सिमम् लुटपाट भएको लुटेर गुन्डा फटाहाले गरेका हुन्, त्यसमा कति चाहिँ नेपाली पनि तिनीहरू हुँदै होइनन्, यी बाहिर भित्र पसेका जुन नेपाल जुन यो काठमाडौँ बसेका छन् तिनीहरूको हो र लुट मात्रै गरेको, त्यस्तालाई चाहिँ भिडियोमा देखिएको छ समाते छ भने त्यस्तालाई ज्यानकै छोड्नु हुँदैन, पुरा कारवाही गर्नुपर्छ, तर स्टुडेन्टहरू छन् युवाहरू बिल्कुल चाहिँ नि छन् भनेदेखि त्यस्तोको चाहिँ नि राम्रोसँग छानबिन गरेर छोडिदिई हाल्नुपर्छ, किनभने तिनको धेरै दोष छैन, तर यो जुन त्यहाँ विध्वंस गर्नेहरूलाई चाहिँ प्रमाण छ भने त्यसलाई चाहिँ न त स्टुडेन्ट न त लुटेर कोही छोड्ने चाहिँ मिल्दैन, ध्वंस गर्ने छोड्ने चाहिँ मिल्दैन,
1: अब नेपाली कङ्ग्रेसमा पनि त्यस्तै खालको विपत्ति तपाईँले नजिकबाट हेर्नु भएको छ, कङ्ग्रेसमा दुवै पक्षले मठिक मठिक भन्दैछन् तर कुन पक्ष ठिक, तपाईँ त स्वतन्त्र विश्लेषक,
0: एउटा कुरा भन्नु हो कङ्ग्रेसमा भन्नु त्यो भन्न मिल्दैन अहिले. कङ्ग्रेस पनि एउटै मात्रै छ भने गगन थापाको कङ्ग्रेस जो आधिकारिक हो, सुप्रिम कोर्टले आधिकारिक मानेको छ, इलेक्सन कमिसनले आधिकारिक मानेको छ, अहिले अहिले अहिले उनीहरू पनि युवाहरूले अधिवेशन गरिकन आधिकारिक पाइसके. यो अर्को त यो यो इतर कङ्ग्रेस बिपीको सिद्धान्त लत्याउने कङ्ग्रेस हो, जो चाहिँ खालि पद र पैसाको लागि र चाहिँ अब भाइ कम्युनिस्ट भइसक्यो, दाई कम्युनिस्ट भइसक्यो छ, यो त्यो कङ्ग्रेस हो. त्यसलाई अहिले कसै कङ्ग्रेस भन्दैन. अब अहिले त यिनीहरूले चाहिँ यो कङ्ग्रेस जुन छ, कङ्ग्रेस एउटै छ, त्यही हिसाबले हामी अगाडि बढ्नुपर्छ.
1: भनेपछि गगन थापा मात्रै कङ्ग्रेस छ यतिखेर, अर्को भागभन्दा भाग भाग मात्र खोजे
0: भन्ने मिल्दैन. अस्ति मात्र सुप्रिम कोर्टमा गए होइन, देउवा पुगे होइन, देउवा त्यो त्यो भगुवा पाँच महिना बाहिर बस्छ, त्यत्रो पैसा डलर खर्च गर्छ त्यहाँ. अहिले आए चाहिँ आएर फेरि सोझे नि सक्रिय चाहिँ राजनीति गर्न त्यो भित्र पस्छ नि, अदालतमा गएर चाहिँ मुद्दा हाल्छ. त्यस्तो त्यस्तो फटाहरू यिनीहरू पाँच पाँच वर्ष पाँच पाँचचोटि प्रधानमन्त्री भए, देशलाई डुबाउनुसम्म डुबाए, त्यस्ताले अब नेतृत्व गरेर म कसरी मान्न सक्छु. खालि म भन्छु शशाङ कोइराला जस्ताहरूले चाहिँ के स्वाध्यायलाई बिपीलाई बिर्से, आफ्नो बाउलाई बिर्से.
1: तपाईँ त बिपी कोइरालासँग पनि नजिक हुनुहुन्थ्यो डाक्टर साहब, अनि शेखर शशाङ्कको अहिलेको भूमिका चाहिँ कस्तो छ?
0: चौपट. मैले त अहिले मात्र होइन, मैले बार बार भने शेखर कोइराला चाहिँ नि साँच्चैकै बिपीको सिद्धान्त बोकेर बस्यो बस्यो बस्यो बसेपछि देउवासँग लड्यो पनि, इलेक्सन पनि लड्यो, कति राम्रो. हामीले भन्थ्यौँ एउटै व्यक्ति जसले कङ्ग्रेसको बिपीको सिद्धान्त, गणेश मानको सिद्धान्त, भट्टराई सदा सिद्धान्त लिएर बस्या भनेको थियौँ. आखिरमा किन हो, किन अल्टिमेटली त्यो यो आधा सय मिटर बाँकी हुन्थ्यो म्याराथन रनमा, सय मिटर बाँकी हुँदाखेरि शेखर चट्ट पर्लक्कै चाहिँ देउबातिर गइदिए. त्यो शेखरको ठुलो पोलिटिकल मिस्टेक भयो. उनले त्यो बेलामा गगनहरूसँग मिलेर त्यो त्यो अधिवेशनमा भाग लिनु पर्थ्यो, उसले गएन. के बुद्धि भ्रष्ट भयो थाहा छैन. तर शशाङ्कले त कहिले पनि यो पाँच छ वर्ष यता त त्यहाँदेखि कम्प्लिट देउबालाई छोड्दै छोडेको छैन. म कतिले भनी के हो यो शशाङ्क, के भा देउवाको खुट्टा चाट्दै चाट्दै हिँड्दा भा भन्थे म, नभन्थ्यो अहिले झन् उता संयोजक भएर बसिसकेको छ. सो उसलाई त म भन्छु तिमी बिल्कुल बिपीको शरीर तिम्रो होला, सिद्धान्त तिमी बिपीको बोकेका छैनौ. अहिले बिपी आउनुभयो भनेदेखि पृथ्वीमा उहाँले शशाङ्कलाई धिक्कार नै हुन्छ, त्यो पक्का. त्यो शेखरले लास्टमा गएर गल्ती गरेको छ, उसले त गल्ती सच्याउन सक्यो भने राम्रो हुन्छ.
1: हस् डाक्टर साहब, यहाँको महत्त्वपूर्ण समय र सुझावका लागि म धेरै धेरै धन्यवाद दिन चाहन्छु. नमस्कार,
0: थ्याङ्क यू भेरी मच.
1: उहाँ हुन्थ्यो डाक्टर सुन्दरबाणी दीक्षित नागरिकको आधुनिक श्रोता. नेपाली बसमा छोटो विश्राम लिन्छ. विश्रामपछि हामी नेकपा एमालेको विवाद के हो, पूर्व अर्थमन्त्री एवं नेकपा एमालेका नेता सुरेन्द्र पाण्डेसँग कुराकानी गर्दैछौँ. छोटो विश्राम.
2: सुरक्षित भविष्यको लागि जीवन बीमा गरौँ. जीवन बीमाका लागि राष्ट्रिय जीवन बीमा कम्पनी नै रोजौँ. न्यून बीमा शुल्कमा अधिक बोनस दर रहेको नेपाल सरकारको पूर्ण स्वामित्व प्राप्त एकमात्र जीवन बीमा कम्पनी, बीमाको क्षेत्रमा विश्वसनीय नाम राष्ट्रिय जीवन बीमा कम्पनी, साबिकको राष्ट्रिय बीमा संस्थान, प्रधान कार्यालय रामशाहपथ काठमाडौँ.

0: अथवा डिटिएच सेवा डिस होम
1: डिस होम खुशीको कनेक्शन
2: लामखुट्टेको टोकाइबाट हुने डेङ्गीबाट बच्नका लागि
3: पुरा बाहुला भएका लुगा लगाउने
2: झुलभित्र मात्र सुत्ने
3: घरको झ्याल ढोकामा लामखुट्टे नचिर्ने जाली हाल्ने
2: लामखुट्टेको टोकाइबाट बच्नका लागि लामखुट्टे भगाउने धुप बाल्ने वा मलहमको प्रयोग गर्ने
3: घर कार्यालय विद्यालय वा सार्वजनिक क्षेत्रमा पानी जम्न नदिने
2: खाल्डाखुल्टी पुर्ने र खाने पानी वा ढल चुहिएको छ भने तत्काल मर्मत गर्ने
3: गमलाको प्लेट फुलदानी कुलर आदिको पानी कम्तीमा हप्ताको एक पटक फेर्ने
2: पानी जम्मा गर्ने भाँडालाई लामखुट्टे छिर्न नसक्ने गरी छोपेर राख्ने
3: साँझ र बिहान करेसा बारी चोक बजारतिर जाँदा वा घर बाहिर रहँदा विशेष सावधानी अपनाउने
2: डेङ्गी रोग बारे सचेत बनाऊ
4: नेपाल रेड क्रस सोसाइटी काठमाडौँ जिल्ला शाखा
5: नेपा एमालेका नेता एवं पूर्व अर्थमन्त्री सुरेन्द्र पाण्डे हुनुहुन्छ सुरेन्द्र पाण्डेजीलाई स्वागत गर्दै गर्दाखेरि पाण्डेजी नेपालको जेएनजी विद्रोह भएको एक वर्ष पुरा भएको छ यो एक वर्षलाई फर्केर हेर्दाखेरि तपाईँले कसरी लिनु भएको छ
6: होइन पहिलो कुरा त अब नेपालमा किन त्यो प्रसङ्ग बढी चर्को रूपमा उठ्यो भन्दा म दुई तिनवटा घटनाहरूलाई कसरी हेरिरहेको छु भने 46 साल पछिको एउटा घटनाक्रममा हेर्दा डेमोक्रेसी भन्ने मुद्दा थियो वर्गका कुराहरू उठ्थे एउटा अध्याय त्यसरी अगाडि बढ्यो नेपालको राजनीतिमा दोस्रो चाहिँ अब माओवादी प्रचण्डजी आउनुभयो अगाडि र उहाँले के भन्नुभयो भने अब कहाँ चाहिँ वर्गको कुराले मात्रै पुग्छ डेमोक्रेसीले मात्रै कहाँ पुग्छ अब त त्यसमा थप्नुपर्छ जातीय क्षेत्रीय लिङ्गीय कुराहरू उनीहरूका मुक्तिका कुरा थप्नुपर्छ भन्नुभयो होइन अब त्यस ढङ्गले मानिसहरू धेरै ठुलो संख्यामा युवाहरू त्यो अभियानमा जुटे तर त्यसले कति सफलता ल्यायो त्यो हामीले हेरेकै छौँ अब यो तेस्रो जेनेरेसनले चाहिँ के भन्यो भने अब त्यो कहाँ त्यो जातीय क्षेत्रीय लिङ्गीय कुराले मात्रै पुग्छ अब त हामीलाई अन्तर पुस्तात्मक एउटा चाहिँ अन्तर चाहियो इन्टर जेनेरेसनल चेन्ज चाहियो भन्ने मुद्दा उठायो पुस्तान्तरण हुनु पर्यो भनेर अब त्यो पुस्तान्तरणको मुद्दाले युवाहरूमा चाहिँ एक प्रकारको समर्थन प्राप्त गर्यो र त्यस बेलाका सरकारमा अथवा पार्टीका मानिसहरूले त्यो कुरालाई ठिक ढङ्गले सम्बोधन गर्न नसकेको हुँदाखेरिमा त्यसले एउटा चाहिँ के भने त्यो त्यो घटनाले एउटा उच्चतम क्लाइमेक्सको रूप लियो र अब त्यति बेलै पनि अब प्रधानमन्त्रीले अघिल्लो दिन त्यो घटना घटेपछि राजीनामा दिएको स्थिति हुन्थ्यो भने सायद अब त्यो अलिक फरक स्थिति हुन सक्थ्यो तर त्यो नहुँदाखेरिमा अब आफै चाहिँ
7: तत्कालीन प्रधानमन्त्रीले राजीनामा दिइदिएको भए चाहिँ स्थिति भयाभावबाट जोगिन्थ्यो भन्नु खोज्नु भएको
6: केही न केही जोगिन सक्थ्यो भोलिपल्टको घटना नहुन पनि सक्थ्यो र दोस्रो चाहिँ के भने अब संसद विघटन नहुन पनि सक्थ्यो एउटा बिचको चाहिँ एउटा समन्वयको स्थिति पहिला हुन सक्थ्यो तर त्यो भएन नभएपछि कता गयो भन्दा परिस्थिति चाहिँ अब संसद विघटन हुँदै नयाँ अन्तरिम सरकार गठन र संसद विघटनको ठाउँमा गएर चाहिँ अड्कियो अथवा त्यहाँ गएर टुङ्गियो होइन अब त्यसपछि अब त्यो घटना अब त्यसपछि त अन्तरिम सरकार बन्यो अन्तरिम सरकारले चुनाव गराउने उसको म्यान्डेट थियो 6 महिनामा चाहिँ गर्ने चुनाव उसले 6 महिनामै गराएको हुनाले म त्यसलाई चाहिँ सफलता नै मान्छु र धन्यवाद दिन्छु किन त उसको त्योभन्दा बढी म्यान्डेट पनि थिएन र उस त्यसबाट त्यो सरकारको त्योभन्दा बढी अपेक्षा गर्नु पनि उचित हुँदैन होइन अब त्यस कारणले त्यसमा उनीहरूलाई धन्यवादै दिनुपर्छ अब कुन पार्टीको कति पोजिसन आयो के आयो भन्ने कुरालाई गौण मानु कमसे कम के भने त्यस बेलाको संविधान हामीले निर्माण गरेको लोकतन्त्रलाई सुरक्षित राखेरै एक प्रकारको पोलिटिकल अवतरण भयो जुन ढङ्गले चाहिँ जेएनजी विद्रोह भएको थियो त्यो घटना अगाडि बढाएको थियो त्यसको अल्टिमेट उद्देश्य चाहिँ के भने संसद विघटन मात्रै थिएन त्यसको चाहिँ अन्तरिम सरकार

भोटेकोशी र त्रिशुली नदीमा आएको बाढ़ी तथा पहिरोबाट क्षतिग्रस्त सड़क पूर्वाधार पुनः सञ्चालनमा ल्याउन भारतले नेपाललाई तत्कालै जोड्न मिल्ने तीनवटा पुल उपलब्ध गराएको छ। भारतले उपलब्ध गराएका ती तीनवटा मोड्युलर पुल सड़क डिभिजन कार्यालय हेटौडामा भएको कार्यक्रममा नेपाललाई हस्तान्तरण गरिएको हो। 70-70 मिटर लम्बाईका तीनवटा एकतर्फी मोड्युलर पुल भारतीय राजदूतावासका प्रथम सचिव नारायण सिंहले हिजो शनिबार नेपाललाई हस्तान्तरण गरेका हुन्। गएको भदौ 10 गते रसुवाको भोटेकोशी क्षेत्रमा आएको बाढ़ी तथा पहिरोबाट सड़क तथा पुलमा ठूलो पुगेपछि भारत सरकारले सहयोग स्वरूप यी पुल उपलब्ध गराएको हो। भोटेकोशीमा आएको विनाशकारी बाढ़ी र पहिरोले रसुवा, नुवाकोट, धादिङ लगायतका जिल्लामा सड़क तथा पुलमा ठूलो क्षति भएको छ। पुल क्षतिग्रस्त भएपछि विभिन्न सड़क खण्डमा यातायात प्रभावित बनेको छ। लामो समयसम्म सड़क सम्पर्क अवरूद्ध हुन नदिन सरकारले क्षतिग्रस्त पुलको ठाउँमा अस्थायी संरचना निर्माणलाई समेत प्राथमिकता दिएको छ। सुनसरीको इटहरीमा आज राति भएको मोटरसाइकल दुर्घटनामा दुईजनाको मृत्यु भएको छ। इटहरीबाट इनरुवा जाँदै गरेको मोटरसाइकल इटहरी 7 र 17 को सिमानामा रहेको कलभर्टमा नियन्त्रित भएर पल्टिँदा दुईजनाको मृत्यु भएको हो। मृत्यु हुनेमा इनरुवा 3 का 29 वर्षीय पारस थापा र सोही स्थानका 34 वर्षीय सागर रेग्मी छन्। सागर जिल्ला प्रशासन कार्यालय सुनसरीमा करारमा कार्यरत कर्मचारी हुन्। हामीसँग खबर अझै बाँकी छन्। नेपाली रेडियो नेटवर्क सुन्दै गर्नुहोला।

0: को पैसा सिधै खल्ती वालेटमा,
1: नेपालको कुनै पनि बैंक खातामा वा 45,000 भन्दा बढी आईएमई काउन्टर मार्फत
0: आफन्तको हात हातमा पुर्याउन आईएमई गरौं।
1: 25 वर्षदेखि सारा नेपालीको विश्वास,
0: आईएमई गरौं।
2: यो आवाज हो नेपाली रेडियो नेटवर्कको। तपाईं सुन्दै हुनुहुन्छ नेपाली खबर।
3: अब बाँकी खबर। रुकुम पश्चिमको सानीबेरी गाउँपालिका 6 देउता खोलामा जीप दुर्घटना हुँदा 2 जनाको मृत्यु भएको छ भने 9 जना घाइते भएका छन्। कोट गाउँबाट गाउँपालिकाको केन्द्र सानीबेरी 9 सिमली हुँदै खलङ्गातर्फ आउँदै गरेको लु 1660299 नम्बरको जीप आज दुर्घटनामा परेको जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमले जनाएको छ। जिल्ला प्रहरी प्रमुख प्रहरी नायब परीक्षक वेदबहादुर पौडेलका अनुसार दुर्घटनामा 2 जनाको मृत्यु भएको छ। मृतकको शनाखत भने हुन सकेको छैन। 4 जना गम्भीर घाइते भएका छन् भने 5 जनाको अवस्था मध्यम रहेको प्रहरीले जनाएको छ। सानीबेरी 6का वडा अध्यक्ष पहल सिंह घर्तीका अनुसार मृतक मध्ये 1 जना जीप चालक र अर्की 1 महिला छन्। उनीहरूको घटनास्थलमै मृत्यु भएको हो। जीपमा 11 जना सवार रहेको र जीपका साहु बलबहादुर पुन सहित 9 जना घाइते भएको बताइएको छ। घटनास्थलमा स्थानीय प्रहरीको टोली पुगेको छ भने जिल्ला प्रहरी प्रमुख पौडेलको नेतृत्वमा थप टोली घटनास्थलतर्फ गएको प्रहरीले जनाएको छ। सरकारले मलेसिया श्रमिक पठाउने 250 म्यान पावरको नयाँ पूर्व स्वीकृति प्रक्रिया तत्कालका लागि रोक्का गरेको छ। विदेशी श्रमिक केन्द्रीकृत व्यवस्थापन प्रणालीमा आबद्ध भएका 250 इजाजत पत्र प्राप्त वैदेशिक रोजगार व्यवसायी संस्थाको मलेसिया सम्बन्धी नयाँ पूर्व स्वीकृति रोक्का गरिएको हो। वैदेशिक रोजगार विभागले FWCMSमा मुख्य श्रमिक भर्ना संस्थाका रूपमा सूचीकृत 25 संस्थासँग आबद्ध वा सहयोगी संस्थाका रूपमा रहेका भनिएका 250 संस्थाको पूर्व स्वीकृति रोक्का गरेको हो। युवा श्रम तथा रोजगार मन्त्रालयको निर्देशन तथा 2083 भदौ 26 गतेको मन्त्री स्तरीय निर्णयका आधारमा विभागले यस्तो निर्णय गरेको जनाएको छ। विभागका महानिर्देशक नवराज ठकालले FWMSमा मुख्य संस्थाका रूपमा सूचीकृत 25 संस्थाको कारोबार छनौटको आधार मलेसिया रोजगारीमा विगतको संलग्नता तथा उनीहरूको अन्य संस्थालाई आबद्ध गराउँदा अपनाइएको प्रक्रियामाथि छानबिन भइरहेको बताएका छन्। त्यस्तै 250 संस्थासँग पनि उक्त प्रणालीमा आबद्ध हुनुको आधार अपनाइएको प्रक्रिया र मुख्य संस्थासँगको सम्बन्धबारे स्पष्टीकरण माग्ने प्रक्रिया समेत अघि बढाइएको छ। रसवाबाढीका कारण त्रिशुली नदीले सड़क कटान गर्दा भाषिएको पृथ्वी राजमार्ग अन्तर्गत धादिङको शीतल बजार सड़क खण्डमा नेपाली सेनाले ब्लास्टिङ गरी सड़क खोल्ने काम अघि बढ़ाएको छ। सड़क भाषिएको स्थानमा तत्काल पर्खाल निर्माण गरी सड़क पुनः सञ्चालन गर्न सम्भव नभएपछि नेपाली सेनाको मध्य पृथना अन्तर्गत कालीप्रसाद गढ़को इन्जिनियर टोली परिचालन गरी ब्लास्टिङको काम अघि बढ़ाइएको हो। सड़कको क्षतिग्रस्त भाग हटाई नयाँ ट्र्याक निर्माण गरेर

यातायात सञ्चालनमा ल्याउने उद्देश्यले सेनाको प्राविधिक टोलीले काम गरिरहेको आयोजनाले जनाएको छ। हवस् त अहिलेका लागि काठमाडौँ उपत्यकामा रेडियो एनआरएन 99.1 ठाउँ ठाउँका रेडियो स्टेशनहरू र नेपाली नेटवर्क .com एकैसाथ प्रसारण भइरहेको नेपाली खबर अहिलेलाई यति नै। 11 बजे नेपाली खबरका साथमा पुनः उपस्थित हुनेछौँ। अहिलेलाई बिदा दिनुहोस्। नमस्कार।

0: तपाई च्याउहरूको राजा राजा च्याउ खोज्दै हुनुहुन्छ?
1: काठमाडौँको कालीमाटी तरकारी बजारको आफ्नै स्टल नम्बर 16 देशभरका भाटभटेनी बिग मार्ट र अन्य डिपार्टमेन्टल स्टोरहरूका साथै पूर्व मेचीदेखि पश्चिम महाकालीसम्मका विभिन्न थोक विक्रेताहरूकोमा राजा च्याउ उपलब्ध छ।
0: स्वादिलो, पोसिलो र अर्ग्यानिक च्याउ भनेकै राजा च्याउ, एनसी एग्रोटेकको उत्पादन।
2: भनिन्छ नि, नानीदेखि लागेको बानी मेरो पनि एउटा बानी थियो, जे पनि बचत गरिहाले। बिस्तारै यो बानी स्वभाव बन्दै गयो। बाबालाई पनि ब्याङ्कमा खातै खोलिदिनु पर्ने भयो, अनि त महिनाभरिमा खुत्रुके भरायो, बाबासँग ब्याङ्क गएर जम्मा गरायो। समयसँगै हुर्किँदै गयो, बचत पनि थरी थरी चिन्न लाग्यो। जिन्दगी नहो सधैँ किन एकनास हुन्थ्यो र, तर पनि मन ढुक्क हुन्थ्यो, किनकि मेरो खाता थियो नोबेल ब्याङ्कमा। मेरो बाबादेखि मेरी छोरी सानी सबैलाई सरेको छ मेरो जस्तै बानी।
3: तपाईँको नोबेल ब्याङ्कमा खाता छ कि छैन त?

रेडियो एनआरएन 99.1 समयको ख्याल राखौ। 11 बज्यो।

नेपाली रेडियो नेटवर्कको बिहान 11 बजेको नेपाली खबरमा बिनु शर्माको नमस्कार। रुकुम पश्चिमको सानी भेरी गाउँपालिका 6 देउता खोलामा जीव दुर्घटना हुँदा 2 जनाको मृत्यु भएको छ भने 9 जना घाइते भएका छन्। कोट गाउँबाट गाउँपालिकाको केन्द्र सानी भेरी 9 सिमली हुँदै खलङ्गातर्फ आउँदै गरेको लु 6029 नम्बरको जीव आइतबार दुर्घटनामा परेको जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमले जनाएको छ। जिल्ला प्रहरी प्रमुख प्रहरी नायब उपरीक्षक वेदबहादुर पौडेलका अनुसार दुर्घटनामा 2 जनाको मृत्यु भएको छ। मृतकको शनाखत भने हुन सकेको छैन। 4 जना गम्भीर घाइते छन् भने अन्य 5 जनाको अवस्था मध्यम रहेको प्रहरीले जनाएको छ। सानीबेरी 6 का वडा अध्यक्ष पहल सिंह घर्तीका अनुसार मृतक मध्ये 1 जना जीप चालक र अर्की 1 महिला रहेकी छन्। उनीहरूको घटनास्थलमै मृत्यु भएको हो। जीपमा 11 जना सवार रहेको र जीपका साउ बलबहादुर पुन सहित 9 जना घाइते भएको बताइएको छ। घटनास्थलमा स्थानीय प्रहरीको टोली पुगेको छ भने जिल्ला प्रहरी प्रमुख पौडेलको नेतृत्वमा थप टोली घटनास्थलतर्फ गएको प्रहरीले जनाएको छ। सरकारले मलेसिया श्रमिक पठाउने 250 म्यान पावरको नयाँ पूर्व स्वीकृति प्रक्रिया तत्कालका लागि रोक्का गरेको छ। विदेशी श्रमिक केन्द्रीकृत व्यवस्थापन प्रणालीमा आबद्ध भएका 250 इजाजत प्राप्त वैदेशिक रोजगारी व्यवसायी संस्थाको मलेसिया सम्बन्धी नयाँ पूर्व स्वीकृति रोक्का गरिएको हो। वैदेशिक रोजगार विभागले मुख्य श्रमिक भर्ना संस्थाका रूपमा सूचीकृत 25 संस्थासँग आबद्ध वा सहयोगी संस्थाका रूपमा भनिएका 250 संस्थाको पूर्व स्वीकृति रोक्का गरेको छ। श्रम तथा रोजगार मन्त्रालयको निर्देशन तथा 2083/26 मन्त्री स्तरीय निर्णयका आधारमा विभागले यस्तो निर्णय गरेको जनाएको छ। विभागका महानिर्देशक नवराज ढकालले एफडब्ल्यूसीएमएमा मुख्य संस्थाका रूपमा सूचीकृत 25 संस्थाको कारोबार छनौटको आधार मलेसिया रोजगारीमा विगतको संलग्नता तथा उनीहरूले अन्य संस्थालाई आबद्ध गराउँदा अपनाइएको प्रक्रियामाथि छानबिन भइरहेको समेत बताएका छन्। त्यस्तै 250 संस्थासँग पनि उक्त प्रणालीमा आबद्ध हुनुको आधार अपनाइएको प्रक्रिया मुख्य संस्थासँगको सम्बन्धबारे स्पष्टीकरण माग्ने प्रक्रिया अघि बढाइएको समेत बताइएको छ। हामीसँग खबर अझै बाँकी छन्। नेपाली रेडियो नेटवर्क सुन्दै गर्नुहोला।

0: को पैसा सिधै खल्ती वालेटमा,
1: नेपालको कुनै पनि बैंक खातामा वा 45,000 भन्दा बढी आईएमई काउन्टर मार्फत
0: आफन्तको हात हातमा पुर्याउन आईएमई गरौँ।
1: 25 वर्षदेखि सारा नेपालीको विश्वास
0: आईएमई गरौँ।
2: यो आवाज हो नेपाली रेडियो नेटवर्कको, र तपाईँ सुन्दै हुनुहुन्छ नेपाली खबर।
3: अब बाँकी खबर। सरकारले मध्य प्रदेशमा त्रिभुवन विश्वविद्यालय अन्तर्गत इन्जिनियरिङ अध्ययन संस्थान आईओईको नयाँ क्याम्पस स्थापना गर्ने तयारी अघि बढ़ाएको छ। शिक्षा तथा खेलकुद मन्त्री सस्मित पोखरेलले मध्य प्रदेशमा प्राविधिक शिक्षाको पहुँच विस्तार गर्न र इन्जिनियरिङ अध्ययनका लागि विद्यार्थीले अन्य प्रदेशमा जानुपर्ने बाध्यता अन्त्य गर्न क्याम्पस स्थापना गर्न लागि बताउनु भएको छ। इन्जिनियरिङ अध्ययन गर्न मध्य प्रदेशबाट प्रत्येक वर्ष ठूलो संख्यामा विद्यार्थी काठमाडौँ लगायत अन्य शहरमा जाने गरेका छन्। यसले विद्यार्थी तथा अभिभावकमा अतिरिक्त आर्थिक भार पर्नुका साथै बसाई तथा अन्य व्यावहारिक समस्या सिर्जना भइरहेका छन्। मन्त्री पोखरेलका अनुसार नयाँ क्याम्पस स्थापनाका लागि उपयुक्त स्थान छनौट गर्ने प्रक्रिया अघि बढ़ाइएको छ। यसका लागि विशेष अध्ययन समिति गठन गरिनेछ र समितिको प्रतिवेदनका आधारमा क्याम्पस स्थापनाको स्थान तय गरिनेछ। र ब्रिक्स शिखर सम्मेलनको आज अन्तिम दिन हो। आज सदस्य राष्ट्रका नेताहरू र अन्य आमन्त्रित देशका प्रमुखहरू सहभागी हुने खुला बैठक बस्दैछ। बैठकमा ब्रिक्ससँग जोडिएका विभिन्न महत्वपूर्ण विषयमा छलफल हुनेछ। त्यसपछि भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले चार देशका नेताहरूसँग छुट्टा छुट्टै द्विपक्षीय भेटवार्ता गर्नुहुनेछ। सम्मेलनको पहिलो दिन नै भारतले हाल ब्रिक्स राष्ट्रहरूको आफ्नो कुनै साझा मुद्रा बनाउने प्रस्ताव नरहेको स्पष्ट पारेको छ। यद्यपि विदेश मन्त्रालयले ब्रिक्स देशहरूबीच स्थानीय मुद्रामा आपसी व्यापार र भुक्तानीलाई प्रवर्धन गर्ने विषयमा भने छलफल भइरहेको जनाएको छ। यसको मुख्य उद्देश्य देशहरूबीच व्यापार सहज घटाउनु र कारोबार लागत घटाउनु हो। ब्रिक्स राष्ट्रहरूले शनिबार सम्मेलनका क्रममा नयाँ दिल्ली घोषणा पत्रलाई समेत स्वीकृति दिएका छन्, जसमा विभिन्न मुद्दाहरूमा साझा वक्तव्य जारी गरिएको छ। घोषणा पत्रमा रूस र चीनसहितका ब्रिक्स राष्ट्रहरूले पहल गाम आतंककारी हमलाको निन्दा समेत गरेका छन्। आतंककारीहरूलाई आश्रय दिनेहरू विरूद्ध मिलेर कार्यवाही गर्ने प्रतिबद्धता जनाइएको छ। यसका साथै आतंककारीसम्म पुग्ने आर्थिक सहयोग रोक्न र उनीहरूलाई सुरक्षित आश्रय दिनेहरूमाथि कड़ा कदम चाल्न पनि सहमति जुटेको छ। पश्चिम एसियामा तनाव बढ़िरहेको र इरान, साउदी अरब र युएका विभिन्न मुद्दामा फरक फरक अडान रहेको समयमा पनि ब्रिक्स राष्ट्रहरूबीच संयुक्त वक्तव्य जारी गर्न सहमति जुट्नुलाई अर्थपूर्ण रूपमा हेरिएको छ। ब्रिक्स देशहरूले आपसी व्यापारमा डलरहरूको प्रयोग घटाउने र आफ्नै मुद्राहरूमा कारोबार बढ़ाउने प्रयास गरिरहेका छन्। साथै विभिन्न देशका अनलाइन भुक्तानी प्रणालीहरूलाई आपसमा जोड्ने काम पनि भइरहेको छ। हालसम्म ब्रिक्सको आफ्नै कुनै भुक्तानी प्रणाली र साझा मुद्रा नभए पनि भारतको अध्यक्षतामा भइरहेको यसपटकको सम्मेलनमा देशहरूका डिजिटल भुक्तानी प्रणाली र डिजिटल मुद्रालाई आपसमा जोड दिइनेछ भने यसले गर्दा एक देशबाट अर्को देशमा पैसा पठाउन सहज हुनेछ र डलरको आवश्यकता पनि कम हुँदै जानेछ। हवस् त, काठमाडौँ उपत्यकामा रेडियो एनआरएन 99.1 ठाउँ ठाउँका रेडियो स्टेशनहरू र नेपाली नेटवर्क.com एकैसाथ प्रसारण भइरहेको नेपाली खबर अहिलेलाई यति नै। 12 बजे नेपाली खबरका साथमा पुनः उपस्थित हुनेछौँ। अहिलेलाई बिदा दिनुहोस्। नमस्कार।

0: रेडियो एनआरएन 99.1।
1: तीन महिना तिर्नुहोस्, सात महिना चलाउनुहोस्। क्लासिक टेकको 200 MBPS इन्टरनेट सात महिनाको लागि मात्र रु 5,700 मा, साथै क्यारो टिभी एपमा पाउनुहोस् 200 भन्दा बढी HD र SD टिभी च्यानलहरू, वाइफाई 6 सहितको सुपर फास्ट इन्टरनेट र IPTV अब क्लासिक टेकमा। आजै जडान गर्नुहोस्, कल गर्नुहोस् 9709184147। शर्तहरू लागू हुनेछन्।
2: तपाईँ सुन्दै हुनुहुन्छ रेडियो NRN 99.1, सबैका लागि सूचना।
3: नेपाली रेडियो नेटवर्क रेडियो NRN 99.1 मा यो हो नचाउने गाना।

0: भनिन्छ नि, नानीदेखि लाएको बानी मेरो पनि एउटा बानी थियो, जे पनि बचत गरिहाले। बिस्तारै यो बानी स्वभाव बन्दै गयो। बाबालाई पनि ब्याङ्कमा खातै खोलिदिनु पर्ने भयो, अनि त महिनाभरिमा खुद्रुके भरायो, बाबासँग ब्याङ्क गएर जम्मा गरायो। समयसँगै हुर्किँदै गयो, बचत पनि थरी थरी चिन्न लाग्यो। जिन्दगी नहो सधैँ किन एकनास हुन्थ्यो र, तर पनि मन ढुक्क हुन्थ्यो, किनकि मेरो खाता थियो नोबेल ब्याङ्कमा। मेरो बाबादेखि मेरी छोरी सानी सबैलाई सरेको छ मेरो जस्तै बानी।
1: तपाईँको नोबेल ब्याङ्कमा खाता छ कि छैन त?
2: सुरक्षित भविष्यको लागि जीवन बिमा गरौँ। जीवन बिमाका लागि राष्ट्रिय जीवन बिमा कम्पनी नै रोजौँ। न्यून बिमा शुल्कमा अधिक बोनस दर रहेको नेपाल सरकारको पूर्ण स्वामित्व प्राप्त एकमात्र जीवन बिमा कम्पनी, बिमाको क्षेत्रमा विश्वसनीय नाम राष्ट्रिय जीवन बिमा कम्पनी, साबिकको राष्ट्रिय बिमा संस्थान, प्रधान कार्यालय रामशाहपथ काठमाडौँ।
3: नेपाली रेडियो नेटवर्क रेडियो एनआरएन 99.1 मा यो हो नचाउने गाना।

0: नेपाली रेडियो नेटवर्क रेडियो एनआरएन 99.1 मा यो हो नचाउने गाना।
1: तीन महिना तिर्नुहोस्, सात महिना चलाउनुहोस्। क्लासिक टेकको 200 Mbps इन्टरनेट सात महिनाको लागि मात्र रु 5,700 मा, साथै क्यारो टिभी एपमा पाउनुहोस् 200 भन्दा बढी HD र SD टिभी च्यानलहरू, वाइफाई 6 सहितको सुपर फास्ट इन्टरनेट र IPTV अब क्लासिक टेकमा। आजै जडान गर्नुहोस्, कल गर्नुहोस् 9709184147। शर्तहरू लागू हुनेछन्।

0: नेपाली रेडियो नेटवर्क रेडियो एनआरएन 99.1 मा यो हो नचाउने गाना।
1: ओए, के भयो तलाई? निकै तनावमा देखिन्छस् त।
2: साथी भाइलाई दुःख पर्दा सहयोग गरे, उल्टै आफूलाई अप्ठ्यारो पारे।

0: एकमात्र डीटीएच सेवा डिश होम।
1: डिश होम, खुशीको कनेक्शन।
2: तपाई च्याउहरूको राजा राजा च्याउ खोज्दै हुनुहुन्छ?
3: काठमाडौँको कालीमाटी तरकारी बजारको आफ्नै स्टल नम्बर 16 देशभरका भाटभटेनी, बिगमार्ट र अन्य डिपार्टमेन्टल स्टोरहरूका साथै पूर्व मेचीदेखि पश्चिम महाकालीसम्मका विभिन्न थोक विक्रेताहरूकोमा राजा च्याउ उपलब्ध छ।
2: स्वादिलो, पोसिलो र अर्ग्यानिक च्याउ भनेकै राजा च्याउ। एनसीए ग्रुटेकको उत्पादन।

रेडियो एन आर्यन 99.1 समयको ख्याल राखौ 12 बज्यो।

नेपाली रेडियो नेटवर्कको मध्याह बाह्र बजेको नेपाली खबरमा बिनु शर्माको नमस्कार। यस वर्षको तीज शुरू, आज दर्खाने दिन। मधेसमा 3 वर्षभित्र इन्जिनियरिङ क्याम्पस स्थापना गर्न सरकारले थाल्यो तयारी। चिलिमेको सुरुङमा थुप्रिएको लेदो लोडरले हटाउन थालियो। आज कांग्रेस केन्द्रीय कार्य सम्पादन समितिको बैठक, 15 महाधिवेशन बारे पनि छलफल हुने। रुकुम पश्चिममा जीप दुर्घटना हुँदा 2 जनाको मृत्यु, 10 घाइते। घाइतेको उद्धारका लागि हेलिकप्टर माग। पृथ्वी राजमार्गको सड़क खण्ड खोल्न नेपाली सेनाको काम धमाधम। भारतद्वारा 3 रेडीमेड पुल हस्तान्तरण। जेएनजी आन्दोलनका बेला भागेका कैदी झण्डै 1.5 करोड़, ठगी आरोपमा पक्राउ। दिल्लीमा जारी ब्रिक्स सम्मेलनको आज अन्तिम दिन, मोदीले 4 देशका नेतासँग छुट्टा छुट्टै द्विपक्षीय बैठक गर्ने। होर्मुज जल डमरूमा जहाजमाथि फेरि आक्रमण, तेल आपूर्तिमा जोखिम बढ्यो। र आइसिसी प्रिमियर कपको उपाधि जित्दै एसिया कपमा छनौट भएको नेपाली टोली ट्रफी सहित आज स्वदेश फर्किँदै

0: एसोस एलजी ले ल्यायो नयाँ एलजी एसेन्सियल सिरिज. अब किफायती मूल्यमा रेफ्रिजरेटर, वासिङ मसिन, एसी को कम्प्लिट रेन्ज, 10 वर्षको वारेन्टी सहित 0% नो कस्ट इएमआई. नागरिकता भए पुग्छ हरेक घरको खुसी. घर घरमा एलजी. एलजी, लाइफ्स गुड.
1: यो आवाज हो नेपाली रेडियो नेटवर्कको. तपाईँ सुन्दै हुनुहुन्छ नेपाली खबर.
2: काठमाडौँ उपत्यकामा रेडियो एनआरएन 99.1, ठाउँ ठाउँका रेडियो स्टेशनहरू र नेपाली नेटवर्क .com एकैसाथ प्रसारण भइरहेको नेपाली खबर शुरू गरौं. यस वर्षको तेज शुरू सम्बन्धी खबरबाट. यस वर्षको तीज पर्व आजदेखि शुरू भएको छ. आजको दिन माइतीले चेलीबेटीलाई बोलाएर दर खुवाउने परम्परा रहेको छ. दरलाई तीजको व्रतको पूर्व तयारीको रूपमा समेत लिइने चलन छ. भोलिको तीजमा व्रत बस्नुपर्ने भएकाले दरका रूपमा सात्विक पदार्थ खानुपर्छ भन्ने मान्यता रहेको छ. विशेष गरी दूधबाट बनेका खीर, ढकनी, गुदपाक र मिठाई जस्ता परिकार खाइन्छ. दरले व्रतका दिन अडिलो बनाउँछ भन्ने मान्यता समेत रहेको छ. दर खाने समय भने ठाउँ अनुसार फरक फरक रहेको छ. कतै बेलुकाहरू तीज नखाई दर खाने चलन छ भने कतिपय ठाउँमा पहिला खाना खाएर मध्यरातमा दर खाने गरिन्छ. धेरै चिल्लो, पिरो, गुलियो र मसलेदार परिकार दरका रूपमा खाँदा त्यसले स्वास्थ्यमा नराम्रो असर पर्ने भएकाले ध्यान दिन पोषणविदको सुझाव रहेको छ भने भोलि हरितालिका तीज पर्व र पर्सि ऋषि पञ्चमी परेको छ. इन्जिनियर समेत रहेका राज्यसभाका सांसद श्रीराम नेउपानीले चिलिमे जल विद्युत आयोजनाको सुरुङबाट लेदो हटाउन थालिएको जानकारी दिनुभएको छ. यही भदौ 10 गते पोटी कोशी नदीमा आएको विनाशकारी हिम पहिरोसहितको बाढीपछि चिलिमे जल विद्युत आयोजनाको सुरुङमा धेरै मानिसहरू फँसिरहेको आशंका छ. त्यहाँ अहिले उद्धार कार्य जारी छ. नेपाली सेनाले भने चिलिमेमा 7 जना मात्रै फँसेको जनाएको छ. उद्धारमा सक्रिय नेउपानीले केही बेर अघि सामाजिक सञ्जाल फेसबुकमा चिलिमे जल विद्युत आयोजनामा पहिलोपटक 3 घटमिटर क्षमताका व्हील लोडर मार्फत लेदो हटाउन थालिएको जानकारी दिनुभएको हो. उहाँले चिलिमे जल विद्युत आयोजनाबाट नागरिकको जीवित उद्धार हुने विश्वास समेत व्यक्त गर्दै आउनु भएको छ. सरकारी मध्य प्रदेशमा त्रिभुवन विश्वविद्यालय अन्तर्गत इन्जिनियरिङ अध्ययन संस्थानको नयाँ क्याम्पस स्थापना गर्ने तयारी अघि बढाएको छ. शिक्षा तथा खेलकुद मन्त्री सस्मित पोखरेलले मध्य प्रदेशमा प्राविधिक शिक्षाको पहुँच विस्तार गर्न र इन्जिनियरिङ अध्ययनका लागि विद्यार्थीले अन्य प्रदेशमा जानुपर्ने बाध्यता अन्त्य गर्न क्याम्पस स्थापना गर्न लागि बताउनुभयो. इन्जिनियरिङ अध्ययन गर्न मध्य प्रदेशबाट प्रत्येक वर्ष ठूलो संख्यामा विद्यार्थी काठमाडौँ लगायत अन्य शहरमा जाने गरेका छन्. यस्तै विद्यार्थी तथा अभिभावकमा अतिरिक्त आर्थिक भार पर्नुका साथै व्यवसाय सराई तथा अन्य व्यावहारिक समस्या सिर्जना भइरहेका छन्. मन्त्री पोखरेलका अनुसार नयाँ क्याम्पस स्थापनाका लागि उपयुक्त स्थान छनौट गर्ने प्रक्रिया अघि बढाइएको छ. यसका लागि विशेष अध्ययन समिति गठन गरिनेछ र समितिको प्रतिवेदनका आधारमा क्याम्पस स्थापनाको स्थान समेत तय गरिनेछ. नेपाली कांग्रेस केन्द्रीय कार्य सम्पादन समितिको बैठक आज बस्ने भएको छ. ललितपुरको सानसानिपा स्थित पार्टी केन्द्रीय कार्यालयमा आज दिउँसो 2 बजे बैठक बस्ने भएको हो. पार्टीका कार्यवाहक मुख्य सचिव कृष्ण प्रसाद दुलालका अनुसार बैठकमा केन्द्रीय कार्य सम्पादन समितिका पदाधिकारी, सदस्य तथा प्रदेश सभापतिहरूको अनिवार्य उपस्थितिका लागि अनुरोध समेत गरिएको छ. बैठकको एजेण्डा भने खुलाइएको छैन. रूकुम पश्चिमको सानीभेरी गाउँपालिका सहदेउता खोलामा जीव दुर्घटना हुँदा मृत्यु भएका 2 जनाको शनाखत भएको छ. दुर्घटनामा चालक सहित 2 जनाको घटनास्थलमै मृत्यु भएको हो. जिल्ला प्रहरी कार्यालय रूकुम पश्चिमका प्रमुख प्रहरी नायब परीक्षक डीएसपी वेदबहादुर पौडेलका अनुसार मृत्यु हुनेमा त्रिवेणी गाउँपालिका रुघाका चालक सुन्दर खड्का मगर र सानीभेरी गाउँपालिका छकी अन्दाजी 15-16 वर्षीय प्रेमकला पुन रहेका छन्. कोटगाउँबाट सानीभेरी गाउँपालिकाकै सिमली आउँदै गरेको LU 16029 नम्बरको जीप देउता खोलाबाट सड़कबाट करिब 50 मिटर तल खसेर दुर्घटना भएको हो. दुर्घटनामा 9 जना घाइते भएका छन्, तीमध्ये 3-4 जनाको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ. अन्य घाइतेको अवस्था मध्यमदेखि सामान्य रहेको छ. गम्भीर घाइतेलाई थप उपचारका लागि सुर्खेत लैजान हेलिकप्टर माग गरिएको छ. सानीभेरी गाउँपालिकाले घाइतेको उद्धारका लागि हेलिकप्टर उपलब्ध गराइदिन जिल्ला प्रशासन कार्यालय रुकुम पश्चिमलाई समेत पत्राचार गरेको छ. गाउँपालिकाको माग अनुसार गृह मन्त्रालयमा हेलिकप्टरका लागि पत्र पठाइसकेको प्रमुख जिल्लाधिकारी निशानराज गौतमले जानकारी दिएका छन्. सुर्खेतसम्म हेलिकप्टर मार्फत घाइतेको उद्धार गर्नुपर्ने अवस्था रहेकाले गाउँपालिकाले उद्धार खर्च बेहोर्ने गरी तत्काल हेलिकप्टर उपलब्ध गराउन आग्रह गरेको बताइएको छ. दुर्घटनापछि स्थानीय प्रहरी लगायतको सहयोगमा घाइतेको उद्धार गरी उपचारका लागि पठाउने काम भइरहेको प्रहरीले जनाएको छ. भोटेकोशी र त्रिशुली नदीमा आएको बाढ़ी तथा पहिरोबाट क्षतिग्रस्त सड़क पूर्वाधार पुनः सञ्चालनमा ल्याउन भारतले नेपाललाई तत्कालै जोड्न मिल्ने तीनवटा पुल उपलब्ध गराएको छ। भारतले उपलब्ध गराएका ती तीनवटा मोड्युलर पुल सड़क डिभिजन कार्यालय हेटौडामा भएको कार्यक्रममा नेपाललाई हस्तान्तरण गरिएको हो। 70-70 मिटर लम्बाईको तीनवटा एकतर्फी मोड्युलर पुल भारतीय राजदूतावासका प्रथम सचिव नारायण सिंहले हिजो शनिबार नेपाललाई हस्तान्तरण गर्नुभएको हो। गएको भदौ 10 गते र सुबाको भोटेकोशी क्षेत्रमा आएको बाढ़ी तथा पहिरोबाट सड़क तथा पुलमा ठूलो क्षति पुगेपछि भारत सरकार सहयोग स्वरूप यी पुल उपलब्ध गराएको हो। भोटेकोशीमा आएको विनाशकारी बाढ़ी र पहिरोले रसुवा नुवाकोट धादिङ लगायत जिल्लामा सड़क तथा पुलमा ठूलो क्षति भएको छ। पुल क्षतिग्रस्त भएपछि विभिन्न सड़क खण्डमा यातायात प्रभावित बनेको छ। लामो समयसम्म सड़क सम्पर्क अवरूद्ध हुन नदिन सरकारले क्षतिग्रस्त पुलको ठाउँमा अस्थायी संरचना निर्माणलाई समेत प्राथमिकता दिएको छ। भारतबाट प्राप्त तीनवटा मोड्युलर पुल बाढ़ी प्रभावित क्षेत्रमा आवश्यकताको आधारमा जडान गरिने भएको छ। मोड्युलर पुल एकापसमा जोडेर छिटो तयार गर्न सकिने समेत बताइएको छ। हामीसँग खबर अझै बाँकी छन्, नेपाली रेडियो नेटवर्क सुन्दै गर्नुहोला।
3: भनिन्छ नि, नानीदेखि लागेको बानी मेरो पनि एउटा बानी थियो, जे पनि बचत गरिहाले। बिस्तारै यो बानी स्वभाव बन्दै गयो। बाबालाई पनि ब्याङ्कमा खातै खोलिदिनु पर्ने भयो, अनि त महिनाभरिमा खुत्रुके भरायो। बाबासँग ब्याङ्क गएर जम्मा गरायो, समयसँगै हुर्किँदै गयो, बचत पनि थरी थरी चिन्न लाग्यो। जिन्दगी न हो सधैँ किन एक नास हुन्थ्यो र, तर पनि मन ढुक्क हुन्थ्यो, किनकि मेरो खाता थियो नोबेल ब्याङ्कमा। मेरो बाबादेखि मेरी छोरी सानी सबैलाई सरेको छ मेरो जस्तै बानी।
4: तपाईँको नोबेल ब्याङ्कमा खाता छ कि छैन त?

0: भोटेकोशी बाढी प्रभावित सम्बन्धी कृषि विकास बैंक लिमिटेडको अत्यन्त जरुरी सूचना। प्रिय ग्राहक वर्ग, प्राकृतिक विपत्तिले निम्त्याएको यस दुखद घडीमा तपाईँले भोग्नु भएको पीड़ा र क्षतिप्रति हामी गहिरो दुःख व्यक्त गर्दछौ। तपाईँ कहाँ हुनुहुन्छ, कस्तो अवस्थामा हुनुहुन्छ, कस्तो क्षति भएको छ, कृपया हामीलाई तल दिएको नम्बरमा जानकारी गराउनुहोस्। तपाईँको समस्या र आवश्यकता बारे हामीलाई बताउनुहोस्। हामी तपाईँको कुरा सुन्न र सहयोगका लागि सधैँ तयार छौ। त्रिशुली शाखा सम्पर्क 98513 17966, गजुरी शाखा सम्पर्क 98513 18367, धुन्चे शाखा सम्पर्क 98513 17866, कल सेन्टर 015-7-21-165, टोल फ्री नम्बर 16-60-01-11-11-0, इमेल kathmandu.ro@advl.gov.np। तपाईँको सुरक्षा नै हाम्रो पहिलो प्राथमिकता हो। यो कठिन समयमा हामी तपाईँको साथमा छौँ। कृषि विकास बैंक लिमिटेड।
1: यो आवाज हो नेपाली रेडियो नेटवर्कको। तपाईं सुन्दै हुनुहुन्छ नेपाली खबर।
2: अब बाँकी खबर। प्रधान सेनापति अशोकराज सिग्देल आज चीन भ्रमणमा जानुहुने भएको छ। चीनको औपचारिक निमन्त्रणामा उहाँ एक हप्ताका लागि त्यहाँको भ्रमणमा जान लागेको नेपाली सेनाले जनाएको छ। उहाँ त्यहाँ हुने चाइना फोरम कार्यक्रममा सहभागी हुने र अन्य उच्च स्तरीय भेटघाटमा सारिक हुने समेत जनाइएको छ। उहाँ असोज 3 गते नेपाल फर्किने बताइएको छ। जेएनजी आन्दोलनका क्रममा नक्कु कारागारबाट भागेका जबरजस्ती मुद्दाका कैदी नक्कली सुन देखाएर रकम ठगी गर्ने क्रममा पक्राउ परेका छन्। ओखलढुङ्गा सिद्धिचरण नगरपालिका एक गरीब भई काठमाडौँ नयाँ बसपार्क बस्ने 28 वर्षीय अनिश थापालाई प्रहरीले पक्राउ गरेको हो। उनलाई बिहिबार बेलुकी 6 बजे टोखा 9 मिलन टोल स्थित एक गेस्ट हाउसबाट प्रहरीले पक्राउ गरेको जिल्ला प्रहरी परिषद काठमाडौँले जनाएको छ। उनले विभिन्न व्यक्तिलाई नक्कली सुन देखाएर पटक पटक गरी 1,39,30,000 रुपियाँ ठगेको प्रहरीको भनाइ छ। उनीमाथि अनुसन्धान गर्न जिल्ला अदालतले 5 दिनको थप गरेको छ। उनी जबरजस्ती गर्ने मुद्दामा कैद रहेकै अवस्थामा गत वर्ष भदौ 24 गते नक्खु कारागारबाट भागेका थिए। कपिलवस्तु नगरपालिका छ बर्मेली स्थित बाङ गंगा नदीमा शनिबार राति 81 आएको बाढ़ीमा फँसेका 12 जनाको सशस्त्र प्रहरीले सकुशल उद्धार गरेको छ। बाढ़ीका कारण नदी क्षेत्रमा फँसेका 11 महिला र 1 पुरूषलाई गैराति सशस्त्र प्रहरी बल नेपाल नम्बर 28 गढ़ हेडक्वार्टर कपिलवस्तुबाट खटिएको टोलीले उद्धार गरी सुरक्षित स्थानमा ल्याएको हो। सशस्त्र प्रहरी परीक्षक गोपाल अधिकारीका अनुसार बाढ़ी आएपछि मानिसहरू फँसेका भन्ने सूचना प्राप्त हुनासाथ सशस्त्र प्रहरी टोलीलाई तत्काल घटनास्थलमा परिचालन गरिएको थियो। कपिलवस्तु नगरपालिका छ कि 70 वर्षीय गोपी परियार, 70 वर्षीय किरली परियार, 24 वर्षीय कविता कुमाल, 38 वर्षीय रानी यम्बु र 32 वर्षीय मीना बयम्बु, 45 वर्षीय बेलमती सुनार, 45 वर्षीय सुषमा जीसी, 18 वर्षीय लालुमाया श्रेष्ठ र 34 वर्षीय लक्ष्मी परियार, 40 वर्षीय बिना विक्क, 24 वर्षीय बिन्द थापा तथा 37 वर्षीय रेशम परियारको उद्धार गरिएको छ। सरकारले मलेसिया श्रमिक पठाउने 250 वटा म्यान पावरको नयाँ पूर्व स्वीकृति प्रक्रिया तत्कालका लागि रोक्का गरेको छ। विदेशी श्रमिक केन्द्रीकृत व्यवस्थापन प्रणालीमा आबद्ध भएका 250 वटा इजाजत प्राप्त वैदेशिक रोजगार व्यवसायी संस्थाको मलेसिया सम्बन्धी नयाँ पूर्व स्वीकृति रोक्का गरिएको हो। वैदेशिक रोजगार विभागले मुख्य श्रमिक भर्ना संस्थाका रूपमा सूचीकृत 25 वटा संस्थासँग आबद्ध वा सहयोगी संस्थाका रूपमा रहेका भनिएका 250 वटा संस्थाको पूर्व स्वीकृति समेत रोक्का गरेको छ। हामीसँग खबर अझै बाँकी छन्। नेपाली रेडियो नेटवर्क सुन्दै गर्नुहोला।
0: सपना तपाईँको साथ हाम्रो नेपाल बैंक सवारी कर्जा। नेपाल बैंकको बबाल नाडा फेस्टिभ अफर मात्र 4.94% सर्वाधिक न्यून वार्षिक ब्याज दरमा, सेवा शुल्क मात्र 0.5%, रु 3 लाखसम्मको निशुल्क लाइफ टाइम क्रेडिट कार्ड सुविधा, कर्जा अवधि 5 वा 7 वर्षसम्म, सरल प्रक्रिया तथा छिटो स्वीकृति, सम्पूर्ण शाखाबाट कर्जा प्रवाह हुने। यो अफर भाद्र 9 देखि असोज 15 गतेसम्म मात्र लागू हुनेछ। सातै दिन 24 घण्टा 01-597-1222 कल गर्नुहुन वा नजिकको नेपाल बैंकको शाखामा सम्पर्क गर्न सक्नुहुनेछ।
3: समय सँगै अघि बढ्दै नेपाल बैंक लिमिटेड, नेपालको पहिलो ब्याङ्क।

0: को पैसा सिधै खल्ती वालेटमा,
1: नेपालको कुनै पनि बैंक खातामा वा 45,000 भन्दा बढी आईएमई काउन्टर मार्फत
0: आफन्तको हात हातमा पुर्याउन आईएमई गरौँ।
1: 25 वर्षदेखि सारा नेपालीको विश्वास
0: आईएमई गरौँ।
2: यो आवाज हो नेपाली रेडियो नेटवर्कको। तपाईँ सुन्दै हुनुहुन्छ नेपाली खबर।

लगायत ब्रिक्स देशहरूले पहलगाम आतंकवादी हमलाको निन्दा गरेका छन्। उनीहरूले आतंककारीहरूलाई आश्रय दिनेहरू विरूद्ध संयुक्त रूपमा कार्यवाही गर्ने समेत बताएका छन्। त्यस्तै इरानसँग जोडिएको युद्धका कारण विश्वको महत्वपूर्ण ऊर्जा मार्गका रूपमा रहेको होर्मुज जल रमरूमा जहाजमाथि आक्रमणको नयाँ रिपोर्ट सार्वजनिक भएपछि विश्वव्यापी तेल आपूर्तिलाई लिएर चिन्ता थप बढेको छ। यसैबीच साउदी अरबले महत्वपूर्ण पूर्व पश्चिम तेल पाइपलाइन समेत अस्थायी रूपमा बन्द गरेको छ। बेलायती नौसेनासँग सम्बद्ध युके मेरिटाइम ट्रेड अपरेसनले आइतबार होर्मुज जल रमरू पार गरिरहेको एउटा जहाजमा प्रक्षेपण जस्तो वस्तु प्रहार भएको जानकारी प्राप्त भएको जनाएको छ। आक्रमणबाट जहाजमा कति क्षति भयो र चालक दलका सदस्यहरूको अवस्था कस्तो छ भने तत्काल स्पष्ट भइ नसकेको समेत बताइएको छ। अब खेल खबर। एसएससी प्रिमियर कपको उपाधि जित्दै एसिया कपमा छनौट भएको नेपाली क्रिकेट टोली आज स्वदेश फर्किँदैछ। टोली मलेसियन एयरलाइन्सबाट आज राति 9:45 बजे काठमाडौँ आइपुग्नेछ। नेपालले शनिबार भएको एसएससी प्रिमियर कपको फाइनलमा संयुक्त अरब इमिरेट्स युएईलाई 44 रनले पराजित गर्दै उपाधि जितेको हो। उपाधिसँगै नेपालले दोस्रो पल्ट एसिया कपमा स्थान सुरक्षित गरेको छ। नेपालले यसअघि सन् 2023 पहिलो पटक एसिया कप खेलेको थियो। त्यति बेला नेपालले समूह चरणमा भारत र पाकिस्तानसँग प्रतिस्पर्धा गरे पनि दुवै खेलमा पराजित भएको थियो। यसपल्ट एसियन क्रिकेट काउन्सिल एसिसीले प्रिमियर कपको विजेताले मात्र एसिया कप खेल्ने व्यवस्था गरेको थियो। त्यसैले नेपाललाई एसिया कपमा पुग्न प्रिमियर कपको उपाधि जित्नै पर्ने दबाव थियो। नेपालले फाइनलमा पहिले ब्याटिङ गर्दै 313 रन बनाएपछि युएईलाई 269 रनमा समेट्दै 44 रनको जित निकालेको हो। जादा जादा नेपाली खबरमा मुख्य खबरका शीर्षकहरू पुनः एकपटक। यस वर्षको तीज शुरू, आज दर खाने दिन। मधेसमा 3 वर्षभित्र इन्जिनियरिङ क्याम्पस स्थापना गर्न सरकारले थाल्यो तयारी। चिलिमेको सुरुङमा थुप्रेको लेदो लोडरले हटाउन थालियो। आज कांग्रेस केन्द्रीय कार्य सम्पादन समितिको बैठक, 15 महाधिवेशन बारे छलफल हुने। रुकुम पश्चिममा जीप दुर्घटना हुँदा 2 जनाको मृत्यु, 10 घाइते। घाइतेको उद्धारका लागि हेलिकप्टर माग। पृथ्वी राजमार्गको सड़क खण्ड खोल्न नेपाली सेनाको काम धमाधम। भारतद्वारा 3 रेडीमेड पुल हस्तान्तरण। जेएनजी आन्दोलनका बेला भागेका कैदी झण्डै 1.5 करोड़ ठगी आरोपमा पक्राउ। दिल्लीमा जारी ब्रिक्स सम्मेलनको आज अन्तिम दिन, मोदीले 4 देशका नेतासँग छुट्टा छुट्टै द्विपक्षीय बैठक गर्ने। होर्मुज जल डमरूमा जहाजमाथि फेरि आक्रमण, तेल आपूर्तिमा जोखिम बढ्यो। र एसिसी प्रिमियर कपको उपाधि जित्दै एसिया कपको छनौटमा भएको नेपाली टोली ट्रफी सहित आज स्वदेश फर्किँदै। हवस् त, नेपाली खबर अहिलेलाई यति नै। 1 बजे नेपाली खबरका साथमा पुनः उपस्थित हुनेछौ। नेपाली रेडियो नेटवर्क सुन्दै गर्नुहोला। नमस्कार।

0: रेडियो एनआरएन 99.1
1: तीन महिना तिर्नुहोस्, सात महिना चलाउनुहोस्। क्लासिक टेकको 200 MBPS इन्टरनेट सात महिनाको लागि मात्र रु 5,700 साथै क्यारो टिभी एपमा पाउनुहोस् 200+ बढी HD र SD टिभी च्यानलहरू। वाइफाई 6 सहितको सुपर फास्ट इन्टरनेट र IPTV अब क्लासिक टेकमा। आजै जडान गर्नुहोस्, कल गर्नुहोस् 9709184147। शर्तहरू लागू हुनेछन्।

0: Class Bank Limited. Access to all.
1: सुरक्षित भविष्यको लागि जीवन बीमा गरौँ। जीवन बीमाका लागि राष्ट्रिय जीवन बीमा कम्पनी नै रोजौँ। न्यून बीमा शुल्कमा अधिक बोनस दर रहेको नेपाल सरकारको पूर्ण स्वामित्व प्राप्त एकमात्र जीवन बीमा कम्पनी, बीमाको क्षेत्रमा विश्वसनीय नाम राष्ट्रिय जीवन बीमा कम्पनी, साबिकको राष्ट्रिय बीमा संस्थान, प्रधान कार्यालय रामशाहपथ काठमाडौँ।
2: रेडियो एनआरएन 99.1
3: नेपाली रेडियो नेटवर्क, रेडियो एनआरएन 99.1 मा यो हो म्युजिक मस्ती।

0: महिना तिर्नुहोस्, सात महिना चलाउनुहोस्। क्लासिक टेकको 200 MBPS इन्टरनेट सात महिनाको लागि मात्र रु 5,700 साथै क्यारो टिभी एपमा पाउनुहोस् 200 बढी HD र SD टिभी च्यानलहरू, वाइफाई 6 सहितको सुपर फास्ट इन्टरनेट र IPTV अब क्लासिक टेकमा। आजै जडान गर्नुहोस्, कल गर्नुहोस् 9709184147। शर्तहरू लागू हुनेछन्।
1: सपना तपाईँको साथ हाम्रो नेपाल बैंक सवारी कर्जा, नेपाल बैंकको बबाल नाडा फेस्टिभ अफर मात्र 4.94% सर्वाधिक न्यून वार्षिक ब्याज दरमा, सेवा शुल्क मात्र 0.5%, रु 3,00,000 सम्मको निशुल्क लाइफ टाइम क्रेडिट कार्ड सुविधा, कर्जा अवधि 5 वा 7 वर्ष सम्म, सरल प्रक्रिया तथा छिटो स्वीकृति, सम्पूर्ण शाखाबाट कर्जा प्रवाह हुने। यो अफर भाद्र 9 देखि असोज 15 गते सम्म मात्र लागू हुनेछ। सातै दिन 24 घन्टा 01-597-1222 कल गर्नुहुन वा नजिकको नेपाल बैंकको शाखामा सम्पर्क गर्न सक्नुहुनेछ।
2: समय सँगै अघि बढ्दै नेपाल बैंक लिमिटेड, नेपालको पहिलो बैंक।
3: नेपाली रेडियो नेटवर्क, रेडियो NRN 99.1 मा यो हो म्युजिक मस्ती।

नेपाली रेडियो नेटवर्कको दिउँसो एक बजेको नेपाली खबरमा नरेन्द्र ग्यावालीको नमस्कार। रसुवा बाढीका कारण त्रिशुली नदीले सडक कटान गर्दा भाषेको पृथ्वी राजमार्ग अन्तर्गत धादिङको शीतल बजार सडक खण्डमा नेपाली सेनाले ब्लास्टिङ गरी सडक खोल्ने काम अघि बढाएको छ। सडक भाषेको स्थानमा तत्काल पर्खाल निर्माण गरी सडक पुनः सञ्चालन गर्न सम्भव नभएपछि नेपाली सेनाको मध्य पीर्थना अन्तर्गत कालीप्रसाद गणको इन्जिनियरिङ टोली परिचालन गरी ब्लास्टिङको काम अघि बढाएको हो। सडकको क्षतिग्रस्त भाग हटाई नयाँ ट्र्याक निर्माण गरेर यातायात सञ्चालनमा ल्याउने उद्देश्यले सेनाको प्राविधिक टोलीले काम अघि सारेको जनाएको छ। भाद्र 10 गते रसुवा क्षेत्रमा आएको ठूलो बाढीका कारण त्रिशुली नदीको बहाव बढ्दा नदीले पृथ्वी राजमार्गका विभिन्न स्थानमा सडक कटान गरेको थियो। नेपाली काङ्ग्रेसको आन्तरिक विवाद र अधिवेशन महाधिवेशनको विषयमा देउवा पक्षीय नेताहरूले एकताका लागि नयाँ प्रस्ताव अगाडि सारेका छन्। देउवा समूहका नेता मीन विश्वकर्माले पार्टीमा देखिएको विवाद अन्त्य गर्न र महाधिवेशनलाई ऐक्यबद्धता बनाउनका लागि आफूहरूले केही आधारभूत शर्त राखेको र त्यो शर्त पूरा गरे आफूहरू महाधिवेशनमा सहभागी हुने जानकारी दिनुभयो। देउवा समूहका निवर्तमान सहमहामन्त्री महालक्ष्मी उपाध्याय डिना सहितका 25 नेताले शुक्रबार पार्टी एकताका लागि दुवै पक्षबाट घोषणा गरिएका महाधिवेशन स्थगित गरेर एकता महाधिवेशनको मिति सार्वजनिक गर्न अपील गरेका थिए। गृहमन्त्री सुदन गुरुङले गत वर्ष भदौ 27 को ऐतिहासिक दिनको रूपमा सम्झिँदै देशलाई गम्भीर राजनीतिक अन्यल र शक्ति रिक्तताबाट निकास दिलाउन आफूले सकेसम्म जिम्मेवारी निभाएको बताउनु भएको छ। भदौ 23 को असाधारण घटनापछि सिर्जना भएको सङ्कटपूर्ण परिस्थिति अन्त्य गर्न आफू रगतको लत पट्टिएको ज्याकेटमै राष्ट्रपति कार्यालय पुगेको उहाँले सामाजिक सञ्जालमा लेख्नुभएको छ। भदौ 23 पछि देश सामान्य अवस्थामा नरहेको र तत्कालीन राजनीतिक नेतृत्वप्रति जनविश्वासपूर्ण रूपमा भत्किएको गुरुङले उल्लेख गर्नुभएको छ। पुरानो नेतृत्व कुनै हालतमा स्वीकार्य थिएन, नयाँ नेतृत्व कसरी छान्ने कुनै बाटो थिएन, नयाँ अपरिचित र अपरिचित नेतृत्व छ, नेतृत्व छान्नु आफैमा ठूलो चुनौती थियो, उहाँले लेख्नुहुन्छ। 3 दिनसम्म देश एउटै प्रश्नमा अड्किएको थियो, देश कता जान्छ, अब कसले निकास दिन्छ, प्रधानमन्त्री को बन्ला, सुरक्षित महसुस होला, मुलुक लामो समय पावर भ्याकुममा रहन नहुने र राज्य सञ्चालन हुनुपर्ने चिन्ताका बीच भदौ 27 मा देशलाई निकास दिने ऐतिहासिक जिम्मेवारी आफ्नो भागमा पनि आइपुगेको उहाँको भनाइ छ। प्रधान सेनापति अशोक राज सिग्देल चीनको औपचारिक भ्रमणका लागि आइतबार बेजिङतर्फ प्रस्थान गर्नुभएको छ। जनवादी गणतन्त्र चीनको निमन्त्रणामा उहाँ आइतबारदेखि असो 3 गतेसम्म 7 व्यापी भ्रमणमा रहने नेपाली सेनाले जनाएको छ। भ्रमणका क्रममा प्रधान सेनापति सिग्देलले बेजिङमा आयोजना हुने 13 बेजिङ सियाङसान फोरममा समेत सहभागिता जनाउने कार्यक्रम छ। चीन प्रस्थान गर्नुअघि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा बलाधिकृत रथी प्रदीप जङ केसीले प्रधान सेनापति सिग्देललाई विदाय गर्नुभयो। नेपाली सेनाका अनुसार प्रधान सेनापतिको चीन भ्रमणबाट दुई देशबीचको सैनिक सम्बन्ध थप विस्तार हुनुको साथै सैनिक कूटनीति मार्फत नेपालको परराष्ट्र नीतिमा समेत योगदान पुग्ने विश्वास गरिएको छ। सरकारले वैदेशिक रोजगारीका लागि गन्तव्य मुलुकस्थित नेपाली कूटनीतिक नियोगबाट हुने मागपत्र प्रमाणीकरण प्रक्रियालाई सहज र समयबद्ध बनाउन निर्देशन दिएको छ। मागपत्र प्रमाणीकरणमा लामो समय लाग्ने गरेको तथा प्रमाणीकरणका लागि अपू कागजातबारे रोजगारदाता कम्पनीलाई एकैपटक जानकारी नदिँदा झन्झट बेहोर्नु परेको गुनासो आएपछि युवा श्रम तथा रोजगार मन्त्रालयले यस्तो निर्देशन दिएको हो। 2083 भदौ 26 गते मन्त्री परिषद निर्णय अनुसार माग पत्र प्रमाणीकरणका लागि आवश्यक कागजात र प्रमाणीकरण प्रक्रियामा लाग्ने समय सीमा प्रचलित कानुन बमोजिम कार्यान्वयन गर्न निर्देशन दिएको छ। निर्देशन अनुसार गन्तव्य मुलुकमा रहेको रोजगारदाता कम्पनीले मागपत्र प्रमाणीकरणका लागि सम्बन्धित नेपाली कूटनीतिक नियोगमा आवेदन दिएपछि उक्त आवेदनका लागि थप कागजात आवश्यक भए त्यसको विवरण एकमुष्ट रूपमा रोजगारदाता कम्पनीलाई अनिवार्य जानकारी गराउनु पर्नेछ। हामीसँग खबर अझै बाँकी छन्, नेपाली रेडियो नेटवर्क सुन्दै गर्नुहोला।

0: पैसा सिधै खल्ती वालेटमा।
1: नेपालको कुनै पनि बैंक खातामा वा 45,000 भन्दा बढी आईएमई काउन्टर मार्फत
0: आफन्तको हात हातमा पुर्याउन आईएमई गरौं।
1: 25 वर्षदेखि सारा नेपालीको विश्वास
0: आईएमई गरौं।
2: यो आवाज हो नेपाली रेडियो नेटवर्कको। तपाईं सुन्दै हुनुहुन्छ नेपाली खबर।
3: नेपाली खबरका बाँकी खबरहरू। कपिलवस्तु नगरपालिका 6 बर्मेली स्थित बाणगंगा नदीमा शनिबार राति 81 आएको बाढीमा फँसेका 12 जनाको सशस्त्र प्रहरीले सकौशल उद्धार गरेको छ। बाढीका कारण नदी क्षेत्रमा फँसेका 11 महिला र 1 पुरुषलाई गए राति सशस्त्र प्रहरी बल नेपाल नम्बर 28 गण हेडक्वार्टर कपिलवस्तुबाट खटिएको टोलीले उद्धार गरी सुरक्षित स्थानमा ल्याएको हो। सशस्त्र प्रहरी उपरीक्षक गोपाल अधिकारीका अनुसार बाणगंगा नदीमा 81 बाढी आएपछि मानिसहरू फँसेका भन्ने सूचना प्राप्त हुनसाथ सशस्त्र प्रहरी टोलीलाई तत्काल घटनास्थलमा परिचालन गरिएको थियो। अधिकारीका अनुसार नदीमा पानीको बहाव बढेपछि त्यहाँ फँसेका व्यक्तिहरूको तत्काल उद्धार गरी सुरक्षित स्थानमा ल्याइएको हो। उद्धार कार्यमा सशस्त्र प्रहरी टोली सक्रिय रूपमा परिचालन भएको थियो। कपिलवस्तु नगरपालिका 6 केही 70 वर्षीय गोपी परियार, 70 वर्षीय किरली परियार, 24 वर्षीय कविता कुमाल, 38 वर्षीय रामी बयम्बु, 32 वर्षीय मीना बयम्बु, 45 वर्षीय बेलमती सुनार, 45 वर्षीय कुष्मा जिसी, 18 वर्षीय लालुमाया श्रेष्ठ, 34 वर्षीय लक्ष्मी परियार, 40 वर्षीय बिना बिक, 24 वर्षीय बिन्दा थापा तथा 37 वर्षीय रेशम परियारको उद्धार गरेको सशस्त्र प्रहरी उपरीक्षक अधिकारीले जानकारी दिनुभयो। रुकुम पश्चिमको सानीभेरी गाउँपालिका 6 देउता खोलामा जीव दुर्घटना हुँदा 2 जनाको मृत्यु भएको छ भने 9 जना घाइते भएका छन्। प्रहरीका अनुसार कोटा गाउँबाट गाउँपालिकाको केन्द्र सिमली हुँदै खोलाङ्गातर्फ जाँदै गरेको लु 160029 नम्बरको जीव आइतबार दुर्घटना परेको हो। दुर्घटनामा परे जीव चालक र 1 महिलाको घटनास्थलमै मृत्यु भएको सानीभेरी 6 का वडा अध्यक्ष पहल सिंह घरतीले जानकारी दिनुभयो। मृतकको शनाखत हुन सकेको छैन। जीपमा कुल 11 जना सवार थिए। घाइते 9 जना मध्ये 4 जनाको अवस्था गम्भीर छ भने 5 जनाको अवस्था मध्यम रहेको जिल्ला प्रहरी प्रमुख प्रहरी नायब उपरीक्षक वेदबहादुर पौडेलले जानकारी दिनुभयो। र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले विश्वमा तनाव निरन्तर बढिरहेको र त्यसको प्रत्यक्ष असर आम मानिसको जीवनमा परिरहेको बताएका छन्। ब्रिज शिखर सम्मेलनको 2 दिन आइतबार सम्मेलन गर्दै मोदीले महामारी, जलवायु जन्य विपद र आपूर्ति श्रृङ्खलामा आएको अवरोधले विश्वका देशहरू एक अर्कासँग कति जोडिएका छन् भन्ने देखाएको बताए। एउटा स्थानमा उत्पन्न हुने सङ्कटले अन्य देशलाई समेत प्रभावित गर्न सक्ने उनको भनाइ छ। काठमाडौँ उपत्यकामा रेडियो एनआरएन 90.1 ठाउँ ठाउँका रेडियो स्टेसनहरू र नेपाली नेटवर्क.com एकैसाथ प्रसारण भइरहेको नेपाली खबर अहिलेलाई यति नै। 2 बजे नेपाली खबरका साथमा पुनः उपस्थित हुनेछौँ। नमस्कार।

सुरक्षित भविष्यको लागि जीवन बिमा गरौँ। जीवन बिमाका लागि राष्ट्रिय जीवन बिमा कम्पनी नै रोजौँ। न्यून बिमा शुल्कमा अधिक बोनस दर रहेको नेपाल सरकारको पूर्ण स्वामित्व प्राप्त एकमात्र जीवन बिमा कम्पनी, बिमाको क्षेत्रमा विश्वसनीय नाम राष्ट्रिय जीवन बिमा कम्पनी, साबिकको राष्ट्रिय बिमा संस्थान, प्रधान कार्यालय रामशाहपथ काठमाडौँ।

0: यदि कोही महिलाको इच्छा विपरीत जबरजस्ती प्रलोभन देखाई प्रेम सम्बन्ध बनाई पद प्रतिष्ठा या पैसाको मोहमा पारेर या झुक्याएर राखिने यौन सम्बन्ध जबरजस्तीकरणी हो। कसैले 18 वर्ष भन्दा कम उमेरको बालिकालाई निजको मञ्जुरी नै लिएर यौन सम्बन्ध राखे पनि यो जबरजस्तीकरणी नै हुन्छ। यस्तो कार्य दण्डनीय छ। खबरदारी गरौं, कोही कसैलाई यस्तो परेमा उजुरी गरौं र कानुनी कारवाही गरौं।
1: नेपाल सरकार विज्ञापन बोर्ड।
2: भनिन्छ नि, नानीदेखि लागेको बानी मेरो पनि एउटा बानी थियो। जे पनि बचत गरिहाले, बिस्तारै यो बानी स्वभाव बन्दै गयो। बाबालाई पनि ब्याङ्कमा खातै खोलिदिनु पर्ने भयो, अनि त महिनाभरिमा खुत्रुके भरायो, बाबासँग ब्याङ्क गएर जम्मा गरायो। समयसँगै हुर्किँदै गइयो, बचत पनि थरी थरी चिन्न लाग्यो। जिन्दगी न हो, सधैँ किन एक नास हुन्थ्यो र, तर पनि मन ढुक्क हुन्थ्यो, किनकि मेरो खाता थियो नोबेल ब्याङ्कमा। मेरो बाबादेखि मेरी छोरी सानी सबैलाई सरेको छ मेरो जस्तै बानी।
3: तपाईँको नोबेल ब्याङ्कमा खाता छ कि छैन त?
4: नेपाली रेडियो नेटवर्क रेडियो एनआरएन 99.1 मा यो हो फुलबारी।

0: गरिमा विकास बैंक लिमिटेड एक्सेस टू ऑल
1: सपना तपाईको साथ हाम्रो नेपाल बैंक सवारी कर्जा नेपाल बैंकको बबाल नाडा फेस्टिभ अफर मात्र 4.94% सर्वाधिक न्यून वार्षिक ब्याज दरमा सेवा शुल्क मात्र 0.5% रु 3,00,000 सम्मको निशुल्क लाइफ टाइम क्रेडिट कार्ड सुविधा कर्जा अवधि 5 वा 7 वर्षसम्म सरल प्रक्रिया तथा छिटो स्वीकृति सम्पूर्ण शाखाबाट कर्जा प्रवाह हुने यो अफर भाद्र 9 देखि असोज 15 गतेसम्म मात्र लागू हुनेछ सातै दिन 24 घण्टा 01-597-1222 कल गर्नुहुन वा नजिकको नेपाल बैंकको शाखामा सम्पर्क गर्न सक्नुहुनेछ
0: समय सँगै अघि बढ्दै नेपाल बैंक लिमिटेड नेपालको पहिलो बैंक
2: नेपाली रेडियो नेटवर्क रेडियो NRN 99.1 मा यो हो फुलबारी

0: को एकमात्र डीटीएच सेवा डिश होम।
1: डिश होम, खुशीको कनेक्शन।
2: तपाई च्याउहरूको राजा राजा च्याउ खोज्दै हुनुहुन्छ?
3: काठमाडौँको कालीमाटी तरकारी बजारको आफ्नै स्टल नम्बर 16 देशभरका भाटभटेनी, बिगमार्ट र अन्य डिपार्टमेन्टल स्टोरहरूका साथै पूर्व मेचीदेखि पश्चिम महाकालीसम्मका विभिन्न थोक विक्रेताहरूकोमा राजा च्याउ उपलब्ध छ।
2: स्वादिलो, पोसिलो र अर्ग्यानिक च्याउ भनेकै राजा च्याउ। एनसीए ग्रुटेकको उत्पादन।

0: web surfer अब घर घरमा फास्ट इन्टरनेट
1: भनिन्छ नि नानीदेखि लागेको बानी मेरो पनि एउटा बानी थियो जे पनि बचत गरिहाले बिस्तारै यो बानी स्वभाव बन्दै गयो बाबालाई पनि ब्याङ्कमा खातै खोलिदिनु पर्ने भयो अनि त महिनाभरिमा खुत्रुके भरायो बाबासँग ब्याङ्क गएर जम्मा गरायो समयसँगै हुर्किँदै गयो बचत पनि थरी थरी चिन्न लाग्यो जिन्दगी न हो सधैँ किन एकनास हुन्थ्यो र तर पनि मन ढुक्क हुन्थ्यो किनकि मेरो खाता थियो नोबेल ब्याङ्कमा मेरो बाबादेखि मेरी छोरी सानी सबैलाई सरेको छ मेरो जस्तै बानी
2: तपाईँको नोबेल ब्याङ्कमा खाता छ कि छैन त
3: सुरक्षित भविष्यको लागि जीवन बिमा गरौँ जीवन बिमाका लागि राष्ट्रिय जीवन बिमा कम्पनी नै रोजौँ न्यून बिमा शुल्कमा अधिक बोनस दर रहेको नेपाल सरकारको पूर्ण स्वामित्व प्राप्त एकमात्र जीवन बिमा कम्पनी बिमाको क्षेत्रमा विश्वसनीय नाम राष्ट्रिय जीवन बिमा कम्पनी साबिकको राष्ट्रिय बिमा संस्थान प्रधान कार्यालय रामशाहपथ काठमाडौँ

रेडियो एनआरएन 99.1 समयको ख्याल राखौ। 2 बज्यो।

नेपाली रेडियो नेटवर्कको दिउँसो 2 बजेको नेपाली खबरमा नरेन्द्र ग्यावालीको नमस्कार। प्रधानमन्त्री बालेन्द्र शाहले संयुक्त राष्ट्रसङ्घको 81 महासभालाई सम्बोधन गर्ने दिन सेप्टेम्बर 24 संयुक्त राष्ट्रसङ्घ मुख्यालय अगाडि जलवायु न्यायका लागि शान्तिपूर्ण मौन प्रदर्शन गर्ने तयारी गरिएको छ। अमेरिका स्थित गैर नाफामूलक संस्था भिजिट नेपालले न्युयोर्कमा आयोजना गर्न लागेको प्रदर्शन मार्फत नेपालले भोगिरहेको जलवायु सङ्कट, बढ्दो प्राकृतिक विपद र त्यसले निम्त्याएको मानवीय तथा आर्थिक क्षतिप्रति विश्व समुदायको ध्यान आकर्षण गराउने जनाएको छ। प्रधानमन्त्री शाहले राष्ट्रसङ्घको मञ्चबाट नेपालको धारणा राखिरहँदा मुख्यालय बाहिर नेपाली समुदायले मौन प्रदर्शन मार्फत जलवायु न्याय नेपालका लागि किन आवश्यक छ भन्ने सन्देश विश्व सामु राख्ने तयारी गरिरहेको छ। नेपाल विश्वव्यापी हरितगृह ग्यास उत्सर्जनमा योगदान अत्यन्त न्यून भए पनि हिमाल, हिमनदी, नदी प्रणाली र तिनमा आश्रित समुदाय जलवायु परिवर्तनको बढ्दो जोखिममा रहेको भन्दै प्रदर्शनमा जलवायु न्याय, हानि तथा क्षति, जलवायु अनुकूल र उत्थानशील पूर्वाधार तथा अन्तर्राष्ट्रिय जलवायु वित्तका मुद्दा उठाइनेछ। भिजिट नेपालका अध्यक्ष राजीव राजभाटले नेपाल जस्ता न्यून उत्सर्जन गर्ने तर उच्च जलवायु जोखिममा रहेका मुलुकले भोगिरहेको क्षतिलाई विश्व समुदायले केवल मानवीय सहानुभूतिको विषयमा रूपमा हेरेर नपुग्ने बताउनु भएको छ। नेपाली काङ्ग्रेसको संशोधित विधानमा जेन्जी आन्दोलनलाई पनि समावेश गरिएको छ। 2082 साल भदौ 23 र 24 गते जेन्जी आन्दोलन भएको थियो। काङ्ग्रेसले गत पुसमा भएको विशेष महाधिवेशनमा संशोधन गरेको विधानमा जेन्जी आन्दोलनका विषयमा पनि समावेश गरेको हो। 2082 साल भदौ 23 र 24 गते नेपालको नवयुवाहरूको आह्वानमा भएको विद्रोहमा प्रकट भएको सुशासन, भ्रष्टाचारमुक्त राज्य संरचना, युवा प्रतिनिधित्व र परिवर्तनको भावनालाई मनन गर्दै विधानको प्रस्तावनामै लेखिएको छ। साथै काङ्ग्रेसको स्थापना कालदेखिका मुख्य राजनीतिक घटनाक्रम पनि उल्लेख छ। रसुवा बाढीका कारण त्रिशुली नदीले सडक कटान गर्दा भाँसिएको पृथ्वी राजमार्ग अन्तर्गत धादिङको शीतल बजार सडक खण्डमा नेपाली सेनाले ब्लास्टिङ गरी सडक खोल्ने काम अघि बढाएको छ। सडक भाँसिएको स्थानमा तत्काल पर्खाल निर्माण गरी सडक पुनः सञ्चालन गर्न सम्भव नभएपछि नेपाली सेनाको मध्य पीर्तना अन्तर्गत कालीप्रसाद गढको इन्जिनियर टोली परिचालन गरी ब्लास्टिङको काम अघि बढाएको हो। सडकको क्षतिग्रस्त भाग हटाई नयाँ ट्र्याक निर्माण गरेर यातायात सञ्चालनमा ल्याउने उद्देश्य सेनाको प्राविधिक टोलीले काम गरिरहेको आयोजनाले जनाएको छ। भाद्र 10 गते रसुवा क्षेत्रमा आएको ठूलो बाढीका कारण त्रिशुली नदीको बहाव बढ्दा नदीले पृथ्वी राजमार्गका विभिन्न स्थानमा सडक कटान गरेको थियो। प्रधान सेनापति अशोक राज सिग्देल चीनको औपचारिक भ्रमणका लागि आइतबार बेजिङतर्फ प्रस्थान गर्नुभएको छ। जनवादी गणतन्त्र चीनको निमन्त्रणामा उहाँ आइतबारदेखि असो 3 गतिसम्म साताव्यापी भ्रमणमा रहने नेपाली सेनाले जनाएको छ। भ्रमणका क्रममा प्रधान सेनापति सिग्देलले बेजिङमा आयोजना हुने 13 बेजिङ सियाङसान फोरममा समेत सहभागिता जनाउने कार्यक्रम छ। चीन प्रस्थान गर्नु अघि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा बलाधिकृत रथी प्रतिप जङ केसीले प्रधान सेनापति सिग्देललाई विदाई गर्नुभयो। नेपाली सेनाका अनुसार प्रधान सेनापतिको चीन भ्रमणबाट दुई देशबीचको सैनिक सम्बन्ध थप विस्तार हुनुका साथै सैनिक कूटनीति मार्फत नेपालको परराष्ट्र नीतिमा समेत योगदान पुग्ने विश्वास गरिएको छ। हामीसँग खबर अझै बाँकी छन्, नेपाली रेडियो नेटवर्क सुन्दै गर्नुहोला।

0: को पैसा सिधै खल्ती वालेटमा,
1: नेपालको कुनै पनि बैंक खातामा वा 45,000 भन्दा बढी आईएमई काउन्टर मार्फत
0: आफन्तको हात हातमा पुर्याउन आईएमई गरौँ।
1: 25 वर्षदेखि सारा नेपालीको विश्वास
0: आईएमई गरौँ।
2: यो आवाज हो नेपाली रेडियो नेटवर्कको र तपाईँ सुन्दै हुनुहुन्छ नेपाली खबर।
3: नेपाली खबरका बाँकी खबरहरू। नेपाल प्रहरीका महानिरीक्षक दानबहादुर कार्कीले काठमाडौँको ट्राफिक व्यवस्थापनलाई प्रविधि मैत्री बनाउँदै सडकमा हात हल्लाएर सवारी साधन नियन्त्रण गर्नुपर्ने अवस्थाको अन्त्य गर्नुपर्ने बताउनु भएको छ। आइतबार काठमाडौँ महानगर प्रहरी बलको 34 वार्षिक उत्सव कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले ट्राफिक प्रहरीलाई सडकको बीचमा जोखिम मोलेर उभिनुपर्ने बाध्यता हटाउनु पर्नेमा जोड दिनुभएको हो। महानिरीक्षक कार्कीले ट्राफिक व्यवस्थापनलाई वैज्ञानिक र व्यवस्थित बनाउन एआई क्षमताका सिसिटिभी लगायतका आधुनिक प्रविधिको प्रयोग बढाउनु पर्ने बताउनुभयो। काठमाडौँ महानगरपालिकाले मल्टो स्टोरी पार्किङका लागि नयाँ सडक स्थित नेपाल वायुसेवा निगमको भवन उपलब्ध गराउन सङ्घीय सरकारलाई आग्रह गरेको छ। महानगर प्रहरी बलको 34 स्थापना दिवसका अवसरमा कार्यवाहक मेयर सुनिता ढङ्गलले काठमाडौँको कोर एरियाको पार्किङ समस्या समाधान गर्न मल्टी स्टोरी पार्किङको व्यवस्था गर्न लागि जानकारी दिनुभयो। र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले विश्वमा तनाव निरन्तर बढिरहेको र त्यसको प्रत्यक्ष असर आम मानिसको जीवनमा परिरहेको बताएका छन्। ब्रिक्स शिखर सम्मेलनको दोस्रो दिन आइतबार सम्बोधन गर्दै मोदीले महामारी, जलवायुजन्य विपद र आपूर्ति श्रृङ्खलामा आएको अवरोधले विश्वका देशहरू एकअर्कासँग कति जोडिएका छन् भन्ने देखाएको बताए। एउटा स्थानमा उत्पन्न हुने सङ्कटले अन्य देशलाई समेत प्रभावित गर्न सक्ने उनको भनाइ छ। काठमाडौँ उपत्यकामा रेडियो एनआरएन 90.1 ठाउँ ठाउँका रेडियो स्टेसनहरू र नेपाली नेटवर्क .com एकैसाथ प्रसारण भइरहेको नेपाली खबरलाई खबर अहिलेलाई यति नै। 3 बजे नेपाली खबरका साथमा पुनः उपस्थित हुनेछौँ। नमस्कार।

0: ब्याङ्किङ। सुरक्षित भविष्यको लागि जीवन बिमा गरौँ। जीवन बिमाका लागि राष्ट्रिय जीवन बिमा कम्पनी नै रोजौँ। न्यून बिमा शुल्कमा अधिक बोनस दर रहेको नेपाल सरकारको पूर्ण स्वामित्व प्राप्त एकमात्र जीवन बिमा कम्पनी, बिमाको क्षेत्रमा विश्वसनीय नाम राष्ट्रिय जीवन बिमा कम्पनी, साबिकको राष्ट्रिय बिमा संस्थान, प्रधान कार्यालय रामशाहपथ काठमाडौँ।
1: तपाईँ अहिले सुन्दै हुनुहुन्छ रेडियो एनआरएन 99.1 सबैका लागि सूचना।
2: नेपाली रेडियो नेटवर्क रेडियो एनआरएन 99.1 मा यो हो युट्युब हिट्स।

0: हरि शरण, म लक्ष्मी भुसाल सुनिरहेछु रेडियो एनआरएन 99.1।
1: अब तपाईको दैनिक जीवनलाई अझ सहज बनाउँदै नेपाली पात्रो एप्लिकेशन,
2: नेपाली तिथि मिति तथा पञ्चाङ्गको जानकारी,
1: नेपाली चाड पर्व तथा शुभ साइतको विस्तृत विवरण,
2: तपाईको दैनिक साप्ताहिक मासिक तथा वार्षिक राशिफल,
1: स्थानीय राष्ट्रिय तथा अन्तर्राष्ट्रिय ताजा समाचार,
2: नेपाली एफएम तथा अनलाइन रेडियोहरू,
1: नेपाली विनिमय दर, सुनचाँदीको दर रेट, मौसम तथा सरकारी विधाहरू, साथमा अन्य धेरै सुविधाहरू आजै डाउनलोड गर्नुहोस्। नेपाली पात्रो, हाम्रो समय हाम्रो गौरव।

0: एनबीएल सर्वसुलभ आवास कर्जा बब्बाल फेस्टिवल अफर
1: अब बन्छ सबैको सपनाको घर किनकि हामीसँग छ सर्वाधिक न्यून ब्याज दर
0: परिवर्तनीय ब्याज दरमा 4.95% वा स्थिर ब्याज दरमा 5.99%
1: विशेषताहरू रु 2 करोड सम्मको कर्जा सुविधा
0: घर तथा अपार्टमेन्ट खरिद घर निर्माण तथा मर्मत सम्हार गर्न
1: 25 वर्ष सम्मको लचिलो कर्जा अवधि
0: न्यून सेवा शुल्क न्यून ब्याज दर
1: सम्पूर्ण शाखाबाट कर्जा प्रवाह थप जानकारीको लागि आजै आफ्नो नजिकैको शाखा कार्यालय वा कल सेन्टर 01-597-1222 सम्पर्क गर्नुहोस्
0: शर्तहरू लागू हुनेछन्
2: समय सँगै अघि बढ्दै नेपाल बैंक लिमिटेड नेपालको पहिलो बैंक
3: रेडियो एनआरएन 99.1
4: नेपाली रेडियो नेटवर्क रेडियो एनआरएन 99.1 मा यो हो युट्युब हिट्स

0: web surfer ab ghar ghar ma fast internet
1: भनिन्छ नि नानीदेखि लागेको बानी मेरो पनि एउटा बानी थियो जे पनि बचत गरिहाले बिस्तारै यो बानी स्वभाव बन्दै गयो बाबालाई पनि ब्याङ्कमा खातै खोलिदिनु पर्ने भयो अनि त महिनाभरिमा खुत्रुके भरायो बाबासँग ब्याङ्क गएर जम्मा गरायो समयसँगै हुर्किँदै गयो बचत पनि थरी थरी चिन्न लाग्यो जिन्दगी न हो सधैँ किन एक नाश हुन्थ्यो र तर पनि मन ढुक्क हुन्थ्यो किनकि मेरो खाता थियो नोबेल ब्याङ्कमा मेरो बाबादेखि मेरी छोरी सानी सबैलाई सरेको छ मेरो जस्तै बानी
2: तपाईँको नोबेल ब्याङ्कमा खाता छ कि छैन त
3: तपाई च्याउहरूको राजा राजा च्याउ खोज्दै हुनुहुन्छ
4: काठमाडौँको कालीमाटी तरकारी बजारको आफ्नै स्टल नम्बर 16 देशभरका भाटभटेनी बिग मार्ट र अन्य डिपार्टमेन्टल स्टोरहरूका साथै पूर्व मेचीदेखि पश्चिम महाकालीसम्मका विभिन्न थोक विक्रेताहरूकोमा राजा च्याउ उपलब्ध छ
3: स्वादिलो पोसिलो र अर्गानिक च्याउ भनेकै राजा च्याउ एनसीए ग्रुटेकको उत्पादन
5: लामखुट्टेको टोकाइबाट हुने डेङ्गीबाट बच्नका लागि
6: पुरा बाहुला भएका लुगा लगाउने
5: झुलभित्र मात्र सुत्ने
6: घरको झ्याल ढोकामा लामखुट्टे नचिर्ने जाली हाल्ने
5: लामखुट्टेको टोकाइबाट बच्नका लागि लामखुट्टे भगाउने धुप बाल्ने वा मलहमको प्रयोग गर्ने
6: घर कार्यालय विद्यालय वा सार्वजनिक क्षेत्रमा पानी जम्न नदिने
5: खाल्डाखुल्टी पुर्ने र खाने पानी वा ढल चुहिएको छ भने तत्काल मर्मत गर्ने
6: गमलाको प्लेट फुलदानी कुलर आदिको पानी कम्तीमा हप्ताको एक पटक फेर्ने
5: पानी जम्मा गर्ने भाँडालाई लामखुट्टे छिर्न नसक्ने गरी छोपेर राख्ने
6: साँझ र बिहान करेसा बारी चोक बजारतिर जाँदा वा घर बाहिर रहँदा विशेष सावधानी अपनाउने
5: डेङ्गी रोग बारे सचेत बनाऊ
3: नेपाल रेड क्रस सोसाइटी काठमाडौँ जिल्ला शाखा

रेडियो एनआरएन 99.1 समयको ख्याल राखौ। 3 बज्यो।

नेपाली रेडियो नेटवर्कको दिउँसो 3 बजेको नेपाली खबरमा नरेन्द्र ग्यावालीको नमस्कार। प्रधानमन्त्री बालेन्द्र शाहको संयुक्त राष्ट्रसङ्घको 81 महासभालाई सम्बोधन गर्ने दिन राष्ट्रसङ्घ अगाडि जलवायु न्यायका लागि प्रदर्शन हुने। नेपाली काङ्ग्रेसको संशोधित विधानमा जेएनजी आन्दोलन पनि समावेश। गगनले माग पूरा गरे काङ्ग्रेस एकताको अपिल गर्ने नेताहरू महाधिवेशनमा सहभागी हुने। पृथ्वी राजमार्ग खुलाउन सेनाद्वारा धमाधम ब्लास्टिङको काम सुरु। प्रधान सेनापति अशोकराज सिग्देल चीनको औपचारिक भ्रमणका लागि बेन्जिङ प्रस्थान। सडकमा हात हल्लाएर सवारी साधन नियन्त्रण नहुने नेपाल प्रहरीका महानिरीक्षक दानबहादुर कार्कीको भनाई। कपिलवस्तुको बाणगङ्गा नदीमा फँसेका 12 जनाको सकुशल उद्धार। रुकुम पश्चिममा जीव दुर्घटना, 2 जना मृत्यु, 9 घाइते। युद्धको तनाव र जलवायु सङ्कटको मार कुनै न कुनै रूपमा सबैलाई पर्ने, मोदीको खुलासा। इन्डोनेसियामा 240 यात्रु बोकेको जहाज बेपत्ता, जाभा सागरमा सम्पर्क विहीन। र नेपाली मूलका दिपेशको कप्तानीको टिमले जिते इङ्ल्यान्डमा उमेर समूहको क्लब राष्ट्रिय उपाधि।

0: पुरानो नेतृत्व कुनै हालतमा स्वीकार्य थिएन, नयाँ नेतृत्व कसरी छान्ने कुनै बाटो थिएन, नयाँ अपरिचित र अपरिचित नेतृत्व छान्नु आफैमा ठूलो चुनौती थियो। उहाँले लेख्नुहुन्छ, तीन दिनसम्म देश एउटै प्रश्नमा अडिएको थियो, देश कता जान्छ, अब कसले निकास दिन्छ, प्रधानमन्त्रीको बन्दा सुरक्षित महसुस होला, मुलुक लामो समय पावर भ्याकुममा रहन नहुने र राज्य सञ्चालन हुनैपर्ने चिन्ताका बीच भदौ 27 देशलाई निकास दिने ऐतिहासिक जिम्मेवारी आफ्नो भागमा पनि आइपुगेको उहाँको भनाइ छ। रसुवा भाँडीका कारण त्रिशुली नदीले सडक कटान गर्दा भाँचिएको पृथ्वी राजमार्ग अन्तर्गत धादिङको शीतल बजार सडक खण्डमा नेपाली सेनाले ब्लास्टिङ गरी सडक खोल्ने काम अघि बढाएको छ। सडक भाँचिएको स्थानमा तत्काल पर्खाल निर्माण गरी सडक पुनः सञ्चालन गर्न सम्भव नभएपछि नेपाली सेनाको मध्य पीडितता अन्तर्गत काली प्रसाद कडाको इन्जिनियर टोली परिचालन गरी ब्लास्टिङको काम अघि बढाएको हो। सडकको क्षतिग्रस्त भाग हटाई नयाँ ट्र्याक निर्माण गरेर यातायात सञ्चालनमा ल्याउने उद्देश्यले सेनाको प्राविधिक टोलीले काम गरिरहेको आयोजनाले जनाएको छ। भाद्र 10 रसुवा क्षेत्रमा आएको ठूलो बाढीका कारण त्रिशुली नदीको बहाव बढ्दा नदीले पृथ्वी राजमार्गका विभिन्न स्थानमा सडक कटान गरेको थियो। प्रधान सेनापति अशोकराज सिद्देल चीनको औपचारिक भ्रमणका लागि आइतबार बेन्जिङतर्फ प्रस्थान गर्नुभएको छ। जनवादी गणतन्त्र चीनको नियन्त्रणमा उहाँ आइतबारदेखि असो 3 साताव्यापी भ्रमणमा रहने नेपाली सेनाले जनाएको छ। भ्रमणका क्रममा प्रधान सेनापति सिद्देलले बेन्जिङमा आयोजना हुने 13 बेन्जिङ सियाङसान फोरममा समेत सहभागिता जनाउने कार्यक्रम छ। चीन प्रस्थान गर्नुअघि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा बलाधिकृत रथी प्रदीप जङ केसीले प्रधान सेनापति सिग्देललाई विदाई गर्नुभयो। नेपाली सेनाका अनुसार प्रधान सेनापतिको चीन भ्रमणबाट दुई देशबीचको सैनिक सम्बन्ध थप विस्तार हुनुका साथै सैनिक कूटनीति मार्फत नेपालको परराष्ट्र नीतिमा समेत योगदान पुग्ने विश्वास गरिएको छ। हामीसँग खबर अझै बाँकी छन्, नेपाली रेडियो नेटवर्क सुन्दै गर्नुहोला।
1: भनिन्छ नि, नानीदेखि लागेको बानी मेरो पनि एउटा बानी थियो, जे पनि बचत गरिहाले, बिस्तारै यो बानी स्वभाव बन्दै गयो। बाबालाई पनि ब्याङ्कमा खातै खोलिदिनु पर्ने भयो, अनि त महिनाभरिमा खुत्रुके भरायो, बाबासँग ब्याङ्क गएर जम्मा गरायो, समयसँगै हुर्किँदै गयो, बचत पनि थरी थरी चिन्न लाग्यो। जिन्दगी न हो, सधैँ किन एक नास हुन्थ्यो र, तर पनि मन ढुक्क हुन्थ्यो, किनकि मेरो खाता थियो नोबेल ब्याङ्कमा। मेरो बाबादेखि मेरी छोरी सानी सबैलाई सरेको छ मेरो जस्तै बानी।
2: तपाईँको नोबेल ब्याङ्कमा खाता छ कि छैन त?

0: भोटेकोशी बाढी प्रभावित सम्बन्धी कृषि विकास ब्याङ्क लिमिटेडको अत्यन्त जरुरी सूचना। प्रिय ग्राहक वर्ग, प्राकृतिक विपत्तिले निम्ति आएको यस दुखद घडीमा तपाईँले भोग्नु भएको पीड़ा र क्षतिप्रति हामी गहिरो दुःख व्यक्त गर्दछौ। तपाईँ कहाँ हुनुहुन्छ, कस्तो अवस्थामा हुनुहुन्छ, कस्तो क्षति भएको छ, कृपया हामीलाई तल दिएको नम्बरमा जानकारी गराउनुहोस्। तपाईँको समस्या र आवश्यकता बारे हामीलाई बताउनुहोस्। हामी तपाईँको कुरा सुन्न र सहयोगका लागि सधैँ तयार छौ। त्रिशुली शाखा सम्पर्क 98513 17966, गजुरी शाखा सम्पर्क 98513 18367, धुन्चे शाखा सम्पर्क 98513 17866, कल सेन्टर 015-7-21-165, टोल फ्री नम्बर 16-60-01-11-11-0, इमेल kathmandu.ro@advl.gov.np। तपाईँको सुरक्षा नै हाम्रो पहिलो प्राथमिकता हो। यो कठिन समयमा हामी तपाईँको साथमा छौँ। कृषि विकास ब्याङ्क लिमिटेड।
1: यो आवाज हो नेपाली रेडियो नेटवर्कको, र तपाईँ सुन्दै हुनुहुन्छ नेपाली खबर।
2: नेपाली खबरमा अब बाँकी खबरहरू। कपिलवस्तु नगरपालिका 6 बर्मेली स्थित बाणगंगा नदीमा शनिबार राति 81 आएको बाढीमा फँसेका 12 जनाको सशस्त्र प्रहरीले सकुशल उद्धार गरेको छ। बाढीका कारण नदी क्षेत्रमा फँसेका 11 महिला र 1 पुरुषलाई गैराती सशस्त्र प्रहरी बल नेपाल र नेपाल नम्बर 28 गण हेडक्वार्टर कपिलवस्तुबाट खटिएको टोलीले उद्धार गरी सुरक्षित स्थानमा ल्याएको हो। सशस्त्र प्रहरी उपरीक्षक गोपाल अधिकारीका अनुसार बाणगंगा नदीमा 81 बाढी आएपछि मानिसहरू फँसेका भन्ने सूचना प्राप्त हुनसाथ सशस्त्र प्रहरी टोलीलाई तत्काल घटनास्थलमा परिचालन गरिएको थियो।

0: अधिकारीका अनुसार नदीमा पानीको बहाव बढेपछि त्यहाँ फँसेका व्यक्तिहरूको तत्काल उद्धार गरी सुरक्षित स्थानमा ल्याइएको हो। उद्धार कार्यमा सशस्त्र प्रहरी टोली सक्रिय रूपमा परिचालन भएको थियो। कपिलवस्तु नगरपालिका छ कि 70 वर्षीय गोपी परियार, 70 वर्षीय किरली परियार र 24 वर्षीय कविता कुमाल, 38 वर्षीय रामी बयम्बु, 32 वर्षीय मीना बयम्बु, 45 वर्षीय बेलमती सुनार, 45 वर्षीय सुषमा जीसी, 18 वर्षीय लाल माया श्रेष्ठ, 34 वर्षीय लक्ष्मी परिवार, 40 वर्षीय बिना बिक, 24 वर्षीय बिन्दा थापा तथा 37 वर्षीय रेशम परियारको उद्धार गरेको सशस्त्र प्रहरी उपरीक्षक अधिकारीले जानकारी दिनुभयो। रुकुम पश्चिमको सानी भेरी गाउँपालिका छ देउता खोलामा जीप दुर्घटना हुँदा 2 जनाको मृत्यु भएको छ भने 9 जना घाइते भएका छन्। प्रहरीका अनुसार कोट गाउँबाट गाउँपालिकाको केन्द्र सिमली हुँदै खलङ्गातर्फ आउँदै गरेको LU1C6029 नम्बरको जीप आइतबार दुर्घटनामा परेको हो। दुर्घटनामा परे जीप चालक र एक महिलाको घटनास्थलमै मृत्यु भएको सानी भेरी छका वडाध्यक्ष पहल सिंह घर्तीले जानकारी दिनुभयो। मृतकको शनाखत हुन सकेको छैन। जीपमा कुल 11 जना सवार थिए। घाइते 9 जना मध्ये 4 जनाको अवस्था गम्भीर छ भने 5 जनाको अवस्था मध्ये रहेको जिल्ला प्रहरी प्रमुख प्रहरी नायब उपरीक्षक वेद बहादुर पौडेलले जानकारी दिनुभयो। नेपाल प्रहरीका महानिरीक्षक दानबहादुर कार्कीले काठमाडौँको ट्राफिक व्यवस्थापनलाई प्रविधि मैत्री बनाउँदै सडकमा हात हल्लाएर सवारी साधन नियन्त्रण गर्नुपर्ने अवस्थाको अन्त्य गर्नुपर्ने बताउनु भएको छ। आइतबार काठमाडौँ महानगर प्रहरी बलको 34 वार्षिक उत्सव कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले ट्राफिक प्रहरीलाई सडकको बीचमा जोखिम मोलेर उभिनुपर्ने बाध्यता हटाउनु पर्नेमा जोड दिनुभएको हो। महानिरीक्षक कार्कीले ट्राफिक व्यवस्थापनलाई वैज्ञानिक र व्यवस्थित बनाएर एआई क्षमतामा सीसीटीभी लगायतका आधुनिक प्रविधिको प्रयोग बढाउनु पर्ने बताउनुभयो। काठमाडौँ महानगरपालिकाले मल्टी स्टोरी पार्किङका लागि नयाँ सडक स्थित नेपाल वायुसेवा निगमको भवन उपलब्ध गराउन संघीय सरकारलाई आग्रह गरेको छ। महानगर प्रहरी बलको 34 स्थापना दिवसका अवसरमा कार्यवाहक मेयर सुनिता डङ्गोलले काठमाडौँको कोर एरियाको पार्किङ समस्या समाधान गर्न मल्टी स्टोरी पार्किङको व्यवस्था गर्न लागेको जानकारी दिनुभयो। हामीसँग खबर अझै बाँकी छ, नेपाली रेडियो नेटवर्क सुन्दै गर्नुहोला।
1: NBL सर्वसुलभ आवास कर्जा बब्बाल फेस्टिभल अफर
2: अब बन्छ सबैको सपनाको घर, किनकि हामीसँग छ सर्वाधिक न्यून ब्याज दर।
1: परिवर्तनीय ब्याज दरमा 4.95% वा स्थिर ब्याज दरमा 5.99%।
2: विशेषताहरू ₹2 करोड सम्मको कर्जा सुविधा।
1: घर तथा अपार्टमेन्ट खरिद, घर निर्माण तथा मरमत सम्हार गर्न
2: 25 वर्ष सम्मको लचिलो कर्जा अवधि,
1: न्यून सेवा शुल्क, न्यून ब्याज दर,
2: सम्पूर्ण शाखाबाट कर्जा प्रवाह। थप जानकारीको लागि आजै आफ्नो नजिकैको शाखा कार्यालय वा कल सेन्टर 01-597-1222 सम्पर्क गर्नुहोस्।
1: शर्तहरू लागू हुनेछन्।
3: समय सँगै अघि बढ्दै नेपाल ब्याङ्क लिमिटेड, नेपालको पहिलो ब्याङ्क।

सोच एलजीले ल्यायो नयाँ एलजी एसेन्सियल सिरिज, अब किफायती मूल्यमा रेफ्रिजरेटर, वासिङ मसिन, एसी को कम्प्लिट रेन्ज, 10 वर्षको वारेन्टी सहित 0% नो कस्ट इएमआई, नागरिकता भए पुग्छ, हरेक घरको खुसी, घर घरमा एलजी, एलजी लाइफ्स गुड।

0: एकमात्र डीटीएच सेवा डिश होम।
1: डिश होम, खुशीको कनेक्शन।
2: यो आवाज हो नेपाली रेडियो नेटवर्कको र तपाईँ सुन्दै हुनुहुन्छ नेपाली खबर।
3: अब बाँकी खबर, विदेशका खबर। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले विश्वमा तनाव निरन्तर बढिरहेको र त्यसको प्रत्यक्ष असर आम मानिसको जीवनमा परिरहेको बताएका छन्। ब्रिक्स शिखर सम्मेलनको दोस्रो दिन आइतबार सम्बोधन गर्दै मोदीले महामारी, जलवायुजन्य विपद र आपूर्ति श्रृङ्खलामा आएको अवरोधले विश्वका देशहरू एकअर्कासँग कति जोडिएका छन् भन्ने देखाएको बताए। एउटा स्थानमा उत्पन्न हुने सङ्कटले अन्य देशलाई समेत प्रभावित गर्न सक्ने उनको भनाइ छ। इन्डोनेसियामा 240 सवार एउटा यात्रुवाहक जहाज आइतबार बेपत्ता भएको छ। उक्त जहाज जाभा सागरमा पुगेपछि सम्पर्कविहीन भएको हो। भग्रो ट्रान्सपोर्ट 8 नामक उक्त जहाज पूर्वीय जाभाको सुराबायाबाट बर्नियो टापुस्थित दक्षिण कालिमन्तन प्रान्तको राजधानी बन्जार मासिन जाँदै थियो। अधिकारीहरूले बेपत्ता जहाजको खोजी कार्य सुरु गरेका छन्। बन्जार मासिन स्थित सर्च एन्ड रेस्क्यु अफिसका अनुसार यात्राका क्रममा जहाजको सञ्चार प्रणालीमा खराबी आएको थियो। त्यसपछि जहाजसँग कुनै सम्पर्क हुन सकेको छैन। उद्धार अधिकारीहरूका अनुसार प्रारम्भिक जानकारीमा जहाजको अन्तिम लोकेसन जाभा सागरमा बन्जार मासिनको एउटा बन्दरगाहबाट करिब 148 किलोमिटर टाढा देखिएको थियो। उद्धार टोलीहरूले उक्त क्षेत्रमा जहाजको तीव्र खोजी गरिरहेका छन्। हालसम्म जहाजमा सवार यात्रुहरू हताहत भएको कुनै जानकारी प्राप्त भएको छैन। अब खेल खबर। क्रिकेटको प्रतिष्ठित मैदान इङ्ल्यान्डको लर्डसनमा नेपाली मूलका 15 वर्षीय दिपेश सापकोटाको कप्तानीमा क्यारिङटन क्रिकेट क्लबले ECB भाइटिलिटी अन्डर 15 क्लब नेसनल कपको उपाधि जितेको छ। फाइनलमा क्यारिङटनले 64 रनको सामान्य योगफल बनाए पनि दिपेशको उत्कृष्ट बलिङ र फिल्डिङले टोलीलाई जित दिलायो। उनले 4 ओभरमा 2 मेडलसहित मात्र 5 रन खर्चेर 2 विकेट लिए भने 1 खेलाडीलाई रन आउट पनि गरे। निर्णायक प्रदर्शन गरेका दिपेश म्यान अफ द सिरिज घोषित भए। गुल्मी मूलका दिपेश बेलायतमा हुर्केका हुन्। उनले नटिङहमसायर काउन्टीको युवा संरचनाबाट क्रिकेट खेल्दै आएका छन्। 14 वर्षकै उमेरमा नटिङहमसायर एकाडेमीमा छनौट भएका उनले भारतको वानखेडे स्टेडियममा समेत खेल्ने अवसर पाइसकेका छन्। जाँदा जाँदै नेपाली खबरमा मुख्य खबरका शीर्षकहरू पुनः एकपटक। प्रधानमन्त्री बालेन्द्र शाहले संयुक्त राष्ट्रसङ्घको 81 महासभालाई सम्बोधन गर्ने दिन राष्ट्रसङ्घ अगाडि जलवायु न्यायका लागि प्रदर्शन हुने। नेपाली काङ्ग्रेसको संशोधित विधानमा जेएनजी आन्दोलन पनि समावेश। गगनले माग पूरा गरे। काङ्ग्रेस एकताको अपिल गर्ने नेताहरू महाधिवेशनमा सहभागी हुने। पृथ्वी राजमार्ग खुलाउन

तीन महिना तिर्नुहोस्, सात महिना चलाउनुहोस्। क्लासिक टेकको 200 MBPS इन्टरनेट सात महिनाको लागि मात्र ₹5,700 साथै क्यारो टिभी एपमा पाउनुहोस् 200+ बढी HD र SD टिभी च्यानलहरू, वाइफाई 6 सहितको सुपर फास्ट इन्टरनेट र IPTV अब क्लासिक टेकमा। आजै जडान गर्नुहोस्, कल गर्नुहोस् 9709184147। शर्तहरू लागू हुनेछन्।

0: तपाईँ सुन्दै हुनुहुन्छ रेडियो एनआरएन 99.1 सबैका लागि सूचना।
1: 3 महिना तिर्नुहोस्, 7 महिना चलाउनुहोस्। क्लासिक टेकको 200 Mbps इन्टरनेट 7 महिनाको लागि मात्र ₹5,700 साथै क्यारो टिभी एपमा पाउनुहोस् 200+ HD र SDTV च्यानलहरू। वाइफाई 6 सहितको सुपर फास्ट इन्टरनेट र IPTV अब क्लासिक टेकमा। आजै जडान गर्नुहोस्, कल गर्नुहोस् 9709184147। शर्तहरू लागू हुनेछन्।

रेडियो एनआरएन 99.1 समयको ख्याल राखौ। 4 बज्यो।

नेपाली रेडियो नेटवर्कको अपराह चार बजेको नेपाली खबरमा नरेन्द्र ग्यावालीको नमस्कार। रसुवामा आएको बाढीका कारण त्रिशुली नदीले सडक कटान गरेपछि क्षतिग्रस्त बनेको गल्छी रसुवागढी सडक खण्ड अन्तर्गत महादेव फाट 26 सडकको पुननिर्माण तथा मर्मत कार्य तीव्र पारिएको छ। भाद्र 10 गते आएको बाढीका कारण त्रिशुली नदीमा आएको ठूलो बहावले सडकको तल्लो भाग कटान गरेपछि महादेव फाट 26 क्षेत्रमा सडकको संरचना कमजोर बनेको थियो। नदीको निरन्तर कटानका कारण सडक को केही भाग भाँचिएपछि उक्त सडक खण्डबाट नियमित यातायात सञ्चालन पूर्ण रूपमा बन्द भएको छ। सडक अवरुद्ध भएपछि निर्माण तथा प्राविधिक टोलीले क्षतिग्रस्त भागको स्थलगत निरीक्षण गरी तत्काल सडक सञ्चालनमा ल्याउने उद्देश्यले काम अघि बढाएका छन्। नदीतर्फबाट थप कटान हुन नदिन सडकको आधार मजबुत बनाउने, क्षतिग्रस्त भाग पुर्ने तथा वैकल्पिक संरचना निर्माण गर्ने काम भइरहेको छ। ऊर्जा जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले जखिमपूर्ण हिमताल फुटाउन सरकारले आवश्यक तयारी गरिरहेको बताउनु भएको छ। आइतबार सञ्चारकर्मीसँग कुरा गर्दै मन्त्री श्रेष्ठले विपद जोखिम न्यूनीकरणका लागि ऊर्जा जलस्रोत तथा सिँचाइ मन्त्रालयले अति उच्च जोखिममा रहेका हिमतालको जलस्रोत घटाउन गृह कार्य गरिरहेको जानकारी दिनुभयो। जोखिममा रहेका हिमतालहरू ब्लास्टिङ गरेर जलतह पास गर्ने गरी छलफल अघि बढेको छ। जखिमपूर्ण हिमतालको पानी वैज्ञानिक हिसाबले पास गरेर जोखिममुक्त गर्नै पर्नेछ। विपद जोखिमको पूर्व तयारीमा हामी गम्भीर छौँ। तयारी सकिएपछि निर्णय लिनेछौँ, उहाँले भन्नुभयो। मन्त्री श्रेष्ठले कुन ताल फुटाउने भनेर टुङ्गो नलागिसकेको पनि बताउनुभयो। विज्ञहरूसँग परामर्श लिँदैछौँ। छलफलमा धेरै तालहरूको नाम विज्ञहरूबाट आएको छ। अध्ययन गरिरहेका छौँ। जोखिमको मात्रा हेरेर पानीको सतह घटाउने निर्णय लिनेछौँ, उहाँले बताउनुभयो। राष्ट्रिय प्रजातन्त्र पार्टी रापरपाका अध्यक्ष राजेन्द्र लिङ्गदेनले मुलुकलाई निकास दिन निषेधको राजनीतिक त्यागेर राजासहितको राष्ट्रिय सहमति निर्माण गर्नुपर्ने बताउनु भएको छ। आइतबार काठमाडौँमा आयोजित रापरपाको जिल्ला अधिवेशनलाई सम्बोधन गर्दै अध्यक्ष लिङ्गदेनले देशको लामो समयदेखि राजनीतिक तरलता र अनिश्चितताको अध्ययारो सुरुङमा प्रवेश गरेको बताउनुभयो। विगतमा आएका राजनीतिक परिवर्तन र विद्रोहपछि पनि जनतामा आशा जाग्न नसकेको उल्लेख गर्दै उहाँले अब देशको थप द्वन्द्व र निषेधको राजनीतिक थ्याङ्न नसक्ने बताउनुभयो। सबै राजनीतिक दल र राजाबीच राष्ट्रिय सहमति निर्माण नभएसम्म मुलुकले निकास पाउँदैन। लिङ्गदेनले भन्नुभयो, आगामी मङ्सिरमा हुने पार्टीको महाधिवेशन केवल नेतृत्व चयन गर्ने प्रक्रिया मात्र नभई पार्टीको आगामी मार्गचित्र तय गर्ने र विगतका कमजोरी सच्याउने महत्त्वपूर्ण अवसर भएको उहाँको भनाइ छ। लिङ्गदेनले पार्टीका आन्तरिक रूपमा बलियो र एकताबद्ध बनाउन नेता तथा कार्यकर्तालाई आग्रह गर्नुभयो। चुनाव जित्ने नाममा पार्टीका सांसद तथा जनप्रतिनिधि अन्य दलको प्रभावमा पर्ने वा अनुशासन उल्लङ्घन गर्ने प्रविधि स्वीकार्य नहुने उहाँले स्पष्ट पार्नुभयो। प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष एवं पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले वर्तमान सरकार छापा माध्यमलाई सिद्ध्याउने गरी प्रस्तुत भएको आरोप लगाउनु भएको छ। नेपाल पत्रकार महासङ्घ र छापा सञ्चार माध्यम बचाउ अभियानका प्रतिनिधिहरूबाट ध्यानाकर्षण पत्र बुझ्दै अध्यक्ष ओलीले सरकारलाई छापामारको संज्ञा दिनुभएको हो। मैले देख्दा त अहिलेको सरकार छापामार सरकार जस्तो देखिन्छ। छापामार एकै ठाउँमा होइन, छापामार सरकार। त्यसो भएपछि सञ्चार माध्यमलाई अप्ठ्यारो त हुनै नै भयो, अलिले भन्नुभयो। सञ्चार जगतले लोककल्याणकारी विज्ञापन कटौती, बजारको मन्दी र सरकारी व्यवस्थाका कारण भोग्नु परेको सङ्कट पारे ध्यानाकर्षण गराएपछि अलिले लोकतन्त्र र प्रेस स्वतन्त्रताका एकअर्काका पूरक भएको बताउनुभयो। उहाँले मिडियामाथिको प्रहार समग्र लोकतन्त्रलाई कमजोर बनाउने प्रयास भएको उल्लेख गर्दै यस्ता प्रतिगामी कदम लामो समय नटिक्ने बताउनुभयो। सप्तारूढ राजसभाका सांसद तथा अधिवक्ता यज्ञमणी न्यौपानेले सर्वोच्च अदालतका न्यायाधीश कुमार रेग्मी र अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त प्रेम राई विरुद्ध संसद सचिवालयमा लगिएको निवेदनलाई क्षेत्राधिकार ग्रहण गर्न लागिएको आरोपको खण्डन गर्नुभएको छ। सामाजिक सञ्जालमा टिप्पणी लेख्दै न्यौपानेले राष्ट्रिय स्वतन्त्र पार्टीबाट प्रतिनिधित्व गर्ने कानून व्यवसाय पृष्ठभूमिका सांसदहरूबीच त्यस्तो किसिमको निवेदन पेश गर्ने गराउने वा त्यसलाई अगाडि बढाउने सन्दर्भमा कुनै किसिमको भूमिका र छलफलमा आजसम्म नभएको स्पष्ट पार्नु भएको हो। हामीसँग खबर अझै बाँकी छन्, नेपाली रेडियो नेटवर्क सुन्दै गर्नुहोला। परदेश

0: को पैसा सिधे खल्ती वालेटमा
1: नेपालको कुनै पनि बैंक खातामा वा 45,000 भन्दा बढी आईएमई काउन्टर मार्फत
0: आफन्तको हात हातमा पुर्याउन आईएमई गरौ
1: 25 वर्षदेखि सारा नेपालीको विश्वास
0: आईएमई गरौ
2: आईएमई गरौ आईएमई गरौ
3: यो हो नेपाली रेडियो
4: यो आवाज हो नेपाली रेडियो नेटवर्कको र तपाईं सुन्दै हुनुहुन्छ नेपाली खबर
5: नेपाली खबरमा अब बाँकी खबरहरू हरितालिका तिजमा पशुपतिनाथ मन्दिर नाथ मन्दिरमा चाँडै ढोका बिहान 3 बजेदेखि खुल्ने भएका छन् यस वर्ष भदौ 29 गते बलि परेको तिजमा विशेष पूजा र दर्शनको व्यवस्था पनि मिलाइएको पशुपति क्षेत्र विकास कोषले जानकारी गराएको छ मन्दिरमा आउनेहरूका लागि मन्दिर बाहिर 5 लाइन र मन्दिर परिसरमा प्रवेश गरेपछि 8 लाइन हुने गरी व्यवस्था मिलाइएको छ दर्शनार्थीहरूमा महिलाहरूको संख्या उल्लेख्य हुने हुँदा महिला सुरक्षाकर्मी अधिक परिचालन गर्न कोषले सरकारसँग अनुरोध गरेको छ ट्राफिक व्यवस्थापनका लागि विशिष्ट व्यक्तिको सवारी साधन कोषको कारले परिसरमा पार्किङ गर्ने व्यवस्था मिलाइएको छ अन्य सवारी साधनको पार्किङ स्थान भण्डार खाल पार्किङ सिफल चौर बनकाली पार्किङ तिलगङ्गा र उमाकुण्ड पार्किङ स्थल निर्धारण गरिएको छ इन्डोनेसियामा 240 जना सवार एउटा यात्रुवाहक जहाज आइतबार बेपत्ता भएको छ उक्त जहाज जाभा सागरमा पुगेपछि सम्पर्कविहीन भएको हो भर्गो ट्रान्सपोर्ट 8 नामक उक्त जहाज पूर्वी जाभाको सुराबायाबाट बोर्नियो टापुस्थित दक्षिण कालिमन्तन प्रान्तको राजधानी बन्जारमासिन जाँदै थियो अधिकारीहरूले बेपत्ता जहाजको खोजी कार्य सुरु गरेका छन् बन्जारमान स्थित सर्च एन्ड रेस्क्यु अफिसका अनुसार यात्राका क्रममा जहाजको सञ्चार प्रणालीमा खराबी आएको थियो त्यसपछि जहाजसँग कुनै सम्पर्क हुन सकेको छैन उद्धार अधिकारीहरूका अनुसार प्रारम्भिक जानकारीमा जहाजको अन्तिम लोकेसन जाभा सागरमा बन्जारमासिनको एउटा बन्दरगाहबाट करिब 148 किलोमिटर टाढा देखिएको थियो उद्धार टोलीहरूले उक्त क्षेत्रमा जहाजको तीव्र खोजी गरिरहेका छन् हालसम्म जहाजमा सवार यात्रुहरू हताहत भएको कुनै जानकारी प्राप्त भएको छैन र क्रिकेटको प्रतिष्ठित मैदान इङ्ल्यान्डको लर्डसमा नेपाली मूलका 15 वर्षीय दिपेश सापकोटाको कप्तानीमा क्यारिङटन क्रिकेट क्लबले इसिबी भाइटिलिटी अन्डर 15 क्लब नेसनल कपको उपाधि जितेको छ फाइनलमा क्यारिङटिङले 64 रनको सामान्य एक फल बनाए पनि दिपेशको उत्कृष्ट बलिङ र फिल्डिङले टोलीलाई जित दिलायो उनले 4 ओभरमा 2 मेडनसहित मात्र 5 रन खर्चेर 2 विकेट लिए भने एक खेलाडीलाई रन आउट पनि गरे निर्णायक प्रदर्शन गरेका दिपेश म्यान अफ द सिरिज घोषित भए गोल्मी मूलका दिपेश बेलायतमा हुर्किएका हुन् उनले नटिङहमसायर काउन्टीले युवा संरचनाबाट क्रिकेट खेल्दै आएका छन् 14 वर्षकी उमेरमा नटिङहमसायर एकाडेमीमा छनौट भएका उनले भारतको वानखेडे स्टेडियममा समेत खेल्ने अवसर पाइसकेका छन् हस् त नेपाली खबर अहिलेलाई यति नै 5 बजे नेपाली खबरका साथमा पुनः उपस्थित हुनेछौँ नमस्कार

0: तीन महिना तिर्नुहोस्, सात महिना चलाउनुहोस्। क्लासिक टेकको 200 MBPS इन्टरनेट सात महिनाको लागि मात्र रु 5,700 मा, साथै क्यारो टिभी एपमा पाउनुहोस् 200 भन्दा बढी HD र SD टिभी च्यानलहरू, वाइफाई 6 सहितको सुपर फास्ट इन्टरनेट र IPTV अब क्लासिक टेकमा। आजै जडान गर्नुहोस्, कल गर्नुहोस् 9709184147। शर्तहरू लागू हुनेछन्।
1: सुरक्षित भविष्यको लागि जीवन बिमा गरौँ। जीवन बिमाका लागि राष्ट्रिय जीवन बिमा कम्पनी नै रोजौँ। न्यून बिमा शुल्कमा अधिक बोनस दर रहेको नेपाल सरकारको पूर्ण स्वामित्व प्राप्त एकमात्र जीवन बिमा कम्पनी, बिमाको क्षेत्रमा विश्वसनीय नाम राष्ट्रिय जीवन बिमा कम्पनी, साबिकको राष्ट्रिय बिमा संस्थान, प्रधान कार्यालय रामशाहपथ काठमाडौँ।
2: तपाईँ अहिले सुन्दै हुनुहुन्छ रेडियो NRN 99.1 सबैका लागि सूचना
3: कार्यक्रम संगीत चौतारी।

0: लाखको पैसा सिधै खल्ती वालेटमा।
1: नेपालको कुनै पनि बैंक खातामा वा 45,000 भन्दा बढी IME काउन्टर मार्फत
0: आफन्तको हात हातमा पुर्याउन IME गरौँ।
1: 25 वर्षदेखि सारा नेपालीको विश्वास IME गरौँ।
2: भनिन्छ नि, नानीदेखि लागेको बानी मेरो पनि एउटा बानी थियो। जे पनि बचत गरिहाले, बिस्तारै यो बानी स्वभाव बन्दै गयो। बाबालाई पनि ब्याङ्कमा खातै खोलिदिनु पर्ने भयो, अनि त महिनाभरिमा खुत्रुके भरायो, बाबासँग ब्याङ्क गएर जम्मा गरायो। समयसँगै हुर्किँदै गयो, बचत पनि थरी थरी चिन्न लाग्यो। जिन्दगी नहो सधैँ किन एकनास हुन्थ्यो र, तर पनि मन ढुक्क हुन्थ्यो, किनकि मेरो खाता थियो नोबेल ब्याङ्कमा। मेरो बाबादेखि मेरी छोरी सानी सबैलाई सरेको छ मेरो जस्तै बानी।
3: तपाईँको नोबेल ब्याङ्कमा खाता छ कि छैन त?
4: रेडियो NRN 99.1
5: कार्यक्रम संगीत चौतारी।

0: देशमा ब्याङ्किङ
1: सपना तपाईँको साथ हाम्रो नेपाल बैंक सवारी कर्जा नेपाल बैंकको बबाल नाडा फेस्टिभ अफर मात्र 4.94% सर्वाधिक न्यून वार्षिक ब्याज दरमा सेवा शुल्क मात्र 0.5% रु 3,00,000 सम्मको निशुल्क लाइफ टाइम क्रेडिट कार्ड सुविधा कर्जा अवधि 5 वा 7 वर्ष सम्म सरल प्रक्रिया तथा छिटो स्वीकृति सम्पूर्ण शाखाबाट कर्जा प्रवाह हुने यो अफर भाद्र 9 देखि असोज 15 गतेसम्म मात्र लागू हुनेछ सातै दिन 24 घन्टा 01-597-1222 कल गर्नुहुन वा नजिकको नेपाल बैङ्कको शाखामा सम्पर्क गर्न सक्नुहुनेछ
2: समय सँगै अघि बढ्दै नेपाल बैंक लिमिटेड नेपालको पहिलो बैंक
3: रेडियो NRN 99.1 MHz
4: कार्यक्रम संगीत चौतारी

0: तपाई सुन्दै हुनुहुन्छ रेडियो एनआरएन 99.1 सबैका लागि सूचना।
1: तपाईँ च्याउहरूको राजा राजा च्याउ खोज्दै हुनुहुन्छ?
2: काठमाडौँको कालीमाटी तरकारी बजारको आफ्नै स्टल नम्बर 16 देशभरका भाटभटेनी बिग मार्ट र अन्य डिपार्टमेन्टल स्टोरहरूका साथै पूर्व मेचीदेखि पश्चिम महाकालीसम्मका विभिन्न थोक विक्रेताहरूकोमा राजा च्याउ उपलब्ध छ।
1: स्वादिलो, पोसिलो र अर्गानिक च्याउ भनेकै राजा च्याउ, एनसीए ग्रुटेकको उत्पादन।
3: NBL सर्वसुलभ आवास कर्जा बब्बाल फेस्टिभल अफर
4: अब बन्छ सबैको सपनाको घर, किनकि हामीसँग छ सर्वाधिक न्यून ब्याज दर।
3: परिवर्तनीय ब्याज दरमा 4.95% वा स्थिर ब्याज दरमा 5.99%।
4: विशेषताहरू रु 2 करोड सम्मको कर्जा सुविधा,
3: घर तथा अपार्टमेन्ट खरिद, घर निर्माण तथा मरमत सम्हार गर्न,
4: 25 वर्ष सम्मको लचिलो कर्जा अवधि,
3: न्यून सेवा शुल्क, न्यून ब्याज दर,
4: सम्पूर्ण शाखाबाट कर्जा प्रवाह। थप जानकारीको लागि आजै आफ्नो नजिकैको शाखा कार्यालय वा कल सेन्टर 01-597-1222 सम्पर्क गर्नुहोस्।
3: शर्तहरू लागू हुनेछन्।
5: समय सँगै अघि बढ्दै नेपाल बैंक लिमिटेड, नेपालको पहिलो बैंक।
6: लामखुट्टेको टोकाइबाट हुने डेङ्गीबाट बच्नका लागि
7: पुरा बाहुला भएका लुगा लगाउने,
6: झुलभित्र मात्र सुत्ने,
7: घरको झ्याल ढोकामा लामखुट्टे नछिर्ने जाली हाल्ने,
6: लामखुट्टेको टोकाइबाट बच्नका लागि लामखुट्टे भगाउने धुप बाल्ने वा मलहमको प्रयोग गर्ने,
7: घर कार्यालय विद्यालय वा सार्वजनिक क्षेत्रमा पानी जम्न नदिने,
6: खाल्डा खुल्टी पुर्ने र खाने पानी वा ढल चुहिएको छ भने तत्काल मर्मत गर्ने,
7: गमलाको प्लेट, फुलदानी, कुलर आदिको पानी कम्तीमा हप्ताको एक पटक फेर्ने,
6: पानी जम्मा गर्ने भाँडालाई लामखुट्टे छिर्न नसक्ने गरी छोपेर राख्ने,
7: साँझ र बिहान करेसा बारी चोक बजारतिर जाँदा वा घर बाहिर रहँदा विशेष सावधानी अपनाउने,
6: डेङ्गी रोग बारे सचेत बनाऊ।
1: नेपाल रेड क्रस सोसाइटी, काठमाडौँ जिल्ला शाखा।

नेपाली रेडियो नेटवर्कको साँझ 5 बजेको नेपाली खबरमा नरेन्द्र ग्यावालीको नमस्कार। रसुवाको भोटेकोसीमा आएको विनाशकारी बाढीका कारण आइतबार दिउँसो 2 बजेसम्म 1386 जनाको सफेला परेको छ। जसमध्ये रसुवामा 185 जना, नुवाकोटमा 190 जना, धादिङमा 71 जना, चितवनमा 364 जना, पोखरामा 77 जना, तनहुँमा 38 जना, नलपरासी पूर्वमा 230 जना, नलपरासी पश्चिममा 222 जना गरी 1386 जनाको सफेला परेको हो। फेला परेका शवहरूको पहिचानका लागि डिएनए नमुना सङ्कलनदेखि आवश्यक प्रक्रिया पूरा गरी हालसम्म 1230 वटा शव व्यवस्थापन गरिएको छ। शव पहिचानका लागि मृतकका 1286 र आफन्तका 1846 गरी कुल 3132 वटा डिएनए नमुना सङ्कलन गरिएको छ। साथै पहिचान नभएको 1354 वटा शवहरूको विवरण नेपाल प्रहरीको वेबसाइटमा समेत अपलोड गरिएको छ। चिलिमे जलविद्युत आयोजनाको सुरुङभित्र ठूला ढुङ्गा भेटिएका छन्। हेभी इक्विपमेन्टको सुरुङभित्र डेब्रिट हटाउँदै जाँदा ठूला ढुङ्गा भेटिएको सैनिक प्रवक्ता राजाराम बस्नेतले बताउनु भएको छ। ठूला उपकरणले सुरुङको मुखबाट 90 मिटरभित्रसम्मको ग्रेगान हटाएको छ। अहिले सुरुङभित्र एउटा स्काभेटर र एउटा लोडरले काम गरिरहेको छ। सैनिक प्रवक्ता बस्नेतका अनुसार सुरुङको ठूलो ढुङ्गाहरू हटाएर सुरुङ साँगुरिएको भागसम्म ठूला उपकरणहरूले खन्ने काम भइरहेको छ। सेनाले स्याप्रोबेसीदेखि टनल समय 1050 मिटर लामो बनाएर ठूला उपकरण लगेको हो। उद्धार कर्मीले 4 वटा ठूला पाइप प्रयोग गरेर टनेलभित्र हिँड्न मिल्ने बाटो बनाएर ठूला उपकरण नपुगेको ठाउँमा पनि खोजी गरिरहेका छन्। चिलिमेमा सेना, सशस्त्र प्रहरी र भारतीय विशेषज्ञहरू खटिएका छन्। उद्धार कर्मीहरूले भूमिगत विद्युत गृह नजिकै खोजी कार्य जारी राखेका छन्। प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष एवं पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले वर्तमान सरकार छापा माध्यमलाई सिद्ध्याउने गरी प्रस्तुत भएको आरोप लगाउनु भएको छ। नेपाल पत्रकार महासङ्घ र छापा सञ्चार माध्यम बचाउ अभियानका प्रतिनिधिहरूबाट ध्यानाकर्षण पत्र बुझ्दै अध्यक्ष ओलीले सरकारलाई छापामारको संज्ञा दिनुभएको हो। मैले देख्दा त अहिलेको सरकार छापामार सरकार जस्तो देखिन्छ। छापामार एकै ठाउँमा होइन, छापामार सरकार त्यो भएपछि सञ्चार माध्यमलाई अप्ठ्यारो त हुने नै भयो, ओलीले भन्नुभयो। सञ्चार जगतको लोक कल्याणकारी विज्ञापन कटौती, बजारको मन्दी र सरकारी व्यवस्थाका कारण भोग्नु परेको सङ्कटबारे ध्यानाकर्षण गराएपछि अलिले लोकतन्त्र र प्रेस स्वतन्त्रताका एकअर्काका पूरक भएको बताउनुभयो। उहाँले मिडियामाथिको प्रहार समग्र लोकतन्त्रलाई कमजोर बनाउने प्रयास भएको उल्लेख गर्दै यस्ता प्रतिगामी कदम लामो समय नटेक्ने बताउनुभयो। सत्तारूढ राष्ट्रवाद सांसद तथा अधिवक्ता एग्गीमणि न्यौपानेले सर्वोच्च अदालतका न्यायाधीश कुमार रेग्मी र अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त प्रेम राई विरुद्ध संसद सचिवालयमा लगिएको निवेदनलाई क्षेत्राधिकार ग्रहण गर्न लागिएको आरोपको खण्डन गर्नुभएको छ। सामाजिक सञ्जालमा टिप्पणी लेख्दै न्यौपानेले राष्ट्रिय स्वतन्त्र पार्टीबाट प्रतिनिधित्व गर्ने कानुन व्यवसाय पृष्ठभूमिका सांसदहरूबीच त्यस्तो किसिमको निवेदन पेश गर्ने गराउने वा त्यसलाई अगाडि बढाउन सन्दर्भमा कुनै किसिमको भूमिका र छलफल आजसम्म नभएको स्पष्ट पार्नुभएको हो। हामीसँग खबर अझै बाँकी छ। नेपाली रेडियो नेटवर्क सुन्दै गर्नुहोला।

0: को पैसा सिधै खल्ती वालेटमा
1: नेपालको कुनै पनि बैंक खातामा वा 45,000 भन्दा बढी आईएमई काउन्टर मार्फत
0: आफन्तको हात हातमा पुर्याउन आईएमई गरौं।
1: 25 वर्षदेखि सारा नेपालीको विश्वास
0: आईएमई गरौं।
2: यो आवाज हो नेपाली रेडियो नेटवर्कको र तपाईँ सुन्दै हुनुहुन्छ नेपाली खबर।
3: अब बाँकी खबरहरू। उत्तर नाइजेरियाको जाम्फारा राज्यमा हतियारधारी समूहले 6 मुस्लिम धार्मिक गुरुलाई अपहरण गरेको प्रहरीले जनाएको छ। पछिल्लो समय उक्त राज्य फिरौतीका लागि हुने अपहरणबाट प्रभावित हुँदै आएको छ। प्रहरीका अनुसार शनिबार अत्याधुनिक हतियार बोकेका सशस्त्र समूहले डाको दब्री सडकमा घात लगाएर धार्मिक गुरुहरू सवार गाडी र रोकेका थिए। उनीहरू तलताला मफारा जाँदै गर्दा अपहरणमा परेका हुन्। नाइजेरियाली सञ्चार माध्यमका अनुसार उनीहरू सिनेटर अब्दुल अलिजिज अबुब कर एरीको धार्मिक कार्यक्रममा सहभागी हुन जाँदै थिए। एरी जाम्फारा राज्यका पूर्व गभर्नर समेत हुन्। अपहरणपछि सुरक्षा टोलीले उनीहरूको खोजी तथा उद्धारका लागि व्यापक अभियान सुरु गरेको प्रहरीले जनाएको छ। आसपासका जङ्गल र झाडी खोजी भइरहेको छ। क्रिकेटको प्रतिष्ठित मैदान इङ्ल्यान्डको लर्ड्समा नेपाली मूलका 15 दिपेश सापकोटाको कप्तानीमा क्यारिङटन क्रिकेट क्लबले इसिबी भाइटिलिटी अन्डर 15 क्लब नेसनल कपको उपाधि जितेको छ। फाइनलमा क्यारिङटनले 64 रन सामान्य एकफल बनाए पनि दिपेशले उत्कृष्ट बलिङ र फिल्डिङले टोलीलाई जित दिलायो। उनले 4 ओभरमा 2 मेडलसहित मात्र 5 रन खर्चेर 2 विकेट लिए भने एक खेलाडीलाई रन आउट पनि गरे। निर्णायक प्रदर्शन गरेका दिपेश म्यान अफ द सिरिज घोषित भए। गुल्मी मूलका दिपेश बेलायतमा हुर्किएका हुन्। उनले नटिङ्गहामशायर काउन्टीको युवा संरचनाबाट क्रिकेट खेल्दै आएका छन्। 14 वर्षकै उमेरमा नटिङ्गहामशायर एकाडेमीमा छनौट भएका उनले भारतको वानखेडे स्टेडियममा समेत खेल्ने अवसर पाइसकेका छन्। हस्त, नेपाली खबर अहिलेलाई यति नै। 6 बजे नेपाली खबरका साथमा पुनः उपस्थित हुनेछौँ। नमस्कार।

0: रेडियो एनआरएन 99.1
1: तपाईँ अहिले सुन्दै हुनुहुन्छ रेडियो एनआरएन 99.1 सबैका लागि सूचना।
2: रेडियो एनआरएन 99.1 मा यो हो रमाइलो गीत।

0: हो, अब विदेशबाट पठाएको पैसा सिधै खल्ती वालेटमा,
1: नेपालको कुनै पनि बैंक खातामा वा 45,000 भन्दा बढी IME काउन्टर मार्फत
0: आफन्तको हात हातमा पुर्याउन IME गरौँ।
1: 25 वर्षदेखि सारा नेपालीको विश्वास IME गरौँ।

0: वेब सर्फर अब घर घरमा फास्ट इन्टरनेट।
1: 3 महिना तिर्नुहोस्, 7 महिना चलाउनुहोस्। क्लासिक टेकको 200 Mbps इन्टरनेट 7 महिनाको लागि मात्र ₹5,700 साथै क्यारो टिभी एपमा पाउनुहोस् 200 भन्दा बढी HD र SD टिभी च्यानलहरू, वाइफाई 6 सहितको सुपर फास्ट इन्टरनेट र IPTV अब क्लासिक टेकमा। आजै जडान गर्नुहोस्, कल गर्नुहोस् 9709184147। शर्तहरू लागू हुनेछन्।
2: तपाईँ च्याउहरूको राजा राजा च्याउ खोज्दै हुनुहुन्छ?
3: काठमाडौँको कालीमाटी तरकारी बजारको आफ्नै स्टल नम्बर 16 देशभरका भाटभटेनी, बिग मार्ट र अन्य डिपार्टमेन्टल स्टोरहरूका साथै पूर्व मेचीदेखि पश्चिम महाकालीसम्मका विभिन्न थोक विक्रेताहरूकोमा राजा च्याउ उपलब्ध छ।
2: स्वादिलो, पोसिलो र अर्ग्यानिक च्याउ भनेकै राजा च्याउ, NCA ग्रुटेकको उत्पादन।
4: सुरक्षित भविष्यको लागि जीवन बिमा गरौँ। जीवन बिमाका लागि राष्ट्रिय जीवन बिमा कम्पनी नै रोजौँ। न्यून बिमा शुल्कमा अधिक बोनस दर रहेको नेपाल सरकारको पूर्ण स्वामित्व प्राप्त एकमात्र जीवन बिमा कम्पनी, बिमाको क्षेत्रमा विश्वसनीय नाम राष्ट्रिय जीवन बिमा कम्पनी, साबिकको राष्ट्रिय बिमा संस्थान, प्रधान कार्यालय रामशाहपथ काठमाडौँ।
5: लामखुट्टेको टोकाइबाट हुने डेङ्गीबाट बच्नका लागि
6: पुरा बाहुला भएका लुगा लगाउने,
5: झुलभित्र मात्र सुत्ने,
6: घरको झ्याल ढोकामा लामखुट्टे नचिर्ने जाली हाल्ने,
5: लामखुट्टेको टोकाइबाट बच्नका लागि लामखुट्टे भगाउने धुप बाल्ने वा मलहमको प्रयोग गर्ने,
6: घर, कार्यालय, विद्यालय वा सार्वजनिक क्षेत्रमा पानी जम्न नदिने,
5: खाल्डाखुल्टी पुर्ने र खाने पानी वा ढल चुहिएको छ भने तत्काल मर्मत गर्ने,
6: गमलाको प्लेट, फुलदानी, कुलर आदिको पानी कम्तीमा हप्ताको एक पटक फेर्ने,
5: पानी जम्मा गर्ने भाँडालाई लामखुट्टे छिर्न नसक्ने गरी छोपेर राख्ने,
6: साँझ र बिहान करेसा बारी, चोक बजारतिर जाँदा वा घर बाहिर रहँदा विशेष सावधानी अपनाउने,
5: डेङ्गी रोग बारे सचेत बनाऊ।
2: नेपाल रेड क्रस सोसाइटी, काठमाडौँ जिल्ला शाखा।

रेडियो एनआरएन 99.1 समयको ख्याल राखौ। 6 बज्यो।

0: नेपाली रेडियो नेटवर्कको साँझ 6 बजेको नेपाली खबरमा खबर सहयात्री जीवन भण्डारीसँगै सुनिल कोइरालाको नमस्कार। भोटेकोशी बाढीबाट मृत हुनेको संख्या 1386 पुग्यो। चिलिमेको सुरुङभित्र ठूला ढुङ्गा भेटियो, स्काभेटरले हटाइँदै।
1: अन्तर्राष्ट्रिय विज्ञ सहितको टोलीबाट रसुवा बाढीको वैज्ञानिक अध्ययन हुने, जोखिमपूर्ण हिमताल फुटाएर जलस्तर घटाउने योजना बनाउने ऊर्जा जलस्रोत तथा सिंचाई मन्त्री विराज भक्त श्रेष्ठको भनाई।
0: भोलि हरितालिका तीज पर्व, नेपाली महिलाहरूले हर्षोल्लासका साथ मनाउँदै, पशुपतिका 4 ढोका बिहान 3 बजीबाटै खुल्ने।
1: प्रधानमन्त्री बालेन्द्र शाहले संयुक्त राष्ट्रसंघको 81 महासभालाई सम्बोधन गर्ने दिन, राष्ट्रसंघ अगाडि जलवायु न्यायका लागि प्रदर्शन हुने, नेपाली कंग्रेसको संशोधित विधानमा जेनजी आन्दोलन पनि समावेश।
0: पृथ्वी राजमार्ग खुलाउन सेनाद्वारा धमाधम ब्लास्टिङको काम शुरू, प्रधान सेनापति अशोक राज सिग्देल चीनको औपचारिक भ्रमणका लागि बेजिङ प्रस्थान, सड़कमा हात हल्लाएर सवारी साधन नियन्त्रण नहुने, नेपाल प्रहरीका महानिरीक्षक दानबहादुर कार्कीको भनाई।
1: युद्धको तनाव र जलवायु संकटको मार कुनै न कुनै रूपमा सबैलाई पर्ने, मोदीकोले खुलासा, इन्डोनेसियामा 240 यात्रु बोकेको जहाज बेपत्ता, जाभा सागरमा सम्पर्कविहीन।
0: र नेपाली मूलका दिपेशको कप्तानीको टिमले जित्यो इङ्ल्यान्डमा उमेर समूहको क्लब राष्ट्रिय उपाधि।

0: ए भतिज, त एकाएक शाकाहारी भइस रे, कमजोर होला है कमजोर।
1: ल काका, भेजिटेरियन हुँदैमा कमजोर भइन्छ र? बजारमा जति पनि तागतिलो खानेकुरा छँदैछ नि।
0: जे पाए त्यही खालास, अनि रोगले समात्ला।
1: कहाँ काका पनि, अहिले बजारमा अर्ग्यानिक पोसिलो र स्वादिलो च्याउहरूको राजा च्याउ आएको छ। न रोगको डर, न त पैसा नै धेरै लाग्ने।
2: आजकल मेरो भान्सामा नै राजा च्याउ नै पाक्छ।
3: स्वादिलो पोसिलो र अर्ग्यानिक च्याउ भनेकै राजा च्याउ, एनसी एग्रोटेकको उत्पादन।
0: आहा, राजा च्याउ त साँच्चीकै च्याउको राजै रहेछ नि।
4: यो हो नेपाली रेडियो।
5: यो आवाज हो नेपाली रेडियो नेटवर्कको, र तपाईँ सुन्दै हुनुहुन्छ नेपाली खबर।
6: काठमाडौँ उपत्यकामा रेडियो एनआरएन 99.1, ठाउँ ठाउँका रेडियो स्टेशनहरू र नेपाली नेटवर्क .com एकैसाथ प्रसारण भइरहेको नेपाली खबर सुरु गरौं। भोटेकोशी बाढी, हालसम्म 1386 जनाको शव फेला सम्बन्धी खबरबाट। रसुवाको भोटेकोशीमा आएको विनाशकारी बाढीका कारण अहिलेसम्म 1386 जनाको शव फेला परेको छ, जसमध्ये रसुवामा 185 जना, नुवाकोटमा 199 जना, धादिङमा 71 जना, चितवनमा 364, गोर्खामा 77, तनहुँमा 38, नवलपरासी पूर्वमा 230 र नवलपरासी पश्चिममा 222 जना गरी 1386 जनाको शव फेला परेको हो। फेला परेका शवहरूको पहिचानका लागि डीएनए नमूना संकलनदेखि आवश्यक प्रक्रिया पूरा गरी हालसम्म 1230 शव व्यवस्थापन गरिएको छ। शव पहिचानका लागि मृतकको 1286 र आफन्तका 1846 गरी कुल 3132 डीएनए नमूना संकलन गरिएको छ। साथै पहिचान नभएको 1354 शवहरूको विवरण नेपाल प्रहरीको वेबसाइटमा समेत अपलोड गरिएको छ।
7: पृथ्वी राजमार्ग अन्तर्गत धादिङको कृष्णभीरमा अवरुद्ध सड़क आंशिक रूपमा सञ्चालनमा आएको छ। दुईवटा प्रयोग गरेर सड़क सम्याउने तथा आवागमनका लागि आवश्यक प्लेटफर्म तयार पार्ने काम सकिएसँगै केही बेर अगाडिबाट सड़क आंशिक रूपमा सञ्चालनमा आएको हो। तत्कालका लागि अड्किएका ग्यास बुलेट तथा हेभी इक्विपमेन्ट बोकेका सवारी साधनलाई मात्र आवाजावत गराइएको सड़क विभागका महानिर्देशक डाक्टर विजय जैशीले जानकारी दिनुभएको छ। भित्तामा नालीको काम बाँकी भएकाले बिहिबारबाट त्यो काम सकेर दुईतर्फी नै सञ्चालनमा ल्याइने पनि उहाँले जानकारी दिनुभयो। यसअघि खाली ग्यास बुलेट घुडाएर सड़कको भारवहन क्षमता र आवागमनको अवस्था परीक्षण गरिएको थियो। गत भदौ 10 गते आएको त्रिशुली बाढीका कारण कृष्णभीरको सड़क कटान हुँदा सड़क अवरुद्ध भएको थियो। त्यसता सो मार्ग भएर चल्ने ठूला तथा साना सवारी साधन वैकल्पिक बाटो प्रयोग गर्दै काठमाडौँ आउने जाने गरेका थिए।
6: चिलिमे जलविद्युत आयोजनाको सुरुङभित्र ठूला ढुङ्गा भेटिएको छ। हेभी इक्विपमेन्टले सुरुङभित्र डेब्रिड हटाउँदै जाँदा ठूला ढुङ्गा भेटिएको सैनिक प्रवक्ता राजाराम बस्नेतले बताउनु भएको छ। ठूला उपकरणले सुरुङको मुखबाट 90 मिटर भित्रसम्मको गेग्रान हटाएको छ। अहिले सुरुङभित्र एउटा स्काभेटर र एउटा लोडरले काम गरिरहेको छ। सैनिक प्रवक्ता बस्नेतका अनुसार सुरुङको ठूलो ढुङ्गाहरू हटाएर सुरुङ साँगुरिएको भागसम्म ठूला उपकरणले खन्ने काम भइरहेको छ। सेनाले स्याफ्रुबेसीदेखि टनेलसम्म 1050 मिटर बाटो बनाएर ठूला उपकरण लगेको हो। उद्धारकर्मीहरूले 4 ठूला पाइप प्रयोग गरेर टनेलभित्र हिँड्न मिल्ने बाटो बनाएर ठूला उपकरण नपुगेको ठाउँमा पनि खोजी गरिरहेका छन्। चिलिमेमा सेना, सशस्त्र प्रहरी र भारतीय विशेषज्ञहरू खटिएका छन्। उद्धारकर्मीहरूले भूमिगत विद्युत गृह नजिकै खोजी कार्य जारी राखेका छन्।
7: ऊर्जा, जलस्रोत तथा सिंचाई मन्त्रालयले रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीको वैज्ञानिक आधार र प्रमाण खोज्न अध्ययनको प्रक्रिया अगाडि बढाएको छ। विनाशकारी बाढीको उत्पत्ति तथा त्यससँग जोडिएका हिमाली भू जोखिमको वास्तविक कारण, घटनाक्रम र जलवायु परिवर्तनको सम्भावित भूमिकाबारे वैज्ञानिक अध्ययन गरिने ऊर्जा मन्त्रालयले जनाएको छ। प्रवक्ता मोहन कुमार साकेका अनुसार वैज्ञानिक अध्ययनका लागि मन्त्रालयले सोमबार विज्ञहरूसहितको समिति गठन गर्दैछ। रसुवा विनाशकारी बाढी केवल सामान्य बाढी वा अतिवृष्टिको रूपमा मात्र नभई उच्च हिमाली क्षेत्रमा उत्पन्न भएका विभिन्न भौगोलिक, हिमनदीय, जलविज्ञान सम्बन्धी तथा अन्य जोखिमहरू एकपछि अर्को रूपमा जोड्दै विकसित भएको सम्भावित श्रृङ्खलाबद्ध विपदका रूपमा अध्ययन गर्नुपर्ने जल तथा ऊर्जा आयोगको सचिवालयको प्रस्ताव अनुसार मन्त्रालयले वैज्ञानिक अध्ययन गर्ने निर्णय गरेको प्रवक्ता साक्यले बताउनुभयो। जल तथा ऊर्जा आयोगको सचिवालयको प्रारम्भिक अध्ययनमा हालसम्म रसुवा घटनाको उत्पत्ति कहाँबाट भयो, कुन भौगोलिक भौतिक प्रक्रियाबाट विपद सुरु भयो र ती प्रक्रिया कसरी भोटेकोशी हेलेन्डे नदी प्रणाली हुँदै तल्लो क्षेत्रमा फैलियो भन्ने विषयमा पर्याप्त रूपमा प्रमाणीकरण भएको वैज्ञानिक प्रमाण भेटिएको छैन। त्यसैले जलवायु परिवर्तनलाई घटनाको कारकका रूपमा निष्कर्ष निकाल्नु अघि सम्पूर्ण घटनाक्रमको वैज्ञानिक पुनर्निर्माण आवश्यक रहेको निष्कर्ष जल तथा ऊर्जा आयोगको छ। मन्त्रालयका अनुसार 3 चरणमा अध्ययन हुनेछ।
6: ऊर्जा जलस्रोत तथा सिंचाई मन्त्री विराज भक्त श्रेष्ठले जोखिमपूर्ण धिमताल फुटाउन सरकारले आवश्यक तयारी गरिरहेको बताउनु भएको छ। आइतबार संचारकर्मीहरूसँग कुरा गर्दै मन्त्री श्रेष्ठले विपद जोखिम न्यूनीकरणका लागि ऊर्जा जलस्रोत तथा सिंचाई मन्त्रालयले अति उच्च जोखिममा रहेका हिमतालको जलस्तर घटाउन गृह कार्य गरिरहेको जानकारी दिनुभयो। जोखिममा रहेका हिमतालहरू ब्लास्टिङ गरेर जलसतह पास गर्ने गरी छलफल अघि बढेको छ। जोखिमपूर्ण हिमतालको पानी वैज्ञानिक हिसाबले पास गरेर जोखिम मुक्त गर्नै पर्छ। विपद जोखिमको पूर्व तयारीमा हामी गम्भीर छौं, तयारी सकिएपछि निर्णय लिनेछौं, उहाँले भन्नुभयो। मन्त्री श्रेष्ठले कुन कुन ताल फुटाउने भनेर टुङ्गो नलागिसकेको पनि बताउनुभयो। विज्ञहरूसँग परामर्श लिँदैछौ, छलफलमा धेरै तालहरूको नाम विज्ञहरूबाट आएको छ, जोखिमको मात्रा हेरेर पानीको सतह घटाउने निर्णय लिन्छौ, मन्त्री श्रेष्ठले बताउनुभयो।
7: हरितालिका तीजमा पशुपतिनाथ मन्दिरका चारै ढोका बिहान 3 बजेदेखि खुल्ने भएका छन्। यस वर्ष भदौ 29 गते भोलि परेको तीजमा विशेष पूजा र दर्शनको व्यवस्था पनि मिलाइएको पशुपति क्षेत्र विकास कोषले जानकारी दिएको छ। मन्दिरमा आउनेहरूका लागि मन्दिर बाहिर 5 लाइन र मन्दिर परिसरमा प्रवेश गरेपछि 8 लाइन हुने गरी व्यवस्था मिलाइएको छ। दर्शनार्थीमा महिलाहरूको संख्या उल्लेख्य हुनेहुँदा महिला सुरक्षाकर्मी अधिक परिचालन गर्न कोषले सरकारसँग अनुरोध गरेको छ। ट्राफिक व्यवस्थापनका लागि विशिष्ट व्यक्तिको सवारी साधन कोषको कार्यालय परिसरमा पार्किङ गर्ने व्यवस्था मिलाइएको छ। अन्य सवारी साधनको पार्किङ स्थान भण्डारखाल पार्किङ, सिफल चौर, वनकाली पार्किङ, तिलगङ्गा र उमाकुण्ड पार्किङ स्थलमा पार्किङको व्यवस्था गरिएको छ। हामीसँग खबर बाँकी नै छन्। नेपाली रेडियो नेटवर्क सुन्दै गर्नुहोला।

0: नागरिकता भए पुग्छ हरेक घरको खुसी घर घरमा एलजी एलजी लाइफ्स गुड
1: यो आवाज हो नेपाली रेडियो नेटवर्कको र तपाईँ सुन्दै हुनुहुन्छ नेपाली खबर
2: नेपाली खबरमा अब बाँकी खबर प्रधानमन्त्री बालेन्द्र शाहले संयुक्त राष्ट्रसंघको 81 महासभालाई सम्बोधन गर्ने दिन सेप्टेम्बर 24 संयुक्त राष्ट्रसंघ मुख्यालय अगाडि जलवायु न्यायका लागि शान्तिपूर्ण मौन प्रदर्शन गर्ने तयारी गरिएको छ अमेरिका स्थित गैर नाफामूलक संस्था भिजिट नेपालले न्यूयोर्कमा आयोजना गर्न लागेको प्रदर्शन मार्फत नेपालले भोगिरहेको जलवायु संकट बढ़दो प्राकृतिक विपद र त्यसले निम्त्याएको मानवीय तथा आर्थिक क्षतिप्रति विश्व समुदायको ध्यान आकर्षण गराउने जनाएको छ प्रधानमन्त्री शाहले राष्ट्रसंघको मंचबाट नेपालको धारणा राखिरह मुख्यालय बाहिर नेपाली समुदायले मौन प्रदर्शन मार्फत जलवायु न्याय नेपालका लागि किन आवश्यक छ भन्ने सन्देश विश्व सामु राख्ने तयारी गरेको हो नेपालको विश्वव्यापी हरित गृह ग्यास उत्सर्जनमा योगदान अत्यन्त न्यून भए पनि हिमाल हिमनदी नदी प्रणाली र तीनमा आश्रित समुदाय जलवायु परिवर्तनको बढ्दो जोखिममा रहेको भन्दै प्रदर्शनमा जलवायु न्याय हानि तथा क्षति जलवायु अनुकूलन उत्थानशील पूर्वाधार तथा अन्तर्राष्ट्रिय जलवायु वित्तका मुद्दा उठाइनेछन् भिजिट नेपालका अध्यक्ष राजीव राजभाटले नेपाल जस्ता न्यून उत्सर्जन गर्ने तर उच्च जलवायु जोखिममा रहेका मुलुकले भोगिरहेको क्षतिलाई विश्व समुदायले केवल मानवीय सहानुभूतिको विषयका रूपमा हेरेर नपुग्ने बताउनु भएको छ
3: रसुवा बाढीका कारण त्रिशुली नदीले सड़क कटान गर्दा भाषिएको पृथ्वी राजमार्ग अन्तर्गत धादिङको शीतल बजार सड़क खण्डमा नेपाली सेनाले ब्लास्टिङ गरी सड़क खोल्ने कार्य अगाडि बढाएको छ सड़क भाषिएको स्थलमा तत्काल पर्खाल निर्माण गरी सड़क पुनः सञ्चालन गर्न सम्भव नभएपछि नेपाली सेनाको मध्य प्रेतना अन्तर्गत काली प्रसाद गढको इन्जिनियर टोली परिचालन गरी ब्लास्टिङको काम अगाडि बढाइएको हो सड़कको क्षतिग्रस्त भाग हटाई नयाँ ट्र्याक निर्माण गरेर यातायात सञ्चालनमा ल्याउने उद्देश्यले सेनाको प्राविधिक टोलीले काम गरिरहेको आयोजनाले जनाएको छ भाद्र 10 गते रसुवा क्षेत्रमा आएको ठूलो बाढीका कारण त्रिशुली नदीको वहाव बढ्दा नदीले पृथ्वी राजमार्गका विभिन्न स्थानमा सड़क कटान गरेको छ
2: कपिलवस्तु नगरपालिका 6 बर्मेली स्थित बाणगंगा नदीमा शनिबार राति 81 आएको बाढीमा फँसेका 12 सशस्त्र प्रहरीले सकुशल उद्धार गरेको छ बाढीका कारण नदी क्षेत्रमा फँसेका 11 महिला र एक पुरूषलाई गैराती सशस्त्र प्रहरी बल नेपाल नम्बर 28 गण हेडक्वार्टर कपिलवस्तुबाट खटिएको टोलीले उद्धार गरी सुरक्षित स्थानमा ल्याएको हो सशस्त्र प्रहरी उपरीक्षक गोपाल अधिकारीका अनुसार बाणगंगा नदीमा 81 बाढी आएपछि मानिसहरू फँसेको भन्ने सूचना प्राप्त हुनसाथ सशस्त्र प्रहरी टोलीलाई तत्काल घटनास्थलमा परिचालन गरिएको थियो अधिकारीका अनुसार नदीमा पानीको बहाव बढेपछि त्यहाँ फँसेका व्यक्तिहरूको तत्काल उद्धार गरी सुरक्षित स्थानमा ल्याइएको हो उद्धार कार्यमा सशस्त्र प्रहरी टोली सक्रिय रूपमा परिचालन भएको थियो कपिलवस्तु नगरपालिका 6 70 गोमा परियार 70 किरली परियार 24 कविता कुमाल 38 रामी बयम्बु 32 मीना बयम्बु 45 बेलमती सुनार 45 सुषमा जीसी 18 लालुमाया श्रेष्ठ 34 लक्ष्मी परियार 40 बिना बिक 24 बिन्दा थापा तथा 37 रेशम परिवारको उद्धार गरिएको सशस्त्र प्रहरी उपरीक्षक अधिकारीले जानकारी दिनुभयो
3: रुकुम पश्चिमको सानीभेरी गाउँपालिका 6 देउता खोलामा जीप दुर्घटना हुँदा 2 मृत्यु भएको छ भने 9 घाइते भएका छन् प्रहरीका अनुसार कोट गाउँबाट गाउँपालिकाको केन्द्र सिमली हुँदै खलङ्गातर्फ आउँदै गरेको LU1C6029 नम्बरको जीप आइतबार दुर्घटनामा परेको हो दुर्घटनामा परी जीप चालक र एक महिलाको घटनास्थलमै मृत्यु भएको सानीभेरी 6 वडा अध्यक्ष पहल सिंह घरतीले जानकारी दिनुभयो मृतकको शनाखत हुन सकेको छैन जीपमा कुल 11 सवार थिए घाइते 9 मध्ये 4 अवस्था गम्भीर छ भने 5 अवस्था मध्यम रहेको जिल्ला प्रहरी प्रमुख प्रहरी नायब उपरीक्षक वेदबहादुर पौडेलले जानकारी दिनुभयो
2: प्रधान सेनापति अशोकराज सिग्देल चीनको औपचारिक भ्रमणका लागि आइतबार बेजिङतर्फ प्रस्थान गर्नुभएको छ जनवादी गणतन्त्र चीनको निमन्त्रणामा उहाँ आइतबारदेखि असोज 3 साताव्यापी भ्रमणमा रहने नेपाली सेनाले जनाएको छ भ्रमणका क्रममा प्रधान सेनापति सिग्देलले बेजिङमा आयोजना हुने 13 बेजिङ सियाङसान फोरममा समेत सहभागिता जनाउने कार्यक्रम छ। चीन प्रस्थान गर्नुअघि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा बलाधिकृत रथी प्रदीप जङ केसीले प्रधान सेनापति सिग्देललाई विदाई गर्नुभयो। नेपाली सेनाका अनुसार प्रधान सेनापतिको चीन भ्रमणबाट दुई देशबीचको सैनिक सम्बन्ध थप विस्तार हुनुका साथै सैनिक कूटनीति मार्फत नेपालको परराष्ट्र नीतिमा समेत योगदान पुग्ने विश्वास गरिएको छ।
3: नेपाल प्रहरीका महानिरीक्षक दानबहादुर कार्कीले काठमाडौँको ट्राफिक व्यवस्थापनलाई प्रविधि मैत्री बनाउँदै सड़कमा हात हल्लाएर सवारी साधन नियन्त्रण गर्नुपर्ने अवस्थाको अन्त्य गर्नुपर्ने बताउनु भएको छ। आइतबार काठमाडौँ महानगर प्रहरी बलको 34 वार्षिक उत्सव कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले ट्राफिक प्रहरीलाई सड़कको बीचमा जोखिम मोलेर उभिनुपर्ने बाध्यता हटाउनुपर्नेमा जोड़ दिनुभएको हो। महानिरीक्षक कार्कीले ट्राफिक व्यवस्थापनलाई वैज्ञानिक र व्यवस्थित बनाउन एआई क्षमताका सीसीटीभी लगायतका आधुनिक प्रविधिको प्रयोग बढाउनु पर्नेमा जोड़ दिनुभयो।
2: नेपाली काँग्रेसको संशोधित विधानमा जेन्जी आन्दोलनलाई पनि समावेश गरिएको छ। 2082 साल भदौ 23 र 24 गते जेन्जी आन्दोलन भएको थियो। कांग्रेसले गत पुसमा भएको विशेष महाधिवेशनमा संशोधन गरेको विधानमा जेन्जी आन्दोलनका विषय पनि समावेश गरेको हो। 2082 साल भदौ 23 र 24 गते नेपालको नवयुवाहरूको आह्वानमा भएको विद्रोहमा प्रकट भएको सुशासन भ्रष्टाचार मुक्त राज्य संरचना युवा प्रतिनिधित्व र परिवर्तनको भावनालाई मनन गर्दै विधानको प्रस्तावनामै लेखिएको छ। साथै कांग्रेसको स्थापनाकालदेखिका मुख्य राजनीतिक घटनाक्रम पनि उल्लेख छ।
3: नेपाली काँग्रेसको आन्तरिक विवाद र महाधिवेशनको विषयमा देउवा पक्षीय नेताहरूले एकताका लागि नयाँ प्रस्ताव अगाडि सारेका छन्। देउवा समूहका नेता मीन विश्वकर्माले पार्टीमा देखिएको विवाद अन्त्य गर्न र महाधिवेशनलाई एकताबद्ध बनाउनका लागि आफूहरूले केही आधारभूत शर्त राखेको र त्यो शर्त पूरा गरे आफूहरू महाधिवेशनमा सहभागी हुने जानकारी दिनुभयो। देउवा समूहका निवर्तमान सहमहामन्त्री महालक्ष्मी उपाध्याय डिना सहितका 25 नेताले शुक्रबार पार्टी एकताका लागि दुवै पक्षबाट घोषणा गरिएका महाधिवेशन स्थगित गरेर एकता महाधिवेशनको मिति सार्वजनिक गर्न अपील गरेका थिए। नेपाली खबरमा हामीसँग खबर बाँकी नै छन्, एकैछिनपछि

0: सिधै खल्ती वालेटमा।
1: नेपालको कुनै पनि बैंक खातामा वा 45,000 भन्दा बढी आईएमई काउन्टर मार्फत
0: आफन्तको हात हातमा पुर्याउन आईएमई गरौँ।
1: 25 वर्षदेखि सारा नेपालीको विश्वास आईएमई गरौँ।

0: एसोस एलजी ले ल्यायो नयाँ एलजी एसेन्सियल सिरिज, अब किफायती मूल्यमा रेफ्रिजरेटर, वासिङ मसिन, एसी को कम्प्लिट रेन्ज, 10 वर्षको वारेन्टी सहित 0% नो कस्ट इएमआई, नागरिकता भए पुग्छ, हरेक घरको खुसी घर घरमा एलजी। एलजी लाइफ्स गुड।
1: यो आवाज हो नेपाली रेडियो नेटवर्कको, र तपाईँ सुन्दै हुनुहुन्छ नेपाली खबर।
2: नेपाली खबरमा अब विदेशका खबर। इण्डोनेसियामा 240 जना सवार एक यात्रुवाहक जहाज आइतबार बेपत्ता भएको छ। उक्त जहाज जावा सागरमा पुगेपछि सम्पर्कविहीन भएको हो। भर्गो ट्रान्सपोर्ट 8 नामक उक्त जहाज पूर्वी जाभाको सुराबायाबाट बोर्नियो टापुस्थित दक्षिण कालीमन्तन प्रान्तको राजधानी बन्जारमासिन जाँदै थियो। अधिकारीहरूले बेपत्ता जहाजको खोजी कार्य शुरू गरेका छन्। बन्जारमासिन स्थित सर्च एण्ड रेस्क्यू अफिसका अनुसार यात्राका क्रममा जहाजको संचार प्रणालीमा खराबी आएको थियो। त्यसपछि जहाजसँग कुनै सम्पर्क हुन सकेको छैन। उद्धार अधिकारीहरूका अनुसार प्रारम्भिक जानकारीमा जहाजको अन्तिम लोकेशन जावा सागरमा बन्जारमासिनको एउटा बन्दरगाहबाट करिब 148 किलोमिटर टाढा देखिएको थियो। उद्धार टोलीहरूले उक्त क्षेत्रमा जहाजको तीव्र खोजी गरिरहेका छन्। हालसम्म जहाजमा सवार यात्रुहरू हताहत भएको कुनै जानकारी प्राप्त भएको छैन।
3: भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी

0: मात्र 5 रन खर्चेर 2 विकेट लिए भने एक खेलाडीलाई रन आउट पनि गरे। निर्णायक प्रदर्शन गरेका दिपेश म्यान अफ द सिरिज घोषित भए। गुल्मी मूलका दिपेश बेलायतमा हुर्किएका हुन्। उनले नटिङहमसायर काउन्टीको युवा संरचनाबाट क्रिकेट खेल्दै आएका छन्। 14 वर्षकै उमेरमा नटिङहमसायर एकाडेमीमा छनौट भएका उनले भारतको वाङखेडे स्टेडियममा समेत खेल्ने अवसर पाइसकेका छन्।
1: जाँदा जाँदै नेपाली खबरमा मुख्य मुख्य खबरका शीर्षकहरू पुनः एकपटक।
0: भोटेकोसी बाढीबाट मृत्यु हुनेको संख्या 1386 पुग्यो। चिलिमेको सुरुङभित्र ठूला ढुङ्गा भेटियो, स्काभेटरले हटाइदै।
1: अन्तर्राष्ट्रिय विज्ञ सहितको टोलीबाट रसुवा बाढीको वैज्ञानिक अध्ययन हुने। जोखिमपूर्ण हिमपात हिमताल फुटाएर जलस्तर घटाउने योजना बनाउने ऊर्जा जलस्रोत तथा सिंचाई मन्त्री विराज भक्त श्रेष्ठको भनाई।
0: भोलि हरितालिका तीज पर्व नेपाली महिलाहरूले हर्षोल्लासपूर्वक मनाउँदै। पशुपतिका 4 ढोका बिहान 3 बजेदेखि खुल्ने।
1: प्रधानमन्त्री बालेन्द्र शाहले संयुक्त राष्ट्रसंघको 81 महासभालाई सम्बोधन गर्ने दिन राष्ट्रसंघ अगाडि जलवायु न्यायका लागि प्रदर्शन हुने। नेपाली कांग्रेसको संशोधित विधानमा जेनजी आन्दोलन पनि समावेश।
0: पृथ्वी राजमार्ग खुलाउन सेनाद्वारा धमाधम ब्लास्टिङको काम शुरू। प्रधान सेनापति अशोक राज सिग्देल चीनको औपचारिक भ्रमणका लागि बेजिङ प्रस्थान। सड़कमा हात हल्लाएर सवारी साधन नियन्त्रण नहुने नेपाल प्रहरीका महानिरीक्षक दानबहादुर कार्कीको भनाई।
1: युद्धको तनाव र जलवायु संकटको मार कुनै न कुनै रूपमा सबैलाई पर्ने मोदीको खुलासा। इन्डोनेसियामा 240 यात्रु बोकेको जहाज बेपत्ता, जाभा सागरमा सम्पर्कविहीन।
0: र नेपाली मूलका दिपेशको कप्तानीको टीमले जित्यो इङ्ल्याण्डमा उमेर समूहको क्लब राष्ट्रिय उपाधि।
1: हवस् त, नेपाली खबर अहिलेलाई यति नै। बेलुकी 8 बजे नेपाली खबरका साथ पुनः उपस्थित हुने नै छौ। नेपाली रेडियो नेटवर्क सुन्दै गर्नुहोला। नमस्कार।

0: Bank Limited. Access to all.
1: तपाईँ अहिले सुन्दै हुनुहुन्छ रेडियो एनआरएन 99.1 सबैका लागि सूचना.
2: नेपाली रेडियो नेटवर्क रेडियो एनआरएन 99.1 मा यो हो फिल्मी मेलोडी.

0: तपाईँ सुन्दै हुनुहुन्छ रेडियो एनआरएन 99.1 सबैका लागि सूचना।
1: 3 महिना तिर्नुहोस्, 7 महिना चलाउनुहोस्। क्लासिक टेकको 200 MBPS इन्टरनेट 7 महिनाको लागि मात्र ₹5,700 साथै क्यारो टिभी एपमा पाउनुहोस् 200 भन्दा बढी HD र SD टिभी च्यानलहरू, वाइफाई 6 सहितको सुपर फास्ट इन्टरनेट र IPTV अब क्लासिक टेकमा। आजै जडान गर्नुहोस्, कल गर्नुहोस् 9709184147। शर्तहरू लागू हुनेछन्।

0: तपाईँ अहिले सुन्दै हुनुहुन्छ रेडियो एनआरएन 99.1 सबैका लागि सूचना।
1: तीन महिना तिर्नुहोस्, सात महिना चलाउनुहोस्, क्लासिक टेकको 200 Mbps इन्टर

0: भनिन्छ नि, नानीदेखि लागेको बानी मेरो पनि एउटा बानी थियो, जे पनि बचत गरिहाले। बिस्तारै यो बानी स्वभाव बन्दै गयो। बाबालाई पनि ब्याङ्कमा खातै खोलिदिनु पर्ने भयो, अनि त महिनाभरिमा खुत्रुके भरायो, बाबासँग ब्याङ्क गएर जम्मा गरायो। समयसँगै हुर्किँदै गयो, बचत पनि थरी थरी चिन्न लाग्यो। जिन्दगी नहो सधैँ किन एकनास हुन्थ्यो र, तर पनि मन ढुक्क हुन्थ्यो, किनकि मेरो खाता थियो नोबेल ब्याङ्कमा। मेरो बाबादेखि मेरी छोरी सानी सबैलाई सरेको छ मेरो जस्तै बानी।
1: तपाईँको नोबेल ब्याङ्कमा खाता छ कि छैन त?
2: तपाईँ च्याउहरूको राजा राजा च्याउ खोज्दै हुनुहुन्छ?
3: काठमाडौँको कालीमाटी तरकारी बजारको आफ्नै स्टल नम्बर 16, देशभरका भाटभटेनी, बिग मार्ट र अन्य डिपार्टमेन्टल स्टोरहरूका साथै पूर्व मेचीदेखि पश्चिम महाकालीसम्मका विभिन्न थोक विक्रेताहरूकोमा राजा च्याउ उपलब्ध छ।
2: स्वादिलो, पोसिलो र अर्ग्यानिक च्याउ भनेकै राजा च्याउ, एनसीए ग्रुटेकको उत्पादन।

रेडियो एनआरएन 99.1 समयको ख्याल राखौं 8 बज्यो।

0: नेपाली रेडियो नेटवर्कको राति 8 बजेको नेपाली खबरमा खबर सहयात्री माधव दुलालको नमस्कार। भुटेकोशी बाढी प्रभावितहरू थप तनावमा, सरकारसँग गुनासै गुनासा, माग पूरा गर्न सरकारलाई सकस, बाढी आउनुमा भारत, चीन र अमेरिका दोषी।
1: अब के गर्ने हो कसो गर्ने हो, आयो छैन, उमेर भयो, अब के गर्ने हो सर।
2: यो बाढी आउनुमा भारतको पनि के विशेष कारण छ, त्यहाँ पनि धेरै कल गर्छन्, चाइनाको त अझ धेरै कारण छ, त्यसमा अमेरिकाको त्यसकै कारण छ।
3: कृष्णा भिरमा एकतर्फी रूपमा चाहिँ अहिले ट्रायल गर्न हामी सफल भएका छौँ। ग्यास प्लेट हामीले चाहिँ पहिलो ग्यास प्लेट चाहिँ हामी काठमाडौँबाट मुगलिनतर्फ पठाइसकेका छौँ भने अरू रोकिएर राखेका, त्यसमा रोकेका हेभी इक्विपमेन्टहरू पनि अहिले निरन्तर रूपमा चाहिँ गइरहेको यहाँलाई जानकारी पनि गराउन चाहन्छु।
4: छापा मार एकै लाइनमा होइन है, छापा मार सरकार।
0: भुटेकोशी बाढीबाट मृत्यु हुनेको संख्या 1386 पुग्यो। चिलिमेको सुरुङभित्र ठूला ढुङ्गा भेटियो। कृष्ण भिरमा रोकिएका ग्यास बुलेट र हेभी सवारी साधन पास गराइयो। बिहिबारबाट दुईतर्फी चल्ने अन्तर्राष्ट्रिय विज्ञ सहितको टोलीबाट रसुवा बाढीको वैज्ञानिक अध्ययन हुने। नेपाली काङ्ग्रेसका पुरानो कार्य समितिका सबै केन्द्रीय सदस्यमा मनोनित। भोलि हरितालिका तीज पर्व, नेपाली महिलाहरूले हर्षोल्लासपूर्वक मनाइँदै पशुपतिका चारवटै ढोका बिहान 3 बजेबाटै खुल्ने। साथमा प्रमुख खबर संक्षेप, नेपाली रेडियो नेटवर्कमा आज र जनता जान्न चाहन्छन् अहिलेको नेपाली खबरमा।

0: सोच। एलजी ले आयो नया एलजी एसेंशियल सीरीज, अब किफायती मूल्य में रेफ्रिजरेटर, वॉशिंग मशीन, एसी को कंप्लीट रेंज, 10 वर्ष को वारंटी सहित 0% नो कॉस्ट ईएमआई, नागरिकता भए पुग्छ, हर एक घर को खुशी घर घर में एलजी। एलजी लाइफ्स गुड।
1: भोटेकोशी बाढी प्रभावित सम्बन्धी कृषि विकास ब्याङ्क लिमिटेडको अत्यन्त जरुरी सूचना। प्रिय ग्राहक वर्ग, प्राकृतिक विपत्तिले निम्ति आएको यस दुखद घडीमा तपाईँले भोग्नु भएको पीड़ा र क्षतिप्रति हामी गहिरो दुःख व्यक्त गर्दछौ। तपाई कहाँ हुनुहुन्छ, कस्तो अवस्थामा हुनुहुन्छ, कस्तो क्षति भएको छ, कृपया हामीलाई तल दिएको नम्बरमा जानकारी गराउनुहोस्। तपाईँको समस्या र आवश्यकता बारे हामीलाई बताउनुहोस्। हामी तपाईँको कुरा सुन्न र सहयोगका लागि सधैँ तयार छौ। त्रिशुली शाखा सम्पर्क 98513 17966, गजुरी शाखा सम्पर्क 98513 18367, धुन्चे शाखा सम्पर्क 98513 17866, कल सेन्टर 015 7 21 165, टोल फ्री नम्बर 16601110, इमेल kathmandu.ro@advl.gov.np। तपाईँको सुरक्षा नै हाम्रो पहिलो प्राथमिकता हो, यो कठिन समयमा हामी तपाईँको साथमा छौँ। कृषि विकास ब्याङ्क लिमिटेड।
2: यो आवाज हो नेपाली रेडियो नेटवर्कको, र तपाईँ सुन्दै हुनुहुन्छ नेपाली खबर।
3: काठमाडौँ उपत्यकामा रेडियो एनआरएन 99.1, नेपाली नेटवर्क .com र ठाउँ ठाउँका रेडियो स्टेशनहरूबाट एकैसाथ प्रसारण भइरहेको नेपाली खबरमा सबैभन्दा पहिले आजको खास खबर। भदौ 10 गते रसुवाको भोटेकोसीमा आएको विनाशकारी बाढीमा बेपत्ता भएकाहरूको खोजी कार्य अझै जारी छ। बाढीको भेलले बगाएकाहरूको यकिन तथ्याङ्क अझै सार्वजनिक हुन सकेको छैन। नेपाली सेनाले हवाई साधन मार्फत 4157 जनाको उद्धार गरिएको जनाएको छ। जलविद्युत आयोजनाका टनेलभित्र पुगेर समेत बेपत्ताको खोजी जारी रहेको सेनाले जनाएको छ। अकस्मात आएको बाढीले हजारौंको बिचल्ली भएको छ। कल्पना नै गर्न नसकिने विनाश निम्तिएको वरिष्ठ कलाकार मदन कृष्ण श्रेष्ठ बताउनुहुन्छ।
4: रसुवाको जनताले चाहिँ दुःख पाए, त्यो स्वर सिप्रुपेसी भन्ने ठाउँमा पनि गएको थियो, हामी पार्वती कुण्डमा गएर सुटिङ गर्नु गएको थियौँ। त्यो खोजको त्यो होटेलहरू कति कति मान्छेहरू त्यहाँ थियो, सिप सबै त्यो सहरै बगाइयो, खोजको भयो सहरै। त्यो कल्पना गर्छ, त्यो त्यो अवस्था कस्तो भयो होला भने कल्पना गर्छ। अब यो ग्लोबल वार्मिङको कारणले गरेर हो
3: विनाशका घटना निरन्तर भइरहेका छन्। हुन त विपद बाजा बजाएर आउँदैन, भोटेकोसीको भेलले बगाएको घर र संरचना पुननिर्माण गर्न सकिएला, तर आफन्त गुमाएका परिवारको पीड़ा र बेपत्ताको खोजीमा रहेको आशालाई फर्काउन सकिँदैन। भोटेकोसी बाढीमा सरकारको पूर्व तयारी बेकामे बन्न पुगेको भन्दै प्रश्न उठेको छ। पूर्व सूचना प्रणाली प्रभावकारी हुन नसकेको गुनासो पनि प्रभावित क्षेत्रबाट आएको छ। बाढीले सियो समेत नराखी घर सम्पत्ति र संरचना बगाएपछि प्रभावितहरूको अवस्था यति बेला दयनीय बनेको छ। बाढीले बगाएकाहरूको दृश्यले अहिले पनि प्रभावितहरूलाई पिरोली रहेको छ। उनीहरू फर्केर आउने आशामा खोजी तथा उद्धारको पर्खाइमा छन्, तर लामो समय बितिसक्दा पनि बेपत्ताको अवस्था यकिन हुन नसक्दा पीड़ित परिवारको पीड़ा झनै गहिर्दै गएको छ। राहत, अस्थायी आवास, खाद्यान्न र पुनर्स्थापनाको चिन्ताले प्रभावितहरूलाई थप तनावमा पारेको पीड़ित गीता थापा बताउनुहुन्छ।
5: घरको पनि सियो सम्मान छैन सर, हाम्रो सियो सम्मान छैन, अब कहाँ गरे के गर्ने भन्ने तनाव हुन्छ। अहिले नै औषधि आएर बसे सोध्नै छैन तिमीहरूले, अब के गर्ने हो कसो गर्ने हो, आए सुरो छैन, उमेर भयो, अब के गर्ने हो सर। अब छोरीको 10 जना लगाए भागेर ज्वाइँ, छोरी मेरो सबैजना भाएर आउनुभयो, त्यो चोर हर्क्या खेत भन्ने सिँचाइ कुलाको त्यो त्यहाँ जम्मैजना लग उभिएर हेर्दा मान्छेहरू यता लगाएदेखि छोरीहरू सबै छोरी छोरी भनेर त्यही मै बाठा आयो खोलो जम्मै वारको पार संसारबाट।
3: बाढी प्रभावितहरू अहिले पुनस्थापनाको पर्खाइमा छन्। बाढी गएको 18 दिनसम्म पनि खोज, उद्धार तथा राहत वितरणको कार्य जारी छ, तर प्रभावितको तत्कालीन आवश्यकता पूरा गर्नेदेखि दीर्घकालीन पुनर्स्थापनासम्मका काम चुनौतीपूर्ण बनेका छन्। भोटेकोसी बाढीले प्राकृतिक विपदको जोखिमसँगै जलवायु परिवर्तनको असरबारे पनि गम्भीर प्रश्न उठाएको छ। पछिल्ला वर्षहरूमा हिमाली तथा पहाडी क्षेत्रमा असामान्य वर्षा, बाढी, पहिरो र अन्य प्राकृतिक विपद विपदका घटना बढ्दै जानुले नेपाल जस्ता उच्च जोखिममा रहेका मुलुकमा जलवायु संकटको असर थप गम्भीर बन्दै गएको छ। नेपालले भुटेकोशी बाढीको वितन्दा संयुक्त राष्ट्रसंघ महासभामा उठाउने तयारी गरेको छ। राष्ट्रसंघको 81 महासभालाई सम्बोधन गर्ने दिन सेप्टेम्बर 24 संयुक्त राष्ट्रसंघ मुख्यालय अगाडि जलवायु न्यायका लागि शान्तिपूर्ण मौन प्रदर्शन गर्ने तयारी समेत भएको छ। प्रदर्शनमा जलवायु न्याय, हानि तथा क्षति, जलवायु अनुकूलन, उत्थानशील पूर्वाधार तथा अन्तर्राष्ट्रिय जलवायु वित्तका मुद्दा उठाइनेछन्। नेपालले भोगिरहेको जलवायु संकट, बढ्दो प्राकृतिक विपद र त्यसले निम्त्याएको मानवीय तथा आर्थिक क्षतिप्रति विश्व समुदाय जानकार छ। उच्च जलवायु जोखिममा रहेका मुलुकले भोगिरहेको क्षतिलाई विश्व समुदायले केवल मानवीय सहानुभूतिको विषयका रूपमा मात्र हेरिरहेको भन्दै नेपालले जलवायु न्यायको माग गर्दै आएको छ। बढ्दो तापक्रम, असामान्य मौसम र त्यसबाट सृजित प्राकृतिक विपदको प्रभाव नेपाल जस्ता कमजोर र उच्च जोखिममा रहेका मुलुकले बढी भोग्नु परेको भन्दै विकसित मुलुकको जिम्मेवारी र अन्तर्राष्ट्रिय जलवायु वित्तको विषय समेत बहसमा आएको छ। बाढी आउनुमा भारत, चीन, अमेरिका जस्ता विकसित देशहरूको ठूलो हात रहेको वरिष्ठ कलाकार मदन कृष्ण श्रेष्ठले बताउनु भएको छ।
4: यो बाढी आउनुमा भारतको पनि केही विशेष कारण छ, त्यहाँ धेरै कारण, चाइनाको त अझ धेरै कारण छ, त्यसमा अमेरिकाको त्यही कारण छ, त्यसमा चाहिँ सबैले कलकारखाना धेरै डेभलप भएर, कलकारखाना धेरै बढेर संसार ग्लोबल वार्मिङ भयो, त्यसको असर नेपालले भोग्नु पऱ्यो, नेपालले भोग्नु पऱ्यो। यो यस्तो हाम्रो त हिमालबाट हिमालमा फेरि यस्तो हिमतालहरू छ, फेरि फुट्ने सम्भावना हुन्छ।
3: मान्छे मात्रै बगाएन, सडक संरचना पनि तहस नहस गराएको छ। पुल, सडक र अन्य भौतिक संरचनामा क्षति पुगेपछि उद्धार तथा राहत सामग्री प्रभावित क्षेत्रमा पुर्याउन समेत कठिनाई भएको छ। सडक अवरुद्ध हुँदा खाद्यान्न, औषधि तथा आवश्यक सामग्रीको आपूर्ति प्रभावित भएको छ। पृथ्वी राजमार्ग अन्तर्गत धादिङको कृष्णभीरमा अवरुद्ध सडक भने आजदेखि आंशिक रूपमा सञ्चालनमा आएको छ। तत्कालका लागि अड्किएका ग्यास बुलेट तथा हेभी इक्विपमेन्ट बोकेका सवारी साधनलाई मात्र आवाजावत गराइएको सडक विभागका महानिर्देशक डाक्टर विजय जैसीले जानकारी दिनुभएको छ।
6: कृष्णभीरमा एकतर्फी रूपमा चाहिँ ट्रायल गर्न हामी सफल भएका छौँ। ग्यास बुलेट हामीले चाहिँ पहिलो ग्यास बुलेट चाहिँ हामी काठमाडौँबाट मुगलिङतर्फ पठाइसकेका छौँ भने अरू रोकिएर राखेका त्यसमा रोकेका हेभी इक्विपमेन्टहरू पनि अहिले निरन्तर रूपमा चाहिँ गइरहेको यहाँलाई जानकारी पनि गराउन चाहन्छु। अहिले कृष्णभीर चाहिँ हामी अब यहाँले कसरी के भन्नुभयो, धेरै मेहनत अथवा प्रयासका बावजुद हामीले चाहिँ हेभी इक्विपमेन्टहरू जस्तो स्कावेटर, बुलडोजरहरू लगाएर, लोडरहरू लगाएर अथक मेहनत अथवा परिश्रम भनेको चाहिँ हाम्रो सम्पूर्ण प्राविधिक टिम, सडक विभाग, सुरक्षा प्रमुखहरू, यहाँका गाउँपालिकाका अध्यक्ष लगायत मिडियाकर्मी साथीहरू सबैको साथ र सहयोगले गर्दाखेरि आज हामी कृष्णभीर चाहिँ सफल रूपमा यात्रा सञ्चालन गर्न सफल भएका छौँ।
3: विपदको सामना गर्न सरकारले सम्पूर्ण राज्य संयन्त्र परिचालन गरेको जनाएको छ। स्रोत साधनसँगै विदेशी विज्ञ समेत झिकाएर खोज, उद्धार तथा व्यवस्थापनको काम भइरहेको सरकारको भनाइ छ। तर सरकारमाथि गुनासाका भने चाङ लागेका छन्। प्रभावितहरूको माग सम्बोधन गर्न सरकारलाई हम्बे हम्बे परिरहेको छ। विपदको समयमा राज्यको पूर्व तयारी, सूचना प्रवाह, उद्धारको गति, राहत वितरण, प्रभावितको अस्थायी बसोबास र पुनर्स्थापना लिएर सरकारमाथि प्रश्न उठिरहेका छन्। सरकारको काम चित्त बुझ्दो नभएको आरोप नेकपा एमाले लगाएको छ। अध्यक्ष केपी शर्मा ओलीले सरकारको विपद व्यवस्थापनको कार्यशैलीमाथि प्रश्न उठाउँदै सरकारलाई छापामार शैलीको संज्ञा समेत दिनुभएको छ।
7: पहिलेको सरकार छापामार सरकार जस्तो देखिन्छ, छापामार एकै लाइनमा होइन है, छापामार सरकार जुन शासक जनविरोधी हुन्छ, पीडक हुन्छ, दमनकारी हुन्छ, अत्याचारी हुन्छ, अरूको आवाज दबाउँछ, अरूलाई बोल्न दिँदैन, अरूलाई अप्ठ्यारोमा पार्न खोज्छ, अरू अप्ठ्यारोमा पर्यो भने रमाउँछ, त्यस्ता शासकहरूको विरोध हुन्छ, त्यस्ता शासकहरूको जनताबाट विरोध हुन्छ, ती शासकहरूको नाश हुन्छ।
3: जेनजी सरकारमाथि नागरिकको अपेक्षा ठूलो छ। तर नागरिकका अपेक्षा अनुसार काम गर्न सरकारलाई सीमित स्रोत साधनका कारण सकस परिरहेको छ। यद्यपि विपदको समयमा राज्यका निकाय, राजनैतिक दल, नागरिक समाज, निजी क्षेत्र तथा आम नागरिक सबैले होस्टेमा हैसे गर्दै प्रभावितको जीवन सहज बनाउन सहयोग गर्नु आवश्यक छ। नेपाली खबरमा अब आज दिनभरका प्रमुख खबर संक्षेप साथमा खबर सहयात्री नरेन्द्र गेवाली।
8: रोसुवाको भोटेकोसीमा आएको विनाशकारी बाढीका कारण अहिलेसम्म 1386 जनाको सफेला परेको छ। जसमध्ये रोसुवामा 185 जना, नुवाकोटमा 199 जना, धादिङमा 71 जना, चितवनमा 364 जना, गोर्खामा 77 जना, तनहुँमा 38 जना, नलपरासी पूर्वमा 230 जना र नलपरासी पश्चिममा 222 जना गरी 1386 जनाको सफेला परेको हो। फेला परेका शवहरूको पहिचानका लागि डीएनए नमूना संकलनदेखि आवश्यक प्रक्रिया पूरा गरी हालसम्म 1230 शव व्यवस्थापन गरिएको छ। पहिचानका लागि मृतकका 1286 र आफन्तका 1846 गरी कुल 3132 डीएनए नमूना संकलन गरिएको छ। साथै पहिचान नभएको 1354 शवहरूको विवरण नेपाल प्रहरीको वेबसाइटमा समेत अपलोड गरिएको छ। पृथ्वी राजमार्ग अन्तर्गत धादिङको कृष्णभीरमा अवरुद्ध सड़क आंशिक रूपमा सञ्चालनमा आएको छ। दुईवटा बुलडोजर प्रयोग गरेर सड़क चम्म्याउने तथा आवागमनका लागि आवश्यक प्लेटफर्म तयार गर्ने काम सकिएसँगै केही बेर अघिबाट सड़क आंशिक रूपमा सञ्चालनमा आएको छ। तत्कालका लागि अड्किएका ग्यास बुलेट तथा हेभी इक्विपमेन्ट बोकेका सवारी साधनलाई मात्र आवजावत गराइएको सड़क विभागका महानिर्देशक डाक्टर विजय जोशीले जानकारी दिनुभयो। भित्तामा नालीको काम बाँकी भएकाले बिहिबारबाट त्यो काम सकेर दुईतर्फी नै सञ्चालनमा ल्याइने पनि उहाँले बताउनुभयो। यसअघि खाली ग्यास बुलेट गुडाएर सड़कको भारवहन क्षमता र आगमनको अवस्था परीक्षण गरिएको थियो। गत भदौ 10 गतेको आएको त्रिशुली बाढीका कारण कृष्णभीरको सड़क कटान हुँदा सड़क अवरुद्ध थियो। त्यस यता सो मार्ग भएर चल्ने ठूला तथा साना सवारी साधनहरू वैकल्पिक बाटो प्रयोग गर्दै काठमाडौँ आगमन गरिएका थिए। चिलीमै जलविद्युत आयोजनाको सुरुङभित्र ठूला ढुङ्गा भेटिएको छ। ठूला उपकरणले सुरुङको मुखबाट 90 मिटर भित्रसम्मको गिरगान हटाएको छ। अहिले सुरुङभित्र एउटा स्काभेटर र एउटा लोडरको काम गरिएको छ। सैनिक प्रवक्ता बस्नेतका अनुसार सुरुङको ठूलो ढुङ्गाहरू हटाएर सुरुङ साँगुरिएको भागसम्म ठूला उपकरणले खन्ने काम भइरहेको छ। सेनाले स्याप्रुबेसीदेखि टनेलसम्म 1050 मिटर बाटो बनाएर ठूला उपकरण लगेको हो। उद्धार कर्मीहरूले 4 ठूला पाइप प्रयोग गरेर टनेलभित्र हिँड्न मिल्ने बाटो बनाएर ठूला उपकरण नपुगेको ठाउँमा पनि खोजी गरिरहेका छन्। चिलिमेमा सेना, सशस्त्र प्रहरी, भारतीय विशेषज्ञहरू खटिएका छन्। उद्धार कर्मीहरूले भूमिगत विद्युत गृह नजिकै खोजी कार्य जारी राखेका छन्। ऊर्जा जलस्रोत तथा सिंचाई मन्त्रालयले रसुवाको भोटेकोसी नदीमा आएको विनाशकारी बाढीको वैज्ञानिक आधार र प्रमाण खोज्न अध्ययनको प्रक्रिया अगाडि बढाएको छ। विनाशकारी बाढीको उत्पत्ति तथा त्यससँग जोडिएका हिमाली भू जोखिमको वास्तविक कारण, घटनाक्रम र जलवायु परिवर्तनको सम्भावित भूमिकाबारे वैज्ञानिक अध्ययन गरिने ऊर्जा मन्त्रालयले जनाएको छ। हरितालिका तीजमा पशुपतिनाथ मन्दिरका चारै ढोका बिहान 3 बजेदेखि खुल्ने भएका छन्। यस वर्ष भदौ 29 गते भोलि परेको तीजमा विशेष पूजा र दर्शनको व्यवस्था पनि मिलाइएको पशुपति क्षेत्र विकास कोषले जानकारी गराएको छ। मन्दिरमा आउनेहरूका लागि मन्दिर बाहिर 5 लाइन र मन्दिर परिसरमा प्रवेश गरेपछि 8 लाइन हुने गरी व्यवस्था मिलाइएको छ। दर्शनार्थीमा महिलाहरूको संख्या उल्लेख्य हुने हुँदा महिला सुरक्षाकर्मी अधिक परिचालन गर्न कोषले सरकारसँग अनुरोध गरेको छ। ट्राफिक व्यवस्थापनका लागि विशिष्ट व्यक्तिको सवारी साधन कोषको कार्यालय परिसरमा पार्किङ गर्ने व्यवस्था मिलाइएको छ। अन्य सवारी साधनको पार्किङ स्थान भण्डारखाल पार्किङ, सिफल चौर, वनकाली पार्किङ, तिल गंगा र उमाकुण्ड पार्किङ स्थल निर्धारण गरिएको छ। प्रधानमन्त्री बालेन्द्र शाहले संयुक्त राष्ट्रसङ्घको 81 महासभालाई सम्बोधन गर्ने दिन सेप्टेम्बर 24 संयुक्त राष्ट्रसङ्घ मुख्यालय अगाडि जलवायु न्यायका लागि शान्तिपूर्ण मौन प्रदर्शन गर्ने तयारी गरिएको छ। अमेरिका स्थित गैर नाफामूलक संस्था भिजिट नेपालले न्युयोर्कमा आयोजना गर्न लागेको प्रदर्शन मार्फत नेपालले भोगिरहेको जलवायु सङ्कट, बढ्दो प्राकृतिक विपद र त्यसले निम्त्याएको मानवीय तथा आर्थिक क्षतिप्रति विश्व समुदायको ध्यान आकर्षण गराउने जनाएको छ। प्रधानमन्त्री शाहले राष्ट्रसङ्घको मञ्चबाट नेपालको धारणा राखिरहँदा मुख्यालय बाहिर नेपाली समुदायले मौन प्रदर्शन मार्फत जलवायु न्याय नेपालका लागि किन आवश्यक छ भन्ने सन्देश विश्व सामु राख्ने तयारी गरेको हो। रसुवा बाढीका कारण त्रिशुली नदीले सड़क कटान गर्दा भाँसेको पृथ्वी राजमार्ग अन्तर्गत धादिङको शीतल बजार सड़क खण्डमा नेपाली सेनाले ब्लास्टिङ गरी सड़क खोल्ने काम अघि बढाएको छ। सड़क भाँसिएको स्थानमा तत्काल पर्खाल निर्माण गरी सड़क पुनः सञ्चालन गर्न सम्भव नभएपछि नेपाली सेनाको मध्य पीर्तना अन्तर्गत कालीप्रसाद गढको इन्जिनियर टोली परिचालन गरी ब्लास्टिङको काम अघि बढाइएको हो। सड़कको क्षतिग्रस्त भाग हटाई नयाँ ट्र्याक निर्माण गरेर यातायात सञ्चालनमा ल्याउने उद्देश्यले सेनाको प्राविधिक टोलीले काम गरिरहेको आयोजनाले जनाएको छ। नेपाली काङ्ग्रेसले पूर्व सभापति शेरबहादुर देउवाको समितिमा रहेकालाई केन्द्रीय समितिमा आउने बाटो खुलाएको छ। आइतबार बसेको कार्यसम्पादन समितिको बैठकले अघिल्लो समितिमा रहेका तर विशेष महाधिवेशनपछिको नयाँ समितिमा नरहेकालाई सबैलाई केन्द्रीय समितिमा राख्ने गरी निर्णय गरेको हो। काङ्ग्रेसले 16-19 असोजसम्म 15 महाधिवेशनको मिति तोकेको छ। असोज 3 र 4 गते वडा तहको अधिवेशनको मिति तोकिएको छ। काङ्ग्रेस संस्थापनले गत पुससम्म नवीकरण गरेका सबै क्रियाशीललाई मान्यता दिने निर्णय गरेको छ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले विश्वमा तनाव निरन्तर बढिरहेको र त्यसको प्रत्यक्ष असर आम मानिसको जीवनमा परिरहेको बताएका छन्। ब्रिक्स शिखर सम्मेलनको दोस्रो दिन आइतबार सम्बोधन गर्दै मोदीले महामारी, जलवायुजन्य विपद र आपूर्ति श्रृङ्खलामा आएको अवरोधले विश्वका देशहरू एक अर्कासँग कति जोडिएका छन् भन्ने देखाएको बताए। एउटै स्थानमा उत्पन्न हुने संकटले अन्य देशलाई समेत प्रभावित गर्न सक्ने उनको भनाइ छ। र क्रिकेटको प्रतिष्ठित मैदान इङ्ल्याण्डको लर्ड्समा नेपाली मूलका 15 वर्षीय दिवेश सापकोटाको कप्तानीमा क्यारिङटन क्रिकेट क्लबले ECB भाइटिलिटी अन्डर 15 क्लब नेसनल कपको उपाधि जितेको छ। फाइनलमा क्यारिङटनले 64 रनको सामान्य योगफल बनाए पनि दिपेशको उत्कृष्ट बलिङ र फिल्डिङले टोलीलाई जित दिलायो। उनले 4 ओभरमा 2 मेडनसहित मात्र 5 रन खर्चेर 2 विकेट लिए भने एक खेलाडीलाई रन आउट पनि गरे। निर्णायक प्रदर्शन गरेका दिपेश म्यान अफ द सिरिज घोषित भए।
9: सपना तपाईको साथ हाम्रो नेपाल बैंक सवारी कर्जा नेपाल बैंकको बबाल नाडा फेस्टिभ अफर मात्र 4.94% सर्वाधिक न्यून वार्षिक ब्याज दरमा सेवा शुल्क मात्र 0.5% रु 3 लाखसम्मको निशुल्क लाइफ टाइम क्रेडिट कार्ड सुविधा कर्जा अवधि 5 वा 7 वर्षसम्म सरल प्रक्रिया तथा छिटो स्वीकृति सम्पूर्ण शाखाबाट कर्जा प्रवाह हुने यो अफर भाद्र 9 देखि असोज 15 गतेसम्म मात्र लागू हुनेछ। सातै दिन 24 घण्टा 01-597-1222 कल गर्नुहुन वा नजिकको नेपाल बैङ्कको शाखामा सम्पर्क गर्न सक्नुहुनेछ।
10: समय सँगै अघि बढ्दै नेपाल बैंक लिमिटेड नेपालको पहिलो बैंक।
11: तपाईँ च्याउहरूको राजा राजा च्याउ खोज्दै हुनुहुन्छ?
12: काठमाडौँको कालीमाटी तरकारी बजारको आफ्नै स्टल नम्बर 16 देशभरका भाटभटेनी बिगमार्ट र अन्य डिपार्टमेन्टल स्टोरहरूका साथै पूर्व मेचीदेखि पश्चिम महाकालीसम्मका विभिन्न थोक विक्रेताहरूकोमा राजा च्याउ उपलब्ध छ।
11: स्वादिलो पोसिलो र अर्ग्यानिक च्याउ भनेकै राजा च्याउ NC एग्रोटेकको उत्पादन।
2: यो आवाज हो नेपाली रेडियो नेटवर्कको र तपाईँ सुन्दै हुनुहुन्छ नेपाली खबर।
3: अब नेपाली रेडियो नेटवर्कमा आज साथमा हुनुहुन्छ सहयात्री सुनिल कोइराला।
13: पुटिन र सी चिङफिङका अगाडि मोदीले राखे नेपाललाई छुने विषय। नयाँ दिल्ली स्थित भारत मण्डपमा भएको 18 ब्रिक्स शिखर सम्मेलनमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले सिधै नेपालसँग गाँसिएका विषय उठाएका छन्। चिनिया राष्ट्रपति सी चिङफिङ र रुसी राष्ट्रपति भ्लादिमिर पुटिनलाई अगाडि राखेर मोदीले विशेष गरी जलवायु जन्य विपदले निम्त्याएको संकटका बारेमा आवाज उठाएका थिए। संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटरेसदेखि दक्षिण पूर्वी एसिया र अफ्रिकी मुलुकका शीर्ष नेताहरूको समेत जमघट रहेको सभामा मोदीले एक देशको संकटले अर्को देशलाई सिधै प्रभाव पार्ने अन्तर्निर्भरताको चर्चा गरेका थिए। ठूला विकासशील देशहरूले जलवायु वित्त तथा विपद पूर्व तयारीका लागि एक स्वरमा आह्वान गर्दा त्यसको सबैभन्दा ठूलो सरकारवाला हुनुपर्ने नेपाल भने त्यो मञ्चमा पूर्णतः अनुपस्थित रहेको थियो। भर्खरै मात्र जलवायु जन्य विपद बाढी र पहिरोको भयावह वितण्डाबाट ठूलो मानवीय तथा भौतिक क्षति बेहोरेको नेपालका लागि दिल्ली सम्मेलनमा उठेका विषयहरू जीवन मरणसँग जोडिएका सवाल हुन्। नेपालमा गत भदौ 10 गते आएको बाढी चीनबाट आएको थियो भने भारतका कारण पनि नेपालमा धेरै विपदका घटनाहरू भएका छन्। नदी प्रणाली र पर्यावरणका दृष्टिले नेपाल, भारत र चीन एक अर्कासँग अभिन्न रूपमा जोडिएका छन्।

वीर खल्लोपन सिर्जना गरेको छ। बदलिदो भूराजनीतिक परिवेशमा कूटनीतिक व्यवहार सिंहदरबारमा बसेर कसैको औपचारिक निमन्त्रणा पत्र कुर्नु वा आन्तरिक अकर्मण्यताको बहाना बनाएर मात्र हुँदैन। हाम्रै छिमेकमा भएको विश्वको ध्यान खिच्ने सम्मेलनमा हाम्रै भूगोल, पर्यावरण र अर्थतन्त्रलाई असर पार्ने निर्णयहरू हुँदा देशको कार्यकारी नेतृत्व नसमेटिनुले नेपालको अन्तर्राष्ट्रिय साखलाई कमजोर बनाउँछ। पुटिन र सीको उपस्थितिमा मोदीले विश्व मञ्चबाट उठाएका जलवायु विपद र पूर्व चेतावनी प्रणालीका विषयहरू नेपालका लागि जति सान्दर्भिक थिए त्यति नै सान्दर्भिक नेपालको भौतिक उपस्थिति पनि थियो। यो अवसर गुम्नुले स्पष्ट पारेको छ। नेतृत्वको व्यक्तिगत अरुचि, कूटनीतिक अपरिपक्वता र समयमै पहल कदमी लिन नसक्ने शासकीय कमजोरीको भारी अन्तत सिङ्गो राष्ट्रले गुमाएको छ।

0: एलजीले ल्यायो नयाँ एलजी एसेन्सियल सिरिज, अब किफायती मूल्यमा रेफ्रिजरेटर, वासिङ मसिन, एसी को कम्प्लिट रेन्ज, 10 वर्षको वारेन्टी सहित 0% नो कस्ट इएमआई, नागरिकता भए पुग्छ, हरेक घरको खुसी घर घरमा एलजी। एलजी लाइफ्स गुड।
1: यो आवाज हो नेपाली रेडियो नेटवर्कको, र तपाईँ सुन्दै हुनुहुन्छ नेपाली खबर।
2: आजको जनता जान्न चाहन्छन्मा हामीसँग हुनुहुन्छ नेपाली काङ्ग्रेसका नेता चन्द्र भण्डारी।
1: जनता जान्न चाहन्छन्,
3: जनता जान्न चाहन्छन्का साथमा
4: ग्लोबल आइएमई बैंक, सबैका लागि बैंक।
5: दिस होम इन्टरनेट
6: 15 महाधिवेशनमा सबै नेपाली कंग्रेसका कार्यकर्ता नेताहरू जो 14 अधिवेशनमा सहभागी हुनुहुन्थ्यो, नेतृत्वमा हुन्थ्यो, उहाँहरूलाई चाहिँ सँगै 15 महाधिवेशनमा सहभागी गराउनका निम्ति उहाँहरूले राखेका प्रस्तावहरू तपाईँलाई 14 अधिवेशनमा भएका केन्द्रीय सदस्यज्यूहरू 15 महाधिवेशनमा आयोजक कमिटिको सदस्य र केन्द्रीय सदस्य रहने गरी आह्वान गर्ने एउटा निर्णय भएको छ।
7: केन्द्रीय समिति एउटा छुट्टै हुन्छ अनि आयोजक समिति छुट्टै हुने भयो अब
6: होइन, पार्टी सभापतिको संयोजकमा स्वतः केन्द्रीय समिति आयोजक कमिटी पनि हुन्छ, त्यसरी हामीले गर्ने गरेको भने दोस्रो अरू विधानमा केही कुराहरू सच्याउन पर्ने छन्, केही कुराहरूलाई व्यवहारिक गराउन पर्ने स्थिति छ, त्यसका निम्ति पनि हामीले चाहिँ सभापतिले हामीले के भनेको छौँ, पहिलाको नियतको कुरा हो, इन्टेन्सनको कुरा हो। इन्टेन्सन सभापतिको पार्टी मिलाउने, पार्टीलाई ठुलो बनाउने, सबैलाई सहभागी गराउने इन्टेन्सन भएको कारणले गर्दा यसलाई तपाईँले आफूले समय लिएर गराउनुहोस्, तपाईँलाई त्यो सम्पूर्ण अधिकार पनि हस्तान्तर।
7: अब केन्द्रीय कार्य समिति र निर्वाचन आयोजक समिति चाहिँ कति सदस्य हुने भयो त?
6: अहिले पहिलाको यो सबै केन्द्रीय सदस्यहरू हुनुहुन्छ नि, सबैको हुन्छ।
7: अनि यो कुरामा उहाँहरू सहमत भएर जो असन्तुष्ट हुनुहुन्छ उहाँहरू आउने भन्ने सम्भावना वा उहाँहरूसँग कुराकानी भएको के संकेत पाउनुभयो यहाँले आजको बैठकमा?
6: हिजो के भने बारम्बार हामीसित सभापतिको छलफल भइरहेको छ, हाम्रो तर्फबाट पनि विभिन्न नेताहरूसित छलफल भएको छ। हामीले कसरी हिजो सबैभन्दा महत्वपूर्ण के छ भन्नुहुन्छ भने यो सबै साथीहरू धेरै हुनुहुन्छ नि, त्यो हामी समकालीन साथीहरू हुनुहुन्छ के, हामी यता अर्को साथी उता जो यो साथी बिचको साथीले दुःख पनि गएको छ, जेल पनि परेको साथीहरू हुनुहुन्छ, उहाँहरूसित अनुभव पनि छ, त्यस कारणले सभापतिजीसित पनि उहाँहरूको राम्ररी कुरा भएको छ, हाम्रोसित पनि राम्ररी कुरा भएपछि तपाईँहरूले यति गरिदिनु भने हामीलाई चाहिँ पार्टीमा सहभागी हुन सजिलो हुन्छ भनेर उहाँहरूले पनि भन्नुहुन्छ, र हामीले पनि त्यहाँदेखि पार्टी सभापति यसको बारेमा गर्नुपर्छ भन्ने पार्टी सभापति पनि धारणा छ। हाम्रो लक्ष्य मुलुक बनाउने हो, हाम्रो शान्ति मुलुक बनाउने हो, पार्टी भनेको त टुल हो नि, टुल राम्रो नभएकी त मुलुक बन्दो रहेछ नि। त्यस कारण नेपाली कङ्ग्रेस अहिले युवाहरूको हातमा, अनुभवी युवाहरूको हातमा भएको हुनाले पार्टीलाई अलिक सानो बनाउनु हुन्छ, ठुलो र भव्य बनाउनु पर्छ भन्ने कुरामा नेतृत्व त अहिले त गभर्नरले गर्नुभएको छ नि, त्यस कारण उहाँलाई चाहिँ नअल्झिन पनि केन्द्रीय सदस्यहरूले कार्य सम्पादन समितिको साथीहरूले भन्नुभयो।
7: यो निर्णय भइसकेपछि

0: सन्तुष्ट पक्ष सबैजना आउने खालको वातावरण वा चाहिँ आउने सम्भावना कति देख्नुहुन्छ आज बैठकको छलफलका आधारमा तपाईँले भन्नुपर्दा?
1: यसलाई के भन्छ भने हाम्रो संस्थापन पक्षको कारणले साथी नआउने नहोस् भन्ने हाम्रो धारणा अब यति गरिसकेपछि कसैलाई पनि म भाग लिइनँ म आउँदिनँ भन्न मिलेन त्यही सबैभन्दा महत्त्वपूर्ण पक्ष यही हो। त्यसै कारण अब चाहिँ अब साथीहरूलाई हामी आउने थियौँ संस्थापन पक्षले यो गरेन यो गरिदियो वा आउने थियौँ हामीलाई हेप गरेन भन्न परेन सबै राम्रो भयो।
0: उहाँहरूको एउटा महत्वपूर्ण मागको रूपमा यो थियो यो पुरा भयो। त्यसपछि अरू पनि माग थियो जस्तो एउटा उच्च स्तरीय संयन्त्र बनाउने भन्ने टाइपको पनि कुरा थियो त्यसको बारेमा पनि केही छलफल भयो कि त्यो गर्न नपर्ने भन्ने भयो के भयो?
1: कुरा त पार्टी सभापति गएर आयोजक समिति 15 महाधिवेशनको आयोजक समितिको अध्यक्ष म हुन्थे तपाईँहरू भएर गराउनुहोस् पनि भन्नुभएको नि नभनेको होइन पार्टी सभापति लचकदार नभएको कुनै कुरामा छैन
0: अहिले निर्वाचन समितिको संयोजक आयोजक समितिको संयोजक अरू कसैलाई कोही सिनियर नेताहरूलाई दिन पनि सभापति तयार हुनुहुन्थ्यो
1: होइन उहाँले गएर प्रस्ताव राख्नुहुन्छ हरेक ठाउँ जानुभएको छ भन्यो छ नगएको ठाउँमा कुनै पनि छैन सभापतिजी तपाईँ यहाँ गएर यसो कुरा गर्न पर्यो मैले चाहिँ भनेको छु कति ठाउँ जानुहुन्छ हेर्नु लचकदार नभएको कुनै कुरामा होइन दम्म गरेको कुनै कुरा छैन एकदम समय एउटा युवा भएर हरेक कुरामा पानी बन्नलाई झुक्नलाई होइन सबै तयार छन् है मैले यति कुरा तपाईँले हाम्रा पार्टीका साथीहरूले पनि यो कुरा बुझ्नुपर्छ।
0: आजको बैठकपछि यहाँले देशभरिका कार्यकर्ताहरूलाई महाधिवेशनको सन्दर्भ र असन्तुष्ट र अलमलमा परेकाहरूलाई चाहिँ के आह्वान गर्नुहुन्छ के अनुरोध गर्नुहुन्छ?
1: म सबै नेपाली कङ्ग्रेसका साथीहरूलाई अनुरोध गर्न चाहन्छु हामी यो देशमा प्रजातन्त्रका निम्ति हजारौँ मान्छेहरूले ज्यान गुमाउनु भएको छ अपाङ्ग भन्नुभएको छ विस्थापित हुनुभएको छ यो पार्टीका सदस्य हुन् कहाँनिर यसको उद्देश्य अत्यन्तै राम्रो कहाँनिर चुक्यो भने सत्तामा हुँदाखेरि मबाट हामीबाट हाम्रो बनाउन लागेका हामीहरू सत्तामा जाँदाखेरि फेरि ममा फर्क्यो म मेरो परिवार भन्ने फर्केको कारणले गर्दा देशमा यो अवस्था अहिले सिर्जना भएको र हामी कमजोर हुन परेको हो। तसर्थ हामीले विगतका विकृति विगतका कमजोरीहरू छोडेर नयाँ नेतृत्व सहित अब फेरि यो ममा पुगेकोलाई हामी र हाम्रो मुलुक भर्ती गराउन लान्छौँ। त्यसरी यो कङ्ग्रेसलाई हामीले पहिलाभन्दा फरक तरिकाले अहिलेका चुनौतीहरूलाई समाधान गर्ने जाने कुराले सबै साथीहरूलाई हाम्रो देश छुटो ठुलो हामीले ल्याएको प्रजातन्त्र ठुलो हाम्रा चाहिँ शहीदहरूले गरेको त्याग र समर्पण ठुलो तसर्थ सबै साथीहरू पार्टीमा सहभागी भएर अधिवेशनमा लाग्नका निम्ति म आग्रह गर्छु।
0: अधिवेशन तलमाथि हुने सर्ने कुनै सम्भावना त अब छैन नि?
1: अब अधिवेशन सर्ने टर्ने भन्ने कुरा
0: अनि वार्ताहरूको सिलसिला पनि चलिरहने हो कि के हुन्छ?
1: अब हेर वार्ता हामीले एकचोटि सभापतिलाई पूर्व सभापतिलाई पनि इच्छा थियो होइन मैले पनि कोसिस गरेको पार्टी सभापति पनि कोसिस गरेको त मेरो त शेरबहादुरजी त फरक सम्बन्ध छ अहिले पनि मैले अहिले पनि मैले उहाँलाई अत्यन्त धेरै माया गर्छु होइन तर उहाँले समय दिनुभयो त्यस कारण वार्ता कन्टिन्यू अब उहाँले समय नदिए पनि अझै पनि हामी कुरा गर्न चाहन्छौँ भेट्न चाहन्छौँ।
0: अहिले पनि अब भेटघाट हुने सम्भावनाको त्यस्तो केही सङ्केत देखिएको छ कि छैन?
1: अहिलेसम्म केही छैन।
0: यसरी भेट्न नखोज्नुको कारण चाहिँ के हुन्छ
1: के छ भन्नुहुन्छ भने पार्टीलाई फुटाल्न कसैलाई त्यो इन्ट्रेस्ट छ कि पार्टी फुटाल्न होइन अब कस्तो छ भने शेरबहादुरजीको ग्रुपमा शेरबहादुरजी कुरा नगरिकन अरूसित कुरा गरेर केही काम छैन अरूसित कुरा गरेर काम छैन त्यस कारण उहाँसित कुरा नगरिकन हामी मिलाउन सक्दैनौँ। अब
0: तपाईँलाई
1: भन्छु 90% नेपाली कङ्ग्रेसको साथीहरू 15 महाधिवेशनमा सहभागी हुनु 90% म तपाईँलाई आज यही पार भने मैले सबै सुन्ने साथीहरूलाई यो कुरा गरेँ हामीसित भएका कुरा हुन्छ साथीहरूले गरेको चासो हुन्छ अब भोलि पर्सिमा हेर्नु सबै साथीहरू सहभागी
2: जनता जान्न चाहन्छन् जनता जान्न चाहन्छन् का साथमा ग्लोबल आइमी बैंक सबैका लागि बैंक
3: दिस होम इन्टरनेट।
4: हवस् त यसका साथै काठमाडौँ उपत्यकामा रेडियो एनआरएन 99.1 नेपाली नेटवर्क .com र ठाउँ ठाउँका रेडियो स्टेशनहरूबाट एकैसाथ प्रसारण भइरहेको नेपाली खबर अहिलेलाई यति नै। भोलि बिहान 5:30 बजे पुनः उपस्थित हुने नै छौँ। आजलाई बिदा दिनुहोस्। नमस्कार।

0: तपाईँ अहिले सुन्दै हुनुहुन्छ रेडियो एनआरएन 99.1 सबैका लागि सूचना।
1: नेपाली रेडियो नेटवर्क रेडियो एनआरएन 99.1 मा यो हो चौतारी।

0: समयको ख्याल राखौँ। 9 बज्यो।
1: तपाईँ सुन्दै हुनुहुन्छ

0: रेडियो एनआरएन 99.1 समयको ख्याल राखौ। 10 बज्यो।
1: नमस्कार, बिहान 5 बजेदेखि सुरु भएको नेपाली रेडियो नेटवर्क रेडियो एनआरएन 99.1 आजको प्रसारण यही सकिन्छ। हामीलाई साथ दिनुभएकोमा तपाईँलाई धन्यवाद। भोलि बिहान 5 बजेसम्मको लागि हामी सबैलाई बिदा दिनुहोस्। शुभरात्री।

0: आज विक्रम सम्बत 2083 साल भदौ 29 गते सोमबार भाद्र शुक्ल तृतीया आज हरितालिका तेज 14 सेप्टेम्बर सन् 2026 नेपाली रेडियो नेटवर्कको नेपाली खबरमा खबर सहयात्री बिनु शर्मासँगै सरोज कोइरालाको नमस्कार।
1: यस नेपाली खबरका साथमा नबिल ब्याङ्क सधैँ सँगै अघि। एनसी एग्रोटेकको उत्पादन च्याउ भनेकै राजा च्याउ।
2: गगनले खोले एकताको बाटो, सुरुङभित्र खोजी जारी भए पनि फर्किन थाले विदेशी उद्धार टोली। कृष्णवीरको बाटो परीक्षणका रूपमा सुचारू। भोटेको सिबाडी पीड़ितलाई राहतदेखि पुननिर्माणसम्मको संयुक्त प्याकेज। एनसीसी कार्यान्वयनमा तीव्रता। दिल्लीमा ब्रिक्सको शक्ति प्रदर्शन हुँदा मृत्युशैयामा सार्क। लगायतका खबर आजको विभिन्न पत्र पत्रिकाको पहिलो पृष्ठमा छापिएका छन् भने सबैभन्दा पहिले नागरिक दैनिकमा छापिएको महिलामा बढ्दै भूस्वामित्व शीर्षकको शुभ समाचार।
0: रजिस्ट्रेशन छूट सुविधाले कपिल वस्तुमा महिलाको नाममा भूस्वामित्व बढ्दै गएको छ। यो सुविधाले महिलाका नाममा जग्गा पास हुने क्रम उत्साहजनक रूपमा वृद्धि भएको देखिन्छ। महिलाका नाममा जग्गा पास गरे सरकारले 25% रजिस्ट्रेशनमा छूट सुविधा दिएको छ। कपिल वस्तुमा एक वर्षमा 7,800 जना महिलाको नाममा जग्गा पास भएको छ। आर्थिक वर्ष 2082-83 जिल्लामा रहेका भूमि सुधार तथा मालपोत कार्यालयमा जग्गा पास भई उनीहरूका नाममा जग्गा स्वामित्व हस्तान्तरण गरिएको हो। भूमि सुधार तथा मालपोत कार्यालय तौलिहवाबाट 3,645, चन्द्रौटाबाट 2,795 र बाणगंगाबाट 1,442 जना महिलाका नाममा जग्गा पास भएको हो। आर्थिक वर्ष 2081-82 8,639 जना महिलाका नाममा जग्गा पास भएको थियो। सरकारले महिलाका नाममा जग्गा रजिस्ट्रेशन पास गराउनेलाई राजस्वमा विशेष छूटको व्यवस्था गरेपछि उल्लेखनीय रूपमा महिला भूस्वामित्व बढेको हो।
3: भनिन्छ नि, नानीदेखि लागेको बानी मेरो पनि एउटा बानी थियो, जे पनि बचत गरिहाले। बिस्तारै यो बानी स्वभाव बन्दै गयो। बाबालाई पनि ब्याङ्कमा खातै खोलिदिनु पर्ने भयो, अनि त महिनाभरिमा खुत्रुके भरायो, बाबासँग ब्याङ्क गएर जम्मा गरायो, समयसँगै हुर्किँदै गयो, बचत पनि थरी थरी चिन्न लाग्यो। जिन्दगी न हो, सधैँ किन एक नास हुन्थ्यो र, तर पनि मन ढुक्क हुन्थ्यो, किनकि मेरो खाता थियो नोबेल ब्याङ्कमा। मेरो बाबादेखि मेरी छोरी सानी सबैलाई सरेको छ मेरो जस्तै बानी।
4: तपाईँको नोबेल ब्याङ्कमा खाता छ कि छैन त?
5: ए भतिज, तँ त एकाएक शाकाहारी भइस रे, कमजोर होलास है कमजोर।
6: ल काका, भेजिटेरियन हुँदैमा कमजोर भइन्छ र? बजारमा जति पनि तागतिलो खानेकुरा छँदैछ नि।
5: जे पाए त्यही खालास, अनि रोगले समात्ला।
6: कहाँ काका पनि, अहिले बजारमा अर्ग्यानिक पोसिलो र स्वादिलो च्याउहरूको राजा राजा च्याउ आएको छ। न रोगको डर, न त पैसा नै धेरै लाग्ने।
4: आजकल मेरो भान्सामा नै राजा च्याउ नै पाक्छ।
1: स्वादिलो पोसिलो र अर्ग्यानिक च्याउ भनेकै राजा च्याउ। एनसीए ग्रोटेकको उत्पादन।
5: आहा, राजा च्याउ त साँच्चीकै च्याउको राजै रहेछ नि।
7: यो नेपाली रेडियो,
8: यो आवाज हो नेपाली रेडियो नेटवर्कको, र तपाईँ सुन्दै हुनुहुन्छ नेपाली खबर।
2: नेपाली खबरमा अब पहिलो पृष्ठका खबर। हिन्दू नेपाली महिलाहरूको प्रमुख सांस्कृतिक तथा धार्मिक महान पर्व हरितालिका तीज आज देशभर श्रद्धा भक्ति र उल्लासका साथ मनाइँदैछ। भाद्र शुक्ल तृतीयाका दिन मनाइने तीजमा महिलाहरू निराहार व्रत बसेर भगवान शिवको पूजा आराधना गर्ने, नाचगान गर्ने तथा दिदी बहिनी र आफन्तसँग सुख दुःख साटासाट गर्ने परम्परा छ। तीजलाई धार्मिक आस्था, पारिवारिक आत्मीयता र नेपाली मौलिक संस्कृतिको संगमका रूपमा समेत लिइन्छ। विशेष गरी महिलाहरूले आफ्ना माइती तथा चेलीबेटीलाई बोलाएर दर खुवाउने, सामूहिक रूपमा भेटघाट गर्ने प्रचलन रहेको छ। तीजका अवसरमा काठमाडौँको पशुपतिनाथ मन्दिर परिसरमा बिहानैदेखि व्रतालु महिलाहरूको ठूलो भीड़ लाग्ने गर्दछ। रातो साड़ी, चुरापोते, टीका तथा विभिन्न आभूषणमा सज्जिएका महिलाहरू शिवलिङ्गमा जल तथा पूजा सामग्री अर्पण गर्दै भगवान शिवको आराधना गर्ने गर्दछन्। पशुपतिनाथसँगै काठमाडौँ उपत्यकाका अन्य शिवालय तथा देशका विभिन्न स्थानमा रहेका शिव मन्दिरमा पनि तीजको अवसरमा विशेष पूजा तथा धार्मिक कार्यक्रम आयोजना हुने गरेका छन्। व्रतालु महिलाहरूले आफ्नो परिवारको सुख शान्ति र समृद्धिको कामना गर्दै पूजा गर्ने तथा विवाहित महिलाहरूले योग्य जीवनसाथीको कामना गर्दै व्रत बस्ने धार्मिक विश्वास रहेको छ। समयसँगै तीज मनाउने शैलीमा पनि परिवर्तन आएको छ। विगतमा मुख्यतया माइतीमा भेला हुने दर

0: खानी, व्रत बस्ने र शिवका पूजा गर्ने परम्परामा सीमित रहेको तीज अहिले सामूहिक कार्यक्रम, सांस्कृतिक प्रस्तुति तथा सामाजिक अभियानसँग पनि जोडिन थालेको छ। यद्यपि आधुनिकतासँगै तीजको मौलिकता जोगाउने विषयमा पनि बहस हुँदै आएको छ। पर्वका नाममा हुने अनावश्यक खर्च, देखासुकी र भड्किलोपनले तीजको मौलिक संस्कृति तथा धार्मिक महत्व ओझेलमा पार्न नहुने आवाज पनि उठ्दै आएको छ। संस्कार, आत्मीयता र सामाजिक एकतालाई केन्द्रमा राखेर पर्व मनाउनु पर्नेमा संस्कृतिविद तथा जानकारहरूले जोड़ दिँदै आएका छन्। तीजको अर्को महत्वपूर्ण पक्ष दरखाने तथा खुवाउने परम्परा हो। भाद्र शुक्ल प्रतिपदाका दिन चेलीबेटी तथा दिदी बहिनीहरूलाई माइतीमा बोलाउने र द्वितीयका दिन आफ्नो सामर्थ्य अनुसार विभिन्न परिकार बनाएर प्रेमपूर्वक खुवाउने प्रचलन रहेको छ। नेपाली समाजमा साउन संक्रान्तिदेखि नै तीजको रौनक शुरू हुने गरेको पाइन्छ। रातो पहिरन, हरियो चुरा पोते तथा विभिन्न श्रृंगार सामग्रीको प्रयोगसँगै तीजका गीत र सांस्कृतिक कार्यक्रमले पर्वको वातावरण बनाउने गर्दछन्। त्यस्तै आज हरितालीका तीजमा पशुपतिनाथ मन्दिरका चारै ढोका बिहान 3 बजेदेखि खुल्ला भएका छन्। तीजमा विशेष पूजा र दर्शनको व्यवस्था पनि मिलाइएको छ। श्रद्धा संस्कार उल्लासको पर्व तीज आज शीर्षकमा हिमाली टाइम्समा खबर छ।
1: पार्टीको 15 महाधिवेशनमा सबै पक्षका एजेण्डा समेटेर जाने कुरामा हदैसम्मको लचकता अपनाएका छौं। आजको निर्णयले एकताको महाधिवेशनको सन्देश दिएको छ। गगनले खोले एकताको बाटो शीर्षकमा मध्याह राष्ट्रिय दैनिक खबर लेख्छ, लामो समयदेखि विवादमा रहेको नेपाली कंग्रेसभित्र एकताको सन्देश सहित 15 महाधिवेशनमा सबै पक्ष समेटिने भएका छन्। पूर्व सभापति शेरबहादुर देउवाको नेतृत्वमा रहेका र विशेष महाधिवेशनको विपक्षमा रहेका केन्द्रीय सदस्यलाई समेट्ने उद्देश्यले उनीहरूलाई केन्द्रीय समितिमा थप्ने निर्णय लिएको संस्थापन पक्षको दावी छ। कंग्रेसले आगामी 15 महाधिवेशनमा पार्टीका कुनै पनि सदस्य नछुटुन् भन्ने उद्देश्यले अधिवेशन प्रक्रियालाई अघि बढ़ाउने निर्णय गरेको महामन्त्री प्रदीप पौडेलले बताए। सभापति गगन कुमार थापाको अध्यक्षतामा आइतबार बसेको केन्द्रीय कार्य सम्पादन समिति बैठकले विशेष महाधिवेशनमा सहभागी नभएका तर पार्टीमा सक्रिय रहेका सदस्यलाई समेत अधिवेशन प्रक्रियामा समेट्ने निर्णय गरेको हो। बैठकले विशेष महाधिवेशन सम्पन्न हुनु अघिका तत्कालीन केन्द्रीय कार्य समितिका सदस्यलाई पनि विधान बमोजिम 15 महाधिवेशनमा केन्द्रीय कार्य समितिको सदस्यको हैसियतमा सहभागी हुन आवश्यक व्यवस्था गर्ने निर्णय गरेको छ। बैठकले असोज 3 र 4 गते वडा अधिवेशनबाट शुरू हुने तथा असोज 16 देखि 19 गतेसम्म काठमाडौँमा हुने 15 महाधिवेशनको तयारी अन्तिम चरणमा पुगेको जनाएको छ। महाधिवेशनको उद्घाटन असोज 16 गते दिउँसो 1 बजे खुल्ला मंचमा हुने कंग्रेसले जनाएको छ। कंग्रेसले पार्टीको सदस्यता व्यवस्थापन प्रक्रियामा विभिन्न कारणले अध्यावधिक हुन छुटेका क्रियाशील सदस्यलाई समेत महाधिवेशनमा सहभागी गराउने निर्णय गरेको छ। पार्टी परित्याग गरेका, अनुशासनको कार्यवाहीमा परिसदस्यता गुमाएका तथा प्रचलित कानून अनुसार पार्टी सदस्य बन्न नमिल्ने बाहेक अन्य सदस्यलाई अधिवेशन प्रक्रियामा वञ्चित नगरिने कंग्रेसको निर्णय छ।
0: दिल्लीमा ब्रिक्सको शक्ति प्रदर्शन, सार्क मृत्युशय्यामा शीर्षकमा खबर छ। दक्षिण एसियाको आर्थिक विकास र आपसी सहकार्यको नयाँ अध्याय शुरू गर्ने लक्ष्यसहित स्थापना भएको दक्षिण एसियाली क्षेत्रीय सहयोग संगठन सार्क अहिले आफै अस्तित्व जोगाउने संकटमा छ। नेपालसहित भारत, पाकिस्तान, बंगलादेश, भूटान, श्रीलंका, मालदिव्स र अफगानिस्तान समेत मिलेर बनेको सार्क विघटन नै त भएको छैन तर चलायमान पनि छैन। एकातिर दक्षिण एसियाली मुलुकहरूलाई जोड्ने सार्क दशक बढ़ीदेखि मृत्युशय्यामा भइरहँदा भारतको राजधानी नयाँ दिल्लीमा विश्वका ठूला उदीयमान अर्थतन्त्रहरूको समूह ब्रिक्स शिखर सम्मेलन सम्पन्न भएको छ। यही समयमा दक्षिण एसियाको आफ्नै क्षेत्रीय संगठन सार्क भने राजनीतिक असहमतिको बन्धक बनेको छ। कतिसम्म भने छिमेकमा ब्रिक्स सम्मेलन हुँदा सार्कको अध्यक्ष रहेको नेपाललाई भने निम्तो समेत गरिएन। मूलत भारत र पाकिस्तान बीचको सम्बन्धले सार्कको गतिलाई सुस्त मात्रै होइन गतिहीन नै बनाएको हो। नेपालको अध्यक्षतामा सन् 2014 काठमाडौँमा 18 सार्क शिखर सम्मेलन सम्पन्न भएको थियो। त्यसपछि पाकिस्तानको इस्लामाबादमा 19 सम्मेलन गर्ने निर्णय भएको थियो तर सन् 2016 जम्मू कश्मीरको उरीमा भारतीय सुरक्षाकर्मीमाथि भएको आतंकवादी हमलापछि भारतले इस्लामाबादमा हुने सम्मेलनमा सहभागी नहुने निर्णय गर्यो। त्यसपछि सम्मेलन अनिश्चितकालका लागि रोकिएको छ। सार्कको चार्टरले सदस्य राष्ट्रहरूको सहमतिलाई अनिवार्य बनाएको छ। त्यस्तै ब्रिक्सको विस्तारले सार्कलाई प्रत्यक्ष रूपमा विस्थापित गर्ने अवस्था भने होइन। दुवैको उद्देश्य भौगोलिक दायरा र संरचना फरक छन्। तर ब्रिक्सको बढ्दो प्रभावले सार्कलाई कमजोर भने अवश्य बनाउने विश्लेषकहरू बताउँछन्। एकातिर ब्रिक्सका सदस्यहरू विश्वव्यापी वित्तीय संरचना सुधार, व्यापार, एआई, जलवायु परिवर्तन र नयाँ विकास बैंक सम्मका विषय सामूहिक धारणा बनाइरहेका छन्। अर्कोतिर सार्कका सदस्य राष्ट्रहरू आफ्नै शिखर सम्मेलन कहिले गर्ने भन्ने विषयमा समेत सहमत हुन सकेका छैनन्। पूर्व राजदूत निलाम्बर आचार्यले लामो समयदेखि निष्क्रिय बनेको दक्षिण एसियाली क्षेत्रीय सहयोग संगठन सार्कलाई पुनर्जीवित गर्नुपर्नेमा जोड़ दिएका छन्। ब्रिक्स बलियो भने पनि सार्कलाई ब्यौताउनुपर्ने उनको भनाइ छ। सार्क शिखर सम्मेलनको तयारी अगाडि बढ़ाउनुपर्नेमा समेत उनले जोड़ दिएका छन्। त्यस्तै विश्व अब एक ध्रुवीय रहनु हुँदैन भन्दै पुटिनले भनेका छन्। रूसी राष्ट्रपति भ्लादिमिर पुटिनले ब्रिक्सभित्र विकास भएका समाधानको लाभ सदस्य देशमा मात्र सीमित नराखी ग्लोबल साउथका अन्य देशको आवश्यकता पूरा गर्न पनि उपयोग गर्नुपर्ने बताएका छन्। पुटिनले रूस कुनै देश विरूद्ध नरहेको र आफ्ना राष्ट्रिय हितका आधारमा सबै साझेदारसँग काम गर्न तयार रहेको समेत बताएका छन्। त्यस्तै चीनका राष्ट्रपति शी जिनपिङले ग्लोबल साउथको सामूहिक प्रभाव निरन्तर बढ़िरहेको बताएका छन्। ग्लोबल साउथको एकता बलियो बनाउनु पर्नेमा समेत उनले जोड़ दिएका छन्। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले विश्व शासनको पुरानो संरचना बदल्नुपर्ने धारणा राखेका छन्। त्यसका लागि ग्लोबल साउथको आवाज बलियो बनाउनु पर्नेमा उनको जोड़ रहेको छ। दिल्लीमा ब्रिक्सको शक्ति प्रदर्शन, सार्क मृत्यु सयमा शीर्षकमा हिमालय टाइम्समा यो खबर छ।
1: भोटेकुसी बाढीपछि रसुवाका जलविद्युत आयोजनाका सुरुङ तथा भग्न अवशेषमा बेपत्ताको खोजीमा खटिएका विदेशी उद्धार टोली फिर्ता हुन थाले पनि नेपाली सेना र बाँकी विदेशी टोलीले खोज तथा उद्धार कार्यलाई निरन्तरता दिएका छन्। जटिल भौगोलिक अवस्था, सुरुङभित्र जमेको पानी, माटो तथा ठूला चट्टानका कारण चुनौतीपूर्ण बनेको खोजीमा चिनिया, कोरियाली र संयुक्त अरब इमिरेट्स यूएईका टोली फिर्ता भएका हुन्। नेपाली सेना भारतीय र अस्ट्रेलियाली टोली भने विभिन्न आयोजनामा परिचालित छन्। राष्ट्रिय विपत जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार सुरुङभित्रको खोजीलाई प्राथमिकता दिँदै अन्य भग्नावशेषमा समेत खोज तथा उद्धारलाई निरन्तरता दिने तयारी भइरहेको छ। प्राधिकरणका प्रवक्ता शान्ति महतका अनुसार 22 मेगावटको चिलिमे जलविद्युत आयोजनाको सुरुङमा नेपाली सेनाका 13 र भारतीय टोलीका 11 गरी 24 जना खोजीमा खटिएका छन्। सुरुङभित्र करिब 70 मिटर गेगब्रान हटाउने काम भइरहेको छ। उक्त टनेलसम्म भारी उपकरण पुर्याउन नेपाली सेनाले चट्टानी भूभागमा ब्लास्टिङ गरी पहुँच मार्ग तयार गरेको छ। उपकरणको पहुँच विस्तार भएपछि थप खोजी गर्न सहज हुने अपेक्षा गरिएको छ। फर्किन थाले विदेशी उद्धार टोली, सुरुङभित्र खोजी जारी शीर्षकमा गोर्खापत्रमा यो खबर छापिएको हो।
0: भोटेकोसी बाढ़ीबाट घरबार विहीन भएका परिवारलाई तत्काल आवासको व्यवस्था गर्न सरकारले राहत, अस्थायी पुनर्स्थापना र दीर्घकालीन पुननिर्माणलाई एउटै प्याकेजमा अघि बढ़ाउने तयारी गरेको छ। सरकारले 4 सदस्यसम्मको परिवारलाई स्थायी आवास निर्माण नभएसम्म मंगिर मासिक 15,000 रूपियाँ आवास खर्च उपलब्ध गराउने निर्णय गरिसकेको छ। 4 जनाभन्दा बढ़ी सदस्य भएका परिवारलाई प्रति व्यक्ति मासिक थप 2,000 रूपियाँ दिने व्यवस्था समेत गरेको छ। सरकारले नगद आवास खर्च लिन नचाहने परिवारका लागि आफैले अस्थायी आवासको व्यवस्था गर्ने विकल्प समेत खुल्ला राखेको छ। यसका लागि प्रभावित स्थानीय तहबाट परिवारगत विवरण संकलन भइरहेको छ। सरकारले बाढ़ीबाट भएको क्षतिको प्रारम्भिक मूल्याङ्कन पूरा गरी विस्तृत आवश्यकता मूल्याङ्कनका आधारमा पुनर्स्थापना र पुननिर्माण अघि बढ़ाउने जनाएको छ। सरकारको यो योजना तत्काल राहतमा सीमित नभई घर निर्माण, सड़क तथा पुल पुनर्स्थापना, विद्युत संरचना, खानेपानी, विद्यालय, स्वास्थ्य संस्था र प्रभावितहरूको जीविकोपार्जन र पुनर्स्थापनासम्म विस्तार हुने संचार मन्त्री विक्रम तिमल सिन्हाले जानकारी दिएका छन्। राष्ट्रिय योजना आयोग र राष्ट्र विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण सहितको संयुक्त प्राविधिक टोलीले तयार पारेको द्रुत क्षति तथा आवश्यकता आकलन अनुसार भोटेकोसी बाढ़ीबाट प्रभावित 5 जिल्लाका 15 स्थानीय तहमा 7,570 निजी घरमा क्षति पुगेको छ। त्यस्तै 48 सार्वजनिक भवन, 18 विद्यालय, 7 स्वास्थ्य संस्था र 30 सांस्कृतिक सम्पदामा क्षति पुगेको प्रारम्भिक आकलन रहेको छ। मासिक 15,000 आवास खर्चदेखि स्थायी घरसम्म सड़क पुल र विद्युत पुननिर्माण सरकारको प्राथमिकतामा परेको छ। भोटेकोसी बाढ़ी पीड़ितलाई राहतदेखि पुननिर्माणसम्मको संयुक्त प्याकेज शीर्षकमा यो खबर छ।
1: खुल्यो कृष्णभीर पृथ्वी राजमार्ग सञ्चालन, गोर्खापत्र खबर लेख्छ। कृष्णभीरमा राजमार्ग नै भाँसिएपछि अवरूद्ध रहेको पृथ्वी राजमार्ग दशौं दिन आइतबार परीक्षणका रूपमा सञ्चालनमा ल्याइएको छ। भाँसिएको राजमार्गलाई सँगै रहेको भीरमा डाइभर्सन गरी पुनर्स्थापना गरिएपछि राजमार्ग सञ्चालनमा ल्याइएको हो। पृथ्वी राजमार्ग